0: हुने मिति यही भाद्र 29 गते, समय दिउँसो 3 बजे, स्थान सामुदायिक एफएम चोक टिकापुर एक कैलाली, आयोजक टिकापुर सेवा समिति टिकापुर।
1: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ, तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
2: के गरौँ त, म यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
1: दाई बरु एकपटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि, के थाहा त्यहाँ उपचार भइहाल्छ कि।
2: तैले भन्छस् भने लौ जान्न त त्यो सत्कार मेडिकलमा एकपटक।
3: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपीडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड टिकापुर। फोन नम्बर 091-560-095, मोबाइल नम्बर 98-484-27-359।

0: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: सुन्नुहोस् न, यसपालि तीजका लागि नयाँ गहना किन्ने सोच बनाएकी छु।
2: हुन्छ नि, तर कहाँबाट किन्ने त?
1: अब किन टाढा जानु, सिर्जना सुनचाँदी पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
2: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
1: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि।
2: त्यसो भए आजै जाउँला नि।
1: ल, अरूलाई पनि भनौँ है।
2: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
0: सिर्जना सुन चाँदी पसल, तपाईँको रोजाई हाम्रो जिम्मेवारी।
2: सिर्जना सुन चाँदी पसल, बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा, सञ्चालक रूपलाल सुनार, सम्पर्क नम्बर 9805943893।
3: श्री गणेश उत्सव समिति नारायणपुर कैलालीको भक्तजनहरूका लागि सूचना।
4: श्री गणेश उत्सव समिति नारायणपुर कैलालीको आयोजनामा यही भदौ 30 गतेदेखि असोज 5 गतेसम्म सञ्चालन हुने श्री गणेश उत्सव कार्यक्रम 2083 भव्य तथा सभ्य रूपमा सम्पन्न गर्न सम्पूर्ण भक्तजनहरूको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
3: श्री गणेश उत्सवका कार्यक्रमहरू:
4: गणेश स्थापना र उद्घाटन कार्यक्रम 2083 भदौ 30 गते दिउँसो 3 बजे,
3: भोटेकोसीमा आएको बाढीबाट ज्यान गुमाएका र सम्पर्क विहीनको लागि हरेक दिन शान्ति पाठ हुने
4: विद्यालय स्तरीय नृत्य कार्यक्रम,
3: हरेक दिन भजन कीर्तन र नृत्य कार्यक्रम,
4: हरेक दिन बिहान योग कार्यक्रम,
3: विसर्जन कार्यक्रम असोज 5 गते बेलुका 5 बजे।
4: आयोजक श्री गणेश उत्सव कार्यक्रम मूल समिति, टिकापुर नगरपालिका वडा नम्बर 6 नारायणपुर चौराहा कैलाली।

0: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।
1: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ।
2: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
1: आज 2083 साल भदौ 29 गते सोमबार।

0: सेप्टेम्बर 14 तारीक सन् 2026 नेपाल सम्बत 1146 भदौ शुक्ल पक्षको तृतीया तिथि हरितालिका तीज राष्ट्रिय बाल दिवस
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू
0: भोटेकोशी बाढ़ी प्रभावितलाई आवास खर्च दिइने बाल बालिकामा मानसिक विचलनको जोखिम असोज एकदेखि कृष्णभीरको नयाँ ट्र्याकमा सवारी साधन सञ्चालन हुने
1: कुलेखानीका तीनवटै आयोजनाबाट बिजुली उत्पादन एमसीसी अन्तर्गत नेपाल भारत सीमापार प्रसारण निर्माण देउबा नेतृत्वको कार्य समिति सदस्यलाई समेट्ने कांग्रेस संस्थापनको निर्णय
0: कोशी प्रदेशमा सरकारका स्थायी संरचना निर्माणमा अलटाल चीनसँगको व्यापार कोरोला नाकाको भर केराले मूल्य पाउँदा दाङका किसान उत्साहित
1: यमनमा युद्ध बढ्दा एक सातामै 2000 बढ़ी विस्थापित युक्रेनलाई रूसका इन्धन डिपोमा आक्रमण रोक्न ट्रम्पको चेतावनी साउदीमा सुरक्षा चुनौती
0: र एसियन गेम्स अन्तर्गत नेपालको 15 सदस्यीय क्रिकेट टोलीको घोषणा बाढ़ी प्रभावित क्षेत्रमा सहयोग जुटाउन ट्रेन रन हुने इन्डोर सुपर लीग सिजन 2 उपाधि पोखरालाई
2: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
0: साझा खबरको सबैभन्दा शुरूमा होल्डिङ सेन्टरमा बस्न नचाहने बाढ़ी प्रभावितहरूलाई सरकारले आवास खर्च दिने तयारी गरेको प्रसंग
1: रसुवाको भोटेकोशी बाढ़ीबाट प्रभावित परिवारलाई सरकारले प्रत्यक्ष नगद राहत उपलब्ध गराउने निर्णय गरेको छ मन्त्री परिषदको निर्णय अनुसार पूर्ण रूपमा घर क्षति भई बसोबास अयोग्य भएका परिवारलाई अस्थायी बसोबास र जीविकोपार्जनका लागि मासिक नगद सहायता दिने भएको हो सरकारले चारजनासम्म सदस्य भएका परिवार प्रति महिना 15,000 रूपियाँ उपलब्ध गराउने र चार भन्दा बढ़ी सदस्य भएका प्रत्येक थप सदस्यका लागि मासिक 2,000 रूपियाँ थप गर्ने व्यवस्था गरेको छ यो सहायता अधिकतम 6 महिनासम्म प्रदान गरिने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतले बताउनुभयो
3: पूर्ण रूपले क्षति भई बसोबास गर्न अयोग्य निजी आवासका प्रभावित परिवारहरूले जुन अहिले होल्डिङ सेन्टरमा नबसी निजी ढंगले अस्थायी बसोबास व्यवस्थापन गर्न चाह्यो भने त्यस्ता परिवारको लागि वैकल्पिक बसोबासको व्यवस्था नहुन्जेलसम्मका लागि बढ़ीमा 6 महिनासम्मलाई तत्काल राहत स्वरूप भनेर चारजनासम्मको सदस्य संख्या भएकालाई चाहिँ प्रति परिवार 15,000 र सोभन्दा बढ़ी सदस्य भएको परिवारलाई चाहिँ प्रति सदस्य थप 2,000 प्रति महिना दिने भन्ने जुन क्याबिनेटको 25 गतिको निर्णय अनुसार प्राधिकरणले पनि सर्कुलेट गरिसकेको अवस्था छ हाम्रो रेकर्ड अनुसार चाहिँ करिब 4,000 जना जुन सेल्टरमा बस्नु भएको छ उहाँहरू मध्ये हामीले तत्काललाई चाहिँ को को चाहिँ भाडामा सरकारले तोकेको रकम लिएर बस्न चाहनुहुन्छ उहाँहरूको चाहिँ टेन्टेटिभ केही प्रतिशत चाहिँ हामीले लिइसकेका छौँ अलि धेरै नै त्यहाँ बसेको जनसंख्या चाहिँ भाडामा बस्न इच्छुक पनि देखिनु भएको छ
1: यो सुविधा होल्डिङ सेन्टरमा नबसी आफैले वैकल्पिक अस्थायी बसोबासको व्यवस्था गर्ने प्रभावित परिवारलाई लक्षित गरिएको हो यदि कुनै परिवारले नगद राहत लिन नचाहेमा सरकारले नै अस्थायी आवासको व्यवस्थापन गर्ने विकल्प पनि खुला राखिएको छ सरकारले प्रारम्भिक क्षति मूल्याङ्कन सम्पन्न गरिसकेको र विस्तृत आवश्यकता मूल्याङ्कन प्रक्रिया जारी रहेको समेत जनाएको छ सोही आधारमा पुननिर्माण तथा पुनर्स्थापना कार्यलाई तीव्रता दिइने तयारी छ हालसम्म विभिन्न जिल्लाका 33 होल्डिङ सेन्टरमा 2,500 भन्दा बढ़ी प्रभावितले आश्रय लिइरहेका छन् राहत उद्धार तथा पुनर्स्थापनाका लागि तीव्र रूपमा काम अघि बढ़ाइरहेको समेत प्राधिकरणले जनाएको छ
0: यसैबीच सदरमुकाम धुन्चेबाट स्याप्रुबेसीतर्फ जाँदा करिब 13 किलोमिटर सड़क सुरक्षित नै छ 12 घुम्तीभन्दा माथिका बस्ती र सड़क खण्डहरू बनेका छन् सड़क सञ्जालमा रसुवा जोड़िँदैछ चिलिमेमा उद्धारको प्रयास पनि चलिरहेको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन् यसैबीच 103 जनाको शव भने आफन्तलाई बुझाइएको छ भदौ 10 गतेको भोटेकोशी बाढ़ीमा परि ज्यान गुमाउने मध्ये 103 जनाको मात्रै शव आफन्तलाई हस्तान्तरण गरिएको हो मृतक मध्ये विभिन्न स्थानमा पहिचान खुल्ने अवस्थामा भेटिएका 103 शव आवश्यक कानूनी प्रक्रिया पूरा गरी आफन्तलाई बुझाइएको नेपाल प्रहरीका प्रवक्ता डीआईजी अभिनारायण काफ्लेले जानकारी दिनुभयो
4: त्यो शवहरूबाट निकालिएको पोस्टमार्टम डीएनए स्याम्पल टिथ बोनहरू यी दुवैको परीक्षण शुरू भएको छ। नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटारमा त्यो गरी दुई ठाउँमा दुई दुईवटा टिम गरेर चारवटा टिमले अहोरात्र चौबिसै घण्टा बिना बिदा प्रोफाइलिङमा लाग्नु भएको अवस्था छ। समय धेरै लाग्ने छ किनभने टिथ बोनमा डीएनए निकाल्न कम्तीमा चार दिन एकजना व्यक्तिको चार दिन लाग्ने अवस्था छ। ब्लडबाट कम्तीमा दुई दिन लाग्दो रहेछ र त्यसमा पनि डीएनए प्रोफाइलिङको लागि नेपाल प्रहरी अर्थात् राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको त्यो क्षमताको साथसाथै त्यहाँको जनशक्ति त्यहाँको स्रोत साधनको साथसाथै हामीले छिमेकी मित्र राष्ट्रहरू इन्डिया चाइना कोरिया सिङ्गापुर लगायतको देशहरूबाट हामीले मेसिन जनशक्ति स्रोत साधनहरू पनि ल्याएको अवस्थाहरू छ।
0: अधिकांश शब पहिचान खुल्न नसक्ने अवस्थामा भेटिएका थिए। ती शब चितवन काठमाडौँ पाल्पा नवलपरासी लगायतका जिल्लामा जमिन मुनि सुरक्षित रूपमा व्यवस्थापनको काम पनि अगाडि बढ़ाइएको छ। बाढ़ीले रसुवा नुवाकोट धादिङ लगायतका जिल्लामा मृत्यु र बेपत्ता भएका बाबु आमाका 102 बाल बालिकालाई आश्रय स्थल अर्थात होल्डिङ सेन्टरमा राखिएको छ। राष्ट्रिय बाल अधिकार परिषदले स्थानीय तह सुरक्षा निकाय र होल्डिङ सेन्टरबाट लिएको विवरण अनुसार बालिका 49 र बालक 53 गरेर कुल 102 राखिएको हो। परिषदका सूचना अधिकारी रामबहादुर चन्दले बाढ़ीले कति बाल बालिकालाई बेपत्ता बनायो र यसबारेमा थप विवरण माग गरे पनि प्राप्त हुन सकेको बताउनु भएको छ। उहाँले बाढ़ीमा कुल 1500 भन्दा बढ़ी बाल बालिकाको मृत्यु भएको हुन सक्ने अनुमान गरिएको पनि बताउनुभयो। बाढ़ी प्रभावित बाल बालिकामा मानसिक विचलनको जोखिम र अपनाउनु पर्ने सावधानी बारेको विशेष कुराकानी केही बेरमा सुन्न सक्नुहुनेछ।
1: पृथ्वी राजमार्गको धादिङस्थित कृष्णभीरमा बनाइएको नयाँ ट्रयाक सड़कको नयाँ ट्रयाकको परीक्षण भएको छ। निर्माणको अन्तिम तयारीमा रहेको ट्रयाकको हिजो गरिएको परीक्षण सफल भएसँगै एक असोजबाट यातायात पूर्ण रूपमा खुला गर्ने तयारी गरिएको हो। त्रिशुली नदीमा आएको बाढ़ीले सड़कको तल्लो भूभाग कटान गरेपछि 14 भदौमा कृष्णभीरमा करिब 100 मिटर सड़क भाँसिएको थियो। त्यसपछि पृथ्वी राजमार्ग ठप्प छ। पश्चिम नेपालबाट काठमाडौँमा आउजाउत गर्ने सवारी साधन प्रभावित भएका छन्। सोही कारण काठमाडौँमा खाद्यान्न ग्यास निर्माण सामग्री लगायतका अत्यावश्यक वस्तु आपूर्ति श्रृंखला प्रभावित भएको छ। हाल वैकल्पिक मार्ग प्रयोग भइरहेको छ। काठमाडौँभित्र हिँड्ने मुख्य सड़क अवरूद्ध भएपछि सड़क विभागले 19 भदौदेखि सोही स्थानको माथिल्लो क्षेत्रबाट नयाँ ट्रयाक खोल्न शुरू गरेको र यो ट्रयाक असोज 1 गतेदेखि पूर्ण रूपमा संचालनमा आउने गरी काम भइरहेको धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेले बताउनुभयो।
5: परीक्षणको रूपमा त्यो होल्डिङ भएका गाडीहरू ती गाडीहरूलाई पास गराउने बुलेट लगायतका ट्रकहरू केही बसहरू केही चाहिँ साना गाडीहरू पास गराउने काम भएको छ। अब परीक्षणमा चाहिँ अब राम्रै देखिया छ होइन। अब यो नाली खन्ने र ग्राभेल हालेर त्यसलाई चाहिँ अझ व्यवस्थित बनाउनको लागि हामीलाई अझै 2-3 दिन जति समय लाग्छ। अब यही अवस्था रह्यो फेरि मौसमले पनि साथ दियो भने अब चाहिँ कृष्णभीरको पहिरोको जुन निर्माण गर्ने कार्य छ त्यो काम चाहिँ मंगलबार बेलुका अथवा बुधबार बिहानसम्म कम्प्लिट भएर हामीले चाहिँ पूर्ण रूपमा सवारी साधन आवागमन गराउन सक्छौँ भन्ने।
0: कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको हिजोको बैठकले पूर्व सभापति शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्य समितिमा रहेका सबैलाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको छ। असोज 3 शुरू हुने महाधिवेशनमा सहभागी हुने तत्कालीन सदस्य सबै वर्तमान केन्द्रीय कार्य समितिमा मनोनयन गर्ने निर्णय पार्टीले गरेको हो। 15 महाधिवेशन प्रक्रियामा सहभागी हुँदा विशेष केन्द्रीय महाधिवेशन सम्पन्न हुनु पूर्व पार्टीका तत्कालीन केन्द्रीय कार्य समितिका साथीहरूलाई केन्द्रीय कार्य समितिको सदस्यको हैसियतमा सहभागिताका लागि विधान बमोजिम आवश्यक प्रबन्ध गर्ने निर्णय बैठकले गर्छ। केन्द्रीय कार्य सम्पादन समितिको निर्णयमा उल्लेख गरिएको छ। महामन्त्री प्रदीप पौडेलले पूर्व सभापति देउबादेखि विशेष महाधिवेशनपछिको केन्द्रीय कार्य समितिमा नरहेका सबैलाई केन्द्रीय सदस्य बनाएर महाधिवेशनको प्रक्रियामा लैजान चाहेको बताउनुभयो। हिजोको बैठकपछि पत्रकारसँग कुराकानी गर्दै नेता चन्द्र भण्डारीले भन्नुभयो,
6: 14 महाधिवेशनका नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू त्यति बेलाका 14 महाधिवेशनका सक्रिय सदस्यज्यूहरू सबै यो चाहिँ नि यो 15 महाधिवेशनमा सहभागी हुन पाउनुहुन्छ र केन्द्रीय सदस्यहरू आज समितिको बस्नुहुन्छ। त्यसमा अन्तिम हुँदै जाँदा सबै साथीहरू यसमा सहभागी हुनुहुन्छ।
0: मुख्य मुद्दा रहेको समायोजनको विषयदेखि महाधिवेशन आयोजक समिति, निर्वाचन समिति, विधान मस्यौदा समिति र अनुशासन समिति लगायत सबैमा सहमति अनुसार अघि बढ़ने गरी यसअघि तत्कालीन कार्यवाहक सभापति खड्काले पठाएको 8 मुद्दा माग्ने सम्बोधन हुने निर्णय कांग्रेसको हिजोको बैठकले गरेको हो। समायोजनका लागि विधानको व्यवस्था नै निलम्बन गर्न समेत तयार रहेको नेताहरूले बताएका छन्। सभापतिलाई केन्द्रीय कार्य समितिमा 61 जना सदस्य मनोनयन गर्ने अधिकार पनि छ। यसअघि थापाले 19 जना मनोनयन गरिसक्नु भएको छ। विधान अनुसार बाँकी सदस्य मनोनयन गर्ने अधिकार पनि सभापति थापालाई छ। त्यसभन्दा बढ़ी मनोनयन गर्न परेमा विधानको व्यवस्था निलम्बन पनि गर्न सकिने नेताहरूले बताएका छन्।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा भोटेकोशी बाढ़ी प्रभावित बालबालिकालाई समुदायमा अन्तर्घुलनको आवश्यकता,
7: त्यो कम्युनिटीमै कतिवटाको गुमिया छन् त्यहाँ होइन, अनि अरूको पनि देख्छ, थाहा पाउँछ उसले होइन, उनीहरू बीचमै एक खालको विस्तार साथित्व बन्ला।
0: कुलेखानीका तीनवटै आयोजनाबाट बिजुली उत्पादन, एमसीसी अन्तर्गत नेपाल भारत सीमापार प्रसारण लाइन निर्माण, कोशी प्रदेशमा सरकारका स्थायी संरचना निर्माणमा पनि अलटाल लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: विपद जुनसुकै बेला आउन सक्छ, बाढ़ी, पहिरो वा अन्य विपदको समयमा आँखाका रोगीहरूलाई अत्यन्त जरूरी सूचना। नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पताल र भजनी नगरपालिकाको संयुक्त आयोजनामा प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा यही असोज 3 र 4 गते आँखा शिविर सञ्चालन गरी मोतीबिन्दुका बिरामीहरूको शिविरमा नै निशुल्क अपरेशन गरिने र निशुल्क औषधि पनि उपलब्ध गराइने भएकोले आँखाका रोगीहरूले समयमा नै सम्पर्क राख्न हुन अनुरोध छ। विस्तृत जानकारीका लागि गेटा आँखा अस्पताल सम्पर्क नम्बर 091575204, स्वास्थ्य संयोजक कैलाश डंगौरा थारू, सम्पर्क नम्बर 98484-57875।
9: खाना र पानीको अभाव हुन सक्छ, तर यस्तो कठिन अवस्थामा पनि बालबालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
10: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
9: 6 महिनापछि बालबालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दूधजन्य पदार्थ, सागसब्जी, फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
10: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याउँ।
11: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौं।
9: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
1: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
12: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
1: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
12: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
1: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
12: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
1: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
13: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बालेश्वर जमल र ओम अस्पतालमा
14: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा अर्थतन्त्रमा एकपछि अर्को धक्का शीर्षकमा खबर प्रकाशित छ। यसलाई कृष्ण रिजालले लेख्नु भएको छ। 2072 भूकम्पले थिलथिलो बनाइएको देशको अर्थतन्त्र तंग्रिन नपाउँदै तराई मधेसको बाढ़ी हुँदै कोरोना महामारीसम्मले थप जर्जर बनायो। आर्थिक गतिविधि चलायमान हुने अपेक्षाका बीचमा अहिले भोटेको श्री बाढ़ीले अकल्पनीय मानवीय क्षतिसँगै भौतिक पूर्वाधार तस नस बनाएको छ। त्यस्तै बाढ़ी प्रभावितलाई थायी आवास नबनेसम्म सरकारले मासिक खर्च दिने खबर पनि प्रकाशित छ। त्यस्तै भित्र पृष्ठमा कृष्णभीरमा बनाइएको नयाँ ट्रयाकको परीक्षण सफल शीर्षकको खबर छ। एउटै समूहसँग 10 ग्यास उद्योग शीर्षकमा पनि आजको नयाँ पत्रिकाको भित्र पृष्ठमा खबर प्रकाशित छ। यसलाई अजित अधिकारीले लेख्नु भएको छ। 7 समूहसँग मात्र 30 ब्रान्डका उद्योग, एउटै समूहले एउटा मात्रै ब्रान्ड प्रयोग गर्ने हो भने हाल कायम 58 उद्योगको संख्या 35 झर्नेछ। बाढ़ीबाट क्षतिग्रस्त जहेरे सब स्टेशन पुनः सञ्चालनमा शीर्षकमा खबर छ। एमसीसीको 18 किलोमिटर सीमापार प्रसारण लाइन तयार, पुसदेखि सञ्चालनमा ल्याइने शीर्षकमा मिलन विश्वकर्माले खबर लेख्नु भएको छ। एमसीसी अनुदान अन्तर्गतको 400 केवी क्षमताको 18 किलोमिटर लामो न्यू बुटोल नेपाल भारत सीमापार प्रसारण लाइन निर्माण सम्पन्न भएको छ। एमसीसी अनुदान अन्तर्गत 4 प्रसारण लाइन, 3 सब स्टेशन र 2 सड़क गरेर 9 परियोजना बन्दैछन्। त्यसमा पहिलो परियोजनाका रूपमा हिजो 18 किलोमिटर लामो सीमापार प्रसारण लाइनको निर्माण सम्पन्न भएको हो। यस्तै भित्रपृष्ठमा जनकपुरमा पोखरी अतिक्रमण हटाउन अन्तिम मौका शीर्षक खबर छ भने भोटेकोशी महाविपत्तिपछि 170 बाल बालिकालाई संरक्षण दिन कास्कीका बाल गृह तयार शीर्षकको खबर पनि प्रकाशित छ। त्यस्तै आजको कारोबार दैनिकको पहिलो पृष्ठमा तथ्याङ्कले भन्छ विपत्पछि लगानी बढ्छ, यसपटक के होला शीर्षकमा परिवर्तन देवकोटाले लेख्नु भएको खबर प्रकाशित छ। मुलुकमा विभिन्न समयमा घटेका प्राकृतिक विपत पछिका केही वर्षहरूमा निजी क्षेत्र र सरकारले पुनरुत्थान र पुननिर्माणका अभियान चलाउँदा बैंकहरूको कर्जा लगानी बढ़ेको उदाहरण छ। बताउ 10 भोटेकोशीमा आएको विनाशकारी बाढ़ीले खर्बौं रूपियाँ बराबरको क्षति पुर्याएको छ। यसको पुननिर्माणका लागि मात्रै 7.25 रूपियाँ आवश्यक पर्ने अनुमान सरकारको छ। यस्तो आगामी दिनमा बैंकहरूको कर्जा लगानी के होला, अहिले यसको चासो बढ़ेको छ। विगतमा नेपालले भोगेका विभिन्न विपत्पछि लगानी बढ़िरहेको तथ्याङ्क हेरेर चालू आर्थिक वर्षमा पनि लगानी बढ़न सक्ने आकलन विज्ञहरूले गरेका छन्। त्यस्तै चीनसँगको व्यापारमा कोरोला नाकाको भर शीर्षकमा सरस्वती ढकालले लेख्नु भएको छ। उत्तरी छिमेकी चीनसँगको व्यापारका लागि प्रयोग हुँदै आएका रसुवा र तातोपानी नाका प्राकृतिक विपत्तिका कारण प्रभावित भएपछि नेपाल चीन व्यापारका लागि मुस्ताङको कोरोला नाकाको भर पर्नुपर्ने अवस्था आएको छ।
0: कोशी प्रदेश सरकारका स्थायी संरचना निर्माणमा अलटाल शीर्षकमा विनोद सुवेदीले विराटनगरबाट नागरिक दैनिकमा लेख्नु भएको खबर छ। कोशी प्रदेश सरकारका स्थायी संरचना निर्माणमा आलटाल भइरहेको उल्लेख छ। प्रदेश सरकार स्थापनाको 9 वर्षसम्म पनि कार्यालय सहितका स्थायी संरचना निर्माण नभएको उल्लेख गरिएको छ। भित्री पन्नामा छापिएको खबर छ। राप्ती नदीमा घडियाल गोही जोगाउने चुनौती शीर्षकमा अर्जुन ओलीले नेपालगंजबाट लेख्नु भएको हो। बाँके राष्ट्रिय निकुञ्जले 3 वर्षदेखि मध्यवर्ती क्षेत्र अन्तर्गत पर्ने बाँकेको राप्ती नदीमा दुर्लभ प्रजातिका घडियाल गोही छाड्दै आएको छ। निकुञ्जले अहिलेसम्म 3 पटक गरी 25 गोही राप्तीमा छोडिसकेको छ। बर्दिया राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रबाट ल्याएर छाडिएकामा पछिल्लो समयमा ती गोही भने कतै नदेखिएको खबरमा उल्लेख गरिएको छ। अर्को खबर, थारूले मनाए अटवारी पर्व शीर्षकमा देवेन्द्र बस्नेतले दाङबाट लेख्नु भएको हो। थारू जानकारहरूका अनुसार द्वापर युगमा पाँच पाण्डव मध्ये भीमले रोटी पकाइरहेका थिए। त्यही बेला दानवहरूसँग पाँच पाण्डवको युद्ध चल्यो। बलवान भीमकै कारण त्यो युद्ध पाँच पाण्डवले जितेको अहिले अटवारी पर्वको सन्दर्भमा त्यसबारेमा व्याख्या र वर्णन भइरहेको उल्लेख गरिएको छ। भूकम्पले चर्किए लोमान्थाङका सयौं घर शीर्षकमा सन्तोष पोखरेलले पोखराबाट लेख्नु भएको खबर छ। भूकम्पले हिमालपारीको जिल्ला मुस्ताङको माथिल्लो क्षेत्रका घरमा व्यापक क्षति पुर्याएको पाइएको छ। गत मंगलबार राति 9:53 जाँदा मुस्ताङको लोमान्थाङ केन्द्रबिन्दु भएर 5.3 म्याग्नेच्युडको भूकम्प गएको थियो। अर्को खबर, गोर्खापत्र दैनिकको भित्रीपन्नामा केराले मूल्य पाउँदा किसान उत्साहित भएको बारेमा छापिएको छ। घोराईको खबर हो, चाडपर्वको समयमा केराले राम्रो मूल्य पाउँदा दाङका केरा उत्पादक किसान उत्साहित बनेका हुन्। गत वर्ष केराले मूल्य नपाउँदा निराश बनेका किसान यस वर्ष भने उत्साहित भएको पनि उल्लेख गरिएको छ। कति सम्भव छ हेटौँडा काठमाडौँ रोपवेको पुनर्जीवन शीर्षकमा भौज प्रसाद यादवले लेख्नु भएको खबर पनि छापिएको छ। आँसु थाम्दै बगरमा खोज तलास शीर्षकमा वीरेन्द्र ओलीले देवीघाट नुवाकोटबाट लेख्नु भएको खबर छापिएको छ भने रोग लाग्न नदिन विशेष अभियान चलाइएको बारेमा सरोज ढुंगेलले लेख्नु भएको छ। प्रमको भ्रमण पर्यटन पुनरुत्थानको ढोका खोल्ने अवसर शीर्षकमा मिनराज भण्डारीले लेख्नु भएको छ भने हुने भयो सरकारी भवनको बीमा बागमती प्रदेश सरकारले शुरू गर्ने शीर्षकमा अर्को खबर छ। भूकम्प र गत वर्षको जेन्जी आन्दोलनमा अरबौं रूपियाँको क्षति बेहोरेपछि अन्ततः सरकारी सम्पत्तिको बीमा गर्ने प्रक्रिया अगाडि बढ़ने भएको हो। कान्तिपुर दैनिकको भित्री पन्नामा भोटेकोशी बाढ़ीपछिका 15 दिनमा कोरोला नाकामा उठ्यो 1.5 अर्ब राजस्व शीर्षकमा दीपक परियारले पोखराबाट लेख्नु भएको छ भने कुलेखानीका तीनै आयोजनाबाट बिजुली उत्पादन शीर्षकमा प्रताप विष्टले लेख्नु भएको छ। विद्युत प्राधिकरणको ब्याकअप मानिएको कुलेखानी आयोजनाको जलाशयबाट दिनको 20-25 सेन्टिमिटर पानी खपत हुने गरेको छ। ऐन संशोधनले केन्द्रीय बैंकको स्वायत्तता गुम्ने जोखिम शीर्षकमा एज्ञे बन्जारेले लेख्नु भएको खबर छ। अर्थ समितिले एकातिर राष्ट्र बैंकलाई निर्देशन दिने सरकारको अधिकार यथावत राखेको छ, अर्कोतिर गवर्नरको कार्यकाल 3 वर्ष कायम गरी बाँकी 2 वर्षको निर्णय सरकारले गर्न पाउने गरी राष्ट्र बैंक सम्बन्धी विधेयक संशोधन गरेको छ। व्यापारिक नाका रसुवा गढ़ी नै बनाउने गृह कार्य शीर्षकमा गौरव पोखरेल र विमल खतिवड़ाले लेख्नु भएको खबर पनि छापिएको छ।
1: साझा खबरमा अब विदेशका खबर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई आक्रमण रोक्न चेतावनी दिनुभएको छ। रूसमा डिजल इन्धनका रिफाइनरीमाथि आक्रमण बढ़ेको भन्दै यस्तो कार्य नगर्न समेत निर्देशन दिएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। ट्रम्पले अन्य क्षेत्रमा आक्रमण गर्न सक्ने भए पनि डिजल इन्धनमाथि आक्रमण हुँदा अभाव सृजना हुने भन्दै रोक्न आदेश दिएको बताइएको हो। यमनमा ईरान समर्थित हुती लड़ाकू र साउदी समर्थित सरकार बीचको लड़ाई बढ़ेपछि यस साता 2,000 भन्दा बढ़ी मानिस विस्थापित भएको संयुक्त राष्ट्रसंघले जनाएको छ। एक सातामा लामो हुती आक्रमणले यमनको रेड सीको बाँकी तट र केही रणनीतिक टापु कब्जा गरेर रणनीतिक बाब अल मन्दाब जलमार्गमा आफ्नो पकड़ र बलियो बनाउँदै गर्दा 10,000 मानिसहरू त्यहाँबाट भागेको राष्ट्रसंघले जनाएको हो। र साउदी अरबमा सुरक्षा चुनौती बढ़ेको छ। ईरान र उसका क्षेत्रीय सहयोगीहरूबाट बढ़दो सुरक्षा चुनौतीका बीचमा साउदीमा सुरक्षा चुनौती बढ़ेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। सबैभन्दा महत्वपूर्ण सहयोगी संयुक्त राष्ट्र अमेरिकाको पछिल्लो नीतिलाई लिएर पनि अनिश्चितता बढ़ेको बताइएको छ।
0: साझा खबरमा अब खेल खबर, एसीसी प्रिमियर कपको उपाधि जितेको नेपाली क्रिकेट टोली हिजो राति स्वदेश फर्किएको छ। मलेसियामा शनिबार सम्पन्न फाइनलमा यूएईलाई पराजित गर्दै उपाधि जितेको र एसिया कपमा छनौट भएको नेपाली टोली राति नेपाल आइपुगेको हो। विमानस्थलमा भव्य स्वागत गरिएको छ। आगामी सेप्टेम्बरमा जापानमा हुने एसियन गेम्स अन्तर्गत नेपालको 15 सदस्यीय क्रिकेट टोलीको घोषणा गरिएको छ। नेपाल ओलम्पिक कमिटिले दिपेन्द्र सिंह ऐरीको कप्तानीमा जापान जाने अन्तिम टोली हिजो सार्वजनिक गरेको हो। टोलीमा दिपेन्द्र सँगै रोहित कुमार पौडेल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, आसिफ शेख, कुशल भुर्तेल, ललित राजवंशी, गुलशन कुमार झा, नन्दन यादव, लोकेश बम, सन्दीप जोरा, शेर मल्ल र कुशल मल्ल पनि रहनु भएको छ। ट्रेड मान्डुले फ्लड रिलीफ 10 के ट्रेल रन आयोजना गर्ने भएको छ। ट्रेड माण्डुका संस्थापक तथा अल्ट्रा रनर रशीला तामाङको समय जगत्तोमा भोटेकोशी क्षेत्रमा आएको बाढ़ीबाट प्रभावितको सहयोगार्थ ट्रेल रन आयोजना गर्न लागि जानकारी दिइएको छ र पोखरा वारियर्सले इन्डोर सुपर लीग सिजन दुईको उपाधि उचालेको छ।
1: भोटेकोशी बाढ़ी प्रभावित बालबालिकामा मानसिक समस्याको जोखिम र अप्नाउनु पर्ने सावधानी कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
16: आज भोलि दिनहुँ जसो सड़क दुर्घटनाका घटनाहरू बढ़िरहेका हुनाले दुर्घटना न्यूनीकरण गर्न बाटोमा हिँड्दा बाटोको एकछु भएर हिँड्ने, बाटो काट्दा अगाडि र पछाडि हेर्नुका साथै इशारा गरेर मात्र बाटो काट्ने, साइकल होस् या गाड़ी चलाउँदा न्यूनतम गतिमा हाँक्ने गरौ। कतिपय दुर्घटना आफ्नो नभई अरूको लापरवाहीका कारण पनि घट्ने हुनाले बाटोमा हिँड्दा सजग भएर मात्र हिँड्ने गरौं। साथै आफ्ना नानी बाबुहरू तथा घरपालुवा जनावरलाई बाटोमा छाड नछोडौं र आकस्मिक हुने यस्ता दुर्घटनाबाट आफू पनि बचौं, अरूलाई पनि बचाऊ।
17: जानकी गाउँपालिका एक नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
18: आफूले सञ्चालन गरेका व्यापार व्यवसाय आफ्नो वडा कार्यालयमा दर्ता नवीकरण गराई कर तिरौ र सभ्य नागरिकको परिचय दिउ।
19: कर नतिरी व्यापार व्यवसाय गर्नु कानून विपरीत हो। व्यवसाय दर्ता नवीकरण नगर्ने र कर नतिर्ने नागरिकलाई वडा कार्यालयबाट दिइने सेवा सुविधा प्रदान गरिने छैन।
18: टिकापुर नगरपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।
20: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
21: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ एचडी र एसडी टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपीटीभी अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
1: साझा खबरमा अब भोटेकोशी बाढ़ी प्रभावित बालबालिकाको मानसिक स्वास्थ्यको कुरा। भोटेकोशी बाढ़ीका कारण प्रभावित बालबालिका र उनीहरूको मानसिक स्वास्थ्यका लागि अप्नाउनु पर्ने सावधानीका बारेमा चिकित्सा मनोविद सीएमसी नेपालका प्राविधिक निर्देशक डाक्टर पशुपति महतसँग हामीले कुराकानी गरेका छौं।
7: एउटा आउँछ, अर्को आउँछ, अर्को आउँछ, बिस्तारै खेल्न थाल्छन्। उनीहरूको त्यो बिर्साई छिटो हुन्छ के को ठाउँहरू बनाउला, के बनाउला, त्यो पेन्टको बारे, चित्रको बारे कुरा गर्न चाहे सोध्ने, नभए ए यस्तो बनाएछौ अनि कस्तो भएको छ अहिले तिम्रो मनमा सोध्ने, त मनमा कस्तो लाग्यो यो गर्दा, मलाई अहिले त अलि राम्रो भएको छ, हल्का भएको छ, खुसी भएको छ। हो उसले आफूलाई लागेको कुरो तपाईँलाई व्यक्त गर्नु भने भ्यालिडेट गरे हो कि।
1: बालबालिकाले छिटो बिर्सिए पनि प्रभाव चाहिँ उनीहरूमा पर्छ कि पर्दैन?
7: जब्ली पर्छ, एकदमै पर्छ। उनीहरूको कस्तो भने उनीहरू त्यो एउटै मेमोरीमा बस्दैन कि, बालबालिकाको ब्रेन नै चाहिँ सिफ्ट भइरहन्छ। त्यो भएर अघि एडल्टहरू एकदमै सोकाकुल भए पनि बालबालिका एकैछिनमा के गर्न खोज्छ कि।
1: भोटेकोशी बाढी गइसकेपछि बालबालिकाहरू प्रभावित, यो जति समय बित्दै जान्छ उनीहरूमा कम हुँदै जाने प्रभाव हो कि, अथवा फेरि दोहोरिने, अथवा कहीँ कुनै खेलौडामा अथवा केहीमा अल्झिए भुलिए पनि फेरि उनीहरूकोमा त्यो आइराख्न सक्छ मस्तिष्कमा?
7: दुःख लाग्दो, एकदमै विक्षिप्त चाहिँ कस्तो छ भने, बाबामा पनि छैनन्, एउटा बच्चा बाँचेको छ कि, अथवा एउटा 10-12 वर्षको नै छोरी छोरा बाँचेको छ कि।
1: सरकारले पछिल्लो विवरण चाहिँ 100+ त्यस्ता अभिभावकविहीन बालबालिका भेटिए भनेको छ, अझै बढ्दै जाने होला,
7: बढ्दै जान्छन्। अझ त्यहाँ एउटा केस मलाई थाहा छ, त्यो चाहिँ सरकारको लिस्टमा आएको छ, थाहा छैन, बाबामा बितेका छन् अनि त्यो नानी चाहिँ अङ्कल आन्टीले काका काकीकोमा छन्, तर काका काकीले के भनेको छैन, तिम्रो बुबामा काठमाडौँमा उपचार गर्न गएका छन् आउँछन् भनेको छ, भन्न सकिरहेका छैनन् कि, गाह्रो भएको छ। अब यही एउटा छोरी छ होइन, त्यो दाईको, दाई भाउजूको, अब यो तिम्रो बाबामा छैन भनिदियो भने गाह्रो हुन्छ भन्ने होला हो कि।
1: अब हामीले यहाँनिर यहाँको सुझाव चाहिँ के हो, अथवा एउटा विज्ञको दृष्टिकोणबाट मानव अभिभावक छैनन् भन्ने कुरा त्यो थाहा भयो, प्रश्न भयो, तर पनि साना साना बालबालिकाहरूमा नकारात्मक असर नपरोस् अथवा उसलाई थपिडा नहोस् भनेर अभिभावकले जुन सत्य छ बताउन आवश्यक छ अथवा नबताउन आवश्यक छ?
7: होइन बताउनु चाहिँ जरुरी छ, आवश्यक छ, तर कुन बेला र कसरी बताउने भन्ने कुरामा जो सिआरकर्ता हुनुहुन्छ, जो अहिलेको गार्जेन हुनुभएको छ, उहाँलाई गाह्रो भएको छ नि। हामी जस्ता मान्छेहरूको मद्दत लिएर सँगै राखेर घटनाहरू भन्दै भन्दै जाँदाखेरि उहाँ पनि यसरी हराएको हो भन्ने कुरा त्यहाँ सबैले भनिदिएपछि त अनि उसलाई पनि लाग्छ नि त, ए मेरो पनि बितिया रहेछ। अब उसको मात्र होइन, अरूको पनि धेरै बितिया छ।
0: बताउने शैली चाहिँ मानौ अब त्यसमा काउन्सिलर अथवा अर्को कुनै चिकित्सा मनोविदको उपस्थिति भएन, समाजले, गाउँले, परिवारको सदस्यले बताउनु पर्यो भने के कुरामा ख्याल
7: बताउनु पर्यो भने पनि तयार गर्दै बिस्तारै होइन, अब यस्तो यस्तो हो, हामीले उसले त देखाएको छैन नि त्यो नानीले, त्यो अभिभावक नभएकोलाई मात्रै एक ठाउँमा राख्नु चाहिँ हुँदैन। उनीहरू आफ्नो कम्युनिटीमा सबै बच्चाहरूसँग घुलमेल हुनु पर्यो, स्कुलमा पनि जानु पर्यो। अब त्यो कम्युनिटीमै कतिवटाको अभिभावक गुमिया छन् त्यहाँ होइन, अनि अरूको पनि देख्छ, थाहा पाउँछ उसले होइन, उनीहरू बीचमै एक खालको बिस्तार साथित्व बल्ला।
0: चिकित्सा मनोवेद डाक्टर पशुपति महतसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान छ बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: भोटेको सिबारी प्रभावितलाई आवास खर्च दिने, बालबालिकामा मानसिक विचलनको जोखिम, असोज एकदेखि कृष्णभीरको नयाँ ट्र्याकमा सवारी साधन संचालन हुने,
0: कुलेखानीका तीनवटै आयोजनाबाट बिजुली उत्पादन, एमसीसी अन्तर्गत नेपाल भारत सीमा पार प्रसारण लाइन निर्माण, दिउबा नेतृत्वको कार्यसमिति सदस्यहरूलाई समेट्ने कांग्रेस संस्थापनको निर्णय,
1: कोशी प्रदेशमा सरकारका थाई संरचना निर्माणमा हालताल, चीनसँगको व्यापारमा कोरोला नाकाको भर, केराले मूल्य पाउँदा दाङका किसान उत्साहित,
0: यमनमा युद्ध बढ्दा एक सातामै 2000 भन्दा बढ़ी विस्थापित युक्रेनलाई रूसको इन्धन डिपोमा आक्रमण रोक्न ट्रम्पको चेतावनी, साउदीमा सुरक्षा चुनौती,
1: र एसियन गेम्स अन्तर्गत नेपालको 15 सदस्यीय टोलीको घोषणा, बाढ़ी प्रभावित क्षेत्रमा सहयोग जुटाउन ट्रेल रन हुने, इन्डोर सुपर लीग सीजन दुईको उपाधि पोखरालाई।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले आशिष खनाल माटसापले बनाउनु भएको चिया गफ शीर्षकको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ, नागरिकले सुशासन खोजिरहेका छन् र नेतृत्वमा पुगेकाहरूले सुशासनको लागि काम गर्ने बताइरहेका छन्, तर बताए अनुसारको काम पूरा गर्न नसकेको बारेमा व्यङ्ग्य गर्न खोजिएको छ। एउटा बेन्च छ, दुईजना व्यक्ति छन्, एकजनाको हातमा चिया छ र अर्काको हातमा पत्रिका, सड़कमै बच्चा जन्माउन बाध्य शीर्षकमा त्यहाँ समाचार लेखिएको छ र नजिकै रहेका त्यहाँ चिया बनाउने एकजना महिलातर्फ फर्किँदै त्यो चिया पिराखेका व्यक्तिले केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, गरीबको चमेली बोलिदिने एकजना मेयर थिए, ती पनि फ्याट्टै प्रधानमन्त्री भए, अब को बोलिदिन्छ होला त।
1: हवस् त, प्राविधिक साथी रवि दितालाई धन्यवाद। अलिला लील प्रकाश चन्द्र, सन्तोष गन्धर्व विदा भयौं। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम जीवन रक्षा प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।
2: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

सामुदायिक रेडियो टीकापुर एफएमको बिहान 6:30 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट ईश्वर साउदको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्रो र नेपाली पात्रमा पनि सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। आज हिन्दू नारीहरूको महान चाड हरितालीका तीज पर्व महादेवको पूजा आराधना गरी मनाइँदै तीजमा गाइने तीजका मौलिक भाकाहरू लोप हुँदै गएपछि तीजमा मादल पनि बज्न छोड्यो। आज देशका केही ठाउँमा भारी वर्षाको सम्भावना। कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिस विरूद्धको खोप अभियान सञ्चालन हुँदै र एसियाली खेलकुदका लागि नेपालको क्रिकेट टोली घोषणा। अब खोज खबर विस्तारमा। आज भाद्र शुक्ल तृतीयाका दिन हिन्दू महिलाहरू हरितालिका तीज पर्व मनाउँदैछन्। यो दिन देवादिदेव महादेवको पूजा आराधना गरी व्रत बस्ने परम्परा रहिआएको छ। आजको दिन पशुपतिनाथ लगायत देशभरका शिवालयहरूमा भक्तजनहरूको घुइँचो लाग्ने गर्छ। शास्त्र अनुसार भाद्र शुक्ल तृतीयाका दिन हरितालिका व्रत लिनाले सुख शान्ति र कल्याण प्राप्त हुने विश्वास छ। विवाहित महिलाहरूले पतिको दीर्घायु र अविवाहित महिलाहरूले सुयोग्य वरको कामना गर्दै यो व्रत बस्ने गर्छन्। यद्यपि शास्त्रीय मान्यता अनुसार पुरूषहरूले पनि यो व्रत लिनुपर्ने उल्लेख छ। सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा तपस्या गरेर महादेवलाई पति पाउनु भएको भन्ने किम्वदन्ती छ। पिता हिमालयले विष्णुसँग पार्वतीको विवाह गराउन खोजेपछि साथीहरूले पार्वतीलाई लुकाएर सुरक्षित स्थानमा राखे र त्यही स्थानमा पार्वतीले निर्हार व्रत गरी महादेवलाई प्राप्त गरेको विश्वास छ। यस दिन पार्वतीलाई साथीहरूले हरण गरेको कारण संस्कृतका हरित हरण र आलिका साथी शब्दबाट हरितालीका शब्द बनेको विश्वास गरिन्छ। यो व्रत निराहार कुनै खानेकुरा नखाई जलाहार जल मात्र खाई वा फलाहार फल मात्र खाएर बस्ने गरिन्छ। तीजमा वर्षभरि पाएका दुःख पीर मर्गाहरूलाई नारीहरूले गीत मार्फत पोख्ने गरेका छन्। तर पछिल्ला वर्षहरूमा तीजका नाममा उश्रृंखल र तथक भड़क बढ़ेको गुनासो सुनिन थालेको छ। एक महिना अघिदेखि दरखाने गरगहना एवं पोशाक प्रदर्शन गर्ने जस्ता गतिविधिले तीजको संस्कृतिलाई विकृतिका रूपमा लैजान खोजेको समाजशास्त्रीहरूको भनाई छ। यसका साथै तीजका मौलिक भाकाहरू पनि हराउँदै गएका छन्। यस विषयमा पनि अघिल्लो पुस्ताका नागरिकहरू चिन्तित छन्। पहिले तीजको समयमा मादल बजाएर आफै गीत गाएर नाच्दै रमाउँदै तीज मनाउने गर्थे भने अहिले सबै नागरिकहरू डीजे बजाएर नाचेर रमाउने गरेका छन्। यसले गर्दा तीजका मौलिक भाकाहरू लोप हुँदै गरेको भन्दै टीकापुर एक वनगाउँका मगर समुदायका अग्रजहरू भने चिन्तित देखिन्छन्। थप खबर सहकर्मी रत्ना पुनमगरबाट।

0: एकताका मगर समुदायमा निकै नै गाइने यी तीजका भाकाहरू आज भोलि लोप भइसकेका छन्। पुराना पुस्ताको समाप्ति र नयाँ पुस्ताको उदय सँगसँगै प्रविधिको विकासले यी तीजका भाकाहरू लोप भएको उनीहरू बताउँछन्। टिकापुरकी मीरादेवी घरती मगर,
1: पहिला त हाम्रो आमाहरूको हाम्रो बजेहरूको पालामा त तालीले ढिलो गाना पनि ढिलै हुन्थ्यो अनि मादल पनि थिएन, ताली बजाएर नाच्नुहुन्थ्यो। अब हाम्रो पालामा फेरि मादल आयो है। आजकलको यो नयाँ जमाना आयो भन्छन् के अरे, त्यही भएर होला सायद मादल पनि सकियो। अब बाजा आयो, बाजाको सिस्टम पनि अब हटिसक्न लाग्यो जस्तो छ। मोबाइलमा नै आजकल त बिजी हुन्छन् मान्छेहरू, यसो सोच्दाखेरि त पहिलेकै रमाइलो लाग्छ।
0: टिकापुर एक बनगाउँकी सरस्वती पुनमगरलाई पनि तीजका पुराना भाकाहरू लोप भएकोमा धेरै चिन्ता छ। उहाँलाई अहिलेका तीजका भाकाहरू त पटक्कै मन पर्दैनन् भने पहिलेका भाकाहरू यसरी सम्झनुहुन्छ।
2: पहिलेको तुलनामा अहिले एकदमै हराएको, यो चाहिँ हामीलाई चाहिँ पटक्कै मन नपरेको चिज हो। अहिले त अब नयाँ गीतहरू पनि अहिले छाडा किसिमकै हुने भयो। हाम्रो पालामा त अब हे कति राम्रो नस्पतिको बिरुवा चारीले रस खाँदा।

0: यसरी हाम्रो आफ्नो मनको व्यथाहरू पोख्थ्यौँ, त्यो बेलामा बेसरी रमाइलो हुन्थ्यो, अहिले चाहिँ छैन। अहिले चाहिँ हामीले आफ्नो मनको व्यथा चाहिँ पोख्नै पाउँदैनौँ।
1: बनगाउँकै असोजी घरती मगरलाई पनि तीजमा डीजे लगाएर नाच्ने काम मन पर्दैन। उहाँ पनि पहिले आफूले गाउने मौलिक भाकालाई सम्झदै यसो भन्नुहुन्छ।

0: भनेर यस्ता आफ्नो पिर बेठा खोला पारी माइत पनि हुन्थ्यो, नदीमा पुल हुन्थेन, अनि राजीले तार दियो भने बल्ल पारी गइन्थ्यो, अनि त्यस्ता त्यस्ता गीतहरू गाउँथ्यौं। अब त अब मोटर गाडी आयो, सबका घरमा बाइक पनि आए, पुल पनि बने, डाँडा काँडाले पनि छेक्दैन, उसले त दाई भाइले लिन आयो भने मात्रै जान पाउने, अब त मोबाइलमा आऊ भनिहाल्छन्, टेपेर पनि होला, त्यति रहर पनि नलाग्ने। अब
1: नयाँ पुस्ताको भए पनि विपासा घरती मगरलाई भने तीजका पुराना भाकाहरू नै मन पर्छन्। उहाँलाई ती भाका गाउन, त्यसमा नाच्न र मादल बजाउन पनि आउँछ।
2: मलाई पनि पुरानै भाका मनपर्छ, बसैदेखि धेरै राम्रो त बजाउन आउँदैन, त्यही पनि म पनि मादलमै नाच्नु पर्यो, मादल पनि बजाउन आउँछ, हल्का हल्का गाउन पनि आउँछ।

0: दाजू भाई आए नानी होनी बारी लाई गीत मन पर्छ।
1: पुरानो पुस्ताको समाप्ति सँगै नयाँ पुस्ताले त्यसको अनुसरण नगर्दा तीजको मौलिकता हराउँदै गइरहेको देखिन्छ। त्यसका लागि सबै मगर समुदायको महिलाहरूले डीजेमा नभई मादलको तालमा तीजका भाका गाएर नाच्दा मौलिकता झल्किने भन्नुहुन्छ पुनः विपासा घरते मगर।
0: म विशेष गरी के भन्छु भने मैले दिदी बहिनीहरूलाई डीजेमा भन्दा मादलमै नाच्नु, किनभने मादलमा आफ्नो मौलिकता झल्किन्छ होइन। डीजेमा पुरानो भाकाहरू बज्दैन, अहिले कलाकारहरूले पनि पुरानो भाकाहरू गाउन छोडिहाल्नुभयो। अहिले नयाँ नयाँ गीतहरूलाई भन्दा पनि महिलाको वास्तविकतालाई खोतल्नु भन्दा पनि अहिले त के छ भनेपछि त्यो बाहिरी आउट कुराहरूलाई लिएर पनि होला सायद अहिले नयाँ युवाहरूले पनि त्यस्तै मन पराउने, सायद गीतहरू पनि त्यस्तै पुरानो भाकामा महिलाहरूको दिस विशेष अहिले पुरानो भाकाहरू निकालिदिएको भए बच्चाहरूले पनि अहिले आउने नयाँ पिढीहरूले पनि त्यस्तै सिक्थ्यो होला।
1: विपासा जस्तै अन्य युवाहरूले पनि तीजको मौलिक भाकालाई माया गरेर अनुसरण गरेको खण्डमा तीजको मौलिकता जोगिने देखिन्छ, नभए तीजको मौलिकता एकादेशको कथा हुने देखिन्छ।

0: सहकर्मी रत्नापुन मगर। अब बाँकी खबर। जानकी गाउँपालिका वडा नम्बर 9 मा रहेको युवा मञ्चले रसुवा बाढ़ीबाट प्रभावित भएकाहरूका लागि राहत कोषमा रकम जम्मा गरेको छ। जानकी गाउँपालिका 9 का युवाहरूले विभिन्न क्षेत्रबाट नगद रकम सहयोग उठाएर 53,796 रूपियाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका हुन्। बाढ़ी प्रभावितलाई सहयोग पुगोस् भनी रकम जम्मा गरेर कोषमा पठाएको युवा मञ्चका उपसंयोजक ओमप्रकाश चौधरीले जानकारी दिनुभयो।
1: रसुवामा भएको बाढ़ी पीड़ितको लागि राहत संकलन गर्ने उद्देश्यले सम्पूर्ण गाउँका युवाहरू मिलेर चराइरहेको घाउहरूमा केही मलमपट्टी गर्न सकिन्छ भन्ने उद्देश्यले हामी सबै यहाँ गाउँका युवाहरू मिलेर जनतासँग जति हुन्छ 5, 10, 20, 50, 100, 500 उनीहरूले आफ्नो गच्छे अनुसार दान गर्नु भएको छ र त्यो दान गरेको रकम कसैको 1 रुपियाँ पनि हिनामिना नगरी हामीले भौचर काटी 53,796 रुपियाँ हामीले प्रधानमन्त्री राहत कोषमा पठाएका छौँ। सम्पूर्ण जनता र हामीलाई यो अभियानमा सहयोग गर्ने सम्पूर्ण युवा साथीहरूलाई धेरै धेरै हृदयदेखि धन्यवाद दिन चाहन्छु।
0: तीजमा मादलको तालसँगै लोकभाका हराउँदै लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
2: टीकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
3: टीकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
2: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।
4: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो। तर यति हुँदाहुँदै पनि सबै एकनासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालले छिटो नलाग
5: होइन चाइनिज माइलो के बर्बर बर्बर कराइरहेछ, के भएको छ हौ तलाई?
4: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भन्यो। म पनि पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लागे हुन्छ, खानै सक्दैन।
5: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टीकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
6: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्। साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
7: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरला रोड, टीकापुर, कैलाली।
8: जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालयकै अनुरोध।
9: जानकी गाउँपालिका 3 नम्बर वाडावासी दादु भैया दिदी बहिनी हुक्रे सड़कके किनारमै पशु चौपाए नै बाँधेबी, सड़क किनारमै मल वस्तु नै कुरा देवी, साथै सड़क किनारमा पशु चौपाए बाँधके ढुङ्गा बालुवा गिट्टी मल कुराके दुर्घटना हुइले से एकर जिम्मेवारी स्वयं व्यक्ति हुक्रा लेह पर्न बा।
8: जानकी गाउँपालिका 3 नम्बर वाडा कार्यालय लाइकपुर।
10: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 को पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
11: अरेल्ला सुन चाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपट मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
10: अरेल्ला सुन चाँदी पसल, बलभद्र चौक, टीकापुर, एलएन मेडिकल अगाडि, संचालक खुमराज सुनार। सम्पर्क मोबाइल नम्बर 9810625347।

0: विश्रामपछि खोज खबरमा स्वागत छ। अब बाँकी खबर। देशभर हाल मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर बदली भइरहेको छ र देशका केही स्थानहरूमा वर्षा पनि भइरहेको छ। आज दिउँसोभर पनि मौसम साधारणतया बदलिरहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थान र केही स्थानहरूमा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना हुन सक्छ। तराईतर्फ बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना र मधेश र कोशी प्रदेशका तराई भेगका एक दुई स्थानमा चट्याङसहित वर्षा हुनेछ। कोशी र कर्णाली प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराई क्षेत्रका थोरै स्थानमा समेत भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। कुनै बेला तीजको अवसरमा गाउँघरमा महिला पुरूष गाउँको कुनै एक घरमा जम्मा हुन्थे। आँगनमा वरिपरि बसी मादलको ताल र रोक भाकामा छमछमी पालै पालो रमाइलो गर्दै नाचेको देख्न पाइन्थ्यो। पछिल्लो समय पश्चिमा संस्कारको प्रभावमा परि मौलिकपना र भाकाहरू बिर्सदै गएका देखिन्छन्। थप खबर सहकर्मी पूर्ण विकबाट।
1: आफू सानो हुँदा मादलको तालमा दिदी बहिनीहरूले रमाइलो गर्दै गरेको अनुभव सुनाउँदै टिकापुरकी सूर्य भट्टराई, पछिल्लो समय तीजमा मादलको प्रयोग करिब शून्य जस्तै भएको छ। तीजमा मादलको आवाज कहीँ कतै सुनिएको छैन।
2: आफ्नो मौलिक भाषामा गीतहरू गाइन्थ्यो र मादलको तालमा नाचिन्थ्यो। दिदी बहिनीको आँगनमा गएर भेला भएर सामूहिक रूपमा गीत गाइन्थ्यो र दिदी बहिनीहरूले आफ्ना दुःख सुख घर परिवारका भावनाहरू पनि समेट्नुहुन्थ्यो र ती गीतबाट हाम्रा पुराना संस्कारहरू हस्तान्तरण हुँदै जान्थे र हामीलाई एकदमै रमाइलो पनि लाग्थ्यो कि यस्तो भाकामा गीत गाइन्थ्यो भन्ने हुन्थ्यो। तर अहिले पछिल्लो चरणमा ती भाकाहरू सबै हराउँदै गइरहेका छन्। सबै आधुनिक र डिजेसँग भइरहेका छन्। घर आँगनमा मनाउने तीज पर्व पार्टी प्यालेसमा र होटलहरूमा नै मनाइने गरिरहेका छन्। पहिलोको चलनमा आफ्नै मौलिक पहिरनहरू लगाउने र भावनाहरू व्यक्त गर्ने थियो भनेपछि अहिले यो संस्कारहरू सबै हराउँदै गइरहेको छ।
1: खप्तर सांस्कृतिक परिवारका केन्द्रीय अध्यक्ष तथा कलाकार नवरा रिमालका अनुसार पुराना पुस्ताले जसरी तीज लगायतका संस्कार मनाउँदै आइरहेका थिए, पुराना पुस्ता अस्थायीसँगै लोक संस्कृति र मौलिकपन पनि हस्ताउँदै गएको उहाँको बुझाइ छ। नयाँ पुस्तामा संस्कृति मनाउने भन्दा पनि रमाउनेतिर आकर्षण बढ्दै गएको छ। पुराना पुस्ताले हस्तान्तरण गर्न नसक्नु र नयाँ पुस्ता पश्चिमा संस्कृततर्फ आकर्षित हुँदै जानुले यस्तो समस्या आएको उहाँ बताउनुहुन्छ।
3: अहिलेको पुस्ता भनेको पश्चिमातिर पूर्णतया केन्द्रित छ। बरु खाने पिने रमाउने मात्रै अहिले त्यसलाई प्राथमिकतामा राख्छन्। तर त्यो परम्परागत भइरहेका नाचहरू परम्परागत रूपमा यसको अर्थ के, किन मनाउने, यसलाई समाजमा के अर्थ छ, होइन, यो सामाजिक रूपमा यसले पार्ने प्रभाव के भन्ने विषयमा अहिलेको पुस्तालाई कुनै चिन्ता छैन। अहिले खालि रमाउने, खाने, मौज मस्ती गर्ने भन्ने चिजको नाममा, चाडबाडको नाममा कुनै पनि रमाउने बाहेक अरू केही पनि छैन। अहिले चाहिँ संस्कृतिप्रति लगाव घट्दै गएको अवस्था हो। यो एउटा चिन्ताको विषय हो। यसमा महत्वपूर्ण पाटो भनेको पश्चिमा संस्कृति नै हो। नयाँ पुस्ताहरूलाई हामीले त्यो हस्तान्तरण गर्न पनि सकेनौँ, विभिन्न कारणले हस्तान्तरण गर्न नसकेको हुन सक्छौँ। त्यसमा पुरानो पुस्ताको पनि कमजोरी हो, युवा पुस्तालाई हस्तान्तरण गर्न नसक्नुको कारण पनि हो। र उहाँहरूले अब हस्तान्तरण कसरी गर्ने भन्ने कुरा हो कि, लिने इच्छुक नै नभएपछि उहाँहरूको आकर्षण नै अन्त मोडिएपछि अब कसरी दिने त भन्ने विषय पनि हो। त्यस कारणले यो चिन्ताको विषय हो।
1: तीज भनेको पराई घर गएकी चेलीले माइतमा आए आमा दिदी बहिनीसँगको आपसी भेटघाट र पराई घरमा पाएका र भोगेका दुःख पीड़ा पोख्रिन र आफ्ना भोगाई गीतका माध्यमद्वारा सुनाउने एक सांस्कृतिक परम्परा हो। तर जसरी पछिल्लो समय तीजमा तीजको मर्मर नै मर्ने गरी मादल र लोक भाकाको सत्ता आधुनिक बाजा र त्यस्तै किसिमका गीतमा रमाउने जुन प्रचलन छ, यसले नेपाली लोक भाकाप्रति पश्चिमा संस्कृतिको प्रत्यक्ष प्रभाव हो भन्नुहुन्छ लोक संस्कृतिविद डाक्टर योगेन्द्र बजगाई।
4: सतयुगमा हिमालयकी पुत्री पार्वतीले महादेवलाई कति पाऊ भनेर तपस्या गरिसकेपछि फेरि महादेवबाट यो यसरी व्रत गर भनेर विष्णुले चाहिँ गौरीलाई भनेको हुनाले मेरोलाई व्रत तीजको दिन बसेर चतुर्थीको दिन चाहिँ जलपान मात्रै गरेर फेरि त्यसपछि विवाहिताहरूले पञ्चमीको दिन व्रत गर्नुपर्छ भनेर यो चाहिँ तीज चलेको हो। र नेपाली लोक त परम्परा अनुसार तीज आउन भन्दा हप्ता अगाडिदेखि नै गाउँघरका छोरी बुहारीहरू र युवा तरुणी कन्नेरी र वृद्ध सबै साँझ बसेर झ्याउँदै लोकगीतहरू गाएर मादलको तालमा नृत्य गर्ने र छोरी बुहारीहरूले महिलाहरूमाथि भएका हिंसा दुःख पीड़ाहरूलाई आफ्नो गीतको लयमा व्यक्त गर्ने र छोरीहरूलाई माइतीहरूले बोलाउन आउने र माइत गएपछि छोरीले आफ्नो श्रीमानको घरमा अर्थात् आफ्नो कर्म घरमा आफूले भोगेका दुःख पीड़ालाई व्यक्त गर्ने परम्परा हो।
1: पछिल्लो पुस्ता लोक संस्कृति र मौलिकपन प्रति आकर्षण नहुनु र अनभिज्ञ हुनुले पछिल्लो पुस्ता नेपाली संस्कृति र मौलिकपन कस्तो थियो भन्ने प्रति अन्जान हुनु हो। अभिभावकले पनि आफ्ना बालबालिकालाई लोक संस्कृति सिकाउन र बुझाउन जरूरी छ। जसले लोक संस्कृति र मौलिकपनको संरक्षण हुनेछ भन्नुहुन्छ फेरि पनि लोक संस्कृतिविद डाक्टर बजगाई।
4: यो सबै कुरा अहिले सकिनुका पछाडि नेपाली लोक संस्कृति र हाम्रो मौलिक परम्परामाथि वेस्टर्नहरूको प्रभाव हो भन्ने कुरा निश्चित रूपमा दावाका साथ भन्न सकिन्छ। अहिले प्रत्येक घरमा हामी हाम्रो बच्चालाई हामी संस्कार सिकाइरहेका छैनौं, संस्कार भन्दा पर गएका छौं। कतै हामीले आफ्नो संस्कार बिर्स्यौं कि हामीहरूले पनि हाम्रा छोरा नातिहरूलाई आफ्नो संस्कारसँग नजिक राखेनौं कि भन्ने कुरा पनि यहाँ जगजाहेर छ। यो हो तपाईँले पनि आफ्नो घरमा चाहिँ महसुस गर्नुभएको छ, मैले पनि यो आफ्नो घरमा महसुस गरेको छु। सबै नेपालीहरूले यो कुरालाई एकदम हृदयङ्गम आफ्ना मौलिक परम्परालाई यथावत ढंगले हामीले चाहिँ अगाडि बढाएनौ, मौलिक सम्पत्तिहरूलाई जगेर्ना गरेनौ भने भोलि हाम्रो संस्कृति परम्परा कस्तो थियो भन्ने कुरा भावी सन्ततिहरूले हाम्रो मौलिकता नै हराएर जाने खतरा देखाएको छ।
1: लोक संस्कृति र मौलिकपन कुनै पनि देश समाज र समुदायको पहिचान हो। आफ्नो संस्कार संस्कृति र पहिचान नै बिर्सने हो भने भोलि उसको पहिचान हराउँदै जान्छ। त्यसैले लोक भाका संस्कृति र संस्कार जोगाउनु नयाँ पुस्तालाई हस्तान्तरण गर्दै जागरूक बनाउन आवश्यक छ।

0: सहकर्मी पूर्ण विका। अब बाँकी खबर। कैलालीका तीन स्थानीय तहमा जापानीज इन्सेफलाइटिस विरूद्धको खोप अभियान सञ्चालन हुने भएको छ। जापानीज इन्सेफलाइटिसको संक्रमण दर बढ़दै गएपछि स्वास्थ्य कार्यालय कैलालीले असौज एक गतेदेखि खोप अभियान सञ्चालन गर्न लागेको हो। स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवरले धनगढ़ी उपमहानगरपालिका, लम्कीचुवा नगरपालिका र घोडाघोडी नगरपालिकामा अभियान सञ्चालन गरिने जानकारी दिनुभयो। स्वास्थ्य कार्यालयका प्रमुख कुँवरका अनुसार घोडाघोडी र लम्कीचुवा नगरपालिकामा असोज एक गतेदेखि सात गतेसम्म तथा धनगढ़ी उपमहानगरपालिकामा असोज आठ गतेदेखि बाइस गतेसम्म खोप अभियान सञ्चालन हुनेछ। खोज खबरमा जनआवाज र अरू खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
1: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहक वर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै हार्दिक सुनचाली पसलमा छक्के तिलहरी, माइले तिलहरी, रानी हार, हार, मंगलसूत्र, चापकी, पेण्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। हार्दिक सुन चाँदी पसल, सरकारी अस्पतालको भित्री रोड, सञ्चालक शंकर साहु, सम्पर्क नम्बर 9848421974।
2: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टीकापुरमा।
3: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
2: समस्याहरू किडनी

0: मुका पिएर इठ कबु पेन्सिलेर इठ कबु झनै फटाका आज इठ काकना हो बाबा फे ओस्ट बाटिन गटिलो ठाउँ से झोला आनल से तो लड़का सामान निहरे
1: ओहो ई बुढा लिख में का हुई थी जरम भर भर बरई थी रहत
0: का हुई कबु लड़का कपि हेरा कै ठ कबु पेन्सिल हेरा कै ठ कबु झोलै फटा कै ठ बढ़िया ठाउँ से झोला लान नि छिक ठो
1: अरे कहाँ से ना नाम था
0: कहाँ से लंग वो तो कहाँ टीकापुर में रलक रट गई यहाँ झोला उडोक में से वहाँ झिंगरान दीदी कटरा सुगर झोला आनल बाटी ना कबू लड़का कहाँ पिहरी थी ना कबू पेंसिल रही थी ना झोला फाटल हुई थी कहिए आनल झोला जस का टस बाटिन ये बुढ़क ढंग कबू पसल छान कर झोला नहीं आना से आकट हुई
1: लिया लिया मैं अब नहीं जाइबू रट गई यहाँ झोला उद्योग में रट गई यहाँ झोला उद्योग हमारे यहाँ ढेर डिजाइन के झोला मिलत जैसे स्कूल बैग कैरिंग बैग फाइल बैग लगेज बैग लगाए के ढेर डिजाइन के झोला ऑर्डर कर अनुसार से बना जाए पुरान बिगड़ा झोला है मरमर फे करा जाए एक चोट सेवा करना मौका जरूर देवी
2: प्रोपराइटर राम प्रसाद रतगैया संपर्क मोबाइल नंबर 98484-22373
3: ए भनेदेखि सबै कुरा पाउने रहेछ लु भन त भाउ के पाउँछ त्यहाँ
4: ए त्यहाँ त्यहाँ त नलका मोटर ढक तराजु घरमा लाउने कलर सबै पाइन्छ
5: ए एभ्रिलाको कुरा गरेको हो त्यो त मलाई पनि थाहा छ त्यहाँ त ग्यास ग्यास चुला नलकाका सामान किला काँटा सबै पाइन्छ नि
6: त्यति मात्र होइन त्यहाँ त जस्मिन प्यान्ट घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ
3: भनेदेखि सबै कुरा पाउने रहेछ
7: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स
8: विशेष ढक तराजु डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स
9: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर
7: प्रोपराइटर पुष्पराज देवकोटा सम्पर्क फोन नम्बर 98484-48673 र 98-14-68-02-04
10: विश्रामपछि खोज खबरमा पुनः स्वागत छ अब बाँकी खबर कैलालीका दुई स्थानीय तहले आज स्थानीय विदा दिने निर्णय गरेका छन् कैलालीको टिकापुर नगरपालिका र जानकी गाउँपालिकाले आज एक दिन स्थानीय विदा दिने निर्णय गरेका हुन् हिन्दू नारीहरूको महान पर्व हरितालिका तीज र थारू समुदायको अटवारी पर्वको अग्रासन कार्यक्रम रहेकाले आज एक दिन विदा दिने निर्णय गरेको ती स्थानीय तहले सूचना मार्फत जानकारी गराएका छन् आज टिकापुर नगरपालिका र जानकी गाउँपालिकाका सबै सरकारी कार्यालय शैक्षिक संस्था स्वास्थ्य संस्थामा स्थानीय विदा दिएको ती स्थानीय तहले बताएका छन् अफ्रिकाको नाइजेरिया स्थित लेगोसमा आयोजित अफ्रिका ब्रान्ड अवार्ड 2026 टिकापुरका उद्योगी तथा व्यवस्थापक हिक्मत थापा वेस्टर्न सीईओ लिडरशिप अवार्डबाट सम्मानित हुनुभएको छ डाङ्गोटे समूह अन्तर्गतको डाङ्गोटे सिनेट्रोक वेस्ट अफ्रिका लिमिटेडका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत सीईओ थापालाई औद्योगिक व्यवस्थापन र नेतृत्वमा पुर्याएको योगदानका आधारमा उक्त सम्मान प्रदान गरिएको हो थापा विगत 20 वर्षदेखि डाङ्गोटे ग्रुपमा आबद्ध हुनुहुन्छ खोज खबरमा अब पालो जनावासको हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीजको आज मुख्य दिन हो आज विशेष पूर्वजा आजा गरी तीज मनाइँदैछ र आजको जनावासमा हामीले यस वर्षको तीज कसरी मनाउँदै हुनुहुन्छ भने केही महिलाहरूलाई सोधेका छौं
11: नमस्ते मेरो नाम लक्ष्मी रेग्मी टिकापुर एक दुर्गानगर टोलबाट यसपालिको तीज हामीले खासै रमाइलो भएको छैन देशमा यस्तो दुर्घटना भएको कारणले नेपाली दाजुभाइ दिदीबहिनीहरूको त्यस्तो दुर्घटनामा मृत्यु भएको कारणले खासै रमाइलो भएको छैन हामीहरू आफ्नो धर्म कर्ममा आस्था राख्ने भएकोले अब व्रत पूजा आजाको लागि आफ्नो सामग्री तयार पारेर त्यही अनुसार तयारीमा छौं तर पोहोर परार साल जस्तो रमाइलो तरिकाले रमझम भएर हामीले मनाएका छैनौं
12: नमस्कार मेरो नाम गीता ठकुल्ला हो नेपालीको तीजमा केही रमाइलो भइराखेको छैन पहिला त गाउँ घरमा पनि टोल टोलमै तीज बनाउन त अहिले त केही पनि छैन बजारमा पनि सालचुल केही छैन गाउँ घरमा पनि अहिले सुमसाम छ अहिले बाढी पीडितले गर्दा सबै जनता दुखी छन्
13: नमस्ते मेरो नाम चाहिँ लक्की शाह यो पालिको तीज बाढी पीडितले गर्दा रमाइलो लागिरहेको छैन पोहोर सालको तीजमा नयाँ नयाँ लुगा लायौँ यो सालको तीजमा लाएनौ रमाइलो गर्थ्यौँ यो साल गाउँ घरमा पनि त्यस्तो चहल बहल केही छैन सबजना आफआफ्नो घरमा छन् रमाइलो पनि भएको छैन यो सालको तीजमा बाढी पीडित हाम्रो गाउँ घर पनि सुनसान छ
14: नमस्कार मेरो नाम पवित्र ढुङ्गाना

0: पहिलाको भन्दा अहिले त धेरै नै दुःख तरिकाले अब आफूले मनाइयो भनौँ, आफ्नै घर परिवार बसेर दर खाने कार्यक्रम पनि धेरै राम्रो भएन, टाढाको दिदी बहिनीहरूलाई पनि बोलाउने अवसर पाइएन, अब दुखी छौँ सबैजना। यसपालि अब यो रसुवाको बाढी पहिरोले गर्दा धेरै जनधनको क्षति भयो अनि धेरैजनाहरूको ज्यान गयो, तिनीहरूको सम्झनाले गर्दा सबैलाई त्यति रमझम भएन, बजारमा पनि रमझमको कुरा त्यस्तो केही छैन, नाचगान पनि भएन। बाढीमा पीड़ित हुनेलाई स्वास्थ्य लाभको कामना अनि मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्न चाहन्छौ।
1: नमस्कार, मेरो नाम रुक्मणी देवी उपाध्याय हो। पूर्वमा बाढी आएर अब हामी अहिले दुखी छौ, तिज केही नहुने भयो, बजारमा पनि सामसुम छ, केही रमाइलो छैन अहिले। अनि छोरी बेटीलाई पनि घर घरमा दर खिलाएर त्यसै पठाइदिन्छौ, घरमा केही रमाइलो छैन, तिज अहिले नराम्रै छ, के गर्ने, दुखी छौ।
2: अब खेल समाचार। जापानमा आगामी असोजमा हुने 20 संस्करणको एसियाली खेलकुद प्रतियोगिताका लागि नेपाली पुरूष राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ। नेपाल ओलम्पिक कमिटिले दिपेन्द्र सिंह गैरीको कप्तानीमा 15 सदस्यीय टोली घोषणा गरेको हो। टोलीमा अन्य सदस्यहरूमा रोहित कुमार पौडेल, सन्दीप लामिछाने, आसिफ शेख, कुशल भुर्तेल, आरिफ शेख, लोकेश बम, सन्दीप ज्वरा, सोमपाल कामी, करण केसी, गुलशन कुमार झा, कुशल मल्ल, नन्दन यादव, ललित नारायण राजवंशी र शेर मल्ल रहनु भएको छ। टोलीको मुख्य प्रशिक्षकमा स्टुअर्ट ल रहनु भएको छ। यसै समाचारसँगै खोज खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। आज हिन्दू नारीहरूको महान चाड हरितालीका तीज पर्व महादेवको मुख्य पूजा आराधना गरी मनाइँदै, तीजमा गाइने तीजका मौलिक भाकाहरू लोप हुँदै गएपछि तीजमा मादल बज्न पनि छोड्यो। आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना। कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिस विरूद्धको खोप अभियान सञ्चालन हुँदै, र एसियाली खेलकुदका लागि नेपालको क्रिकेट टोली घोषणा। अहिलेलाई खोज खबर यति नै। प्राविधिक मित्र दिपेन्द्र भट्टराईलाई धन्यवाद दिँदै अहिलेको खोज खबरबाट म ईश्वर साउद बिदा हुन्छु। सामुदायिक रेडियो टीका प्रएफएम सुन्दै गर्नुहोला। नमस्कार।
3: कस्तो गनाएको, इनका सन्तानले टोइलेट गनाएरै मार्ने भए,
4: फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
5: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा छँदैछ नि।
3: कता छ त त्यो?
5: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
3: फोन नम्बर कति हो भाइ?
5: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97620203000 हो, अर्को पनि छ 98 65 69 20 26।
6: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सप्पी, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97620203000 र 98 656 92 026।
7: झरी र बाढीको मौसममा ओभानो ठाउँ खोज्दै सर्पहरू जमिन बाहिर निस्किन थाल्छन्। यस्तो बेला सर्पले टोक्न सक्ने भएकाले यी कुराहरूमा चनाखो हुने गरौं। सुत्ने बेला झुल लगाउने, घर वरपर सर्प लुक्न सक्ने ठाउँको पहिचान गर्ने र ख्याल राख्ने, राति हिँड्दा लट्ठी बोकेर र टर्च लाइट बालेर हिँड्ने, सकेसम्म झाडीतिर नजाने र बाहिर हिँड्दा हात खुट्टा पुरै छोपिने गरी लुगा लगाउने, घुँडासम्म आउने गम्बुट लगाएर जाने, ढुङ्गाको पर्खाल, लडेका काठ, दाउराको चाङ उठाउँदा वा चलाउँदा विशेष ध्यान दिने, मुसा, छेपारो, भ्यागुता धेरै देखिने ठाउँमा सर्प आउने सम्भावना बढ़ी हुन्छ। सर्पले टोकिहाले धामी झाँक्री कहाँ नगई जति सक्दो चाँडो बिरामीलाई अस्पताल वा सर्पदंश उपचार केन्द्रमा पुर्याउने, बेलैमा होसियार भए आफू पनि बचिन्छ, अरूलाई पनि बचाउन सकिन्छ।
2: टिकापुर नगरपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
8: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै दुर्गा ज्वेलर्समा 1 नम्बर सुनबाट निर्मित माइली तिलरी, छड्के तिलरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेन्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुनचाँदीका गरगहनाहरू बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
9: दुर्गा ज्वेलर्स, बलभद्र चोक, नमुना इन्टरप्राइजेस नजिकै टिकापुर फैलाली। संचालक देव बहादुर सुनार। सम्पर्क नम्बर 9868 40

श्रोतावृन्द नमस्कार, सामुदायिक रेडियो टीकापुर एफएमको प्रभाती प्रस्तुति आजको दिनमा यहाँलाई स्वागत छ। आज मिति 2083 साल भदौ महिनाको 29 गते सोमबार, तदनुसार सेप्टेम्बर 14 तारीक सन् 2026। यो प्रस्तुतिमा हामी हरेक दिन तपाईँको आजको राशिफल, तपाईँ अनि तपाईँका आफन्तको जन्मदिनको शुभकामना, टीकापुर र आसपासमा हुने सार्वजनिक कार्यक्रम र सामुदायिक रेडियो टीकापुर एफएमबाट आज प्रसारण हुने कार्यक्रमको जानकारी प्रस्तुत गर्दछौ। अब हामी प्रस्तुत गर्दैछौ ज्योतिषी लक्ष्मी प्रसाद बरालले तयार पार्नुभएको तपाईँको आजको राशिफल। सर्वप्रथम मेष राशि। मेष राशि हुनेहरूको लागि घर निर्माण वा ठेक्का पट्टा सम्बन्धी कामबाट लाभ पाइनेछ। सन्तानको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। वृष राशि। वृष राशि हुनेहरूको लागि कार्यक्षेत्रमा संघर्षपूर्ण समय विलीन बित्नेछ। कार्यक्षेत्रमा समयमा कार्य सम्पादन नहुनाले मन अप्रसन्न रहनेछ। मिथुन राशि। मिथुन राशि हुनेहरूको लागि आत्मविश्वासमा वृद्धि हुनेछ। कार्यक्षेत्रमा मनज्ञ लाभ मिल्नेछ। कर्कट राशि। कर्कट राशि हुनेहरूको लागि स्वरोजगारको लागि विदेशतिर ताक्नेहरूलाई नयाँ अवसर हात लाग्ला। कृषि वा पशुधनमा हानि हुने सम्भावना रहेको छ। सिंह राशि। सिंह राशि हुनेहरूको लागि धार्मिक सम्मेलनमा जाने अवसर मिल्नेछ। आर्थिक कारोबारमा लाभ रहनेछ। कन्या राशि। कन्या राशि हुनेहरूको लागि नोकरी या पेशामा उच्च अधिकारीबाट नयाँ जिम्मेवारी पाइनेछ। कार्यक्षेत्रमा मान सम्मान बढ्नेछ। तुला राशि। तुला राशि हुनेहरूको लागि कार्यक्षेत्रमा मित्रको सहयोगले अप्ठ्यारो काम सम्पादन हुनेछ। अरूलाई सोचे भन्दा बढ़ी सल्लाह नदिनुहोला। वृश्चिक राशि। वृश्चिक राशि हुनेहरूको लागि कार्यक्षेत्रमा अरूको जिम्मेवारी वहन गर्नुपर्ला। व्यापार व्यवसायमा पैसाको लेनदेनमा धोका मिल्न सक्छ। धनु राशि। धनु राशि हुनेहरूको लागि साहस र पराक्रममा वृद्धि हुनेछ। पारिवारिक मेलजोलमा समय बित्नेछ। मकर राशि। मकर राशि हुनेहरूको लागि उद्योग व्यापारमा विशेष फाइदा हुनेछ। विद्यार्थी वर्गहरूको रचनात्मक र कलात्मक क्षेत्रमा विकास हुनेछ। कुम्भ राशि। कुम्भ राशि हुनेहरूको लागि काम र जिम्मेवारीमा केन्द्रित रहनुपर्ने दिन रहेको छ। मेहनतको सानो फल आजैबाट देख्न सक्छ। र अन्त्यमा मीन राशि। मीन राशि हुनेहरूको लागि नयाँ विचार र कल्पनाले मन उत्साहित बनाउँछ। साथीहरूसँग समय व्यतीत गर्दा मानसिक शान्ति मिल्नेछ। हामीले तपाईँलाई सुनायौं तपाईँको आजको राशिफल। राशिफलमा जुनसुकै कुरा भने पनि आजको दिन कसरी बिताउने भन्ने कुरा तपाईँकै हातमा छ। राशिफलपछि सुनाउनेछौ तपाईँ अनि तपाईँका आफन्तको जन्मदिनको शुभकामना। जन्मदिनको शुभकामनाका लागि तपाईँ स्टुडियोको फोन नम्बर 091-5-61-255 फोन गरेर टिपाउँदै गर्नुहोला। त्यतिन्जेलसम्म सुन्दै गर्नुहोला। यो सुदेश गान।

स्वदेशकानपछि अब सुनौ आज सामुदायिक रेडियो टीकापुर एफएमबाट प्रसारण हुने कार्यक्रमको रूपरेखा। अहिले 7:30 बजी हाम्रो जानकी, 8 बजी राष्ट्रभक्तिका गीतहरू, 9 बजी थारू भाषामा खोज खबर, 10 बजे लोकदोहोरी गीतहरू, 11 बजे आधुनिक गीतहरू, 12 बजी मध्याह खबर, 12:20 बजे लोकगीतहरू, 1 बजे निशाना, 41 बजे नेपाली थारू मिक्स गीतहरू, 3 बजे हाम्रो जानकी पुनः प्रसारण, 3:30 बजे सुपरहिट थारू गीतहरू, 4:30 बजे थारू नेपाली मिक्स गीतहरू, 5 बजे थारू भाषामा खोज खबर, 5:30 बजे बदलिएको जीवनशैली, 6 बजे खोज खबर, 7 बजे देउडा भाका, 7:30 बजे साझा खबर, 8:05 बजे समानताका स्वरहरू, 8:45 बजे बीबीसी नेपाली सेवा र रात्रि 9:55 बजेको खबर संक्षेपसँगै रात्रि 10 बजे आजको हाम्रो सम्पूर्ण प्रसारण सेवा पूरा हुनेछ। हवस् त आजलाई आजको दिन यति नै, भोलि बिहान आज झैं विभिन्न प्रस्तुति लिएर आउनेछौ। सामुदायिक रेडियो टीका प्रेफएम सुन्दै गर्नुहोला। प्राविधिक मित्र दिपेन्द्र भट्टराईलाई धन्यवाद दिँदै म ईश्वर साउद पनि विदा हुन्छु। नमस्कार, तपाईँको आजको दिन शुभ होस्।

0: श्री गणेश उत्सव समिति नारायणपुर कैलालीको भक्तजनहरूका लागि सूचना।
1: श्री गणेश उत्सव समिति नारायणपुर कैलालीको आयोजनामा यही भदौ 30 गतेदेखि असोज 5 गतेसम्म सञ्चालन हुने श्री गणेश उत्सव कार्यक्रम 2083 भव्य तथा सभ्य रूपमा सम्पन्न गर्न सम्पूर्ण भक्तजनहरूको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
0: श्री गणेश उत्सवका कार्यक्रमहरू:
1: गणेश स्थापना र उद्घाटन कार्यक्रम 2083 भदौ 30 गते दिउँसो 3 बजे।
0: भोटेकोसीमा आएको बाढीबाट ज्यान गुमाएका र सम्पर्क विहीनको लागि हरेक दिन शान्ति पाठ हुने।
1: विद्यालय स्तरीय नृत्य कार्यक्रम,
0: हरेक दिन भजन कीर्तन र नृत्य कार्यक्रम,
1: हरेक दिन बिहान योग कार्यक्रम,
0: विसर्जन कार्यक्रम असोज 5 गते बेलुका 5 बजे।
1: आयोजक श्री गणेश उत्सव कार्यक्रम मूल समिति, टिकापुर नगरपालिका, वडा नम्बर 6, नारायणपुर, चौराहा, कैलाली।
2: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
3: यो ओसीएमसी भनेको के आयो फेरि?
4: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
3: ओसीएमसीले के सहयोग गर्छ त?
4: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
5: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584-89213, इमेल ocmctikapur@gmail.com।
6: जन्म, मृत्यु, विवाह, बसाई सराई र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना भएको 35 दिनभित्र आफ्नो वडा कार्यालयमा रहेका पञ्जिकाधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौ। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
7: टिकापुर नगरपालिका वडा नम्बर 1 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।
8: महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै लक्ष्मी आभूषण भण्डारमा छड्के तिलहरी, माइली तिलहरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेन्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चोक, टिकापुर, कैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 98 48 53 61 95।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आत्मा त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्ष देखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै आरती ब्युटी एण्ड कस्मेटिकमा तीजको अवसरमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्युटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
3: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98 6 24 70 483।

0: आँखाका रोगीहरूलाई अत्यन्त जरूरी सूचना। नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पताल र भजनी नगरपालिकाको संयुक्त आयोजनामा प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा यही असोज 3 र 4 गते आँखा शिविर सञ्चालन गरी मोतीबिन्दुका बिरामीहरूको शिविरमा नै निशुल्क अपरेशन गरिने र निशुल्क औषधि पनि उपलब्ध गराइने भएकोले आँखाका रोगीहरूले समयमा नै सम्पर्क राख्न हुन अनुरोध छ। विस्तृत जानकारीका लागि गेटा आँखा अस्पताल सम्पर्क नम्बर 091-575-204, स्वास्थ्य संयोजक कैलाश डंगौरा थारू, सम्पर्क नम्बर 98-484-57-875।
1: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
2: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
1: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
2: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
1: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
2: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
3: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टीकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98-688-14-799, 98-24-60-25-32। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-24-67-28-25।
4: समयमै आफ्नो घर परिवारको जन्म, मृत्यु, विवाह र बसाई सराई जस्ता व्यक्तिगत घटना आफ्नो वार्ड कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
5: जानकी गाउँपालिका, वडा नम्बर 8 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।
6: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टिकापुरमा।
0: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
6: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
0: महिनाको महिनावारी गडबडीको समस्या,
6: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
0: पेट सम्बन्धी सम्पूर्ण समस्या,
6: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
0: ईसीजी सेवा,
6: डिजिटल एक्सरे सेवा
0: र प्रयोगशाला ल्याब सेवा।
6: फोन नम्बर 98-484-27-359 र 98-48-42-73-59। सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टिकापुर, जालपा देवी मन्दिर नजिकै।
7: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएमको कार्यक्रम हाम्रो जानकीमा यहाँलाई स्वागत छ। कार्यक्रमबाट म गीता चौधरीको नमस्कार। यो कार्यक्रम हरेक सोमबार बिहान 7:30 बजे यसै बेला प्रसारण हुन्छ। हाम्रो प्रसारण सामुदायिक रेडियो टीकापुर एफएम 101 MHz का साथै अनलाइनमा www.tikapurfm.org, मोबाइल एप्स हाम्रो पात्रो र नेपाली पात्रोमा पनि सुन्न सकिन्छ। यो कार्यक्रम जानकी गाउँपालिकाका गतिविधिहरूबारे गाउँपालिकाका नागरिकलाई जानकारी दिने उद्देश्यले तयार गरिएको हो। कार्यक्रममा गाउँपालिकाका गतिविधि, गाउँपालिकाको प्रगति, अवस्था, विकास र जनचाहनाका विषयलाई समेट्नेछौं। आजको कार्यक्रममा जानकी गाउँपालिकाको कृषि शाखा मार्फत यस आर्थिक वर्षमा सञ्चालन गरिने कार्यक्रम सम्बन्धीको जानकारी, अमरावती आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट प्रदान गरिने सेवा प्रवाह सम्बन्धीको जानकारी र जन आवाज प्रस्तुत गर्नेछौं। कार्यक्रमकै शुरूमा जानकी गाउँपालिकाको कृषि शाखा मार्फत यस आर्थिक वर्षमा सञ्चालन गरिने कार्यक्रम सम्बन्धीको जानकारी प्रस्तुत गर्दैछौ। सुनौ कृषि शाखा प्रमुख लालवीर चौधरीसँग गरिएको यो कुराकानी। कार्यक्रममा स्वागत छ यहाँलाई।
1: हजुर, धन्यवाद।
0: जानकी गाउँपालिकाको यो आर्थिक वर्षमा चाहिँ कृषि शाखा मार्फत गरिने कार्यक्रमहरूको अवस्था के छ, कस्तो खालको योजना छ?
1: यस आर्थिक वर्षमा जानकी गाउँपालिकाको कार्यक्रमको सन्दर्भमा कुरा गर्दाखेरि शाखागत बजेट विनियोजन हामीले 15 लाख रुपियाँ बजेट विनियोजन रहेको छ। 15 लाख बजेट विनियोजनमा प्रत्येक वडामा एउटा प्रदर्शनी कार्यक्रम सञ्चालन गर्ने भयो। अहिले सूचना हामीले गरेर प्रत्येक वडामा एउटा एउटा गर्दाखेरि डेमोन्स्ट्रेसन एउटा प्रदर्शनीको 16,660 रुपियाँको प्रदर्शनी हामीले सञ्चालन गर्दैछौँ र अहिले हाम्रो वडा प्राविधिकहरूले सम्पूर्ण प्राविधिकहरूले प्रपोजल बनाएर शाखामा सब्मिट गरिसकेको अवस्था छ र कतिपय साथीहरूले प्लान्टेसन पनि गरिसकेको अवस्था छ। र दोस्रो कार्यक्रम हाम्रो प्लान्ट क्लिनिक घुम्ती शिविर रहेको छ। यो चाहिँ हामीले प्रत्येक वर्ष गर्ने गर्छौँ। ओडामा गएर जुन बालीहरूमा रोग किराहरू देखा पर्छ त्यसमा फिल्डमै गएर किसानहरूलाई पनि त्यसको बारेमा तपाईँको बालीमा चाहिँ यो रोग लागेको छ यसरी व्यवस्थापन गर्नुपर्छ भन्ने कुराहरू र यो रासायनिक विषादीको तुलनामा चाहिँ जैविक विषादीहरू प्रयोगलाई चाहिँ बढोत्तरी गर्नुपर्छ भन्ने सन्दर्भमा यो कार्यक्रम सञ्चालन गर्ने राखेका छौँ। र अर्को कार्यक्रमको सन्दर्भमा हाम्रो आकस्मिक बाली संरक्षण सेवा कार्यक्रम रहेको छ। यो आकस्मिक बाली संरक्षण सेवा कार्यक्रम भइपरि आउने जस्तै जानकी गाउँपालिकामा कुनै बेलामा नै महामारी कुनै बालीमा देखा पर्यो भने त्यसको रोकथामको लागि त्यो कार्यक्रमहरू सञ्चालन गर्ने गरेका छौँ। र विगत 2-3 वर्षदेखि हाम्रो जानकी गाउँपालिका अहिले मकैको हब बन्ने तयारी अवस्थामा छ। मकै खेतीको क्षेत्र वृद्धि भइरहेको अवस्थामा यो कृषि यन्त्रीकरणमा सहयोग गर्नुपर्छ भन्ने सन्दर्भमा मकै खेतीमा कृषि यन्त्रीकरण सहयोग भनेर कार्यक्रम छुट्याइएका छ। र हाम्रो अर्को कार्यक्रममा रैथाने बाली प्रवर्धन मिनी किट वितरण कार्यक्रम रहेको छ। जस्तै आलसहरूका भए होइन हाम्रो रैथाने बालीहरूलाई अनधिका धानहरू भए ती बालीहरू अहिले कृषकहरू माझबाट लोप हुँदै गइरहेको अवस्था भएको कारणले गर्दाखेरि ती कार्यक्रमलाई प्रवर्धन गर्नुपर्छ भन्ने सन्दर्भमा एउटा कार्यक्रम त्यो राखेका छौँ। भनेपछि अर्को तोरी बालीमा राखेका छौँ उत्पादनमा आधारित प्रोत्साहन अनुदान कार्यक्रम रहेको छ जुन हामीले बाली कटानीको आधारमा कृषकले जति फलाउनुहुन्छ त्यसैको बेसमा चाहिँ अनुदान रकम प्रवाह गर्ने कृषकै खातामा अनुदान रकम प्रवाह गर्ने भनेर कार्यक्रमहरू सञ्चालन गर्ने लक्ष्य लिएका छौँ। र अन्तिम कार्यक्रममा हाम्रो शाखाबाट सञ्चालन हुने कृषकहरूको मागमा आधारित तालिम सञ्चालन गर्ने भनेर यसको पनि हामीले सूचना प्रकाशन गरेर कृषकहरूको आवेदन पनि संकलन गरिसकेको अवस्था छ।
0: यी त भए शाखाबाट यो आर्थिक वर्षमा सम्पन्न गरिने क्रियाकलाप यहाँहरूले छुट्याएका बजेटको आधारमा भयो, यो बाहेक पनि के के क्रियाकलापहरू गर्नुहुन्छ अब?
1: यी बाहेकको क्रियाकलापहरूमा हामीले प्रदेश सरकारको सशर्तका कार्यक्रमहरू पनि छन्, ती सशर्तका कार्यक्रमहरू पनि सञ्चालन गर्ने गर्छौँ भने कतिपय ओडागत कार्यक्रमहरू पनि विनियोजन हुने गरेको छ। ती ओडागत कार्यक्रमहरू पनि हामीले कार्यान्वयन गर्ने गरेका छौँ।
0: जस्तो अब प्रदेशको बजेट मार्फत गरिने कार्यक्रमहरू आयोजनाहरू त विगतमा पनि थिए होला, कस्ता खालका कार्यक्रमहरू छ?
1: उहाँहरूको कार्यविधि गत आर्थिक वर्षमा हाम्रो कुनै पनि कार्यक्रम थिएन। त्योभन्दा अघिल्लो साल चाहिँ यो साना सिँचाई कार्यक्रम भनेर प्रदेश सरकारबाट आएको थियो। गत आर्थिक वर्षमा हाम्रो कृषि एम्बुलेन्स भनेर कार्यक्रमको लागि 25 लाख रुपियाँ प्राप्त भएको थियो। त्यो कार्यक्रममा अहिले चाहिँ हामीले जानकी गाउँपालिकाले कृषि एम्बुलेन्स चाहिँ खरिद गरिसकेको अवस्था छ र सञ्चालन कार्यविधि पनि हामीले बनाएर वेबसाइटमा राखिसकेको अवस्था छ। रेटहरू कायम गरिसकेको अवस्था छ। कुनै इच्छुक कृषक महानुभावहरू, सहकारीहरू, उपभोक्ता समितिहरू कृषि एम्बुलेन्स प्रयोग गर्न चाहनुहुन्छ भने पालिकामा आएर सम्पर्क गर्दा हुन्छ।
2: थोरै मैले फेरि अनुदानकै कुरालाई जोड्न चाहन्छु. जस्तो यहाँहरूले तोरी बालीमा चाहिँ उत्पादनमा आधारित अनुदान वितरण गर्ने भन्ने कार्यक्रमको लागि यहाँहरूले सूचना पनि निकालिसक्नु भएको छ. यसमा कृषकहरूको आवेदन कति परेको छ?
1: यो उत्पादनमा आधारित प्रोत्साहन अनुदान कार्यक्रम तोरी बालीमा यस आर्थिक वर्षमा हाम्रो 142 जना कृषकहरूको आवेदन प्राप्त भएको अवस्था छ.
2: यो आवेदनलाई पनि त यहाँहरूले छुट्याउनु पर्छ होला, छनौट गर्नु पर्छ.
1: यो छनौटको सन्दर्भमा हामीले दुईटा मापदण्डहरू राख्ने गरेका छौँ. पहिलो चाहिँ हाम्रो मापदण्ड उहाँहरूले जुन कागजातहरू हामीले मागेका छौँ ती कागजातहरू पूरा छ कि छैन भन्ने निहाल्छौँ. जसको कागजात पूरा छैन उहाँलाई चाहिँ हामीले रिजेक्ट गर्दैछौँ भने, र अर्को जति पनि कागजात पूरा भएको सम्पूर्ण कृषकहरूलाई पहिलो चरणमा छनौट गर्छौँ भने, दोस्रो चरणमा हामीले उहाँहरूले तोरी बाली छ भने तोरी बाली जब छरिसकेपछि हाम्रो सम्बन्धित वडाका प्राविधिकहरू फिल्डमै गएर उहाँहरूको खेत चाहिँ मौखिकको आधारमा होइन कि हाम्रै प्राविधिकहरूले खेतलाई आफैले मेजरमेन्ट गरेर त्यसपछि एक्ज्याक्ट चाहिँ एरिया यतिमा चाहिँ हाम्रो कल्टिभेसन भएको छ भन्ने हिसाबले चाहिँ उहाँहरूलाई पुनः छनौट गर्ने गरेका छौँ.
2: जस्तो कागजात भन्नाले चाहिँ कस्तो कागजात कृषकहरूले फेस गर्नुपर्ने?
1: कागजातको सन्दर्भमा कृषकको अब नेपाल सरकारबाट जारी गरेको आधिकारिक कुनै एउटा परिचय पत्रहरू हुनु पर्यो. जस्तै नागरिकता होला, लाइसेन्स होला, त्यसपछि राष्ट्रिय परिचय पत्र हुन सक्छ. ती कुराहरूमध्ये एक पत्र हुनु पर्यो. र अर्को जग्गा कुन क्षेत्रमा चाहिँ तपाईँ खेती कल्टिभेसन गर्नुहुन्छ, खेती गर्नुहुन्छ भन्ने कागजात हुनु पर्यो, लाल पूर्जाहरू. र अर्को मालपोत तिरेको छ कि छैन, मालपोत तिरेको छ छैन र भाडा लिएको छ भने त्यो एग्रिमेन्ट गरेको छ कि छैन भन्ने कुराहरूलाई चाहिँ ती कागजातहरूले चाहिँ हामीले मध्यनजर गर्ने गरेका छौँ.
2: जस्तो कति क्षेत्रफलमा चाहिँ तोरी लगाउनु पर्ने?
1: यो तोरी चाहिँ हामीले 5 कट्ठा भन्दा बेसी भनेका छौँ. त्योभन्दा तल कृषकहरूलाई चाहिँ अब हामीले सहभागी गराउँदैनौँ.
2: 5 कट्ठा भन्दा माथिको हजुर. थोरै अब म विषादीको कुरालाई जोड्न चाहन्छु. पछिल्लो समय चाहिँ कृषकहरू अत्यधिक रूपमा विषादी प्रयोग गरिराखेको अवस्था छ. यसमा चाहिँ यहाँहरूले कसरी सचेतना जगाइराख्नु भएको छ या के गरिराख्नु भएको छ?
1: यो हाम्रो अहिले जुन नेपालमा विषादीको सन्दर्भमा कृषकहरूको दिन प्रतिदिन विषादीहरूको प्रयोग चाहिँ बढ़िरहेकै अवस्था छ. यसलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने सन्दर्भमा हाम्रो जानकी गाउँपालिकाले अहिले जति पनि गैर सरकारी संस्थाहरू उहाँहरू आउनुहुन्छ उहाँहरूलाई चाहिँ हामीले के भनेका छौँ भनेपछि, तपाईँहरूले ती कार्यक्रमहरू सञ्चालन गर्नुभयो भने विषादी वितरणका कार्यक्रमहरू नराख्नु, राखे पनि जैविक विषादीहरूलाई चाहिँ प्रोत्साहन गर्ने कार्यक्रमहरू राख्नु होला. जस्तै अहिले एक नेपालले पनि त्यही कार्यक्रमहरू गरिरहेको अवस्था छ र हामीले पनि जुन अहिले प्लान्ट क्लिनिक सञ्चालन गर्ने भनेर कार्यक्रम राखेका छौँ त्यसमा पनि हामीले उहाँहरूलाई के भन्छौँ भनेपछि, जैविक विषादीको प्रयोग चाहिँ यसरी गर्नुपर्छ, यो चाहिँ यो बालीकोलाई चाहिँ रोकथाम गर्न सकिन्छ भन्ने हिसाबले चाहिँ उहाँ जनचेतनामूलक र स्याम्पल ल्याएको डेमोको रूपमा पनि उहाँलाई विषादीहरू चाहिँ उपलब्ध गराएर यो अहिले प्रचार प्रसार गरिरहेको अवस्था छ.
2: जानकी गाउँपालिकाले विगत वर्षदेखि उत्पादनमा आधारित अनुदान कार्यक्रम गरिराखेको छ गहुँमा. खासमा यो कार्यक्रम चाहिँ यहाँहरूले कसरी गर्नुभयो र कृषकहरूलाई चाहिँ कसरी भुक्तानी दिनुभयो यहाँहरूले?
1: जानकी गाउँपालिकाले उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम जुन सञ्चालन गरेको छ यो चाहिँ हामीले आर्थिक वर्ष 2079-80 सालदेखि सञ्चालन गर्दै हालसम्म पनि गरिरहेको अवस्था छ. र यो अनुदान प्रवाहको सन्दर्भमा हेर्ने हो भने चाहिँ हामीहरूले कृषकलाई चाहिँ उहाँहरूको खाता नम्बर माग्छौ र उत्पादनको आधारमा उहाँहरूलाई प्रति केजीका आधारमा उहाँहरूलाई चाहिँ अनुदान रकम प्रवाह गर्ने गरेका छौँ.
2: प्रति केजी कति रुपियाँको दरले गर्नुहुन्छ?
1: शुरूमा सञ्चालन गर्दाखेरि आर्थिक वर्ष 79-80 र 80-81 चाहिँ यो कार्यक्रम सञ्चालन गर्दै गर्दा हामीले प्रतिफलमा आधारित प्रोत्साहन अनुदान कार्यक्रम सञ्चालन कार्यविधि 2077 अनुसार प्रदेश सरकारले निकालेको कार्यविधिको आधारमा चाहिँ हामीहरूले प्रति केजी 7 रुपियाँको दरले सम्पूर्ण किसानहरूलाई 7 रुपियाँको दरले चाहिँ अनुदान रकम प्रवाह गरेको थियो भनेपछि, अहिले चाहिँ यो विगत 2 वर्षदेखि जानकी गाउँपालिकाले आफै कार्य तयार गरेर 2081 हामीले कृषकको वर्गीकरणको आधारमा साना कृषक, मझौला कृषक र ठूला कृषक गरेर उहाँहरूलाई हामीहरूले आर्थिक वर्ष 81-82 अनुदान रकम प्रवाह गर्दाखेरि साना कृषकहरूलाई प्रति केजी 6 रुपियाँका दरले र मझौला कृषकहरूलाई प्रति केजी 5 रुपियाँको दरले र ठूला कृषकहरूलाई 4 रुपियाँका दरले 172 जना कृषकहरूलाई चाहिँ उहाँहरूको बैंक खातामा नगद भुक्तान गरेका थियौं र उक्त रकम चाहिँ हाम्रो 20,70,000 चाहिँ त्यस आर्थिक वर्षमा उपलब्ध गराइएको थियो भनेपछि आर्थिक वर्ष 82-83 सालमा फेरि अनुदानको रकम हामीले घटाएका थियौँ. अनुदानको रकममा चाहिँ ठूला कृषकहरूलाई 2 रुपियाँको दरले, मझौला कृषकहरूलाई 2 रुपियाँ 50 पैसा र साना कृषकहरूलाई 3 रुपियाँ प्रति केजीका दरले हामीले गत आर्थिक वर्षमा 13,35,858 रुपियाँ चाहिँ हामीले कृषकको खातामा चाहिँ 272 जना कृषकहरूको खातामा चाहिँ अनुदान रकम भुक्तानी गरेका छौँ.
2: अब यो वर्ष पनि गरिराख्नु भएको छ, यो वर्ष के रहेछ?
1: यो वर्ष हामीले गाउँबालीमा हामीले के एनालाइसिस गर्यौँ भन्दाखेरि, सुरु सुरुको आर्थिक वर्षमा हामीले कार्यक्रम सञ्चालन गर्दै गर्दाखेरि जम्मा हाम्रो सुरुको आर्थिक वर्षमा 79-80 को आर्थिक वर्षमा हामीले सञ्चालन गर्दाखेरि त्यतिखेर जम्मा 31 जना कृषकहरूको आवेदन प्राप्त भयो। तर भुक्तानी लिने क्रममा उहाँहरू त्यो कार्यक्रमको बारेमा आकर्षण नबुझेर जम्मा 15 जना कृषकहरूलाई हामीले 4 रुपियाँ चाहिँ भुक्तानी गरेका थियौँ। र त्यतिखेर जानकी गाउँपालिकाको प्रोडक्टिभिटीको हिसाबमा हेर्नुहुन्छ भने गाउँबालीमा 3.4 मेट्रिक टन रहेको थियो र अहिले यो 4 वर्षमा आउँदाखेरि अहिले जानकी गाउँपालिकाको एभरेज प्रोडक्टिभिटी 4.2 मेट्रिक टन पुगिसकेको अवस्था छ। र कृषकहरूको संख्यामा हेर्ने हो भने पनि हामीले अनुदान रकम घटाए पनि जम्मा 15 जनाबाट अहिले 272 जना कृषकहरूले अनुदान रकम चाहिँ हामीले प्रवाह गरिसकेको अवस्था छ। यस आर्थिक वर्षको सन्दर्भमा हेर्ने भने अब गाउँबाली हामीले सञ्चालन गरिसकेका छौँ, कृषकहरूले चाहिँ आफ्नो उत्पादन कसरी बढाउनु पर्छ भन्ने कुरामा कतिपय उहाँहरूमा चाहिँ जनचेतना फैलिसकेको अवस्था छ। र यस आर्थिक वर्षमा हामीले तोरी बालीलाई चाहिँ प्रोत्साहन गर्ने भन्ने सन्दर्भमा चाहिँ उत्पादनमा आधारित प्रोत्साहन अनुदान कार्यक्रम तोरी बालीमा सञ्चालन गर्दैछौँ। गाउँमा कस्तो थियो भने चाहिँ हाम्रो प्रत्येक पर हेक्टरमा चाहिँ 20 क्विन्टल चाहिँ हाम्रो बेस लेभल प्रोडक्टिभिटी थियो भनेपछि त्योभन्दा माथि फलाए सन्दर्भमा जुन कार्यपालिकाको निर्णय अनुसार उहाँहरूलाई अनुदान प्रवाह गरेका थियौँ भनेपछि यस आर्थिक वर्षमा चाहिँ तोरीमा चाहिँ हाम्रो प्रति हेक्टर बेस लेभल कायम गर्दाखेरि हाम्रो 400 किलो बेस लेभल हुन्छ त्यसको पैसा उहाँहरूले पाउनुहुन्न। 400 प्रति हेक्टर 400 केजी भन्दा बढी फलाउनु भयो भने उहाँहरूलाई चाहिँ हामीले अनुदान रकम चाहिँ उहाँहरूकै खातामा चाहिँ भुक्तानी गर्ने व्यवस्था गर्नेछौँ। 400 किलोको चाहिँ हामीले उहाँहरूलाई उपलब्ध गराउँदैन, त्योभन्दा बढीको चाहिँ प्रति केजीका आधारमा अनुदान रकम चाहिँ प्रवाह गर्दैछौँ।
2: थोरै मैले कृषि एम्बुलेन्सकै कुरालाई जोड्न चाहे अन्तिमतिर, जस्तो कृषि एम्बुलेन्स गाउँपालिकाले खरिद गरेको छ, खास यसमा कृषकहरूले कसरी उपयोग गर्नुहुन्छ?
1: यो कृषकहरूले कसरी उपयोग गर्ने भन्ने सन्दर्भमा हामीले चाहिँ प्रति ट्रिपको रूपमा किलोमिटरको आधारमा चाहिँ रेट कायम गरेको अवस्था छ। उहाँहरूले चाहिँ अब क्वान्टिटी अब उसको क्षमता अनुसारले उहाँले जति लग्नुहोस् त्योसँग सरोकार भएन, गाडीको क्षमता भन्दा बढी बोक्न पाइएन, तर गाडीको क्षमता अनुसारले धान्न सक्ने क्षमता अनुसारले तपाईँहरूले सम्बन्धित यहाँबाट उत्पादन गरेका चिजहरू जानकी गाउँपालिकाबाट उत्पादन गरेका चिजहरू या बाहिरबाट उत्पादन गरेका चिजहरू पनि जानकी गाउँपालिकामा या सम्बन्धित संकलन केन्द्रहरूमा हाट बजारहरूमा बजारसम्म पुर्याउनलाई चाहिँ कृषि एम्बुलेन्स चाहिँ प्रयोग गर्न सक्नुहुन्छ।
2: भनेपछि सस्तो मूल्यमा
1: जस्तै अहिले नेपालगंजको तपाईँको गाडी बुकिङ गरे भनेपछि फोर विलर टू विलर कारहरू बोलेरहरू बुक गर्दाखेरि पनि 7,000-9,000 रुपियाँ पर्ने गरेको छ भने त्यसलाई प्रयोग गर्नुभयो भने तपाईँको 4,500-5,000 तपाईँको कृषि एम्बुलेन्स चाहिँ
2: भनेपछि कृषकहरू जतिजना कृषकहरू कृषि सामग्री ढुवानी गर्नुहुन्छ उहाँहरू चाहिँ मिलेर त्यसको भाडा उठाउनु
1: हो त्यसको चाहिँ कृषकहरूले मिलेर गर्नु।
2: हामी चाहिँ कुराकानीको अन्तिमतिर छौँ, केही छ यहाँको अन्तिममा
1: म कृषकहरूलाई के भन्न चाहन्छु भनेपछि कृषि पेसा भनेको जोखिमले पूर्ण रूपमा भरिएको पेसा हो। त्यस कारणले गर्दाखेरि म एक्लै सक्षम छु भनेर कृषक महानुभावहरूले नसोचे आफ्नो सरकारवालाहरू जति पनि हुनुहुन्छ सरकारवाला निकायहरू उहाँहरूसँग समन्वय गर्नुहोला र कतिपय तपाईँहरूको खेतबारीमा आइपरेको समस्याहरू तपाईँहरूको सम्बन्धित प्राविधिकहरूसँग गएर उहाँहरूसँग समन्वय गरेर कार्यक्रम सञ्चालन गर्नुभयो भने अवश्य पनि तपाईँहरूले आफ्नो बालीको उत्पादन र उत्पादकत्व वृद्धि गर्न सक्नुहुन्छ भन्ने कुरा राख्न चाहे। र अहिले जानकी गाउँपालिकाले जुन कृषि एम्बुलेन्स सञ्चालन गर्ने लक्ष्य लिएको छ यसलाई पनि तपाईँहरूको समूहले कसरी परिचालन गर्न सकिन्छ भन्ने सन्दर्भमा तपाईँहरू यदि इच्छुक हुनुहुन्छ भने जानकी गाउँपालिकामा आएर सम्पर्क गर्दा हुन्छ।
2: समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद।
0: कार्यक्रममा अब जानकी गाउँपालिका वडा नम्बर 9 अमरावती स्थित अमरावती आधारभूत स्वास्थ्य सेवा केन्द्र मार्फत प्रदान गरिने सेवा प्रवाह सम्बन्धीको जानकारी प्रस्तुत गर्दैछौ। यसै विषयमा अमरावती आधारभूत स्वास्थ्य सेवा केन्द्र मार्फत प्रदान गरिने सेवा सम्बन्धी स्वास्थ्य सेवा केन्द्रका प्रमुख मीनबहादुर विकसँग कुराकानी गरेका छौ। सुनौ उहाँसँग गरिएको यो कुराकानी।
3: स्वागत छ यहाँलाई कार्यक्रममा।
4: धन्यवाद गीताजी।
3: अमरावती आधारभूत स्वास्थ्य सेवा केन्द्र मार्फत चाहिँ सेवा प्रवाह कसरी भइराखेको छ जानकारी गराइदिनुहोस् न।
4: अमरावती आधारभूत स्वास्थ्य सेवा केन्द्र जानकी नौ अमरावतीमा अवस्थित छ र यहाँबाट खास गरिकन नेपालको संविधानमा आधारभूत स्वास्थ्य सेवा जनताको नैसर्गिक अधिकार हो, निशुल्क पाउनुपर्छ भन्ने मान्यता सबैको हो र त्यसै अनुरूप आधारभूत स्वास्थ्य सेवाहरू निशुल्क रूपमा प्रदान गरिँदै आएको छ। खास गरिकन सामान्य रोगको उपचारदेखि लिएर बाल स्वास्थ्य खोप कार्यक्रमहरू महत्वपूर्ण छन् र त्यसै गरी सुरक्षित मातृत्व र त्यस सँगसँगै जोडिएका कुराहरू 24 घण्टा प्रसूति सेवा त्यो भयो पनि सञ्चालनमा छ र हामीसँग पर्यानियोजन कार्यक्रम र क्षयरोग कार्यक्रम एकदमै महत्वपूर्ण कार्यक्रम कुष्ठ रोग कार्यक्रम निन्दा कार्यक्रम पनि सञ्चालनमा छन् र अहिले विश्वभरि विश्वमै भनौँ न नसर्ने रोगको एकदमै बिग बिगी छ। केही वर्ष अगाडि सरुवा रोगदेखि मान्छे धेरै डर्थे र अहिले आएर सरुवा रोगहरू केही नियन्त्रणमा भए तापनि नसर्ने रोगको धेरै बिग बिग भएको हुनाले अहिले त्यो सम्बन्धी कार्यक्रम पनि हामी कहाँ सञ्चालनमा छ।
3: जस्तो नसर्ने रोग चाहिँ बढी छ भन्नुभयो, खासमा नसर्नेमा पनि कुन कुन रोग छ?
4: नसर्ने रोगहरूमा खास गरी उच्च रक्तचाप ठुलो ठाउँहरूमा ठुलो अस्पतालहरूमा खास गरी स्थानीय जनताहरूको पहुँचहरू अलिकति कम हुने भएको हुनाले स्थानीय स्तरमै यदि त्यो सेवाहरू पाए गर्यो भने सजिलो पनि हुने भएको हुनाले खास गरी हुन त चिकित्सकीय सेवा हो र पनि अब यहाँबाट चिकित्सकहरूले त्यो सेवा त्यस्तो औषधिहरू शुरू गरिदिनु भयो भने त्यस्तो ठाउँबाट स्थानीय स्तरमै आफ्नो घर दलैमै उच्च रक्तचापका बिरामीहरू खास गरी मधुमेहका रोगीहरू सामान्य औषधिहरू त्यहीबाट प्राप्त गर्ने गर्छन्। उच्च रक्तचापमा हामीले प्रदान गर्ने भनेको उच्च रक्तचाप नियन्त्रणका लागि दिइने औषधिहरू हामी प्रोभाइड गर्छौँ, यसै गरी मधुमेहका सामान्य औषधिहरू हामी त्यहाँबाट प्रोभाइड गर्छौँ र सँगसँगै दमका रोगीहरूलाई पनि त्यहाँबाट औषधिहरू प्रदान गरिन्छ।
3: भनेपछि तपाईँहरू चाहिँ सामान्य रोकथामको लागि औषधि प्रदान गर्नुहुन्छ
4: उहाँहरूलाई? रोकथामको लागि र त्यो सँगसँगै सल्लाह परामर्शका कुराहरू पनि हुन्छन्। औषधि मात्रै आफ्नो ठुलो कुराहरू होइन, उसको आफ्नो जीवनशैली सुधार्ने कुराहरू भयो, खानपानका कुराहरू भयो, केही व्यायामका कुराहरू, नियमित व्यायामका कुराहरू भयो, यी कुराहरू पनि सँगसँगै लान सक्यो भने निश्चित रूपमा उहाँको जीवनशैली सुधार पनि हुन्छ र त्यो रोगहरू पनि नियन्त्रणमा आउँछ भन्ने मान्यता हो।
3: भनेपछि त्यसरी परामर्श
4: दिइरहेको
3: थोरै अब अघि पनि यहाँले सेवा प्रवाहको बारेमा जानकारी त गराउनुभयो, प्रसुति अनि नियमित चेक जाँचका सामान्य ज्वरोहरू यस्तो चाहिँ हामीले सेवा दिइराखेको भन्ने कुरा गर्नुभयो, त्यो बाहेक पनि अरू के सेवा छ त्यो स्वास्थ्य सेवा केन्द्रमा?
4: त्यो बाहेक पनि मैले त्यो स्वास्थ्य केन्द्रमा हामीलाई त्यहाँको स्थानीय उसमा एकदमै महत्वपूर्ण कार्यक्रम क्षयरोग नियन्त्रण कार्यक्रम छ र विगतको मैले त्यहाँको अध्ययन गरे हेरे करिब करिब एक वर्षमा 17 जना क्षयरोगका बिरामी, त्यसमा पनि 12 जना एकदम पोजिटिभ बिरामी, फोक्सोको क्षयरोगका बिरामी, खकारमा किरा देखिने बिरामी भनौँ न, भन्नुको अर्थ करिब करिब मोर देन 70% क्षयरोगका बिरामीहरू अरूलाई सार्ने किसिमको क्षयरोगका बिरामीहरू विगतमा थियो र अहिलेको उसमा पनि हामीले यो वर्षको गत वर्षको पनि हामीसँग त्यो डाटाहरू त्यहाँको अध्ययन गर्दाखेरि मोर देन 57% फोक्सो र क्षयरोगका बिरामीहरू त्यहाँ रहेका छन्। त्यो भएको हुनाले त्यसको लागि पनि त्यहाँबाट निशुल्क औषधिहरू प्रदान गरिन्छ। एकदम महत्वपूर्ण कार्यक्रम जसमा उसको परिवार जोडिएको हुन्छ, आफू व्यक्ति आफू मात्रै होइन परिवार जोडिएको हुन्छ, आर्थिक अवस्था होइन उसको परिवारको अन्य शिक्षा स्वास्थ्य हरेक कुराहरू जोडिएका हुन्छन्, टाढा गएर उपचार गर्न सक्ने अवस्था पनि हरेक नागरिकको हुँदैन, त्यो निशुल्क प्रदान गरेको छ। र अब आउने उसमा पनि हामीले यो परिवार नियोजनमा पनि केही सेवाहरू र सँगसँगै सुरक्षित अहिलेको एकदमै माग भन्ने कि के भन्ने एकदम खुलेर कुरा गर्नु पनि नमिल्ने सुरक्षित गर्भवर्धन सेवा पनि हामीले अस्ति भर्खरै स्वास्थ्य व्यवस्थापन समितिको बैठक बसेर त्यसको लागि पनि अनुमति लिने हामीले निर्णय गरेर त्यसको प्रक्रिया थालनी गरेका छौँ।
3: अब आगामी दिनमा
4: हामीसँग पर्सन र साइड दुईटा हुनुपर्छ, त्यसमा रजिस्टर पर्सन चाहिँ हुनुहुन्छ, संस्था रजिस्टर छैन, त्यो भएको हुनाले संस्था रजिस्टरका लागि पनि हामीले प्रक्रिया अगाडि बढाएर पत्रहरू पठाइसकेका छौँ।
3: जस्तो अब तपाईँ चाहिँ नसर्ने रोगको बिरामीको पनि उत्तिकै चाप छ, सर्ने रोगको बिरामीको पनि उत्तिकै चाप छ भन्नुभयो, यस्ता रोगीहरूले चाहिँ नियमित औषधिहरू खानुपर्ने हुन्छ, के छ त्यो सेवा केन्द्रबाट यस्ता बिरामीको लागि औषधिहरू कतिको उपलब्ध हुन्छ हुँदैन?
4: औषधिहरू आधारभूत औषधिहरू नागरिकको इच्छा आकांक्षा के हुन्छ भन्दा एकदमै धेरै जस्तो ठुलो ठुलो अस्पतालहरूबाट लेखेको औषधिहरू पनि घर दैलोमा निशुल्क पाउन् भन्ने किसिमको उहाँहरूको चाहना हुन्छ, त्यो स्वाभाविक पनि हो र पनि हाम्रो हरेक संस्थाले प्रदान गर्ने सेवाहरूमा केही सीमितताहरू हुन्छ, केही लिमिटेसनहरू हुन्छन्, त्यसमा अब त्यो लेभलमा आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने तहमा हामीसँग हुनुपर्ने औषधिहरू पर्याप्त छन्। त्यो भएको हुनाले अब त्यो बुझाइलाई हाम्रो बुझाइलाई हामीले सुधार्नुपर्ने जस्तो मलाई महसुस हुन्छ। आधारभूत नामै आधारभूत छ, त्यो भएको हुनाले घर दैलोमै आधारभूत सेवा प्रदानका लागि हामीसँग त्यस्तो औषधिहरू कमी खास केही पनि छैन।
3: भनेपछि आधारभूत सेवाको लागि गएको सेवा गराए चाहिँ फिर्ता हुनु पर्दैन? जस्तो अब यो मौसम भनेको अलिकति चाहिँ संक्रमण फैलिने समय पनि हो, खास कस्ता खालका समस्या लिएर आउनुहुन्छ सेवा गराइहरू?
4: अहिले त्यहाँको परिवेश हुनाले हाम्रो कैलालीकै परिवेश हेर्दाखेरि पनि अहिले है बढी जसो उच्च ज्वरो सँगसँगै खोकी र सँगसँगै जिउ दुख्ने के जिउ दुख्ने यस्तो अहिले एकदमै मलाई भाइरल ज्वरो पनि हुन सक्छ अधिकांश हाम्रो भाषामा भन्दाखेरि भाइरल ज्वरो पनि भन्छौँ त्यस्तो यो यो समस्या चाहिँ अहिले आम छ त्यो आधारभूत स्वास्थ्य सेवा केन्द्र अमरावतीमा मात्रै नभएर जानकीका सबै संस्थाहरूमा इभन वरिपरिका गाउँपालिकाहरूमा पनि यही समस्याहरू बढी छ खोकी लाग्ने ज्वरो आउने एकदमै कपाल दुख्ने ज्वरो जिउ दुख्ने र हल्का खोकी लाग्ने यी समस्याहरू धेरै छ त्यो सँगसँगै अब अघि नसाने रोगको त त्यो अर्को पाटो भयो जो अहिले सिजनल हिसाबले भन्दाखेरि मौसम हिसाबले भन्दाखेरि उच्च ज्वरो ज्वरोको बिरामीहरू ज्वरोको बिरामीहरू धेरै छ
3: थोरै मैले अब यस्ता बिरामीहरू आएपछि चाहिँ उहाँहरूलाई कसरी परामर्श गर्नुहुन्छ के गर्नुहुन्छ उहाँहरूलाई
4: उहाँहरूलाई हामीले गर्ने भनेको त एकदमै अब जस स्वास्थ्य संस्थामा आउनुभयो उहाँहरू आइसकेपछि उहाँहरूको सकेसम्म त अब हामीले आफ्नो स्टाफ बैठक त्यहाँबाट हामीले के सल्लाह गरेका हुन्छौँ भने एकदम सिरियस बिरामीहरूलाई प्राथमिकीकरण सुरुमै नाम दर्ता गर्ने बित्तिकै पनि प्राथमिकीकरण हामीले गरेर कर्मीसँग पठाउँदाखेरि उहाँलाई ढिलो हुन्छ भन्ने पनि हुनसक्छ सिरियस बिरामी पछाडि पनि पर्न सक्छ त्यो भएको हुनाले त्यसलाई छिटो सेवा प्राप्त गर्नु छ उहाँलाई छिटो पठाउने तपाईँहरू छिटो पठाउनु ओपिडीमा बिरामी जाँच गर्ने कक्षामा भन्ने सल्लाह दिएको हुन्छौँ त्यसै अनुसार पहिला त नाम दर्ता हुनु पर्यो नाम दर्ता गर्नको लागि पनि अलिकति सिरियस किसिमका बिरामीहरूलाई छिटो छरितो गर्ने छिटो छरितो त सबैलाई नै हो र पनि त्योभित्र पनि केही अवस्था हेरेर छिटो पठाइदिने भन्ने किसिमको सल्लाह भएको हुन्छ दिएको हुन्छ अनि त्यहाँबाट हुने सेवा हामी प्रदान गर्छौँ होइन नसकिने उसको लागि हामी प्रेसर गर्छौँ
3: अनि जस्तो अब अलिकति यो संक्रमण भएको ज्वरो आउने यस्तो बिरामीहरूको चाप अलिकति बढी छ भन्नुभयो दैनिक कति जति आउनुहुन्छ लगभग अहिले यो मौसममा
4: यो मौसममा अहिले हाम्रो बिरामीको एभरेज ऊ हेर्दाखेरि 30-40 जना पर डे हो एभरेज कहिले काहीँ 50 जना पनि होला 60-70 जना पनि 80 जना पनि हेरिन्छ तर एभरेज हामीले निकाल्दाखेरि 30-40 जना छ अहिलेको यो स्वास्थ्य संस्था
3: अनि प्रत्येक दिन चाहिँ त्यो एभरेजमा सेवा गराइहरू आइराख्नुहुन्छ थोरै मैले पछाडितिरै फर्किन चाहे जस्तो सर्ने र नसर्ने रोगको चाप एकदम बढी छ भन्नुभयो त्यो आएको सेवा गराईलाई परामर्श त दिनुहुन्छ नै त्यो बाहेक पनि सचेतनाको कार्यक्रम छ कि छैन गर्नुहुन्छ कि हुन्न के छ
4: एकदम राम्रो प्रश्न गर्नुभयो दाजु यो सचेतनाको कार्यक्रम हामीले गर्छौँ पालिका स्तरमा पनि यो गाउँघर क्लिनिक कार्यक्रम जुन महिनामा अलिकति स्वास्थ्य संस्थाभन्दा अलिकति टाढा प्रत्येक महिना सञ्चालन हुन्छन् 9 वटैवाडाको त्यसमा पनि गाउँघर क्लिनिक पालिका लेभलमा पनि हामीले केही निर्णय गरेका छौँ गाउँघर क्लिनिक सकिने बित्तिकै ज्येष्ठ नागरिकहरू खास गरिकन अब 30 वर्ष उमेर पछिका बिरामीहरूलाई नसर्ने रोगको समस्या हुन सक्छ बढी हुन सक्छ र हामीले पालिका लेभलमा के कुरा निर्णय भएको छ यो ज्येष्ठ नागरिकहरूलाई सबैलाई नसकिए तापनि ज्येष्ठ नागरिकको सामान्य स्वास्थ्य परीक्षण हामीले त्यहाँ घर दैलो स्थानीय स्तरमै सकिन्छ भने त्यो गर्ने प्रयास गर्नुपर्छ भन्ने निर्णय भएको हुनाले त्यो पनि गरेका छौँ र खास गरी हाम्रो आधारभूत स्वास्थ्य सेवा केन्द्र अमरावतीमा चाहिँ प्रत्येक महिना कुनै निश्चित ठाउँमा अस्ति भर्खरै मात्रै व्यवस्थापन समितिको बैठक बसेर स्थान तोकेको छ त्यसमा स्पेसली ज्येष्ठ नागरिकका लागि त्यहाँ सेवा प्रदान गर्ने सकेसम्म त्यो दिने भन्ने निर्णय भएको छ यस्तो यसरी परिचय गरेका छौँ र यो सँगसँगै अब आमा समूह भयो अन्य स्थानमा जब उहाँहरूलाई पनि त्यो प्रामर्शहरू दिइन्छ
3: अब यो थोरै मैले खोपको कुरालाई जोड्न चाहन्छु खोपको अवस्था के छ जानकी नौमा
4: जानकी नौमा मैले अगर 3 वर्षको डेटाहरू केलाउँदाखेरि खोपको अवस्था अहिले दिन प्रतिदिन सुधार जति लगाउनु पर्थ्यो त्यो एकदमै सुधार हुँदै आएको छ सबै खोपहरू र खास गरिकन अब यो त्यसमा हामीहरूको बुझाइ के हुन्छ त भन्दा जति सुरुको खोप बिसिजी खोप जति बच्चाले लगे र अन्तिम खोप पनि त्यति बच्चाले नै लिनुपर्छ अथवा पेन्टा 1 लिने बच्चाले अनि पेन्टा 3 पनि लिनुपर्छ कुनै पनि खोप नछुटोस् भन्ने हाम्रो चाहना हो राज्यले तोकेका सबै खोपहरू र त्यहाँको स्थिति केलाउँदाखेरि सबै खोपहरू लिएको पाइन्छ र खास गरी पेन्टाको हकमा थोरै ड्रप आउट थोरै केही बच्चाहरू कमी भएको अथवा यो ठाउँ छोडेर गएको पनि हुन सक्छन् इन्डिया गएको पनि हुन सक्छन् केही थोरै पर्सेन्ट चाहिँ बाहिर गएको जस्तो बुझिन्छ करिब करिब 10-12
3: भनेपछि यो के कारणले त्यस्तो भयो भन्ने चाहिँ विश्लेषण भएको छ
4: विश्लेषण अस्ति भर्खरै हामीले उसमा गर्यौँ हामीले वडा स्तरीय समीक्षा गर्यौँ त्यो राम्रो प्रश्न सोध्नुभयो वडा स्तरीय समीक्षा गर्यौँ त्यसमा अब अहिलेको उसमा के हिसाबले पनि ड्रप आउट देखिँदो रहेछ भने यो हस्पिटलमै खोपहरू हुने भएको हुनाले बिसिजी बच्चा खोप यहाँ लगाइहाल्ने अन्य खोपहरू त्यहाँ लगाउने भन्दाखेरि कुनै खोपको अलिकति पर्सेन्ट त्यो भर्सेस निकाल्दाखेरि तुलना गर्दाखेरि त्यो उसमा माइनसमा जाने र कुनै उसमा चाहिँ अब यो केही बच्चाहरू लगाएर इन्डियामा जाने अथवा त्यो हाम्रो पिरियड भनेको एक वर्षको पिरियड भनेको श्रावणदेखि असारसम्म हो. अब कसै कसैको उमेर सामलाउनु पर्छ त्यो बच्चा लाउनु पर्ने त्यसरी पनि अलिकति त्यो पछि लाउनु पर्ने कुराहरू पनि हामीले असारसम्म मात्रै समेटेका हुन्छौँ. त्यो भएको हुनाले त्यसरी पनि केही तिनीहरूलाई जोडिँदैन. त्यो भएको हुनाले अलिकति ड्रप आउट जस्तो देखिन्छ. त्यस्तो धेरै ड्रप आउटको समस्या चाहिँ छैन.
3: भनेपछि जस्तो तपाईँहरूले टोकेको टाइमभन्दा पहिल्यै उमेर पुग्यो भनेपछि त्यसलाई पनि गणना गरिन्छ या छोडिन्छ?
4: गरिन्छ, गणना
3: सबै. त्यो टाइममा उमेर पुगेको छैन भने त्यसलाई छोडिने
4: भयो? छोडिने भयो. कहिले काहीँ थियो त्यो हाम्रो उसमा डाटामा आउँछ भेटिँदैन. कहिले काहीँ जनचेतनाको यो महिना होइन अर्को महिना लगाउला भन्ने आमाको आफ्नै पनि सुझाव होला. उनको पनि घरेलु समस्याहरू हुन्छ होला. त्यसैले पनि केही अवस्था अलिकति ढिलो हुने.
3: फेरि टाइममै लगाउनु पर्छ होला नि.
4: सकेसम्म सबै कुरो एकदमै टाइममा लगाउनुपर्छ. लगाएको चाहिँ राम्रो.
3: अलिक पछि लगायो भने के समस्या हुन्छ?
4: त्यस्तो समस्या त धेरै त्यस्तो धेरै त्यस्तो के भन्छ त्यस्तो धेरै समस्या हुने त्यति धेरै त्यस्तो छैन कि त होइन. तर आफ्नो ठिकै तोकेको टाइममा लगायो भने त्यो भ्याक्सिन राम्रो काम गर्ने, त्यो खोपले राम्रो काम गर्ने हो. खोप भन्ने बित्तिकै बिउ रोगहरू नलागो भनेर बार लगाउने, खेतीबारीलाई बार लगाउँछौँ नि त्यस्तै हो. आफ्नो बच्चालाई सुरक्षित राख्ने, आमालाई सुरक्षित राख्ने कि रोगीलाई, यस्तै कुरा.
3: अब म चाहिँ पोषणको कुरालाई चाहन्छु. पोषण सम्बन्धी के कामहरू, क्रियाकलापहरू अथवा कार्यक्रमहरू भइराखेको छ?
4: पोषण सम्बन्धी रेगुलर लेखाजोखा, उसको वृद्धि विकास कस्तो भएको छ, पोषणको अवस्था कस्तो छ भनेर ग्रोथ मोनिटरिङ कार्यक्रम प्रत्येक महिना सञ्चालन हुन्छ. त्योदेखि बाहेक खास गरिकन पोषणको अवस्था हामीले

0: पोषणको अवस्था कस्तो छ, उसको मुम्पा कुराको नाप कस्तो छ, तौल कस्तो छ, यी विभिन्न कुराहरू त्यसमा पनि हेरेर बच्चाको मूल्याङ्कन गरेर निष्कर्षमा निकालिन्छ। एउटा कुरा यो हो, यो स्वास्थ्य क्षेत्रमा सधैँ गरिने कुराहरू म तपाईँले भन्दैछु। त्योदेखि बाहेक गत साल पनि पोषणको वृहत लेखाजोखा कार्यक्रम सञ्चालन भएको थियो, त्यसमा पनि केही बच्चाहरू फाइन्ड आउट भएर सबैले उपचार पूरा गरेको अवस्था मैले त्यहाँको डाटाहरू हेर्दाखेरि मैले पाएको छु। र यसपालि पनि विशेष कार्यक्रम सञ्चालनमा हुँदैछ। जस्तो अब हाम्रो असोज 6 गते हामी सामुदायिक महिला स्वास्थ्य स्वयं सेवकाहरूलाई वृहत पोषणको लेखाजोखा गर्नका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्दैछौ असोज 6 गते। र खास गरिकन त्यो गरिसकेपछि बीचमा अलिकति केही एडभोकेसी हुन्छ र हामी 12 गतेदेखि असोज 12 गतेदेखि असोजको 16 गतेसम्म करिब 5 दिन प्रत्येक टोलमा कुन टोलमा कति जाने भन्ने हामीले निर्णय त गरिसकेको छैनौँ। त्यो 6 गतेको अवस्थामा हामी प्रत्येक टोलमा गएर पोषण अवस्थाको वृहत लेखाजोखा गर्ने कार्यक्रम एकदमै राम्रो कार्यक्रम चाहिँ रहेको छ। यो यसमा यसपालि 6 महिनादेखि 59 महिनासम्मको बालबालिकाको पनि हो यसमा पोषण अवस्थाको लेखाजोखा, र सँगसँगै गर्भवती महिलाहरूको पनि छ यसमा यसपालि अलिकति विशेष उसको, अनि गर्भवती महिलाहरूको र सुत्केरी भएका 6 महिनासम्मका बच्चा भएका सुत्केरी महिलाहरूको पनि पोषण अवस्थाको लेखाजोखा यसपालि गरिँदैछ। यहाँहरू सब श्रोता सुनिराख्नु भएको छ, यसलाई यस कार्यक्रममा सहभागी हुन
1: जस्तो अब यो त अब गरिने कार्यक्रमहरू अलिकति अब यो कार्यक्रम हुँदा हुँदै पनि कुपोषणको समस्या चाहिँ अलिकति छ भन्ने कुरा जो छ जानकी 9 को हकमा चाहिँ के छ?
0: जानकी 9 मा कुपोषणको अवस्था बालकालिकामा रहेको छ। गत वर्ष हाम्रो पत्ता लागेका सबै बच्चाहरूले उपचार पूरा गरेका छन् र पनि अहिले डाटाको हिसाबले ठ्याक्कै हामी राष्ट्र डाटामा त देखिँदैन। गत वर्षको डाटा अध्ययन गर्दाखेरि पाइएको छ, किनकि तिनीहरूलाई हामी सीमित समय अवधिसम्म उनलाई राखेर उपचार गर्छौं। नभएको त्यो हुन नसकेको जस्तो बच्चाले खाएन, प्रत्येक महिना वेटै बढेन होइन, त्यो उपचारात्मक खाना खुवाउँदाखेरि पनि वेटै बढेन भने, तौलै बढेन भने उसलाई सम्बन्धित ठाउँमा प्रेसन गर्ने कार्यक्रम पनि हुन्छ। खास गरी पहिले अब हाम्रो टिकापुर अस्पतालमा पनि हुन्थ्यो, अहिले अब यहाँ त्यो सेवा नभएको धनगढी सिटी प्रादेशिक अस्पतालमा पठाउने प्रेसन गर्ने कुराहरू छन्। त्यो भएको हुनाले अहिले ठ्याक्कै डाटामा हामीसँग रजिस्टर बच्चाहरू त छैनन् कुपोषणका, र पनि एकदम वृहत खोज पडताल भयो भने केसहरू चाहिँ पक्कै पनि छन् आउँछन्। खास गरी बच्चाको हकमा आमाको हकमा पनि कार्यक्रम सञ्चालन हुँदैछ
1: भनेपछि अब सुधार हुन्छ,
0: सुधार बिस्तारै सुधार हुन्छ। सुधार गर्नकै लागि कार्यक्रम सुधार गर्नकै लागि हाम्रो दिगोहरू कुराहरू त दिगो विकास लक्ष्यसँग पनि जोडिएको छ, अनि बालबालिका कुपोषण अवस्थामा सुधार, किनकि अब एकदमै महत्वपूर्ण कार्यक्रम हो। 2 वर्षभित्र नै यदि पोषण अवस्था कमजोर भयो भने उसको मानसिक विकास राम्रोसँग हुँदैन। 80% मानसिक विकास 2 वर्षभित्रै हुन्छ बच्चा जन्मिएको। त्यो भएको हुनाले पनि एकदमै अब ब्रेस्ट फिडिङदेखि लिएर अन्य थप खानेकुराहरू 6 महिना पुगेपछिदेखि लिएर होइन स्तनपानदेखि लिएर यी सबै कुराहरूको उत्तिकै सरसफाई सरसफाई अन्य खानेकुराहरूको पनि ध्यान दिनुपर्छ।
1: अब जानकी 9 मा त बर्थिङ सेन्टर पनि छ, कतिको चाहिँ त्यहाँ आमाहरू सुत्केरी हुन आउनुहुन्छ?
0: बर्थिङ सेन्टर जानकी 9 मा सञ्चालनमा छ अहिले, नजिकमै अब धेरै स्वास्थ्य संस्थाहरू पनि भएको हुनाले, र अहिले पहिलेको तुलनामा साधन स्रोत पनि सजिलै उपलब्ध हुने भएको हुनाले के अब अहिलेको उहाँहरूको पनि आफ्नै रुचि चाहना हुन्छ अलि स्तरीय ठाउँमा जाने भन्ने, त्यो भएको हुनाले सञ्चालनमा छ जानकी 9 मा अहिले केही मतलब स्टाफहरूको कमीले यताउता अब स्टाफहरू गर्दा केही सञ्चालन थोरै केही दिनलाई थोरै हुन्छ, होइन भने हाम्रो कार्यक्रम त्यही सञ्चालनमा छ
1: भनेपछि अहिले चाहिँ कर्मचारीको अभाव छ,
0: केही कर्मचारीको अभाव महसुस भएको छ।
1: स्रोत साधनको
0: स्रोत साधनको अवस्था ठिक छ, त्यहाँ त्यस्तो केही उयो पनि छैन, त्यो सेवा प्रदान गर्ने उसमा हामीसँग स्रोत साधनहरू ठिक छ, र केही अब भौतिक संरचनाहरू अझ भइदिएको भए अझै राम्रो हुन्थ्यो। जस्तो हामीले अघि यहाँहरूलाई सुनायौं सुरक्षित गर्भ सेवा शुरू गर्ने र अन्य सेवाहरूको लागि पनि कहिले अलिकति कन्जेस्टेड अलिकति जुन मापदण्ड अनुसार कोठाहरू हुनुपर्ने सेवा प्रोभाइड गर्नको लागि ती कुराहरू अनुसार त कोठाहरू अझै पनि अब केही भौतिक अभाव त छ नै, हजुर आवश्यक छ।
1: अब आगामी दिनको कार्यक्रमहरू के छ?
0: आगामी दिनको कार्यक्रम एउटा नयाँ कार्यक्रम सञ्चालन गर्न लाग्यो, हामी सुरक्षित गर्भवती सेवा सञ्चालन गर्ने भन्ने एउटा कार्यक्रम भयो, ज्येष्ठ नागरिक सामान्य स्वास्थ्य प्रशासन कार्यक्रमलाई विस्तार गर्दै लैजाने सञ्चालन गरेर विस्तार गर्दै लैजाने भन्ने छ। त्योदेखि अब यो सकिएसम्म अब कसरी जनताको घर दैलोसम्म अथवा यो भनौँ बच्चाको पोषणको कुराहरू अहिले आयो भने त्यसलाई पनि घर घरमा कसरी फलोअप गर्न सकिन्छ सुत्केरीहरूलाई।

0: फलोअप गर्ने कार्यक्रम त छँदैछ र पनि कुपोषित भएका बच्चाहरूलाई खास गरी हामीले फेरि भेटघाट गरेनौँ भने तिनीहरूको अवस्था फेरि पुरानै अवस्थामा आउन सक्ने भएको हुनाले तिनीहरूलाई पनि त्यो फेरि गर्नुपर्छ भन्ने खोजेर उचारमा ल्याएर उचार पूरा गरे पनि फेरि उहाँहरूको घर भेट गर्ने भन्ने किसिमको कुराहरू छ। केही जनचेतनाका क्रियाकलापहरू पनि सञ्चालन गर्ने भन्ने छ। र विद्यालयमा पनि अब यो तपाईँहरूको किशोरीहरूलाई कुपोषित नहुनु भन्नको लागि आइरन फुल के खुवाउने कार्यक्रम छ। त्यस्तै बर्मिङ भनेको जुकाको औषधिहरू पछिल्लो खानेकुराहरू मात्रै खाएर भयो भने पेट बच्चाको जुकाहरू रहेछन् भने त्यसले पनि पोषक तत्व लाग्दैन भने त्यो भएको हुनाले वर्षमा दुईपटक त्यो पनि हामी विद्यालय स्तरमा त्यो पनि सञ्चालनमा छ। र समुदायका विद्यालय भनेको साझा संस्था भयो। अब त्यसमा समुदायका सबै घरबाट पर्थ्यो, घरबाट त्यहाँ बालबालिका आउने भएको हुनाले विद्यालयमा स्वास्थ्य शिक्षा सञ्चालन गर्ने विभिन्न जस्तो अघि भने महामारीका कुराहरू भयो, अन्य अहिले महामारी फैलिन सक्ने सम्भावना भएको सचेत रहनका लागि विद्यालयमा स्वास्थ्य शिक्षा कार्यक्रम पनि सञ्चालन गर्ने भन्ने
1: हामी चाहिँ करिब करिब पुरा कहानीको अन्तिमतिर आइपुगेका छौँ। अन्तिममा केही छ यहाँको
0: यो कार्यक्रमलाई कार्यक्रमसम्म यहाँले श्रोतासम्म चाहिँ कुराहरू जानकी नौका खास गरी आधार स्वास्थ्य सेवा केन्द्र जानकीबाट स्वास्थ्य सेवा प्रभाव कसरी हुन्छ भन्ने कुराहरू सबैलाई सुन्ने अवसर र मलाई पनि यसरी भएको सेवा गतिविधिहरूको बारेमा भन्ने अवसर दिनुभयो, हजुरलाई पनि धेरै धेरै धन्यवाद छ। र साथै हाम्रो जानकी कार्यक्रम सुनिरहनु हुने सम्पूर्ण श्रोतागणलाई पनि धेरै धेरै धन्यवाद छ। र त्यहाँको त्यो संस्था आफ्नै हो, सबै जोडिरहनको लागि मैले निवेदन गरे।
2: कार्यक्रममा अब पालो जनावजको जानकी गाउँपालिकाले पालिकाभित्रका कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले उत्पादनमा आधारित अनुदान कार्यक्रम मार्फत गहुँ बाली लगाएका कृषकलाई अनुदान रकम प्रदान गरिसकेको छ। अनुदान पाएका कृषकलाई पालिकाले सञ्चालन गरेको यो कार्यक्रम कस्तो छ भने केही कृषकलाई सोधेका छौ।
3: मेरो नाम पद्मराज चौहान सर, गहुँ मैले टोटल विजय जस्तो 4 बिघा लगाएको थिएँ। 4 बिघामा मेरो 100 क्विन्टल भएको थियो उत्पादन। अब गाउँपालिकाको जुन कार्यक्रम आधारित हो हाम्रो, किनभने जो प्रमाण पेश गर्यो जग्गाको मालको तिरेको अनि ठेकापट्टा कागज अनि लालपुच्चा हो त्यो, मैले प्रमाण मेरो ठेकापट्टा जमिन भयो 1.5 बिघाको मात्र थियो, 1.5 बिघाको प्रमाण पेश गरेको थिएँ असल। त्यसमा यो गाउँपालिकाले करेक्ट एरिया पुग्यो हुन्छ होइन, हेक्टरमा कति क्विन्टल उत्पादन गर्ने लगभग उसको हुन्छ। त्यसमा मेरो फसल राम्रो थियो प्रसाल र अनि राम्रो थिएन, लगभग 1 बिघामा 22 क्विन्टलको एभरेज निकाले थियो उहाँहरूको उसमा। 1.5 बिघाको उसमा मलाई केही समथिङ 9,000 रुपियाँ आएको थियो। अनि यो कार्यक्रम मिहिनेत गर्ने किसानहरूको लागि राम्रो छ होइन, गहुँ मात्रै छिटेर उसको क्राइड एरिया मुन्दामाथि लागेन भने त्यो पाउने होइन। जस्तै उसको क्राइड एरिया 1 क्विन्टलमा 70-75 किलो पर्छ यसरी एभरेजमा, किसानले अब 100 डेगु बढी उत्पादन गर्न सक्यो भनेपछि उसको क्राइड एरिया माथि आएको उसमा पाउने हो। त्यसमा मेरो लगभग संशोधन छ। अर्को कुरा यसले किसानलाई मिहिनेत गर्ने किनभने उत्पादनमा आधारमा दिने भए किसानले मल जल गर्ने एउटा किसानलाई पनि एउटा क्षमतामान माउने उसमा पनि सहयोग हुन्छ, अर्को उसको व्यक्तिगत उसमा पनि फाइदा छ। र अर्को कुरा यो मलाई राम्रै नै लाग्यो, किनभने मैले पराश साल 22 बिघाको मात्रै उयो थियो त्यति बेला, मैले पोष साल मेरो उत्पादन राम्रो भएको थियो, मैले 28 क्विन्टलसम्म गरेको थिएँ। मेरो म्याडमलाई बिमारी भयो भने कहिले नेपालको काठमाडौँ जाने त्यो उसमा ऊ लगाउन पाएन। तर यसरी मिहिनेत गर्ने किसानहरूको लागि यो राम्रै हो, मिहिनेत नगर्ने किसानको लागि गहुँ छिटिदियो हेरेन उसको कराइड एरियामा अब एकठामा 1 क्विन्टल पनि फलाउन सकेन भनेपछि त्यस्तो किसानको लागि फाइदा छैन। मिहिनेत नगर्ने किसानको लागि मैले बुझेको यही नै हो, किसान गर्छ मिहिनेत गर्ने किसानको लागि उयो छिटि त्यो त्यसमा मिलेज गरेन भने त उसको क्राइड एरिया भन्दा नाग्दै नाग्दैन होइन, यहाँ 70-75 क्विन्टल मात्र राम्रो अब ऊ गर्ने किसानको लागि राम्रै छ। अब त्यसको लागि अलिक जलमलको व्यवस्था पनि सिँचाइको व्यवस्था हुनुपर्छ, यसमा ठिकै लाग्यो मलाई राम्रो।
4: मैं 4 बिघा छ गाउँपालिका छ, 6,000+ रुपियाँ मिलाले 2 वर्ष, 1 त 6,000 1 त 10,000 कति घटना हो भ्याउदिन फेरि भइसक्यो। कार्यक्रम त अब बढी हो, अब जस्तै कि अब हाम्रो किसान जस्तै कि अब मतलब अनुदान तो हम मतलब शहद से हुई हो कि नहीं, मल जल लेना बी उजन लेना से शहद हुई पोस्ती हमारे बेटे बाजी हमार मूल्य किसान नहीं पी थी तो दान से अब गांव पालिका अब अनुदान दे तो हम से किसान सहज हुई थी। ये तो से किसी के मतलब अनुदान के कार्यक्रम में किसान इन सहज से मिलत, हर चीज में पोषण से लेके हर चीज में मतलब सहज मिलत। अस्ते कार्यक्रम प्रत्येक वर्ष गांव पालिका मतलब किसान राहत प्रदान करती, करब तो मजा रहना रहे
5: तीन साल पहले साल सही ज्यादा अलग हो पहले साल सही 39,000 आयल रहा दूसरा साल तो कम हो चुकी थी अब मनी ढेर होगी नहीं की का इतना बार सुनता हूँ उत्पादन कमी भी लगता ही नहीं हो अब मनी ढेर ओके पैसा नहीं पूगल अपना बात नहीं तो नहीं आता ही ठीक है सब पहले साल से ही भरिया निवेदन वहाँ जो सहभागी जनाइल रही वोला मुझे तो ही पता नहीं था कि ढेर कम रहा था पैसा से ही दो साल बड़ी डाल रहा हूँ दो साल लाली कता बाहर ला उन्हें से बड़ी तो उन्हें से दसो कम हुई ये वाला साल जन्नत बहुत ढेर वाला कह के सुन रहा हूँ खास तो बढ़िया तो बढ़े हो अब ऐसे अनुदान थोड़े से पहले से किसी के किसान रही बढ़िया उत्पादन कराई करना अब तो जतरे उत्पादन बढ़ी हिले से उतरे बड़ी रुपया कार्यक्रम मत हमारा से अब सुनाइल अनुसार में से पास पास रुपया बजट तो नहीं पुगलिस टीका नहीं पुगलिस कम कम डर लागल अब सेटल से लड़ना हो अब दोन किसी के सुरक्षा करल रहा वो किसी से हुई से और बढ़िया होने रहा करना सही हमार कहा सही हो
2: हवस् त आजलाई कार्यक्रम हाम्रो जानकी सकियो कार्यक्रम सुनेर साथ दिनुभएकोमा धन्यवाद आजको कार्यक्रम तपाईलाई कस्तो लाग्यो कुनै गुनासा सुझाव र प्रतिक्रिया भए जानकी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय दुर्गौली वा सामुदायिक रेडियो टिकापुर एफएममा खबर गर्न सक्नुहुनेछ अर्को साता नयाँ विषयवस्तुका साथ उपस्थित हुनेछौ आजको कार्यक्रमबाट प्राविधिक मित्र रत्नापुन मगरलाई धन्यवाद दिँदै म गीता पनि बिदा हुन्छु नमस्कार

0: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम एक सय एक मेगाहर्ज।
1: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
2: यो ओसीएमसी भनेको के आयो फेरि?
3: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
2: ओसीएमसीले के सहयोग गर्छ त?
3: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
4: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
5: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
6: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
7: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो, देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
6: ए हो त, कहाँ पाइने रहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
7: कहाँ हुनु भाइ, टिकापुरमा जमरा पारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
6: अब त म ढुक्क।
8: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भाट।
7: मोबाइल नम्बर 9848513426। जमरापारी, टिकापुर, कैलाली।
2: के तपाईलाई थाहा छ,
9: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
2: हो र?
9: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
2: अनि
9: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
2: के छ त विकल्प?
9: सामान बोक्दा कपडाको झोला प्रयोग गरौ, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौ।
2: विस्तारै गर्दा हुँदैन?
9: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
2: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
9: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टिकापुर, कैलाली।

0: बाबु ए बाबु काल मनीष मेडिकल में जाइस तो
1: मई नहीं जाय वहाँ अपन अनुहार बिगड़ के घर से बाहर नहीं निकल छू
0: वह मारे तो तुहिन वहाँ पठाई दो यहाँ है इ पत्रिका में लिखल बा मनीष मेडिकल में अब छाला संबंधी समस्या रहल बिरानी हुकरन बढ़िया डॉक्टर वही से उपचार हुई था वही तोर समस्या फैल अस्ते बा जैबे तो समाधान हुई जाए
1: ए हो दादू अपन अनुहार बिगड़ के परेशान रहूं तब तो मैं अब ही जाय
2: याद कर भी मनीष मेडिकल हल टीकापुर में प्रत्येक महीना के दोसरा शनिवार काठमांडू के वरिष्ठ छाला यौन कुष्ठ तथा सौंदर्य रोग विशेषज्ञ डॉक्टर वा लोकेन्द्र लिम्बू से सेवा देती रहल बा मनीष मेडिकल हल टीकापुर में पुरान से पुरान अनुहार में रहल चाया पोटो डंडीफोर दाट खुजली भुटला झरना कपार के तालु खुलना डेंड्रफ इग्जेमा सोरियासिस कुष्ठ रोग पुरान से पुरान ठीक नहीं हुई घाव खतीरा ओ यौन दुर्बलता के उपचार होती रहल बा
3: संपर्क मनीष मेडिकल हल अस्पताल रोड टीकापुर फोन नंबर 9860071024 ओ 9846774417
4: टीकापुर नगरपालिकाको सूचना नगरपालिका भित्र संचालित व्यवसाय दर्ता नवीकरण गर्न गराउनुका साथै दर्ता नगरी सञ्चालन भइरहेका व्यवसाय अनिवार्य रूपमा सम्बन्धित ओडामा दर्ता गरौं
5: भवन निर्माण मापदण्ड 2072 अनुसार नयाँ घर निर्माण गर्दा घर नक्सा पास अनुमति लिएर मात्र निर्माण गरौं
4: यस टीकापुर नगरपालिका कार्यालय वरिपरि लगायत नगर क्षेत्रभित्र व्यवसाय गरी बसेका व्यापारीहरूले पसल अगाडिको सार्वजनिक जग्गा बाटोमा टहरा लगाई पसलको सामग्रीहरू राखी व्यवसाय गरिरहेको र त्यस्ता कार्यहरूले सड़क दुर्घटना निम्त्याउन सक्ने भएकोले त्यस्ता कार्य तत्काल बन्द गरौ
5: नगर क्षेत्रभित्र रहेका घुम्टी ठेलाहरू तथा पसलमा व्यवसाय सञ्चालन गरिरहेका व्यापारीहरूले आफ्नो पसलका अगाडि यथाभावी फोहोर गरी उचित व्यवस्थापन नगरेको देखिएकोले यथास्थानमा फोहोर व्यवस्थापन गरौं र गराउ टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर कैलाली
2: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टीकापुरमा बच्चादेखि बुढासम्म टाउकोदेखि घुँडासम्मको उपचार
5: टिचिङ हस्पिटलबाट एमडी अध्ययन गरी अनुभव प्राप्त फ्यामिली फिजिसियन डाक्टर सरोज खनालबाट बिरामीको जाँच तथा उपचार हुँदैछ
2: आरोग्य मेडिकलमा पाइने सेवाहरू
5: दीर्घ रोगीहरू उच्च रक्तचाप मधुमेह थाइराइड दम सीओपीडी
2: नवजात शिशुदेखि वृद्धसम्मको सम्पूर्ण स्वास्थ्य सेवा
5: बालबालिकाको स्वास्थ्य परामर्श तथा उपचार
2: महिलाका समस्या गायनोलोजिकल समस्या गर्भावस्थाको जाँच
5: सामान्य रोग ज्वरो खोकी पेट दुखाई लगायतको उपचार
2: आकस्मिक रोगको प्रारम्भिक उपचार र व्यवस्थापन
5: र हाम्रो यहाँ भिडियो एक्सरे सेवा उपलब्ध छ
2: सम्पर्क आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टीकापुर
5: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10 बजेसम्म र साँझ 4 बजेदेखि 8 बजेसम्म
2: सम्पर्क फोन नम्बर 9868 80008 र 9825 63 77 72
6: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू
5: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा जोर्नीको दूरबीनबाट शल्यक्रिया
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा
5: बाल रोग विशेषज्ञ सेवा जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा
6: जनरल फिजिसियन विशेषज्ञ सेवा
5: रेडियोलोजिस्ट विशेषज्ञ सेवा
6: दन्तरोग सेवा
5: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा
6: मनोचिकित्सक विशेषज्ञ सेवा
7: हरेक महिनाको प्रत्येक शनिबार
6: र सिटी स्क्यान सेवा
5: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू एसडीयू सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा
6: रोग पहिचानका लागि प्रयोगशाला सेवा बायोकेमिस्ट्री इम्युनोलोजी हिस्टोप्याथोलोजी माइक्रोबायोलोजी पारासिटोलोजी सेरोलोजी इन्डोस्कोपी क्लोनोस्कोपी डिजिटल भिडियो एक्सरे अल्ट्रासाउन्ड डिजिटल एक्सरे सेवा ईसीजी फिजियोथेरापी सेवा अस्पतालका अन्य सेवाहरू स्वास्थ्य बीमा सेवा सुरक्षित गर्भपतन सीएसी सेवा
5: फार्मासिस्टद्वारा फार्मेसी सेवा 24 घण्टा
6: 24 घण्टा इमर्जेन्सी सेवा एम्बुलेन्स सेवा सब वाहन सेवा
5: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा मेडिको लिगल सेवा
6: सब परीक्षण सेवा सर्पदंशको उपचार
5: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा सामाजिक सेवा सेवा इकाई
6: जनस्वास्थ्य तर्फ खोप सेवा एआरटी सेवा टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा
5: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488 सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35-28 उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
8: लौन साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ। होइन, यो टिकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
9: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाउँ न लक्ष्मी कटेज एन्ड खाजा घरमा, त्यहाँ त एकदम शुद्ध सफा र मिठो परिकारहरू पाइन्छ।
8: ए हो र, त्यसो भए जाउँ न, जाउँ सँगै जाउँ, तन्नै खाएर आउला।
9: तपाईँलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
8: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक एफएम नजिकै, प्रोप्राइटर लोकराज खनाल, सम्पर्क नम्बर 98-48-51-69-64।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सदैं भरिलाई
1: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: सुन्नुहोस् न, यसपालि तीजका लागि नयाँ गहना किन्ने सोच बनाएकी छु।
3: हुन्छ नि, तर कहाँबाट किन्ने त?
2: अब किन टाला जानु, सिर्जना सुनचाँदी पसलमा जाउ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
3: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
2: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि।
3: त्यसो भए आजै जाउँला नि।
2: ल, अरूलाई पनि भनौँ है।
3: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
1: सिर्जना सुन चाँदी पसल, तपाईँको रोजाए हाम्रो जिम्मेवारी।
3: सिर्जना सुन चाँदी पसल, बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा, सञ्चालक रूपलाल सुनार, सम्पर्क नम्बर 98095 43 893।
4: आफूले सञ्चालन गरेका व्यापार व्यवसाय आफ्नो वडा कार्यालयमा दर्ता नवीकरण गराई कर तिरौ र सभ्य नागरिकको परिचय दिउ।
5: कर नतिरी व्यापार व्यवसाय गर्नु कानून विपरीत हो। व्यवसाय दर्ता नवीकरण नगर्ने र कर नतिर्ने नागरिकलाई वडा कार्यालयबाट दिइने सेवा सुविधा प्रदान गरिने छैन।
4: टिकापुर नगरपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।
6: ओहो, मेयर साहब नमस्कार है।
7: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
6: हाम्रो त बिजोग छ मेयर साहब। अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन। होइन, के जादू गर्नुभयो?
7: अब के जादू भन्नु हो अध्यक्षज्यू, ठुलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
6: ए, जल तथा मौसम विज्ञान विभागले ठुलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि 3 दिन अगाडि नै पाएका थियौ नि।
7: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
6: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
7: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने 2-4 दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
6: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो, हामीलाई पनि सिकाउनुहोस् न।
7: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौ। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौ। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
6: अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
7: अत्याधिक पानी पर्न थालेपछि हाम्रो जलमापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जलसतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
6: अनि अत्याधिक पानी परेर बाढी आउन लागे के गर्नुहुन्छ त?
7: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
6: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
8: विपद बारे चासो राखौ, चनाखो बनाऊ।
9: विश्व खाद्य कार्यक्रम सरफरोस नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
10: फे चर्पी भर्गी का करना हो का?
11: चर्पी भर्ल से फे का चिन्ता? आदित्य सेफ्टी ट्याङ्की सरसफाईमा फोन करी आ बाक सरसफाई कै दिही।
10: फोन नम्बर कटा हो त?
11: ली डायल करी 97-620-20-300।
10: हेलो, आदित्य सेफ्टी ट्याङ्की सरसफाई हो? महिन राजापुर बजारमा ट्याङ्की सफाई गर्न बा।
11: अपनौ कन्थे, टिकापुर, जानकी, जोशीपुर, भजनी, सत्ती, राजापुर, गेरुवा ओ लम्की मन सेफ्टी ट्याङ्की, गोबर ग्यास ओ रिङवाला टोयलेट सरसफाई कर परिकलसे आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा हाना सम्झवे। संचालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97-620-20-300 98-656-92-026।

0: जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालयके अनुरोध।
1: जानकी गाउँपालिका 3 नम्बर वाडावासी दादु भैया दिदी बहिनी हुक्रे सडक के किनारमै पशु चौपाया नै बाँधेबी सडक किनारमै माल वस्तु नै कुरा देबी साथै सडक किनारमा पशु चौपाया बाँधके ढुङ्गा बालुवा गिट्टी मल कुराके दुर्घटना हुइले से एकर जिम्मेवारी स्वयं व्यक्ति हुक्रा लेह पर्न बा।
0: जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालय लाइकपुर।
2: टिकापुरको विकासका लागि के गर्दैछ नगरपालिका?
3: नगर विकासका लागि नगरवासीको दायित्व के हुनुपर्छ?
4: नगर विकासमा नागरिकको सहभागिता कसरी बढाउने र नगरपालिकाको काम कारबाही र सेवा प्रभाव बारे जानकारी दिने कार्यक्रम हाम्रो टिकापुर।
2: टिकापुर नगर कार्यपालिकाको सहयोगमा सामुदायिक रेडियो टिकापुर एफएमको उत्पादन कार्यक्रम हाम्रो टिकापुर हरेक साताको बिहिबार बिहान 7:30 बजे र पुनः प्रसारण
5: बिहिबार दिउँसो 3 बजे सुन्न सक्नुहुनेछ।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
1: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: जन्म, मृत्यु, विवाह, बसाई सराई र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना भएको 35 दिनभित्र आफ्नो वडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
3: टिकापुर नगरपालिका वडा नम्बर 1 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: महिलाहरूको महान चाड हरितालिका तीज 2083 को पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अरेल्ला सुनचाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
0: अरेल्ला सुनचाँदी पसल बलभद्र चोक टिकापुर एलएन मेडिकल अगाडि संचालक खुमरा सुनार। सम्पर्क मोबाइल नम्बर 9810625347।
2: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै आरती ब्युटी एण्ड कस्मेटिकमा तीजको अवसरमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्युटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
3: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 9864470483।
4: ए सन्त्यकी आमा, पर कान्छाशालाको बिहाको न्युज आएको छ, कसो त जाने विचार छ कि नै त?
5: आफ्ना कान्छा भाइको बे नगरिजन पन भएन, जाउँ भने भयाको मङ्गलसूत्र पन भाँची गयो।
4: यतिकै लागि त सामुएल जोलस बनेको है, बरु अहिले जाउँ, एक दुई दिनमा त छ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
5: आज त सन्त्याका बाले मनकै कुरो हर्यो, हट त बाई जाउँ।
6: सामुएल ज्वेलर्स सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 9868442108, 9846239261।
7: ए भनेदेखि सबै कुरा पाउने रहेछ, लु भन त भाउ के पाउँछ त्यहाँ?
8: ए त्यहाँ त्यहाँ त नलका मोटर, झक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
9: ए एभ्रीलाको कुरा गरेको हो, त्यो त मलाई पनि थाहा छ, त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
10: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
7: भनेदेखि सबै कुरा पाउने रहेछ।
11: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रीला ट्रेडर्स।
12: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रीला ट्रेडर्स,
13: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
11: प्रोप्राइटर पुष्पराज देवकोटा, सम्पर्क फोन नम्बर 9844648673 र 9814860204।

0: सड़क किनारमा मल वस्तु नथुपार्न अनुरोध गर्दछौ। साथै सड़क किनारमा पशु चौपाए बाँधेर ढुङ्गा बालुवा माटो ग्राभेल मल थुपारेर दुर्घटना भएमा त्यसको जिम्मेवारी थुपार्ने व्यक्तिले लिनुपर्नेछ। जानकी गाउँपालिका 3 नम्बर वार्ड कार्यालय लायकपुर।
1: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भयो म त अब।
2: भाइलाई थाहै रहेनछ, बस ट्रक टिफर जीप कार ट्रेक्टर मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
1: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
1: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट एपोलो भी रबर ब्रान्डको मोटरसाइकल ट्रेक्टर बस ट्रक टिपर जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स जमरापारी टिकापुर कैलाली प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 9848528।

0: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ, के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला टेरस।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484648673 र 98164602004।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी।
4: टिकापुर नगरपालिका वडा नम्बर 5 का स्थानीयलाई वर्षेनी वर्षातको समयमा कर्णाली नदीले दुःख दिने गरेको छ। अहिले पनि वर्षातको समय भएकाले कर्णाली तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले चनाखो हुनुपर्ने देखिन्छ। यदि कर्णाली नदीले दुबान तथा कटान गर्न थालेपछि नजिकको प्रहरी कार्यालय वा वडा कार्यालयमा सम्पर्क गरौं। साथै वर्षात शुरू भएपछि नागरिकलाई सर्पले टोक्न सक्ने भएकाले यसमा पनि सबै नागरिक सचेत बनौं। सर्प देखेपछि नजिस्क्याउ, आफ्नो घर वरिपरि सफा राखौं, सर्पको टोकाईबाट आफू पनि बचौं र अरूलाई पनि बचाऊ। टिकापुर नगरपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।
5: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै लक्ष्मी आभूषण भण्डारमा छड्के तिलहरी, माइली तिलहरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चोक, टिकापुर, कैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 9848531595।

0: हरितालिका तीज 2083 तथा थारू समुदाय के महान पर्व अटवारी के सुखद अवसर में समस्त अवडावासी दादू भैया और दीदी भैया हुकन म सुख शांति समृद्धि एवं सुस्वास्थ्य के हार्दिक मंगलमय शुभकामना व्यक्त करती। जानकी गाउँपालिका वडा नम्बर 5 के कार्यालय अमौरा कैलाली।
1: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
2: यो ओसीएमसी भनेको के आयो फेरि?
3: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
2: ओसीएमसीले के सहयोग गर्छ त?
3: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
4: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
5: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
6: सुन्नुहोस् न, यसपालि तीजका लागि नयाँ गहना किन्ने सोच बनाएकी छु।
7: हुन्छ नि, तर कहाँबाट किन्ने त?
6: अब किन टाढा जानु, सिर्चना सुनचाँदी पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
7: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
6: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि।
7: त्यसो भए आजै जाउँला नि।
6: ल, अरूलाई पनि भनौँ है।
7: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
5: सिर्जना सुन चाँदी पसल, तपाईँको रोजाई हाम्रो जिम्मेवारी।
7: सिर्जना सुन चाँदी पसल बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा, सञ्चालक रूपलाल सुनार, सम्पर्क नम्बर 9805943893।
0: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एक नम्बर सुनबाट निर्मित अत्याधुनिक डिजाइनका गहना पाइनुका साथै अर्डर अनुसार गहना सुपथ मूल्यमा बनाइन्छ।
5: सिद्धार्थ चोक टीकापुर कैलाली, सञ्चालक दुर्बा सुनार।

0: ओहो मेयर साहब नमस्कार है।
1: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
0: हाम्रो त बिजोग छ मेयर साहब, अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको।
2: यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन।
0: होइन, के जादू गर्नुभयो?
1: अब के जादू भन्नु हौ अध्यक्षज्यू, ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
0: ए, जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौ नि।
1: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
2: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
1: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
0: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
1: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
0: अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
1: अत्याधिक पानी पर्न थालेपछि हाम्रो जलमापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जलसतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
0: अनि अत्याधिक पानी परेर बाढी आउन लागि के गर्नुहुन्छ त?
1: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
0: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
3: विपद बारे चासो राखौ, चनाखो बनाऊ।
4: विश्व खाद्य कार्यक्रम सरक्रोस नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
5: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहक वर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एल्विस एल्विरा टेरसमा हरितालिका तीजको उपलक्ष्यमा डिजाइन डिजाइनका साडी, सुट, कुर्ती, पलाजा र थानका कपड़ाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
6: एल्विस एल्विरा टेरस, सिद्धार्थ चोक गालप सुपरमार्केट अगाडि टिकापुर कैलाली, संचालक सुजिता श्रेष्ठ, सम्पर्क नम्बर 9811 67 38 87।

0: हरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै हार्दिक सुनचाली पसलमा छक्के तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चापकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: हार्दिक सुन चाँदी पसल, सरकारी अस्पतालको भित्री रोड, संचालक शंकर साहू, सम्पर्क नम्बर 9848421974।
0: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: साथी, तीज आउन लाग्यो, यसपालि तीजमा कस्तो लुगा लगाउने सोच बनाएकी छौ?
0: सोच त धेरै छ नि, तर मन पर्ने डिजाइन र राम्रो लुगा कहाँ पाइन्छ भनेर खोज्दै थिए।
2: त्यसो भए पवनदेव इन्टरप्राइजेस जाउँ न, तीजका लागि विभिन्न डिजाइनका आकर्षक लुगाहरू आइसकेका छन्।
0: हो र, त्यहाँ लेडिज सुट, कुर्ती, सुरुवाल पाइन्छ र?
2: पाइन्छ नि, तीजमा आफूलाई मन पर्ने लुगा छान्न पवनदेव इन्टरप्राइजेस एकपटक अवश्य पुगाउन।
0: त्यसो भए यसपालिको तीजको किनमेल पवनदेवी इन्टरप्राइजेसबाटै गरौँ न है।
2: तीजको उमङ्ग, नयाँ पहिरनको रङ्ग। पवनदेव इन्टरप्राइजेस, सिद्धार्थ चोक नगरपालिकाको कार्यालयको कोठा नम्बर 54, सञ्चालक पवनदेवी तिमिल सेना, सम्पर्क नम्बर 9848500227 र 9848500952।
3: श्री गणेश उत्सव समिति नारायणपुर कैलालीको भक्तजनहरूका लागि सूचना।
4: श्री गणेश उत्सव समिति नारायणपुर कैलालीको आयोजनामा यही भदौ 30 गतेदेखि असोज 5 गतेसम्म सञ्चालन हुने श्री गणेश उत्सव कार्यक्रम 2083 भव्य तथा सभ्य रूपमा सम्पन्न गर्न सम्पूर्ण भक्तजनहरूको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
3: श्री गणेश उत्सवका कार्यक्रमहरू:
4: गणेश स्थापना र उद्घाटन कार्यक्रम 2083 भदौ 30 गते दिउँसो 3 बजे।
3: भोटेकोसीमा आएको बाढीबाट ज्यान गुमाएका र सम्पर्क विहीनको लागि हरेक दिन शान्ति पाठ हुने।
4: विद्यालय स्तरीय नृत्य कार्यक्रम,
3: हरेक दिन भजन कीर्तन र नृत्य कार्यक्रम,
4: हरेक दिन बिहान योग कार्यक्रम,
3: विसर्जन कार्यक्रम असोज 5 गते बेलुका 5 बजे।
4: आयोजक श्री गणेश उत्सव कार्यक्रम मूल समिति, टिकापुर नगरपालिका, वडा नम्बर 6, नारायणपुर चौराहा, कैलाली।

कि 60 45 74 35 सागर बिरही को मन लोभ्याउने लय तथा शब्द सृजना भित्र हिमाल ढले अनि रमा राणा मगर को सुमधुर आवाज ती सांगीतिक कोशेली मत हिरो हुँ सोलै भरी चर्चा अब बजा

0: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै लक्की ट्रेडर्स टिकापुरमा एनटीसी र एनसीएलको सिम कार्ड, ई सिम पाइनुका साथै फोटोकपी, लिमिनेसन, प्रिन्ट, ब्याट्री र ब्यालेन्स ट्रान्सफर पनि गरिन्छ।
1: हराएको मोबाइल एमडीएस प्रणालीद्वारा दर्ता र मोबाइलका सम्पूर्ण पार पूर्जा पाइनुका साथै मर्मत पनि गरिन्छ। साथै 5 मिनटमा पासपोर्ट साइजको फोटो निकालिन्छ। मोबाइलमा फोल्डर हाल्ने र बुफर पनि उपलब्ध गराइन्छ।
0: लक्की ट्रेडर्स सामुदायिक रेडियो टिकापुर एफएम नजिकै नेपाल टेलिकम जाने बाटोमा, सञ्चालक खगेन्द्र चौधरी, सम्पर्क नम्बर 9868551000।
2: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो। तर यति हुँदा हुँदै पनि सबै एकलासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालले छिटो नलाग्यो
3: होइन चाइनिजो माइलो के बर्बर बर्बर कराइरहेछ, के भएको छ हौ तलाई?
2: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भन्यो। म पनि पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लाग्यो हुन्छ, खानै सक्दैन।
3: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
4: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्। साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
5: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, भक्रोला रोड, टिकापुर, कैलाली।
1: हरितालिका तीज 2083 तथा थारू समुदायकै महान पर्व अटवारीकै सुखद अवसरमा समस्त अवडावासी दादु भैया ओ दिदी बहिनी हुकनमा सुख शान्ति समृद्धि एवं सुस्वास्थ्यकै हार्दिक मंगलमय शुभकामना व्यक्त गरती। जानकी गाउँपालिका वडा नम्बर 5 कार्यालय अमौरा कैलाली।

0: जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालयके अनुरोध।
1: जानकी गाउँपालिका 3 नम्बर वाडावासी दादु भैया दिदी बहिनी उक्रे सड़क के किनारमै पशु चौपाए नै बाँधेबी, सड़क किनारमै माल वस्तु नै कुरा देबी, साथै सड़क किनारमा पशु चौपाए बाँधके ढुङ्गा बालुवा गिट्टी मल कुराके दुर्घटना हुइले से एकर जिम्मेवारी स्वयं व्यक्ति हुक्रा लेह पर्न बा।
0: जानकी गाउँपालिका 3 नम्बर वाडा कार्यालय लाइकपुर।
2: यति छिटो आमा बन्न लागेको त
3: थाहा पाउँदैछु। यस्तो अवस्थामा पनि घरमा सकि नसकी सबै काम गर्नुपर्छ, कस्तो गाह्रो हुन्छ। पनि काम गर्न विदेश जानु भएको छ, के गर्ने के नगर्ने केही थाहा छैन।
2: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारी, 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ।
4: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
5: हिन्दू महिलाहरूको महान पर्व हरितालिका टेक 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै रडगैया झोला उद्योगमा विभिन्न डिजाइनका झोला सुगठ मूल्यमा पाइन्छन्। जस्तै स्कूल ब्याग, क्यारिङ ब्याग, लगेज ब्याग, फाइल ब्याग लगायतका विभिन्न डिजाइनका ब्याग अर्डर गरे अनुसार बनाइन्छ र पुरानो बिग्रेको झोला मरमत गरिन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला।
6: रडगैया झोला उद्योग, मुनुवा रोड, टिकापुर, कैलाली। संचालक रामप्रसाद चौधरी।
7: दिदी, तीज पनि आउन लाग्यो। यसपालिको तीजमा नयाँ गहना किन्ने सोच छ कि छैन?
8: छ नि बहिनी, तर राम्रो राम्रो डिजाइन र विश्वासिलो पसल खोज्दै थिए नि।
9: त्यसो भए इन्द्रेणी ज्वेलर्समा जाऊ न त, त्यहाँ सुन चाँदीका नयाँ नयाँ डिजाइनका गहना पाइन्छन् रे।
8: ए हो र बहिनी, अरू के पाइन्छन् त त्यहाँ?
9: त्यहाँ त माइली तिलहरी, छटके तिलहरी, रामलीला, झाला, पिटरा झुम्का, बाला, एक आनामा एक जोडी चुरा, बबी औठी, बेरुवा औठी, प्यान्डल, 1 देखि 4 आनासम्मका नौगेडी हारहरू, चन्द्रमा, मोती चन्द्रमा र अर्डर गरे अनुसार सुनचाँदीका गरगहना बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छन् नि।
8: ओहो बहिनी, यति राम्रो सुविधा अब हाम्रै टिकापुरमा रहेको छ। अनि मूल्य र गुणस्तर कस्तो छ नि?
9: उचित मूल्य, राम्रो गुणस्तर अनि विश्वासिलो सेवा नै त्यहाँको विशेषता हो।
8: त्यसो भए ढिलो नगरौ न बहिनी, आजै जाऊ।
9: ल जाऊ, तपाईँहरू पनि आफ्नो रुचाइको गहना किन्न इन्द्रेणी ज्वेलर्समा नै आउनुहोस्।
8: इन्द्रेणी ज्वेलर्स, बलभद्र चौक, टिकापुर, कैलाली। संचालक रणबहादुर सुनार। सम्पर्क नम्बर 9848044019।

0: बाबु ए बाबू काल मनीष मेडिकल में जाइस तो
1: मैं नहीं जाई वहाँ अपन अनुहार बिगड़ के घर से बाहर नहीं निकल छू
0: वह मारे तो तुहिन वहाँ पठाई तो यहाँ हेर इ पत्रिका में लिखल बा मनीष मेडिकल में अब छाला संबंधी समस्या रहल बिरामी हुकरन बढ़िया डॉक्टर वही से उपचार हुई था वही तोर समस्या फैन अस्ते बा जैबे तो समाधान हुई जाए
1: ए हो दादू अपन अनुहार बिगड़ के परेशान रहूं तब तो मैं अब भी जाए
2: याद कर भी मनीष मेडिकल हल टीकापुर में प्रत्येक महीना के दूसरा शनिवार काठमांडू के वरिष्ठ छाला यौन कुष्ठ तथा सौंदर्य रोग विशेषज्ञ डॉक्टर वा लोकेन्द्र लिम्बू से सेवा देती रहल बा मनीष मेडिकल हल टीकापुर में पुरान से पुरान अनुहार में रहल चाया पोटो डंडीफोर दाट खुजली भुटला झरना कपार के तालु खुलना डेंड्रफ इक्जेमा सोरियासिस कुष्ठ रोग पुरान से पुरान ठीक नहीं हुई घाव खतीरा ओ यौन दुर्बलता के उपचार होती रहल बा
3: संपर्क मनीष मेडिकल हल अस्पताल रोड टीकापुर फोन नंबर 9800071024 ओ 9800047417
4: हिंदू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै आरती ब्युटी एण्ड कस्मेटिकमा तीजको अवसरमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्युटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
5: संचालक आरती चौधरी संपर्क नंबर 9864470483।
6: जापानी इंसेफलाइटिस रोग संबंधी स्वास्थ्य कार्यालय कैलाली को अत्यंत जरूरी सूचना
7: जापानीज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
8: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
7: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू
8: बेसरी टाउको दुख्ने
7: उच्च ज्वरो आउने बेहोश हुने
8: घाँटी अरोरो कडा हुने
7: कम्पन हुने
8: पक्षघात हुने
7: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
8: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू
7: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
8: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
7: घर बाहिर निस्कदा खेतबारीमा काम गर्दा पुरा बाउला भएको कपडा लगाऊ।
8: घरको झ्याल ढोकामा जाली राख्ने पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
7: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
8: सधैं झुल टाँगेर सुत्ने गरौं।
7: याद गर्नुहोस् यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
9: स्वास्थ्य कार्यालय कैलाली।
1: घरमा बट्टीको सामान चाहिएको थियो, कहाँबाट किन्ने होला?
10: किन टाढा जानु हो दिदी? जमारा पारी पेट्रोल पम्प अगाडि न्यू ओम बिजुली भण्डार सप्लायर छ नि, त्यहाँ घर तथा पसलका लागि चाहिने विभिन्न विद्युतीय सामानहरू पाइन्छन्।
1: ए हो र, त्यहाँ कस्तो कस्तो सामान पाइन्छन्?
10: त्यहाँ त हाउस वायरिङ सम्बन्धी सम्पूर्ण सामानहरू, विभिन्न ब्रान्डका तार, एसी, पंखा, हिटर, गिजर, मोटर तथा हाउस वायरिङ सम्बन्धी पाइने एकमात्र न्यू ओम बिजुली भण्डार छ नि।
1: त्यसो भए अब बिजुलीका सामान किन्न अन्त कतै जानै परेन।
10: हो नि, तपाईँलाई पनि घर कार्यालय वा पसलका लागि बिजुलीका सामान चाहिएको छ भने आजै आउनुहोस्।
1: न्यू ओम बिजुली भण्डार सप्लायर्स, जमरापारी पेट्रोल पम्प अगाडि, संचालक राम बहादुर चन्द, सम्पर्क नम्बर 9848569733 र 9851182446।

0: के तपाईँ गीत संगीत बजार व्यवस्थापन गर्न म्युजिक कम्पनीको खोजीमा हुनुहुन्छ वा कुनै म्युजिक भिडियोमा अभिनय गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस्। हामी तपाईँको गीत संगीतलाई बजार व्यवस्थापन गरिदिनुका साथै म्युजिक भिडियोमा अभिनय गराएर यसै क्षेत्रमा स्थापित हुन महत्वपूर्ण सहयोग गर्नेछौ। सम्पर्क हिम सम्झौता डिजिटल प्राली, म्यानेजिङ डाइरेक्टर नन्दराम परियार। मोबाइल नम्बर 9841-9647-26, 9841-9647-26। साथै हरेक दिन बिहान 9:30 बजे एनटीभी प्लसमा प्रसारण हुने कार्यक्रम संगीत समर्पण हेर्न नभुल्नुहोला।
1: महिलाहरूको महान चाड हरितालिका तीज 2083 को पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अरेल्ला सुन चाँदी पसलमा छड्के तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चप्की, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: आरएनला सुन चाँदी पसल, बलभद्र चोक, टिकापुर, एलएन मेडिकल अगाडि, सञ्चालक खुमराज सुनार। सम्पर्क मोबाइल नम्बर 9810-62-35-47।
3: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
4: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
5: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपथ मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
4: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
5: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
6: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
4: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
7: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर केवालाल चौधरी।
5: सम्पर्क नम्बर 0915604070 र मोबाइल नम्बर 9848-58-28।
7: आज भोलि दिनहुँ जसो सड़क दुर्घटनाका घटनाहरू बढ़िरहेका हुनाले दुर्घटना न्यूनीकरण गर्न बाटोमा हिँड्दा बाटोको एकछु भएर हिँड्ने, बाटो काट्दा अगाडि र पछाडि हेर्नुका साथै इशारा गरेर मात्र बाटो काट्ने, साइकल होसिया गाडी चलाउँदा न्यूनतम गतिमा हाँक्ने गरौं। कतिपय दुर्घटना आफ्नो नभई अरूको लापरवाहीका कारण पनि घट्ने हुनाले बाटोमा हिँड्दा सजग भएर मात्र हिँड्ने गरौं। साथै आफ्ना नानी बाबुहरू तथा घरपालुवा जनावरलाई बाटोमा छाड नछोडौं र आकस्मिक हुने यस्ता दुर्घटनाबाट आफू पनि बचौं, अरूलाई पनि बचाऊ।
8: जानकी गाउँपालिका 1 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: सूचना सूचना सूचना यही भाद्र 29 गति देखि असोज 8 गति सम्म गणेश उत्सव 2083 हुने भएकोले सम्पूर्ण टीकापुरवासी आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं। कार्यक्रम हुने मिति यही भाद्र 29 गते, समय दिउँसो 3 बजे, स्थान सामुदायिक एफएम चोक टीकापुर 1 कैलाली, आयोजक टीकापुर सेवा समिति टीकापुर।
1: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टीकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टीकापुरमा
2: असोज 3 गते पहिलो शनिबारका दिन आउने भएकाले
1: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टीकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रायसिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोग समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
2: डाक्टर आउने दिन असोज 3 गते पहिलो शनिबार।
1: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टीकापुर 1 कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825677772।
3: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै

सामुदायिक रेडियो टीकापुर एफएम को 12 बजे को मध्यान्ह खबर में यहां स्वागत छ। मध्यान्ह खबर बाट म आकाश चौधरी को नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज का साथ ही अनलाइन में www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्रो र नेपाली पात्रोमा पनि सुनिरहनु भएको छ। मध्यान्ह खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। आज हिन्दू नारीहरूको महान चाड हरितालिका तीज पर्व महादेवको पूजा आराधना गरी मनाइँदै टीकापुरमा हात्तीले नागरिकले सताउँदै हात्ती राति राति गाउँमा पस्न थालेपछि स्थानीयवासी त्रसित र आज देशका धेरै जसो ठाउँमा वर्षाको सम्भावना केही स्थानमा भारी वर्षा। अब मध्यान्ह खबर विस्तारमा। आज भाद्र शुक्ल तृतीयाका दिन हिन्दू महिलाहरू हरितालिका तीज पर्व मनाउँदैछन्। यो दिन देवादी देव महादेवको पूजा आराधना गरी व्रत बस्ने परम्परा रहिआएको छ। आजको दिन पशुपतिनाथ लगायत देशभरका शिवालयहरूमा भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ। शास्त्र अनुसार भाद्र शुक्ल तृतीयामा हरितालिका व्रत लिनाले सुख शान्ति र कल्याण प्राप्त हुने विश्वास छ। विवाहित महिलाले पतिको दीर्घायु र अविवाहित महिलाले सुयोग्य वरको कामना गर्दै यो व्रत बस्ने गर्छन्। यद्यपि शास्त्रीय मान्यता अनुसार पुरूषहरूले पनि यो व्रत लिनुपर्ने उल्लेख छ। सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा तपस्या गरेर महादेवलाई पति पाउनु भएको थियो। पिता हिमालयले विष्णुसँग पार्वतीको विवाह गराउन खोजेपछि साथीहरूले पार्वतीलाई लुकाएर सुरक्षित स्थानमा राखे र त्यही स्थानमा पार्वतीले निराहार व्रत गरी महादेवले प्राप्त गरेको विश्वास छ। यस दिन पार्वतीले साथीहरूले हरण गरेको कारण संस्कृतका हरित हरण र आलिका साथी शब्दबाट हरितालिका शब्द बनेको विश्वास गरिन्छ। यो व्रत निराहार कुनै खानेकुरा नखाई जलाहार जल मात्र वा फलाहार फलफूल गरेर बस्न सकिन्छ। टीकापुर नगरपालिका ओडा नम्बर 2 र 5 का विभिन्न गाउँमा हात्तीले सताउन थालेको छ। ओडा नम्बर 2 को सीतापुर, ओडा नम्बर 5 को नुक्लीपुर लगायतका क्षेत्रमा विगत 1 महिनादेखि हात्तीको आतंक बढ्दै गएको छ। हात्ती बस्ती तथा खेतबारीमा प्रवेश गर्न थालेपछि स्थानीय बासिन्दा असुरक्षित र त्रसित बनेका छन्। हात्तीले किसानहरूले लगाएको धान बालीमा समेत क्षति पुर्याउँदै आएको स्थानीयवासीले बताएका छन्। लामो समयदेखि हात्तीको आवत जावत नरोकिएपछि किसानहरू आफ्नो मेहनतले लगाएको बाली जगाउन रातभर जागराम बस्नुपर्ने अवस्था आएको छ। हात्तीको आतंकका कारण स्थानीयको जनधनको सुरक्षामाथि समेत जोखिम बढ़ेको भन्दै स्थानीयवासीले सम्बन्धित निकायसँग तत्काल आवश्यक पहल गर्न माग गरेका छन्। विशेष गरी बस्ती क्षेत्रमा हात्ती प्रवेश रोक्न प्रभावकारी उपाय अपनाउनुका साथै क्षति भएको धान बालीको उचित मूल्यांकन गरी किसानलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने स्थानीयको माग छ। स्थानीयवासीले हात्ती नियन्त्रण तथा मानव वन्यजन्तु दण्ड न्यूनीकरणका लागि सम्बन्धित वन कार्यालय स्थानीय तह तथा अन्य सरकारवाला निकायको तत्काल ध्यानाकर्षण गराएका छन्। देशभर हाल मनसुनी वायुको प्रभाव कायम छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसूनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही दक्षिणतर्फ सरेको छ। यति बेला देशका अधिकांश भूभागमा सामान्यतया बदली भएको छ। कोशी र बागमती प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ। आज दिनभर देशभरको मौसम साधारणतया बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र

0: भेटघाट हुन सक्छ। तराईतर्फ बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षाको अनुमान छ। मधेश र कोशी प्रदेशका तराई भेगका थोरै ठाउँमा चट्याङ सहित वर्षा हुनेछ। कोशी र कर्णाली प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको जोखिम छ। बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराई क्षेत्रका थोरै स्थानमा समेत भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। मध्याह खबरमा कैलालीका तीन पालिकामा जापानिज इन्सेफ्लाइटिस विरूद्धको खोप अभियान सञ्चालन हुँदै लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टिकापुर एफएम।
1: दाई बेड्ड भूख लाग्छ, खाजा बाँकी नै। ए काकी फे आइल बाटी, राम राम काकी।
2: राम राम हो नानी, मजा बाटो ऐसनले छाइट भारी हो स्याकल बाजे। आप हली भुवास कर दिए परल है, समय में भुवास कर दे से आपन जिम्मेवारी फे वरिना और जनक बात फे सुननी पर्ना।
3: आ दिदी फे ऊ बेला आपन कटरा पहना इच्छा रह, छुट्टी में भुवास कर दे मुआ दाई बाबा कर लग गलती जस्त फिर फिर डोरिया नी चहठू दीदी। मई चाहे ई बाल विवाह करण नी चहठू, ई बाल विवाह निकरण दीदी।
4: शारीरिक को मानसिक रूप में सक्षम नहीं होकर किशोरावस्था में जो छाइक भुआस कई देना से डायो बच्चा दुनू के स्वास्थ्य खतरा में पड़ सकर, ऊ हिंसा के शिकार बन सकर, उही है विद्यालय छोड़ पड़ना बाध्यता हुई सकथी, ऊ रोजगार फिर नहीं पाए, ओ गरीबी में बांच बाध्य हुई पड़थिन। नेपाल के कानून अनुसार 20 वर्ष नहीं पुगे भुआस कराई नहीं हुई असिन करैल से 3 वर्ष सम कैद ओ 30,000 रूपया सम जरिवाना हुई सकर, ओ असिन भुआस कानूनी मान्यता
2: टीकापुर नगर पालिका वडा नंबर 3 से देगिलक जनहित में जारी संदेश।
5: टीकापुर नगर पालिका 1 नंबर वडा कार्यालय को वडावासी नगरवासी हरुमा हार्दिक अनुरोध।
6: जन्म दर्ता, विवाह दर्ता, बसाई सराई, सम्बन्ध विच्छेद तथा मृत्यु दर्ता लगायतका घटना भएको 35 दिन भित्र अनिवार्य रूपमा वडा कार्यालयमा दर्ता गरौं।
5: कुनै पनि व्यवसाय सञ्चालन गर्नु अघि वडा कार्यालयमा दर्ता गराएर मात्रै सञ्चालन गरौं। व्यवसाय दर्ता नगरेको भए तत्काल दर्ता गरिहालौं।
6: ढल वा सडकमा व्यवसाय नगरौं। सार्वजनिक स्थलमा ढुङ्गा, माटो, बालुवा, गिट्टी जस्ता निर्माण सामग्री नथुपारौं।
5: घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौं। चौपायालाई छाडा नछोडौं। सडक छेउमा नबाधौं।
6: एक घर तीन बिरुवा अनिवार्य रोपौं। सबै प्रकारका करहरू समयमै भुक्तानी गर्नु दायित्व हो।
5: आफ्नो नगर सफा सुन्दर बनाउन आ आफ्ना ठाउँबाट लागौं।
6: वडा कार्यालयबाट प्रदान गर्ने सेवा प्रवाह र सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भए वडाको फोन नम्बर 091-560-877 र वडा अध्यक्षको फोन नम्बर 98-48-44-0598 सम्पर्क गर्नुहोला।
5: 1 नम्बर वडा कार्यालय टीकापुर नगरपालिका।
0: कैलालीका तीन स्थानीय तहमा जापानी इन्सेफ्लाइटिस विरूद्धको खोप अभियान सञ्चालन हुने भएको छ। जापानी इन्सेफ्लाइटिसको संक्रमण दर बढ्दै गएपछि स्वास्थ्य कार्यालय कैलालीले असोज 1 गतेदेखि खोप अभियान सञ्चालन गर्न लागेको हो। स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवरले धनगढ़ी उपमहानगरपालिका, लम्कीचुहा नगरपालिका र घोडाघोडी नगरपालिकामा अभियान सञ्चालन गरिने जानकारी दिनुभयो। स्वास्थ्य कार्यालयका प्रमुख कुँवरका अनुसार घोडाघोडी र लम्कीचुहा नगरपालिकामा असोज 1 देखि 7 गतेसम्म तथा धनगढ़ी उपमहानगरपालिकामा असोज 8 देखि 22 गतेसम्म खोप अभियान सञ्चालन हुनेछ। अभियान अन्तर्गत 30 वर्ष वा सोभन्दा माथिका व्यक्तिलाई जापानी इन्सेफ्लाइटिस विरूद्धको खोप लगाइनेछ। स्वास्थ्य कार्यालयका अनुसार धनगढ़ीमा 1,02,499, घोडाघोडीमा 39,059 र लम्कीचुहामा 40,755 गरी कुल 182,313 जनालाई खोप लगाउने लक्ष्य राखिएको प्रमुख कुँवरले बताउनुभयो। प्रमुख कुँवरका अनुसार घोडाघोडी नगरपालिकामा जापानी इन्सेफ्लाइटिस संक्रमणका कारण 2 जनाको मृत्यु भइसकेको छ भने धनगढ़ी उपमहानगरपालिका र लम्कीचुहा नगरपालिकामा 3-3 जना संक्रमित रहेका छन्। नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मी प्रसाद देवकोटाको 67 औं स्मृति दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। नेपाल प्रज्ञा प्रतिष्ठानले पहिलो पटक महाकवि देवकोटाको स्मृति दिवस मनाउन लागेको प्रज्ञा परिषद सदस्य नवीन अभिलाषीले जानकारी दिनुभयो। आज दिउँसो महाकवि देवकोटा संग्रहालय मैती देवीमा महाकवि देवकोटा मिठ र यथार्थ विषय गोष्ठी गर्न लागिएको उहाँले बताउनुभयो। कार्यक्रममा उहाँका छोरा पद्म देवकोटाले स्मृति पत्र र महादेव अवस्थीले समीक्षा पत्र प्रस्तुत गर्नुहुने कार्यक्रम रहेको छ। महाकवि देवकोटाको जन्म विक्रम सम्वत 1966 कार्तिक 27 गते अर्थात कार्तिक कृष्ण औंसी लक्ष्मी पूजाका दिन काठमाडौँको दिल्ली बजारमा भएको थियो। उहाँको निधन भने 2016 भदौ 29 गते भएको हो। नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गर्नुभएका देवकोटाको मुनामदन खण्डकाव्य नेपाली भाषामा प्रकाशित हालसम्म सबैभन्दा बढी बिकेको पुस्तक हो। बालापनको रक्षा भविष्यको सुरक्षा भन्ने नाराका साथ आज राष्ट्रिय बाल अधिकार दिवस मनाइँदैछ। बालमैत्री वातावरणमा बाल अधिकार प्रवर्धन गराउन नागरिक समाज तथा सबै सरकारवालालाई थप जिम्मेवार र जवाबदेही बनाउने उद्देश्यले प्रत्येक वर्ष भदौ 29 गते राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै आएको छ। यही भदौ 10 गते भोटिगोसी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीका कारण रसुवा नुवाकोट धारिङ लगायत जिल्लामा धनजनको क्षतिका कारण बाबुआमा संरक्षक तथा अभिभावक गुमाएका बेपत्ता भएका वा बालबालिका स्वयं नै घाइते वा बेपत्ता भएका बालबालिकाको उद्धार राहत र संरक्षण गर्नुपर्ने आवश्यकता छ। त्यस्ता बालबालिकालाई अस्थायी संरक्षण र मनोसामाजिक परामर्श लगायतका सेवा उपलब्ध गराउन राज्य तल्लीन रहेको राष्ट्रिय बाल अधिकार परिषदका सूचना अधिकारी रामबहादुर चन्द्रले बताउनुभयो। यस अवसरमा आज परिषद लगायत विभिन्न संस्थाले कार्यक्रमको आयोजना गरेका छन्। मध्याह खबरमा अरु खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला साउन्डेक रेडियो टिकापुर एफएम।
7: आँखाका रोगीहरूलाई अत्यन्त जरूरी सूचना। नेपाल नेत्र ज्योति संघ गेटा आँखा अस्पताल र भजनी नगरपालिकाको संयुक्त आयोजनामा प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा यही असोज 3 र 4 गते आँखा शिविर सञ्चालन गरी मोतीबिन्दुका बिरामीहरूको शिविरमा नै निशुल्क अपरेशन गरिने र निशुल्क औषधि पनि उपलब्ध गराइने भएकोले आँखाका रोगीहरूले समयमा नै सम्पर्क राख्नुहुन अनुरोध छ। विस्तृत जानकारीका लागि गेटा आँखा अस्पताल सम्पर्क नम्बर 091575204, स्वास्थ्य संयोजक कैलाश डंगोरा थारू, सम्पर्क नम्बर 98484-57875।
8: आज भोलि दिनहुँ जसो सड़क दुर्घटनाका घटनाहरू बढ़िरहेका हुनाले दुर्घटना न्यूनीकरण गर्न बाटोमा हिँड्दा बाटोको एक छेउ भएर हिँड्ने, बाटो काट्दा अगाडि र पछाडि हेर्नुका साथै इशारा गरेर मात्र बाटो काट्ने, साइकल होसिया गाड़ी चलाउँदा न्यूनतम गतिमा हाँक्ने गरौं। कतिपय दुर्घटना आफ्नो नभई अरूको लापरवाहीका कारण पनि घट्ने हुनाले बाटोमा हिँड्दा सजग भएर मात्र हिँड्ने गरौं। साथै आफ्ना नानी बाबुहरू तथा घरपालुवा जनावरलाई बाटोमा छाड नछोडौं र आकस्मिक हुने यस्ता दुर्घटनाबाट आफू पनि बचौं, अरूलाई पनि बचाऊ।
9: जानकी गाउँपालिका 1 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
10: के तपाईलाई थाहा छ,
11: एउटा प्लास्टिक झोला नष्ट हुन 100 वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
10: हो र?
11: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
10: अनि
11: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
10: के छ त विकल्प?
11: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
10: विस्तारै गर्दा हुँदैन?
11: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
10: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
11: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाइ शाखा टिकापुर कैलाली।
0: कैलालीका दुई स्थानीय तहले आज स्थानीय बिदा दिने निर्णय गरेका छन्। कैलालीको टिकापुर नगरपालिका र जानकी गाउँपालिकाले आज एक दिन स्थानीय बिदा दिने निर्णय गरेका छन्। हिन्दू नारीहरूको महान पर्व हरितालिका तीज पर्व र थारू समुदायको अटवारी पर्वको अग्रासन कार्यक्रम रहेकाले आज एक दिन बिदा दिने निर्णय गरेको ती स्थानीय तहले सूचना मार्फत जानकारी गराएका छन्। आज टिकापुर नगरपालिका र जानकी गाउँपालिकाका सबै सरकारी कार्यालय शैक्षिक संस्था स्वास्थ्य संस्थामा स्थानीय बिदा दिएको ती स्थानीय तहले बताएका छन्। जापानमा आगामी असोजमा हुने 20 संस्करणको एसियाली खेलकुद प्रतियोगिताका लागि नेपाली पुरूष राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ। नेपाल ओलम्पिक कमिटिले दिपेन्द्र सिंह अहिरीको कप्तानीमा 15 सदस्यीय टोली घोषणा गरेको हो। टोलीका अन्य सदस्यमा रोहित कुमार पौडेल, सन्दीप लामिछाने, आसिफ शेख, कुशल भुर्तेल, आरिफ शेख, लोकेश बम, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन कुमार झा, कुशल मल्ल, नन्दन यादव, ललित नारायण राजवंशी र शेर मल्ल रहेका छन्। यसै समाचारसँगै मध्याह खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। आज हिन्दू नारीहरूको महान चाड हरितालिका तीज पर्व महादेवको पूजा आराधना गरी मनाइँदै टिकापुरमा हात्तीले नागरिकलाई सताउँदै हात्ती राति राति गाउँमा पस्न थालेपछि स्थानीयवासी त्रसित र आज देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा। हवस् त अहिलेलाई मध्याह खबर यति नै। यसपछि तीजका गीतहरू सुन्न सक्नुहुनेछ। अहिलेको मध्याह खबरबाट म आकाश चौधरी बिदा हुन्छु। सामुदायिक रेडियो टिकापुर एफएम सुन्दै गर्नुहोला। नमस्कार।
12: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै लक्की ट्रेडर्स टिकापुरमा एनटीसी र एनसीएलको सिम कार्ड, ई सिम पाइनुका साथै फोटोकपी, लिमिनेसन, प्रिन्ट, ब्याट्री र ब्यालेन्स ट्रान्सफर पनि गरिन्छ।
0: हराएको मोबाइल एमडीएस प्रणालीद्वारा दर्ता र मोबाइलका सम्पूर्ण पार्ट पुर्जा पाइनुका साथै मर्मत पनि गरिन्छ। साथै 5 मिनटमा पासपोर्ट साइजको फोटो निकालिन्छ। मोबाइलमा फोल्डर हाल्ने र बुफर पनि उपलब्ध गराइन्छ।
12: लक्की ट्रेडर्स सामुदायिक रेडियो टिकापुर एफएम नजिकै नेपाल टेलिकम जाने बाटोमा, सञ्चालक खगेन्द्र चौधरी, सम्पर्क नम्बर 9868551000।
0: हरितालिका तीज 2083 तथा थारू समुदायकै महान पर्व अटवारीकै सुखद अवसरमा समस्त अवडावासी दादु भैया ओ दिदी बहिनी हुकनमा सुख शान्ति समृद्धि एवं सुस्वास्थ्यकै हार्दिक मंगलमय शुभकामना व्यक्त गरती। जानकी गाउँपालिका वडा नम्बर 5 के कार्यालय अमौरा कैलाली।
13: बितल 25 वर्ष के लम्बा अनुभव रहल डाक्टर हेमन्त स्वार से टीकापुर में सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लगह आपन भवन से सेवा देती रहल सक्कू बेरम हेन जानकारी कराइटी। सत्कार पोलिक्लिनिक में बिहान 7 बजे से संध्या 7 बजे सम मेर मेरिक रोग के उपचार तथा स्वास्थ्य परामर्श देना हुईलक मार बेरम्हे उक्र संपर्क कैके उपचार सेवा लेह अनुरोध करती। सत्कार पोलिक्लिनिक से दे जैना सेवा, ओपीडी सेवा, डिजिटल वीडियो एक्सरे, ईसीजी सेवा, डिजिटल अत्याधुनिक भारी एक्सरे सेवा, नियमित ऑटो एनालाइजर से सक्कू रगत जांच फार्मेसी प्रयोगशाला सेवा, हाट जोड़नी सेवा, टूटल हाट जोड़नी में प्लास्टर सेवा, ईएनटी सेवा, सुरक्षित मातृत्व सेवा, गर्भवती जांच सेवा, यौन रोग के परामर्श तथा उपचार सेवा संग तालीम पायल स्वास्थ्य कर्मी से क्षय रोग तथा कुष्ठ रोग संबंधी सेवा फेदे जाए। संपर्क सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लगह टीकापुर कैलाली। फोन नंबर 0915600595 ओ मोबाइल नंबर 9848423159।
14: समसामयिक विषयमा छलफल
15: आफू कन्ट्रोल गर्न सकिँदैन भने प्रहरीको सहयोग लिएर त्यसलाई सुधार नतिर चाहिँ प्रयत्न गर्नु होला।
16: स्थानीय विषयमा बहस,
17: सडकको लागि पनि स्तर उन्नतिका लागि पनि यहाँहरूले आवश्यक पहल गरिदिनुहुन्छ भन्ने हामी अपेक्षा गरेका छौँ।
16: कार्यक्रम आजको चर्चा,
18: पुरुषले 5 बजे छुट्टी माग्ने, 500 रुपियाँ लिने, हामीलाई पनि त एउटा मार्का पर्यो। हाम्रा बाल बच्चा कसरी हामीले पनि पढाउने हो, लिखाउने हो।
19: हरेक साताको मंगलबार बिहान 7:30 बजे सामुदायिक रेडियो टीकापुर एफएमबाट सुन्न नभुल्नुहोला कार्यक्रम आजको चर्चा।

0: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सामोहिल ज्वेलर्समा सुनबाट निर्मित विभिन्न डिजाइनका गरगहनाहरू बनाइन्छ। जस्तै कानीहार, हार, छटके तिलहरी, माइले तिलहरी, नौगेरी, मंगलसूत्र, बाला, औठी, चाप्की, झुम्का अर्डर गरे अनुसार खरिद बिक्री पनि गरिन्छ। सामुएल ज्वेलर्स, बलबर्दा चोक, टिकापुर, कैलाली। संचालक सामुएल सुनार।
1: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: दाजु, विवाहको तयारी त सुरु भयो, तर पूजाका सामानहरू कहाँबाट ल्याउने होला?
2: त्यसको चिन्ता किन गर्छौ बहिनी, मंगलेश्वरी पूजन भण्डार छ नि, त्यहीँबाट ल्याउला।
0: विवाह
2: तथा शुभ कार्यका लागि चाहिने पूजाका सम्पूर्ण सामग्री, माला, टीका, कलश, धूप दीपका साथै ज्योतिषी परामर्श तथा सम्पूर्ण कर्मकाण्ड लगायत आवश्यक सामग्रीहरू एकै ठाउँमा पाइन्छन्।
0: ओहो, त्यसो भए विवाहको पूजाको सामान खोज्दै धेरै पसल धाउनै नपर्ने रहेछ नि।
2: हो नि बहिनी, गुणस्तरीय सामान, उचित मूल्य र आवश्यक सामग्रीको राम्रो व्यवस्था सबैका लागि मंगलेश्वरी पूजन भण्डार।
0: त्यसो भए विवाहको सामान पनि मंगलेश्वरी पूजन भण्डारबाटै लिन जाउँ है।
2: अवश्य, तपाईँको शुभ कार्यलाई अझ मंगलमय बनाउन एक पटक आउनुहोस्।
1: मंगलेश्वरी पूजन भण्डार, टिकापुर 4 चौतारी नजिकै। संचालक छतराज उपाध्याय। सम्पर्क नम्बर 98-66-27-27-99।
0: ए बहिनी, तीज पनि आउन लाग्यो, यसपालि नयाँ गहना किन्ने सोच छ कि छैन?
3: छ नि दिदी, राम्रो डिजाइन र विश्वासिलो पसल खोल्दै थिए।
0: त्यसो भए नरेश ज्वेलर्स जाउँ न त, त्यहाँ सुनचाँदीका नयाँ नयाँ डिजाइनका गहना पाइन्छन् रे।
3: ए हो र, अरू के पाइन्छ नि त्यहाँ?
0: त्यहाँ त हार, तिलहरी, मंगलसूत्र, झुम्का, औठी, चुरा लगायतका विभिन्न डिजाइनका सुनचाँदीका गहना पाइन्छ नि।
3: ओहो, यति राम्रो सुविधा! अनि मूल्य र गुणस्तर कस्तो छ?
0: उचित मूल्य, राम्रो गुणस्तर अनि विश्वासिलो सेवा नै त्यहाँको विशेषता हो।
3: त्यसो भए ढिला नगरौ न दिदी, आजै जाउँ।
0: तपाईहरू पनि आफ्नो रोजाईको गहना किन्न नरेश ज्वेलर्समै आउनुहोस्।
4: विश्वास र रोजाई अब एउटै ठाउँमा।
3: नरेश ज्वेलर्स, टिकापुर नगरपालिका कार्यालयको पछाडि पुरानो एनसेल डिलरमा। संचालक उत्सव साहू। सम्पर्क नम्बर 98-48-43-32-41।
5: हेरामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
6: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
7: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
6: के गर्छ र सन मेडिकेयरले?
7: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
6: यति गरेपछि धेरै राहत हुने रहेछ त।
7: हो कान्छा, अपरझट आउने आपतमा राहत भनेकै सन मेडिकेयर।
6: कुरा बुझ्यो होइन त तिमीहरूले? चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।

0: सूचना सूचना सूचना यही भाद्र 29 गते देखि असोज 8 गते सम्म गणेश उत्सव 2083 हुने भएकोले सम्पूर्ण टीकापुरवासी आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। कार्यक्रम हुने मिति यही भाद्र 29 गते, समय दिउँसो 3 बजे, स्थान सामुदायिक एफएम चोक टीकापुर 1 कैलाली, आयोजक टीकापुर सेवा समिति टीकापुर।
1: कस्तो गनाएको, इनका सन्तानले टोयलेट गनाएरै मार्ने भए,
2: फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
3: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा छँदैछ नि।
1: कता छ त त्यो?
3: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
1: फोन नम्बर कति हो भाइ?
3: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97620203000 हो, अर्को पनि छ 98 65 69 20 26।
0: तपाईँको पनि टीकापुर, जानकी, जोशीपुर, भजनी, सत्ती, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97620203000 र 98 656 92 026।
4: हरितालिका तिज 2083 तथा थारू समुदायकै महान पर्व अटवारीकै सुखद अवसरमा समस्त औडावासी दादु भैया ओ दिदी बहिनी हुकनमा सुख शान्ति समृद्धि एवं सुस्वास्थ्यकै हार्दिक मंगलमय शुभकामना व्यक्त गरती। जानकी गाउँपालिका वडा नम्बर 5 कार्यालय अमौरा कैलाली।

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854 89213, इमेल ocmcticapur@gmail.com।
4: समयमै आफ्नो घर परिवारको जन्म मृत्यु विवाह र बसाई सराई जस्ता व्यक्तिगत घटना आफ्नो वाडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
3: जानकी गाउँपालिका वडा नम्बर 8 कार्यालयद्वारा जनहितमा जारी सन्देश।
5: सूचना यही भाद्र 29 गतेदेखि असोज 8 गतेसम्म गणेश उत्सव 2083 हुने भएकोले सम्पूर्ण टिकापुरवासी आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। कार्यक्रम हुने मिति यही भाद्र 29 गते, समय दिउँसो 3 बजे, स्थान सामुदायिक एफएम चोक टिकापुर 1 कैलाली, आयोजक टिकापुर सेवा समिति टिकापुर।

0: आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा
1: असोज 3 गते पहिलो शनिबारका दिन आउने भएकाले
0: समस्या भएका बिरामीहरूले सम्पर्क

0: सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू: छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
1: डाक्टर आउने दिन असोज 3 गते पहिलो शनिबार।
0: आरोग्य मेडिकल एन्ड क्लिनिक, अस्पताल रोड, टिकापुर 1, कैलाली। सम्पर्क नम्बर 9868 र 9025677772।
2: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एल्विस एल्विरा टेरसमा हरितालिका तीजको उपलक्ष्यमा डिजाइन डिजाइनका साडी, सुट, कुर्ती, पलाजा र थानका कपड़ाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
3: एल्विस एल्विरा टेरस, सिद्धार्थ चोक, गालप सुपरमार्केट अगाडि, टिकापुर, कैलाली। संचालक सुजिता श्रेष्ठ। सम्पर्क नम्बर 9811-67-38-87।
4: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
5: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
6: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
5: के गर्छ र सन मेडिकेयरले?
6: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
5: यति गरेपछि धेरै राहत हुने रहेछ त।
6: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
5: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।
7: हरितालिका तीज 2083 तथा थारू समुदायकै महान पर्व अटवारीकै सुखद अवसरमा समस्त औडावासी दादु भैया औ दिदी बहिनी हुकनमा सुख, शान्ति, समृद्धि एवं सुस्वास्थ्यकै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै जानकी गाउँपालिका वडा नम्बर 5 कार्यालय अमौरा, कैलाली।

0: दिदी तीज पनि आउन लाग्यो। यस पालिको तीजमा नयाँ गहना किन्ने सोच छ कि छैन?
1: छ नि बहिनी, तर राम्रो राम्रो डिजाइन र विश्वासिलो पसल खोज्दै थिएँ नि।
2: त्यसो भए इन्द्रेणी ज्वेलर्समा जाउँ न त, त्यहाँ सुन चाँदीका नयाँ नयाँ डिजाइनका गहना पाइन्छन् रे।
1: ए हो र बहिनी, अरू के पाइन्छन् त त्यहाँ?
2: त्यहाँ त माइली तिलहरी, छटके तिलहरी, रामलीला, झाला, पिचडा, झुम्का, बाला, एक आनामा एक जोडी चुरा, बबी औठी, बेरुवा औठी, पेन्डल, एकदेखि चार आनासम्मका नौगेडी हारहरू, चन्द्रमा, मोती चन्द्रमा र अर्डर गरे अनुसार सुनचाँदीका गरगहना बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छन् नि।
1: ओहो बहिनी, यति राम्रो सुविधा अब हाम्रै टिकापुरमा रहेको छ? अनि मूल्य र गुणस्तर कस्तो छ नि?
2: उचित मूल्य, राम्रो गुणस्तर अनि विश्वासिलो सेवा नै त्यहाँको विशेषता हो।
1: त्यसो भए ढिलो नगराउन बहिनी, आजै जाऊ।
2: ल जाऊ, तपाईँहरू पनि आफ्नो रुचाइको गहना किन्न इन्द्रेणी ज्वेलर्समा नै आउनुहोस्।
0: इन्द्रेणी ज्वेलर्स, बलभद्र चोक, टिकापुर, कैलाली। सञ्चालक रन बहादुर सुनार। सम्पर्क नम्बर 9848440019।
3: हिन्दू महिलाहरूको महान पर्व हरितालिका टेक 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै रडगैया झोला उद्योगमा विभिन्न डिजाइनका झोला सुगठ मूल्यमा पाइन्छन्। जस्तै स्कूल ब्याग, क्यारिङ ब्याग, लगेज ब्याग, फाइल ब्याग लगायतका विभिन्न डिजाइनका ब्याग अर्डर गरे अनुसार बनाइन्छ र पुरानो बिग्रेको झोला मरमत गरिन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला।
0: रडगैया झोला उद्योग, मुनुवा रोड, टिकापुर, कैलाली। संचालक रामप्रसाद चौधरी।
4: टिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
5: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
4: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी।
4: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै रडगैया झोला उद्योगमा विभिन्न डिजाइनका झोला सुगठ मूल्यमा पाइन्छन्। जस्तै स्कूल ब्याग, क्यारिङ ब्याग, लगेज ब्याग, फाइल ब्याग लगायतका विभिन्न डिजाइनका ब्याग अर्डर गरे अनुसार बनाइन्छ र पुरानो बिग्रेको झोला मरमत गरिन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला।
5: रडगैया झोला उद्योग मुनुवा रोड टिकापुर कैलाली संचालक रामप्रसाद चौधरी।
6: यो खाने मन त कहाँ छ र, तर के गर्नु, जीवन एक्लो एक्लो लाग्छ, फेरि खानै पर्छ।
7: तपाईँ एक्लो कहाँ छ श्रेया, त्यति माया गर्ने आमा छिन्, दिदी छिन्, भाइ छ, बरु एक्लो त म छु। म पनि पहिले आफूलाई एक्लै सम्झिन्थे, कुलत छुटेपछि पो थाहा पाएँ यो सुन्दर संसार कति सुन्दर रहेछ, बाँच्नुपर्छ अनि पो संसारको मजा लिन पाइन्छ।
6: हो र, तेरो त अहिले टन्न कमाइ छ र, त्यसो भन्छ
7: अनि सुधार गृहमा बसेको बेला कसको पो कमाइ हुन्छ त, जब म निस्केँ काम गर्न थालेँ अनि पो कमाइ छ त, यो कमाइ पनि मेरो लागि होइन। हिजो मेरो कुलतमा हुँदा आमा रुँदै रुँदै जानुभयो, अब घरजम गर्नु छ, श्रीमती छोराछोरी होलान् उनीहरूको लागि पनि सोच्दैछु म।
6: ओहो, तैँले त साँच्चै एक्लो हुँदा पनि भोलिको सुन्दर संसार सोचिसकिस् जस्तो यार। अब म पनि कुलत छोड्छु, आमा दिदी भाइ सबै परिवारलाई खुसी बनाउँछु, भोलिको जीवन सुन्दर बनाउने कोसिस गर्छु।
8: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: दाजु, विवाहको तयारी त शुरू भयो, तर पूजाका सामानहरू कहाँबाट ल्याउने होला?
2: त्यसको चिन्ता किन गर्छौ बहिनी, मंगलेश्वरी पूजन भण्डार छ नि, त्यहीँबाट ल्याउला।
1: विवाह
2: तथा शुभ कार्यका लागि चाहिने पूजाका सम्पूर्ण सामग्री, माला, टीका, कलश, धूपदीपका साथै ज्योतिषी परामर्श तथा सम्पूर्ण कर्मकाण्ड लगायत आवश्यक सामग्रीहरू एकै ठाउँमा पाइन्छन्।
1: ओहो, त्यसो भए विवाहको पूजाको सामान खोज्दै धेरै पसल धाउनै नपर्ने रहेछ नि।
2: हो नि बहिनी, गुणस्तरीय सामान, उचित मूल्य र आवश्यक सामग्रीको राम्रो व्यवस्था सबैका लागि मंगलेश्वरी पूजन भण्डार।
1: त्यसो भए विवाहको सामान पनि मंगलेश्वरी पूजन भण्डारबाटै लिन जाउँ है।
2: अवश्य, तपाईँको शुभ कार्यलाई अझ मंगलमय बनाउन एकपटक आउनुहोस्।
0: मंगलेश्वरी पूजन भण्डार, टिकापुर 4 चौतारी नजिकै, सञ्चालक छतराज उपाध्याय, सम्पर्क नम्बर 98-66-27-27-99।
3: आई हो बड्डो, घर कहिया सिज्जैबो? पाछसे शुरू करल मने घर सिज्जा सेक्ल।
4: अरे का करुरी बुढिया, कठुआ खोजत खोजत परेशान हो गेल बाटू, मिलबो मिलबो नि करत, का कैना हो का?
3: मिस्तरान बर्जनाऊ कना घर हेरो ना, पट्टा सुगुर बनैल बाट, आल्मोनियम के मुआका द्वार लगाक टुफे ओस्ट बनी हो ना, ओट्टफे पटानी हुई कि गुंगुआ बुढो हो ना, कबू कहुरा घुम जाए त था पाए।
5: यूपीवीसी ब्रांड के मौका द्वार, पार्टीशन, स्टील की रेलिंग, आगे पानी हो घाम से नहीं बिगड़ना, खोले बेरो बंद करे बेर आवाज नहीं ना, विशेषता हुईलक मौका द्वार पैना के संगे कठुआ के चौखट में अल्मोनियम के पल्ला हो द्वार फे लगा जाए।
4: मिलन अल्मोनियम एंड ग्लास हाउस, जमरा के उपार, टीकापुर कैलाली, प्रोप्राइटर मोहन राज भाट, मोबाइल नंबर 98-48-51-43-26।
1: घरमा बत्तीको सामान चाहिएको थियो, कहाँबाट किन्ने होला?
6: किन टाढा जानु दिदी, जमारा पारी पेट्रोल पम्प अगाडि न्यू ओम बिजुली भण्डार सप्लायर छ नि, त्यहाँ घर तथा पसलका लागि चाहिने विभिन्न विद्युतीय सामानहरू पाइन्छन्।
1: ए हो र, त्यहाँ कस्तो कस्तो सामान पाइन्छन्?
6: त्यहाँ त हाउस वायरिङ सम्बन्धी सम्पूर्ण सामानहरू, विभिन्न ब्रान्डका तार, एसी, पंखा, हिटर, गिजर, मोटर तथा हाउस वायरिङ सम्बन्धी पाइने एकमात्र न्यू ओम बिजुली भण्डार छ नि।
1: त्यसो भए अब बिजुलीका सामान किन्न अन्त कतै जानै परेन।
6: हो नि, तपाईँलाई पनि घर, कार्यालय वा पसलका लागि बिजुलीका सामान चाहिएको छ भने आजै आउनुहोस्।
1: न्यू ओम बिजुली भण्डार सप्लायर्स, जमरापारी पेट्रोल पम्प अगाडि, सञ्चालक राम बहादुर चन्द, सम्पर्क नम्बर 98-48-59-67-33 र 98-51-18-82-46।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: ओहो मेयर साहब नमस्कार है।
2: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
1: हाम्रो त बिजोग छ मेयर साहब, म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन होइन, के जादु गर्नुभयो?
2: अब के जादु भन्नु हो अध्यक्षज्यू, ठुलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्व अनुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्व अनुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
1: ए जल तथा मौसम विज्ञान विभागले ठुलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौँ नि।
2: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
1: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
2: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
1: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
2: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
1: ए अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
2: अत्याधिक पानी पर्न थालेपछि हाम्रो जल मापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
1: अनि अत्याधिक पानी परेर बाढी आउन लागि के गर्नुहुन्छ त?
2: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
1: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
3: विपद बारे चासो राखौ, चनाको बनाऊ। विश्व खाद्य कार्यक्रम सरफरोश नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: लौ न, साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ। होइन, यो टिकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
5: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाऊ न लक्ष्मी कटेरेन खाजा घरमा। त्यहाँ त एकदम शुद्ध सफा र मिठो परिकारहरू पाइन्छ।
4: ए हो र, त्यसो भए जाऊ न जाऊ, सँगै जाऊ, तन्नै खाएर आउला।
5: तपाईँलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
4: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक एफएम नजिकै, प्रोप्राइटर लोकराज खनाल। सम्पर्क नम्बर 9848569964।
6: चियाको होटल खोलौला।
7: जिजापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: ए साथी, तीज आउन लाग्यो, यसपालि तीजमा कस्तो लुगा लगाउने सोच बनाएकी छौ?
0: सोच त धेरै छ नि, तर मन पर्ने डिजाइन र राम्रो लुगा कहाँ पाइन्छ भनेर खोज्दै थिए।
1: त्यसो भए पवनदेव इन्टरप्राइजेस जाउँ न, तीजका लागि विभिन्न डिजाइनका आकर्षक लुगाहरू आइसकेका छन्।
0: हो र, त्यहाँ लेडिज सुट, कुर्ती, सुरुवाल पाइन्छ र?
1: पाइन्छ नि, तीजमा आफूलाई मन पर्ने लुगा छान्न पवनदेव इन्टरप्राइजेस एकपटक अवश्य पुगाउन।
0: त्यसो भए यसपालिको तीजको किनमेल पवनदेवी इन्टरप्राइजेसबाटै गरौँ नै है।
1: तीजको उमङ्ग, नयाँ पहिरनको रङ्ग। पवनदेव इन्टरप्राइजेस सिद्धार्थ चोक नगरपालिकाको कार्यालयको कोठा नम्बर 54, सञ्चालक पवनदेवी तिमिल सेना, सम्पर्क नम्बर 9848500227 र 9848500952।
2: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
3: असोज 3 गते पहिलो शनिबारका दिन आउने भएकाले
2: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रायसिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोग समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।

0: अब किन टाढा जानु, सिर्जना सुनचाँदी पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
1: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त।
0: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि।
1: त्यसो भए आजै जाउँला नि।
0: ल अरूलाई पनि भनौँ है।
1: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
2: सिर्जना सुन चाँदी पसल, तपाईँको रोजाई हाम्रो जिम्मेवारी।
1: सिर्जना सुन चाँदी पसल बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा, सञ्चालक रूपलाल सुनार, सम्पर्क नम्बर 98095443893।

0: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एल्विस एल्विरा टेरसमा हरितालिका तीजको उपलक्ष्यमा डिजाइन डिजाइनका साडी, सुट, कुर्ती, पलाजा तथा थानका कपड़ाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
1: एल्विस एल्विरा टेरस, सिद्धार्थ चोक गालप सुपर मार्केट अगाडि टिकापुर कैलाली, संचालक सुजिता श्रेष्ठ, सम्पर्क नम्बर 9811638387।
2: श्री गणेश उत्सव समिति नारायणपुर कैलालीको भक्तजनहरूका लागि सूचना।
3: श्री गणेश उत्सव समिति नारायणपुर कैलालीको आयोजनामा यही भदौ 30 गतेदेखि असोज 5 गतेसम्म सञ्चालन हुने श्री गणेश उत्सव कार्यक्रम 2083 भव्य तथा सभ्य रूपमा सम्पन्न गर्न सम्पूर्ण भक्तजनहरूको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
2: श्री गणेश उत्सवका कार्यक्रमहरू।
3: गणेश स्थापना र उद्घाटन कार्यक्रम 2083 भदौ 30 गते दिउँसो 3 बजे।
2: भोटेकोसीमा आएको बाढीबाट ज्यान गुमाएका र सम्पर्क विहीनको लागि हरेक दिन शान्ति पाठ हुने।
3: विद्यालय स्तरीय नृत्य कार्यक्रम।
2: हरेक दिन भजन कीर्तन र नृत्य कार्यक्रम।
3: हरेक दिन बिहान योग कार्यक्रम।
2: विसर्जन कार्यक्रम असोज 5 गते बेलुका 5 बजे।
3: आयोजक श्री गणेश उत्सव कार्यक्रम मूल समिति, टिकापुर नगरपालिका, वडा नम्बर 6, नारायणपुर, चौराहा, कैलाली।
0: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै हार्दिक सुनचाली पसलमा छक्के तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चापकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: हार्दिक सुन चाँदी पसल, सरकारी अस्पतालको भित्री रोड, सञ्चालक शंकर साहु, सम्पर्क नम्बर 9848421974।
4: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
5: यो ओसीएमसी भनेको के आयो फेरि?
6: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला, बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र, प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
5: ओसीएमसीले के सहयोग गर्छ त?
6: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
7: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9584899213, इमेल ocmcticapur@gmail.com।

0: हरितालिका तीज 2083 तथा थारू समुदायकै महान पर्व अटवारीकै सुखद अवसरमा समस्त औडावासी दादु भैया ओ दिदी बहिनी हुकनमा सुख शान्ति समृद्धि एवं सुस्वास्थ्यकै हार्दिक मंगलमय शुभकामना व्यक्त गरती। जानकी गाउँपालिका वडा नम्बर 5 के कार्यालय अमौरा कैलाली। हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एक नम्बर सुनबाट निर्मित अत्याधुनिक डिजाइनका गहना पाइनुका साथै अर्डर अनुसार गहना सुपथ मूल्यमा बनाइन्छ।
1: न्यू अछाम जालपडेवी ज्वेलर्स सिद्धार्थ चौक टिकापुर कैलाली संचालक ध्रुव सुनार।
2: जानकी गाउँपालिका 3 नम्बर वाडा कार्यालयको अनुरोध। जानकी गाउँपालिका 3 नम्बर वाडावासी दाजुभाइ तथा दिदी बहिनीहरू सड़क किनारमा पशु चौपाया नबान्न र सड़क किनारमा मल वस्तु नथुपार्न अनुरोध गर्दछौ। साथै सड़क किनारमा पशु चौपाया बाँधेर ढुङ्गा बालुवा माटो ग्राभेल मल थुपारेर दुर्घटना भएमा त्यसको जिम्मेवारी थुपार्ने व्यक्तिले लिनुपर्नेछ। जानकी गाउँपालिका 3 नम्बर वाडा कार्यालय लायकपुर।
1: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै आरती ब्युटी एण्ड कस्मेटिकमा तीजको अवसरमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्युटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
0: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98624-70483।
3: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै दुर्गा ज्वेलर्समा एक नम्बर सुनबाट निर्मित माइली तिलरी, छड्के तिलरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: दुर्गा ज्वेलर्स बलभद्र चोक नमुना इन्टरप्राइजेस नजिकै टिकापुर कैलाली। सञ्चालक देव बहादुर सुनार। सम्पर्क नम्बर 98864-40-16-60।
4: के तपाईलाई थाहा छ,
5: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
4: हो र?
5: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
4: अनि
5: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
4: के छ त विकल्प?
5: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खाने कुराहरू प्लास्टिकबाट टाढै राखौं।
4: विस्तारै गर्दा हुँदैन?
5: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
4: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
5: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।

0: बिजापुर अस्पतालमा छाला तथा यौनरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौनरोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौनरोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल, टीकापुर, कैलाली।
1: दिदी, तीज पनि आउन लाग्यो। यसपालिको तीजमा नयाँ गहना किन्ने सोच छ कि छैन?
2: छ नि बहिनी, तर राम्रो राम्रो डिजाइन र विश्वासिलो पसल खोज्दै थिए नि।
3: त्यसो भए इन्द्रेणी ज्वेलर्समा जाऊ न त, त्यहाँ सुनचाँदीका नयाँ नयाँ डिजाइनका गहना पाइन्छन् रे।
2: ए हो र बहिनी, अरू के पाइन्छन् त त्यहाँ?
3: त्यहाँ त माइली तिलहरी, छटके तिलहरी, रामलीला, झाला, पिचडा, झुम्का, बाला, एक आनामा एक जोडी चुरा, बबी औठी, बेरुवा औठी, पेन्डल, एकदेखि चार आनासम्मका नौगेडी हारहरू, चन्द्रमा, मोती चन्द्रमा र अर्डर गरे अनुसार सुनचाँदीका गरगहना बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छन् नि।
2: ओहो बहिनी, यति राम्रो सुविधा अब हाम्रै टीकापुरमा रहेको छ। अनि मूल्य र गुणस्तर कस्तो छ नि?
3: उचित मूल्य, राम्रो गुणस्तर अनि विश्वासिलो सेवा नै त्यहाँको विशेषता हो।
2: त्यसो भए ढिलो नगरौ न बहिनी, आजै जाऊ।
3: ल जाऊ, तपाईँहरू पनि आफ्नो रुचाइको गहना किन्न इन्द्रेणी ज्वेलर्समा नै आउनुहोस्।
1: इन्द्रेणी ज्वेलर्स, बलभद्र चौक, टीकापुर, कैलाली। सञ्चालक रन बहादुर सुनार। सम्पर्क नम्बर 9848440019।
4: जापानी इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
5: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
6: यो भाइरसबाट संक्रमित हाँस, कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर, बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
5: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
6: बेसरी टाउको दुख्ने,
5: उच्च ज्वरो आउने, बेहोश हुने,
6: घाँटी अरोरो कडा हुने,
5: कम्पन हुने,
6: पक्षघात हुने
5: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
6: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
5: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
6: हाँस, कुखुरा, सुँगुर, बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
5: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ।
6: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
5: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
6: सधैँ झुल टाँगेर सुत्ने गरौं।
5: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
7: स्वास्थ्य कार्यालय, कैलाली।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
2: हेलो बहिनी, कता हो? तिमीलाई थाहा छ कि नै सीजी कम्पनीको वाई वाई जिंक 15 रुपियाँमा एक पेटी रूपान 60 उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
3: मैले त एक पेटी चाउचाउ रु 600 किने।
2: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 त ब्लक नम्बर 14 रहेको हरिलाल किराना पसलमा रु 15 वाला चाउचाउ पाइन्छ, त्यो पनि सीजी कम्पनीको गुणस्तरीय चाउचाउ। र त्यस्तै रु 25 को क्लासिक चाउचाउ र 35 को चाउचाउ रु 2500 रुपियाँमा आउँदैछ नि, त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाईवाईमै किन हाल्ने? 460 मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ, त्यो पनि वाईवाई सीजी कम्पनीको। र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानुहोस् है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता हरिलाल किराना पसल, साथै हिन्दू नारीहरूको महान चाड हरितालिका तीर 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: हरिलाल किराना पसल, ब्लक नम्बर 14 पार्क रोड टिकापुर कैलाली, संचालक प्रदीप बहादुर विष्ट, सम्पर्क नम्बर 9848404।

0: बागापुर नगरपालिका वडा नम्बर एक द्वारा वडावासीहरूमा हार्दिक अनुरोध।
1: वडा नम्बर एकमा कुनै प्रकारको व्यवसाय सञ्चालन गर्दा वडा कार्यमा अनिवार्य व्यवसाय दर्ता गरेर मात्र व्यवसाय सञ्चालन गरौं। पशु चौपाया छाड नछोडी र सड़क पेटी छेउछाउमा नभादौं। सार्वजनिक स्थानमा माटो ढुङ्गा गिट्टी बालुवा लगायतका निर्माण सामग्री जथाभावी नराखौं। खाद्य वस्तुमा अखाद्य वस्तु मिसावट नगरौं। ढल वा सड़क मिचेर व्यवसाय नगरौं। घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौं।
0: एक घर एक बिरुवा रोपौं। सबै प्रकारका करहरू समयमा तिरी नागरिकको दायित्व पूरा गरौं। टिकापुर नगरपालिका हाम्रो हो, यसलाई सफा सुन्दर बनाउन आफ्नो ठाउँबाट सबै लागौं। हाम्रा बाल बालिकाहरू लागु औषध दुर्व्यसनीमा फसिरहेका छन्, त्यस विषयमा अभिभावकहरू सचेत बनौं। यदि वडा कार्यालयबाट प्रदान गरिने सेवा प्रवाह सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भएमा वडा कार्यालयको फोन नम्बर 091-560-877 वा वडा अध्यक्षको फोन नम्बर 98-484-40-598 सम्पर्क गरौं।
1: टिकापुर नगरपालिका वडा नम्बर एकको कार्यालय टिकापुर कैलाली।
2: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै लक्ष्मी आभूषण भण्डारमा छड्के तिलहरी, माइली तिलहरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चोक, टिकापुर कैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 98-48-53-61-95।
3: हरितालिका तीज 2083 तथा थारू समुदायकै महान पर्व अटवारीकै सुखद अवसरमा समस्त औडावासी दादु भैया औ दिदी बहिनी हुकनमा सुख शान्ति समृद्धि एवं सुस्वास्थ्यकै हार्दिक मंगलमय शुभकामना व्यक्त गरती। जानकी गाउँपालिका वडा नम्बर 5 के कार्यालय अमौरा कैलाली।
4: दलित के हो?
5: कसैको घरमा जन्मेर ब्राह्मण हुँदैन, कसैको घरमा जन्मेर शूद्र हुँदैन।
4: के दलित मानव होइन र
6: के प्रयास हुँदैछन् विभेद न्यूनीकरण गर्न?
7: सुदूरपश्चिमका आम दलित समुदायहरूको पहिचानको कुरालाई मैले खोजी गर्दैछु।
4: गाउँदेखि सहरसम्म, स्थानीय स्तरदेखि राष्ट्रिय स्तरसम्म, हरेक तह र तबकासम्म पुग्छौ हामी। आवाज विहीनहरूको आवाज बन्छौ हामी। विभेदका विरुद्ध हाम्रो सानो प्रयास कार्यक्रम समानताका स्वरहरू।
6: तपाईँकै घर छेउको रेडियोमा सुन्न नभुल्नुहोला साताको सोमबार राति 8:05 बजे।

0: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एक मात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एक मात्र ठाउँ एभ्रिला टेरस।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484846673 र 98164602004।
7: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
8: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
9: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
7: डेलिभरीका लागि
9: ड्रिंकिङ वाटर एक्वा शीतल
7: टिकापुर कैलाली।
10: सम्पर्क मोबाइल नम्बर 98017106772।
11: स्वास्थ्यका लागि पानी,
12: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

सामुदायिक रेडियो टीकापुर एफएमको कार्यक्रम हाम्रो जानकीमा यहाँलाई स्वागत छ। कार्यक्रमबाट म गीता चौधरीको नमस्कार। यो कार्यक्रम हरेक सोमबार बिहान 7:30 बजे यसै बेला प्रसारण हुन्छ। हाम्रो प्रसारण सामुदायिक रेडियो टीका

0: गरिने कार्यक्रम सम्बन्धीको जानकारी, अमरावती आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट प्रदान गरिने सेवा प्रवाह सम्बन्धीको जानकारी र जन आवाज प्रस्तुत गर्नेछौं। कार्यक्रमकै शुरूमा जानकी गाउँपालिकाको कृषि शाखा मार्फत यस आर्थिक वर्षमा सञ्चालन गरिने कार्यक्रम सम्बन्धीको जानकारी प्रस्तुत गर्दैछौ। सुनौ कृषि शाखा प्रमुख लालवीर चौधरीसँग गरिएको यो कुराकानी।
1: कार्यक्रममा स्वागत छ यहाँलाई।
2: हजुर, धन्यवाद।
1: जानकी गाउँपालिकाको यो आर्थिक वर्षमा चाहिँ कृषि शाखा मार्फत गरिने कार्यक्रमहरूको अवस्था के छ, कस्तो खालको योजना छ?
2: यस आर्थिक वर्षमा जानकी गाउँपालिकाको कार्यक्रमको सन्दर्भमा कुरा गर्दाखेरि शाखागत बजेट विनियोजन हामीले 15 लाख रुपियाँ बजेट विनियोजन रहेको छ। 15 लाख बजेट विनियोजनमा प्रत्येक वडामा एउटा प्रदर्शनी कार्यक्रम सञ्चालन गर्ने भयो भने अहिले सूचना हामीले गरेर प्रत्येक वडामा एउटा एउटा गर्दाखेरि डेमोन्स्ट्रेशन एउटा प्रदर्शनीको 16,660 रुपियाँको प्रदर्शनी हामीले सञ्चालन गर्दैछौ र अहिले हाम्रो वडा प्राविधिकहरूले सम्पूर्ण प्राविधिकहरूले प्रपोजल बनाएर शाखामा सब्मिट गरिसकेको अवस्था छ र कतिपय साथीहरू प्लान्टेशन पनि गरिसकेको अवस्था छ र दोस्रो कार्यक्रम हाम्रो प्लान्ट क्लिनिक घुम्ती शिविर रहेको छ। यो चाहिँ हामीले प्रत्येक वर्ष गर्ने गर्छौँ। ओडामा गएर जुन बालीहरूमा रोग किराहरू देखा पर्छ त्यसमा फिल्डमै गएर किसानहरूलाई पनि त्यसको बारेमा तपाईँको बालीमा चाहिँ यो रोग लागेको छ यसरी व्यवस्थापन गर्नुपर्छ भन्ने कुराहरू र यो रासायनिक विषादीको तुलनामा चाहिँ जैविक विषादीहरू प्रयोगलाई चाहिँ बढोत्तरी गर्नुपर्छ भन्ने सन्दर्भमा यो कार्यक्रम सञ्चालन गर्ने राखेका छौँ। र अर्को कार्यक्रमको सन्दर्भमा हाम्रो आकस्मिक बाली संरक्षण सेवा कार्यक्रम रहेको छ। यो आकस्मिक बाली संरक्षण सेवा कार्यक्रम भइपरि आउने जस्तै जानकी गाउँपालिकामा कुनै बेलामा नै महामारी कुनै बालीमा देखा पर्यो भने त्यसको रोकथामको लागि त्यो कार्यक्रमहरू सञ्चालन गर्ने गरेका छौँ र विगत 2-3 वर्षदेखि हाम्रो जानकी गाउँपालिका अहिले मकैको हब बन्ने तयारी अवस्थामा छ। मकै खेतीको क्षेत्र वृद्धि भइरहेको अवस्थामा यो कृषि यान्त्रिकरणमा सहयोग गर्नुपर्छ भन्ने सन्दर्भमा मकै खेतीमा कृषि यान्त्रिकरण सहयोग भनेर कार्यक्रम छुट्याइएको छ। र हाम्रो अर्को कार्यक्रममा रैथाने बाली प्रवर्धन मिनी किट वितरण कार्यक्रम रहेको छ। जस्तै आलसहरूका भए होइन हाम्रो रैथाने बालीहरूलाई अनधिका धानहरू भए ती बालीहरू अहिले कृषकहरू माझबाट लोप हुँदै गइरहेको अवस्था भएको कारणले गर्दाखेरि ती कार्यक्रमहरूलाई प्रवर्धन गर्नुपर्छ भन्ने सन्दर्भमा एउटा कार्यक्रम त्यो राखेका छौँ। भनेपछि अर्को तोरी बालीमा राखेका छौँ उत्पादनमा आधारित प्रोत्साहन अनुदान कार्यक्रम रहेको छ जुन हामीले बाली कटानीको आधारमा कृषकले जति फलाउनुहुन्छ त्यसैको बेसमा चाहिँ अनुदान रकम प्रवाह गर्ने कृषकै खातामा अनुदान रकम प्रवाह गर्ने भनेर कार्यक्रमहरू सञ्चालन गर्ने लक्ष्य लिएका छौँ। र अन्तिम कार्यक्रममा हाम्रो शाखाबाट सञ्चालन हुने कृषकहरूको मागमा आधारित तालिम सञ्चालन गर्ने भनेर यसको पनि हामीले सूचना प्रकाशन गरेर कृषकहरूको आवेदन पनि संकलन गरिसकेको अवस्था छ।
1: यी त भए शाखाबाट यो आर्थिक वर्षमा सम्पन्न गरिने क्रियाकलाप यहाँहरूले छुट्याएका बजेटको आधारमा भयो। यो बाहेक पनि के क्रियाकलापहरू गर्नुहुन्छ अब?
2: यी बाहेकको क्रियाकलापहरूमा हामीले प्रदेश सरकारको सशर्तका कार्यक्रमहरू पनि छन्। ती सशर्तका कार्यक्रमहरू पनि सञ्चालन गर्ने गर्छौँ भने कतिपय ओडागत कार्यक्रमहरू पनि विनियोजन हुने गरेको छ। ती ओडागत कार्यक्रमहरू पनि हामीले कार्यान्वयन गर्ने गरेका छौँ।
1: जस्तो अब प्रदेशको बजेट मार्फत गरिने कार्यक्रमहरू आयोजनाहरू त विगतमा पनि थिए होला, कस्ता खालका कार्यक्रमहरू छ?
2: उहाँहरूको कार्यविधि गत आर्थिक वर्षमा हाम्रो कुनै पनि कार्यक्रम थिएन। त्योभन्दा अघिल्लो साल चाहिँ यो साना सिँचाई कार्यक्रम भनेर प्रदेश सरकारबाट आएको थियो। गत आर्थिक वर्षमा हाम्रो कृषि एम्बुलेन्स भनेर कार्यक्रमको लागि 25 लाख रुपियाँ प्राप्त भएको थियो। त्यो कार्यक्रममा अहिले चाहिँ हामीले जानकी गाउँपालिकाले कृषि एम्बुलेन्स चाहिँ खरिद गरिसकेको अवस्था छ र सञ्चालन कार्यविधि पनि हामीले बनाएर वेबसाइटमा राखिसकेको अवस्था छ। रेटहरू कायम गरिसकेको अवस्था छ। कुनै इच्छुक कृषक महानुभावहरू सहकारीहरू उपभोक्ता समितिहरू कृषि एम्बुलेन्स प्रयोग गर्न चाहनुहुन्छ भने पालिकामा आएर सम्पर्क गर्दा हुन्छ।
1: थोरै मैले फेरि अनुदानकै कुरालाई जोड्न चाहन्छु। जस्तो यहाँहरूले तोरी बालीमा चाहिँ उत्पादनमा आधारित अनुदान वितरण गर्ने भन्ने कार्यक्रमको लागि यहाँहरूले सूचना पनि निकालिसक्नु भएको छ, यसमा कृषकहरूको आवेदन कति परेको छ?
2: यो उत्पादनमा आधारित प्रोत्साहन अनुदान कार्यक्रम तोरी बालीमा यस आर्थिक वर्षमा हाम्रो 142 जना कृषकहरूको आवेदन प्राप्त भएको अवस्था छ।
1: जस्तो यो आवेदनलाई पनि त यहाँहरूले छुट्याउनु पर्छ होला, छनौट गर्नु पर्छ।
2: यो छनौटको सन्दर्भमा हामीले 2 मापदण्डहरू राख्ने गरेका छौँ। पहिलो चाहिँ हाम्रो मापदण्ड उहाँहरूले जुन कागजातहरू हामीले मागेका छौँ ती कागजातहरू पूरा छ कि छैन भन्ने निहाल्छौँ। जसको कागजात पूरा छैन उहाँलाई चाहिँ हामीले रिजेक्ट गरिदिन्छौँ भने र अर्को जति पनि कागजात पूरा भएको सम्पूर्ण कृषकहरूलाई पहिलो चरणमा छनौट गर्छौँ भने दोस्रो चरणमा हामीले उहाँहरूले तोरी बाली छ भने तोरी बाली जब छरिसकेपछि हाम्रो सम्बन्धित वडाका प्राविधिकहरू फिल्डमै गएर उहाँहरूको खेत चाहिँ मौखिकको आधारमा होइन कि हाम्रै प्राविधिकहरूले खेतलाई आफैले मेजरमेन्ट गरेर त्यसपछि एक्ज्याक्ट चाहिँ एरिया यतिमा चाहिँ हाम्रो कल्टिभेसन भएको छ भन्ने हिसाबले चाहिँ उहाँहरूलाई पुनः छनौट गर्ने गरेका छौँ।
1: यस्तो कागजात भन्नाले चाहिँ कस्तो कागजात कृषकहरूले पेश गर्नुपर्ने?
2: कागजातको सन्दर्भमा कृषकको अब नेपाल सरकारबाट जारी गरेको आधिकारिक कुनै एउटा परिचय पत्रहरू हुनु पर्यो, जस्तै नागरिकता होला, लाइसेन्स होला, त्यसपछि राष्ट्रिय परिचय पत्र हुन सक्छ, ती कुराहरूमध्ये एक पत्र हुनु पर्यो। र अर्को जग्गा कुन

0: क्षेत्रमा चाहिँ तपाईँ खेती कल्टिभेसन गर्नुहुन्छ खेती गर्नुहुन्छ भन्ने कागजात हुनु पर्यो लाल पूर्जाहरू र अर्को मालपोत तिरेको छ कि छैन मालपोत तिरेको छ छैन र भाडा लिएको छ भने त्यो एग्रिमेन्ट गरेको छ कि छैन भन्ने कुराहरूलाई चाहिँ ती कागजातहरूले चाहिँ हामीले मध्यनजर गर्ने गरेका छौँ।
1: जस्तो कति क्षेत्रफलमा चाहिँ तोरी लगाउनु पर्ने हो कृषकले
0: यो तोरी चाहिँ हामीले 5 कट्ठा भन्दा बेसी भनेका छौँ त्योभन्दा तल कृषकहरूलाई चाहिँ अब हामीले सहभागी गराउँदैनौँ
1: 5 कट्ठा भन्दा माथिको थोरै। अब म विषादीको कुरालाई जोड्न चाहन्छु पछिल्लो समय चाहिँ कृषकहरू अत्यधिक रूपमा विषादी प्रयोग गरिराखेको अवस्था छ यसमा चाहिँ यहाँहरूले कसरी सचेतना जगाइराख्नु भएको छ या के गरिराख्नु भएको छ?
0: यो हाम्रो अहिले जुन नेपालमा विषादीको सन्दर्भमा कृषकहरूको दिन प्रतिदिन विषादीहरूको प्रयोग चाहिँ बढ़िरहेको अवस्था छ यसलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने सन्दर्भमा हाम्रो जानकी गाउँपालिकाले अहिले जति पनि गैर सरकारी संस्थाहरू उहाँहरू आउनुहुन्छ उहाँहरूलाई चाहिँ हामीले के भनेका छौँ भनेपछि तपाईँहरूले ती कार्यक्रमहरू सञ्चालन गर्नुभयो भने विषादी वितरणका कार्यक्रमहरू नराख्नु राखे पनि जैविक विषादीहरूलाई चाहिँ प्रोत्साहन गर्ने कार्यक्रमहरू राख्नुहोला जस्तै अहिले एक नेपालले पनि त्यही कार्यक्रमहरू गरिरहेको अवस्था छ र हामीले पनि जुन अहिले प्लान्ट क्लिनिक सञ्चालन गर्ने भनेर कार्यक्रम राखेका छौँ त्यसमा पनि हामीले उहाँहरूलाई के भन्छौँ भनेपछि जैविक विषादीको प्रयोग चाहिँ यसरी गर्नुपर्छ यो चाहिँ यो बालीकोलाई चाहिँ रोकथाम गर्न सकिन्छ भन्ने हिसाबले चाहिँ उहाँहरूले चाहिँ जनचेतनामूलक र स्याम्पल ल्याएको डेमोको रूपमा पनि उहाँहरूलाई विषादीहरू चाहिँ उपलब्ध गराएर यो अहिले प्रसार प्रसार गरिरहेको अवस्था छ।
1: जानकी गाउँपालिकाले विगत वर्षदेखि उत्पादनमा आधारित अनुदान कार्यक्रम गरिराखेको छ गहुँमा खासमा यो कार्यक्रम चाहिँ यहाँहरूले कसरी गर्नुभयो र कृषकहरूलाई चाहिँ कसरी भुक्तानी दिनुभयो यहाँहरूले?
0: जानकी गाउँपालिकाले उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम जुन सञ्चालन गरेको छ यो चाहिँ हामीले आर्थिक वर्ष 2079-80 सालदेखि सञ्चालन गर्दै हालसम्म पनि गरिरहेको अवस्था छ र यो अनुदान प्रवाहको सन्दर्भमा हेर्ने हो भने चाहिँ हामीहरूले कृषकलाई चाहिँ उहाँहरूको खाता नम्बर माग्छौ र उत्पादनको आधारमा उहाँहरूलाई प्रति केजीको आधारमा उहाँहरूलाई चाहिँ अनुदान रकम प्रभाव गर्ने गरेका छौँ।
1: प्रति केजी कति रुपियाँको दरले गर्नुहुन्छ?
0: शुरूमा सञ्चालन गर्दाखेरि आर्थिक वर्ष 79-80 र 80-81 चाहिँ यो कार्यक्रम सञ्चालन गर्दै गर्दा हामीले प्रतिफलमा आधारित प्रोत्साहन अनुदान कार्यक्रम सञ्चालन कार्यविधि 2077 अनुसार प्रदेश सरकारले निकालेको कार्यविधिको आधारमा चाहिँ हामीहरूले प्रति केजी 7 रुपियाँको दरले सम्पूर्ण किसानहरूलाई 7 रुपियाँको दरले चाहिँ अनुदान रकम प्रभाव गरेको थियो भनेपछि अहिले चाहिँ यो विगत 2 वर्षदेखि जानकी गाउँपालिकाले आफै कार्य तयार गरेर 2081 हामीले कृषकको वर्गीकरणको आधारमा साना कृषक मझौला कृषक र ठूला कृषक गरेर उहाँहरूलाई हामीहरूले आर्थिक वर्ष 81-82 अनुदान रकम प्रवाह गर्दाखेरि साना कृषकहरूलाई प्रति केजी 6 रुपियाँका दरले र मझौला कृषकहरूलाई प्रति केजी 5 रुपियाँको दरले र ठूला कृषकहरूलाई 4 रुपियाँका दरले 172 जना कृषकहरूलाई चाहिँ उहाँहरूको बैंक खातामा नगद दान गरेका थियौं र उक्त रकम चाहिँ हाम्रो 20,70,000 चाहिँ त्यस आर्थिक वर्षमा उपलब्ध गराइएको थियो भनेपछि आर्थिक वर्ष 82-83 सालमा फेरि अनुदानको रकम हामीले घटाएका थियौँ। अनुदानको रकममा चाहिँ ठूला कृषकहरूलाई 2 रुपियाँको दरले मझौला कृषकहरूलाई 2 रुपियाँ 50 पैसा र साना कृषकहरूलाई 3 रुपियाँ प्रति केजीका दरले हामीले गत आर्थिक वर्षमा 13,35,858 रुपियाँ चाहिँ हामीले कृषकको खातामा चाहिँ 272 जना कृषकहरूको खातामा चाहिँ अनुदान रकम भुक्तानी गरेका छौँ।
1: अब यो वर्ष पनि गरिराख्नु भएको छ यो वर्ष के रहेछ?
0: यो वर्ष हामीले गाउँबालीमा हामीले के एनालाइसिस गर्यौँ भन्दाखेरि शुरूको आर्थिक वर्षमा हामीले कार्यक्रम सञ्चालन गर्दै गर्दाखेरि जम्मा हाम्रो शुरूको आर्थिक वर्षमा 79-80 आर्थिक वर्षमा हामीले सञ्चालन गर्दाखेरि त्यतिखेर जम्मा 31 जना कृषकहरूको आवेदन प्राप्त भयो तर भुक्तानी लिने क्रममा उहाँहरू त्यो कार्यक्रमको बारेमा आकर्षण नबुझेर जम्मा 15 जना कृषकहरूलाई हामीले 4 रुपियाँ चाहिँ भुक्तानी गरेका थियौँ र त्यतिखेर जानकी गाउँपालिकाको प्रोडक्टिभिटीको हिसाबमा हेर्नुहुन्छ भने गाउँबालीमा 3.4 मेट्रिक टन रहेको थियो र अहिले यो 4 वर्षमा आउँदाखेरि अहिले जानकी गाउँपालिकाको एभरेज प्रोडक्टिभिटी 4.2 मेट्रिक टन पुगिसकेको अवस्था छ र कृषकहरूको संख्यामा हेर्ने हो भने पनि हामीले अनुदान रकम घटाए पनि जम्मा 15 जनाबाट अहिले 272 जना कृषकहरूले अनुदान रकम चाहिँ हामीले प्रवाह गरिसकेको अवस्था छ। यस आर्थिक वर्षको सन्दर्भमा हेर्ने हो भने अब गाउँबाली हामीले सञ्चालन गरिसकेका छौँ कृषकहरूले चाहिँ आफ्नो उत्पादन कसरी बढाउनु पर्छ भन्ने कुरामा कतिपय उहाँहरूमा चाहिँ जनचेतना फैलिसकेको अवस्था छ र यस आर्थिक वर्षमा हामीले तोरी बालीलाई चाहिँ प्रोत्साहन गर्ने भन्ने सन्दर्भमा चाहिँ उत्पादनमा आधारित प्रोत्साहन अनुदान कार्यक्रम तोरी बालीमा सञ्चालन गर्दैछौँ। गाउँमा कस्तो थियो भने चाहिँ हाम्रो प्रत्येक पर हेक्टरमा चाहिँ 20 क्विन्टल चाहिँ हाम्रो बेस लेभल प्रोडक्टिभिटी थियो भनेपछि त्योभन्दा माथि फलाए सन्दर्भमा जुन कार्यपालिकाको निर्णय अनुसार उहाँहरूलाई अनुदान प्रवाह गरेका थियौँ भनेपछि यस आर्थिक वर्षमा चाहिँ तोरीमा चाहिँ हाम्रो प्रति हेक्टर बेस लेभल कायम गर्दाखेरि हाम्रो 400 किलो बेस लेभल हुन्छ त्यसको पैसा उहाँहरूले पाउनुहुन्न। 400 प्रति हेक्टर 400 केजी भन्दा बढी फलाउनु भयो भने उहाँहरूलाई चाहिँ हामीले अनुदान रकम चाहिँ उहाँहरूकै खातामा चाहिँ भुक्तानी गर्ने व्यवस्था गर्दैछौँ। 400 किलोको चाहिँ हामीले उहाँहरूलाई उपलब्ध गराउँदै र त्योभन्दा बढीको चाहिँ प्रति केजीका आधारमा अनुदान रकम चाहिँ प्रवाह गर्दैछौँ।
1: थोरै मैले कृषि एम्बुलेन्सकै कुरालाई जोड्न चाहे अन्तिमतिर जस्तो कृषि एम्बुलेन्स गाउँपालिकाले खरिद गरेको छ, खास यसमा कृषकहरूले कसरी उपयोग गर्नुहुन्छ?
0: यो कृषकहरूले कसरी उपयोग गर्ने भन्ने सन्दर्भमा हामीले चाहिँ प्रति ट्रिपको रूपमा किलोमिटरको आधारमा चाहिँ रेट कायम गरेको अवस्था छ। उहाँहरूले चाहिँ अब क्वान्टिटी अब उसको क्षमता अनुसारले उहाँले जति लग्नुहोस् त्योसँग सरोकार भएन, गाडीको क्षमता भन्दा बढी बोक्न पाइएन, तर गाडीको क्षमता अनुसारले धान्न सक्ने क्षमता अनुसारले तपाईँहरूले सम्बन्धित यहाँबाट उत्पादन गरेका चिजहरू, जानकी गाउँपालिकाबाट उत्पादन गरेका चिजहरू या बाहिरबाट उत्पादन गरेका चिजहरू पनि जानकी गाउँपालिकामा या सम्बन्धित संकलन केन्द्रहरूमा हाट बजारहरूमा बजारसम्म पुर्याउनलाई चाहिँ कृषि मूल्य चाहिँ प्रयोग गर्न सक्नुहुन्छ।
1: भनेपछि सस्तो मूल्यमा
0: सस्तो मूल्यमा जस्तै अहिले नेपालगंजको तपाईँको गाडी बुकिङ गरे भनेपछि टू व्हीलर कारहरू बोलेरहरू बुक गर्दाखेरि पनि 7,000-9,000 रुपियाँ पर्ने गरेको छ भने त्यसलाई प्रयोग गर्नुभयो भने तपाईँको 4,500-5,000 तपाईँको कृषि एम्बुलेन्स चाहिँ।
1: भनेपछि कृषकहरू जतिजना कृषकहरू कृषि सामग्री ढुवानी गर्नुहुन्छ उहाँहरू चाहिँ मिलेर त्यसको भाडा उठाउनु
0: हो, त्यसको चाहिँ कृषकहरूले मिलेर गर्नु।
1: हामी चाहिँ कुराकानीको अन्तिमतिर छौँ, केही छ यहाँको अन्तिममा?
0: अन्तिममा म कृषकहरूलाई के भन्न चाहन्छु भनेपछि कृषि पेसा भनेको जोखिमले पूर्ण रूपमा भरिएको पेसा हो, त्यस कारणले गर्दाखेरि म एक्लै सक्षम छु भनेर कृषक मानवहरूले नसोची आफ्नो सरकारवालाहरू जति पनि हुनुहुन्छ सरकारवाला निकायहरू उहाँहरूसँग समन्वय गर्नुहोला र कतिपय तपाईँहरूको खेतबारीमा आइपरेको समस्याहरू तपाईँहरूको सम्बन्धित प्राविधिकहरूसँग गएर उहाँहरूसँग समन्वय गरेर कार्यक्रम सञ्चालन गर्नुभयो भने अवश्य पनि तपाईँहरूले आफ्नो बालीको उत्पादन र उत्पादकत्व वृद्धि गर्न सक्नुहुन्छ भन्ने कुरा राख्न चाहे। र अहिले जानकी गाउँपालिकाले जुन कृषि एम्बुलेन्स सञ्चालन गर्ने लक्ष्य लिएको छ यसलाई पनि तपाईँहरूको समूहले कसरी परिचालन गर्न सकिन्छ भन्ने सन्दर्भमा तपाईँहरू यदि इच्छुक हुनुहुन्छ भने जानकी गाउँपालिकामा आएर सम्पर्क गर्दा हुन्छ।
1: समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद।
2: कार्यक्रममा अब जानकी गाउँपालिका वडा नम्बर 9 अमरावती स्थित अमरावती आधारभूत स्वास्थ्य सेवा केन्द्र मार्फत प्रदान गरिने सेवा प्रवाह सम्बन्धीको जानकारी प्रस्तुत गर्दैछौ। यसै विषयमा अमरावती आधारभूत स्वास्थ्य सेवा केन्द्र मार्फत प्रदान गरिने सेवा सम्बन्धी स्वास्थ्य सेवा केन्द्रका प्रमुख मीनबहादुर विकसँग कुराकानी गरेका छौ। सुनौ उहाँसँग गरिएको यो कुराकानी।
3: स्वागत छ यहाँलाई कार्यक्रममा।
4: धन्यवाद गीताजी।
3: अमरावती आधारभूत स्वास्थ्य सेवा केन्द्र मार्फत चाहिँ सेवा प्रवाह कसरी भइराखेको छ जानकारी गराइदिनुहोस् न।
4: अमरावती आधारभूत स्वास्थ्य सेवा केन्द्र जानकी नौ अमरावतीमा अवस्थित छ र यहाँबाट खास गरिकन नेपालको संविधानमा आधारभूत स्वास्थ्य सेवा जनताको नैसर्गिक अधिकार हो, निशुल्क पाउनुपर्छ भन्ने मान्यता सबैको हो र त्यसै अनुरूप आधारभूत स्वास्थ्य सेवाहरू निशुल्क रूपमा प्रदान गरिँदै आएको छ। खास गरिकन सामान्य रोगको उपचारदेखि लिएर बाल स्वास्थ्य खोप कार्यक्रमहरू महत्वपूर्ण छन् र त्यसै गरी सुरक्षित मातृत्व र त्यससँगै सँगै जोडिएका कुराहरू 24 घण्टा प्रसुति सेवा त्यो भयो पनि सञ्चालनमा छ र हामीसँग पर्यानियोजन कार्यक्रम र क्षयरोग कार्यक्रम एकदमै महत्वपूर्ण कार्यक्रम कुष्ठरोग कार्यक्रम निन्द्रा कार्यक्रम पनि सञ्चालनमा छन् र अहिले विश्वभरि विश्वमै भनौ न नसर्ने रोगको एकदमै बिग बिगी छ। केही वर्ष अगाडि सरुवा रोगदेखि मान्छे धेरै डर्थे र अहिले आएर सरुवा रोगहरू केही नियन्त्रणमा भए तापनि नसर्ने रोगको धेरै बिग बिग भएको हुनाले अहिले त्यो सम्बन्धी कार्यक्रम पनि हामी कहाँ सञ्चालनमा छ।
3: जस्तो नसर्ने रोग चाहिँ बढी छ भन्नुभयो, खासमा नसर्नेमा पनि कुन कुन रोग छ?
4: नसर्ने रोगहरूमा खास गरिकन उच्च रक्तचाप ठूलो ठाउँहरूमा ठूलो अस्पतालहरूमा खास गरी स्थानीय जनताहरूको पहुँचहरू अलिकति कम हुने भएको हुनाले स्थानीय स्तरमै यदि त्यो सेवाहरू पाए गर्यो भने सजिलो पनि हुने भएको हुनाले खास गरी हुन त चिकित्सकीय सेवा हो र पनि अब यहाँबाट चिकित्सकहरूले त्यो सेवा त्यो त्यस्तो औषधिहरू सुरु गरिदिनु भयो भने त्यस्तो ठाउँबाट स्थानीय स्तरमै आफ्नो घर दलमै उच्च रक्तचापका बिरामीहरू खास गरी मधुमेहका रोगीहरू सामान्य औषधिहरू त्यहीबाट प्राप्त गर्ने गर्छन्। उच्च रक्तचापमा हामीले प्रदान गर्ने भनेको उच्च रक्तचाप नियन्त्रणका लागि दिइने औषधिहरू हामी प्रोभाइड गर्छौँ, यसै गरी मधुमेहका सामान्य औषधिहरू हामी त्यहाँबाट प्रोभाइड गर्छौँ र सँगसँगै दमका रोगीहरूलाई पनि त्यहाँबाट औषधिहरू प्रदान गरिन्छ।
3: भनेपछि तपाईँहरू चाहिँ सामान्य रोकथामको लागि औषधि प्रदान गर्नुहुन्छ
4: उहाँहरूलाई? रोकथामको लागि र त्यो सँगसँगै सल्लाह परामर्शका कुराहरू पनि हुन्छन्। औषधि मात्रै आफ्नोमा ठूलो कुराहरू होइन, उसको आफ्नो जीवनशैली सुधार्ने कुराहरू भयो, खानपानका कुराहरू भयो, केही व्यायामका कुराहरू, नियमित व्यायामका कुराहरू भयो, यी कुराहरू पनि सँगसँगै लान सक्यो भने निश्चित रूपमा उहाँको जीवनशैली सुधार पनि हुन्छ र त्यो रोगहरू पनि नियन्त्रणमा आउँछन् भन्ने मान्यता हो।
3: भनेपछि त्यसरी परामर्श दिइराख्नु एकदम थोरै। अब अघि पनि यहाँले सेवा प्रवाहको बारेमा जानकारी त गराउनुभयो, प्रसुति अनि नियमित चेक जाँचका सामान्य ज्वरोहरू यस्तो चाहिँ हामीले सेवा दिइराखेको भन्ने कुरा गर्नुभयो, त्यो बाहेक पनि अरू के सेवा छ त्यो स्वास्थ्य सेवा केन्द्रमा?
4: त्यो बाहेक पनि मैले त्यो स्वास्थ्य केन्द्रमा हामीलाई त्यहाँको स्थानीय उसमा एकदमै महत्वपूर्ण कार्यक्रम क्षयरोग नियन्त्रण कार्यक्रम छ र विगतको मैले त्यहाँको अध्ययन गरे हेरे करिब करिब एक वर्षमा 17 जना क्षयरोगका बिरामी, त्यसमा पनि 12 जना एकदम पोजिटिभ बिरामी, फोक्सोको क्षयरोगका बिरामी, खकारमा किरा देखिने बिरामी भनौ न, भन्नुको अर्थ करिब करिब मोर देन 70% क्षयरोगका बिरामीहरू, अरूलाई सार्ने किसिमको क्षयरोगका बिरामीहरू विगतमा थियो र अहिलेको उसमा पनि हामीले यो वर्षको गत वर्षको पनि हामीसँग त्यो डाटाहरू त्यहाँको अध्ययन गर्दाखेरि मोर देन 57% फोक्सो र क्षयरोगका बिरामीहरू त्यहाँ रहेका छन्। त्यो भएको हुनाले त्यो त्यसको लागि पनि त्यहाँबाट निशुल्क औषधिहरू प्रदान गरिन्छ। एकदम महत्वपूर्ण कार्यक्रम जसमा उसको परिवार जोडिएको हुन्छ, आफू व्यक्ति आफू मात्र होइन परिवार जोडिएको हुन्छ, एउटा आर्थिक अवस्था होइन जसको परिवारको अन्य शिक्षा स्वास्थ्य हरेक कुराहरू जोडिएका हुन्छन्, टाढा गएर उपचार गर्न सक्ने अवस्था पनि हरेक नागरिकको हुँदैन, त्यो निशुल्क प्रदान गरिएको छ। र अब आउने उसमा पनि हामीले यो परिवार नियोजनमा पनि केही सेवाहरू र सँगसँगै सुरक्षित अहिलेको एकदमै माग भन्ने के भन्ने एकदम खुलेर कुरा गर्नु पनि नमिल्ने सुरक्षित गर्भवर्धन सेवा पनि हामीले अस्ति भर्खरै स्वास्थ्य व्यवस्थापन समितिको बैठक बसेर त्यसको लागि पनि अनुमति लिने हामीले निर्णय गरेर त्यसको प्रक्रिया थालनी गरेका छौँ।
3: अब आगामी दिनमा
4: हामीसँग पर्सन र साइड दुईटा हुनुपर्छ, त्यसमा रजिस्टर पर्सन चाहिँ हुनुहुन्छ, संस्था रजिस्टर छैन, त्यो भएको हुनाले संस्था रजिस्टरको लागि पनि हामीले प्रक्रिया अगाडि बढाएर पत्रहरू पठाइसकेका छौँ।
3: जस्तो अब तपाईँ चाहिँ नसर्ने रोगको बिरामीको पनि उत्तिकै चाप छ, सर्ने रोगको बिरामीको पनि उत्तिकै चाप छ भन्नुभयो, यस्ता रोगीहरूले चाहिँ नियमित औषधिहरू खानुपर्ने हुन्छ, के छ त्यो सेवा केन्द्रबाट यस्ता बिरामीको लागि औषधिहरू कतिको उपलब्ध हुन्छ हुँदैन?
4: औषधिहरू आधारभूत औषधिहरू नागरिकको इच्छा आकांक्षा के हुन्छ भन्दा एकदमै धेरै जस्तो ठूलो ठूलो अस्पतालहरूबाट लेखेको औषधिहरू पनि घर दैलोमा निशुल्क पाउन् भन्ने किसिमको उहाँहरूको चाहना हुन्छ, त्यो स्वाभाविक पनि हो र पनि हाम्रो हरेक संस्थाले प्रदान गर्ने सेवाहरूमा केही सीमितताहरू हुन्छ, केही लिमिटेसनहरू हुन्छन्, त्यसमा अब त्यो लेभलमा आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने तहमा हामीसँग हुनुपर्ने औषधिहरू पर्याप्त छन्। त्यो भएको हुनाले अब त्यो बुझाइलाई हाम्रो बुझाइलाई हामीले सुधार्नुपर्ने जस्तो मलाई महसुस हुन्छ। आधारभूत नामै आधारभूत छ, त्यो भएको हुनाले घर दैलोमै आधारभूत सेवा प्रदानका लागि हामीसँग त्यस्तो औषधिहरू कमी खास केही पनि छैन।
3: भनेपछि आधारभूत सेवाको लागि गएको सेवा गराए चाहिँ फिर्ता हुनु पर्दैन। जस्तो अब यो मौसम भनेको अलिकति चाहिँ संक्रमण फैलिने समय पनि हो, खास कस्ता खालका समस्या लिएर आउनुहुन्छ सेवा गराइहरू?
4: अहिले त्यहाँको परिवेश हुनाले हाम्रो कैलालीकै परिवेश हेर्दाखेरि पनि अहिले बढी जसो उच्च ज्वरो सँगसँगै खोकी र सँगसँगै जिउ दुख्ने यस्तो अहिले एकदमै मलाई भाइरल ज्वरो पनि हुनसक्छ, अधिकांश हाम्रो भाषामा भन्दाखेरि भाइरल ज्वरो पनि भन्छौँ, त्यस्तो यो समस्या चाहिँ अहिले आम छ। त्यो आधारभूत स्वास्थ्य सेवा केन्द्र अमरावतीमा मात्रै नभएर जानकीका सबै संस्थाहरूमा इभन वरिपरिका गाउँपालिकाहरूमा पनि यी समस्याहरू बढी छ, खोकी लाग्ने, ज्वरो आउने, एकदमै कपाल दुख्ने, ज्वरो जिउ दुख्ने र हल्का खोकी लाग्ने यो समस्याहरू धेरै छ। त्यो सँगसँगै अब अघि नसर्ने रोगको त त्यो अर्को पाटो भयो, जो अहिले सिजनल हिसाबले भन्दाखेरि मौसमी हिसाबले भन्दाखेरि उच्च ज्वरो ज्वरोको बिरामीहरू धेरै छ।
3: थोरै मैले अब यस्ता बिरामीहरू आएपछि चाहिँ उहाँहरूलाई कसरी परामर्श गर्नुहुन्छ, के गर्नुहुन्छ उहाँहरूलाई?
4: उहाँहरूलाई हामीले गर्ने भनेको त एकदमै अब जस स्वास्थ्य संस्थामा आउनुभयो उहाँहरू, आइसकेपछि उहाँहरूको सकेसम्म त अब हामीले आफ्नो स्टाफ बैठक त्यहाँबाट हामीले के सल्लाह गरेका हुन्छौँ भने एकदम सिरियस बिरामीहरूलाई प्राथमिकीकरण सुरुमै नाम दर्ता गर्ने बित्तिकै पनि प्राथमिकीकरण हामीले गरेर कर्मीसँग पठाउँदाखेरि उहाँलाई ढिलो हुन्छ भन्ने पनि हुनसक्छ, सिरियस बिरामी पछाडि पनि पर्न सक्छ, त्यो भएको हुनाले त्यसलाई छिटो सेवा प्राप्त गर्नु छ, उहाँलाई छिटो पठाउने, तपाईँहरू छिटो पठाउनु ओपिडीमा बिरामी जाँच गर्ने कक्षमा भन्ने सल्लाह दिए हुन्छौँ। त्यसै अनुसार पहिला त नाम दर्ता हुनु पर्यो, नाम दर्ता गर्नको लागि पनि अलिकति सिरियस किसिमको बिरामीहरूलाई छिटो छरितो गर्ने, छिटो छरित उत्तर सबैलाई नै हो र पनि त्यो भित्र पनि केही गर्ने अवस्था हेरेर छिटो पठाइदिने भन्ने किसिमको सल्लाह भएको हुन्छ, दिएको हुन्छ, अनि त्यहाँबाट उनी सेवा हामी प्रदान गर्छौँ, होइन नसकिने उसको लागि चाहिँ हामी प्रेसर गर्छौँ।
3: अनि जस्तो अब अलिकति यो संक्रमण भएको ज्वरो आउने यस्तो बिरामीहरूको चाप अलि अलिकति बढी छ भन्नुभयो. दैनिक कति जति आउनुहुन्छ लगभग अहिले यो मौसममा?
4: यो मौसममा अहिले हाम्रो बिरामीको एभरेज ऊ हेर्दाखेरि 30-40 जना पर डे हो. कहिले काहीँ 50 जना पनि होला, 60-70 जना पनि 80 जना पनि हेरिन्छ. तर एभरेज हामीले निकाल्दाखेरि 30-40 जना छ अहिलेको यो स्वास्थ्य संस्थाको.
3: अनि
4: प्रतिदिन
3: प्रत्येक दिन चाहिँ त्यो एभरेजमा सेवा गराइहरू आइराख्नुहुन्छ. थोरै मैले पछाडितिरै फर्किन चाहे, जस्तो सर्ने र नसर्ने रोगको चाप एकदम बढ़ी छ भन्नुभयो, त्यो आएको सेवा गराईलाई परामर्श त दिनुहुन्छ नै, त्यो बाहेक पनि सचेतनाको कार्यक्रम छ कि छैन, गर्नुहुन्छ कि हुन्न, के छ?
4: एकदम राम्रो प्रश्न गर्नुभयो गीताजी. यो सचेतनाको कार्यक्रम हामीले गर्छौँ पालिका स्तरमा पनि. यो गाउँघर क्लिनिक कार्यक्रम जुन महिनामा अलिकति स्वास्थ्य संस्थाभन्दा अलिकति टाढा प्रत्येक महिना सञ्चालन हुन्छन् 9 वटै वडाको, त्यसमा पनि गाउँघर क्लिनिक पालिका लेभलमा पनि हामीले केही निर्णय गरेका छौँ. गाउँघर क्लिनिक सकिने बित्तिकै ज्येष्ठ नागरिकहरू खास गरिकन अब 30 वर्ष उमेर पछिका बिरामीहरूलाई नसर्ने रोगको समस्या हुन सक्छ, बढ़ी हुन सक्छ. र हामीले पालिका लेभलमा के कुरा निर्णय भएको छ भन्दा, यो ज्येष्ठ नागरिकहरूलाई सबैले नसकिए तापनि ज्येष्ठ नागरिकको सामान्य स्वास्थ्य परीक्षण हामीले त्यहाँ घर दैलो स्थानीय स्तरमै सकिन्छ भने त्यो गर्ने प्रयास गर्नुपर्छ भन्ने निर्णय भएको हुनाले त्यो पनि गरेका छौँ. र खास गरी हाम्रो आधारभूत स्वास्थ्य सेवा केन्द्र अमरावतीमा चाहिँ प्रत्येक महिना कुनै निश्चित ठाउँमा अस्ति भर्खरै मात्र व्यवस्थापन समितिको बैठक बसेर स्थान तोकेको छ, त्यसमा स्पेसली ज्येष्ठ नागरिकका लागि त्यहाँ सेवा प्रदान गर्ने सकेछ त्यो दिने भन्ने निर्णय भएको छ. यसरी परिचय गरेका छौँ. यो सँगसँगै अब आमासँग भयो अन्य स्थानमा जब उहाँहरूलाई पनि त्यो दिइन्छ.
3: अब यो थोरै मैले खोपको कुरालाई जोड्न चाहन्छु. खोपको अवस्था के छ जानकी नौमा?
4: जानकी नौमा मैले अगर 3 वर्षको डेटाहरू केलाउँदाखेरि खोपको अवस्था अहिले दिन प्रतिदिन सुधार लगाउनु जति लगाउनु पर्थ्यो त्यो एकदम सुधार हुँदै आएको छ सबै खोपहरू. र खास गरिकन अब यो त्यसमा हामीहरूको बुझाइ के हुन्छ त भन्दा, जति सुरुको खोप बिसिजी खोप जति बच्चाले लगे र अन्तिम खोप पनि त्यति बच्चाले नै लिनुपर्छ, अथवा पेन्टा 1 लिने बच्चाले अनि पेन्टा 3 पनि लिनुपर्छ. मैले कुनै पनि खोप नछुटोस् भन्ने हाम्रो चाहना हो. राज्यले तोकेका सबै खोपहरू र त्यहाँको स्थिति केलाउँदाखेरि सबै खोपहरू लिएको पाइन्छ. र खास गरी पेन्टाको हकमा थोरै ड्रप आउट थोरै केही बच्चाहरू कमी भएको अथवा यो ठाउँ छोडेर गएको पनि हुन सक्छन्, इन्डिया गएको पनि हुन सक्छन्, केही थोरै पर्सेन्ट चाहिँ बाहिर गएको जस्तो बुझिन्छ करिब करिब 10-12.
3: भनेपछि यो के कारणले त्यस्तो भयो भन्ने चाहिँ विश्लेषण भएको छ?
4: विश्लेषण अस्ति भर्खरै हामीले गर्यौँ, हामीले वडा स्तरीय समीक्षा गर्यौँ. त्यो राम्रो प्रश्न भयो. वडा स्तरीय समीक्षा गर्यो, त्यसमा अब अहिलेको उसमा के हिसाबले पनि ड्रप आउट देखिँदो रहेछ भने यो हस्पिटलमै खोपहरू हुने भएको हुनाले बिसिजी बच्चा खोप यहाँ लगाइहाल्ने, अन्य खोपहरू त्यहाँ लगाउने भन्दा कुनै खोपको अलिकति पर्सेन्ट त्यो भर्सेस निकाल्दाखेरि तुलना गर्दाखेरि त्यो उसमा माइनसमा जाने र कुनै उसमा चाहिँ अब यो केही बच्चाहरू लगाएर इन्डियामा जाने अथवा त्यो हाम्रो पिरियड भनेको 1 वर्षको पिरियड भनेको श्रान्तिको असारसम्म हो. अब कसै कसैको उमेर सामलाउनु पर्छ त्यो बच्चा लाउनु पर्ने, त्यसरी पनि अलिकति त्यो पछि लाउनु पर्ने कुराहरू पनि हामी त असारसम्म मात्रै समेटेका हुन्छौँ. त्यो भएको हुनाले त्यसरी पनि केही तिनीहरूलाई जोडिँदैन, त्यो भएको हुनाले अलिकति ड्रप आउट जस्तो देखिन्छ. त्यस्तो धेरै ड्रप आउटको समस्या चाहिँ छैन.
3: भनेपछि जस्तो तपाईँहरूले टोकेको टाइम भन्दा पहिल्यै उमेर पुग्यो भनेपछि त्यसलाई पनि गणना गरिन्छ या छोडिन्छ?
4: गरिन्छ, गणना सबै.
3: भनेपछि त्यो टाइममा उमेर पुगेको छैन भने त्यसलाई छोडिने
4: भयो? छोडिने भयो. त्यो हाम्रो उसमा डाटामा आउँछ भेटिँदैन. कहिले काहीँ जनचेतनाको छ, यो महिना होइन अर्को महिना लगाउँला भन्ने आमाहरूको आफ्नै पनि सुझाव होला, उनको पनि समस्याहरू हुन्छ होला, त्यसैले पनि केही अलिकति ढिलो हुने.
3: फेरि टाइममै लगाउनु पर्छ होला नि,
4: सकेसम्म सबै कुरो एकदमै टाइममा लगाउनुपर्छ. लगाएको चाहिँ राम्रो.
3: अलिक पछि लगायो भने के समस्या हुन्छ?
4: त्यस्तो समस्या त धेरै त्यस्तो धेरै त्यस्तो के भन्छन् त्यस्तो समस्या हुने त्यति धेरै त्यस्तो छैन कि त होइन. तर आफ्नो ठिकै तोकेको टाइममा लगायो भने त्यो भ्याक्सिन राम्रो काम गर्ने, त खोपले राम्रो काम गर्ने हो. खोप भन्ने बित्तिकै बिहान रोगहरू नलागो भनेर बार लगाउने, हामी खेतीबारीलाई बार लगाउँछौँ नि, त्यस्तै हो. आफ्नो बच्चालाई सुरक्षित राख्ने, आमालाई सुरक्षित राख्ने कुरो हो त्यसलाई. यस्तै कुरा
3: अब म चाहिँ पोषणको कुरालाई चाहन्छु. पोषण सम्बन्धी के कामहरू क्रियाकलापहरू अथवा कार्यक्रमहरू भइराखेको छ?
4: पोषण सम्बन्धी रेगुलर लेखाजोखा उसको वृद्धि विकास कस्तो भएको छ, पोषणको अवस्था कस्तो छ भनेर ग्रोथ मोनिटरिङ कार्यक्रम प्रत्येक महिना सञ्चालन हुन्छ। त्योदेखि बाहेक खास गरिकन पोषणको अवस्था हामीले मूल्याङ्कन गर्नका लागि स्वास्थ्य संस्थामा पनि जुनसुकै बेला पनि खास गरी बढी त्यसको जोखिममा हुने 5 वर्ष मुनिका बालबालिकाहरू हुन्, 6 महिनादेखि 59 महिनासम्मका उहाँहरूलाई कार्यक्रमका हिसाबले प्रत्येक महिना विभिन्न ठाउँ 2-3 ठाउँहरूमा त्यो वडाको त्यो कार्यक्रम नियमित रूपले सञ्चालनमा छन् र स्वास्थ्य संस्था पनि त्यसको प्रोटोकल हुन्छ, प्रोटोकल अनुसार आइएमसीआई प्रोटोकल भन्छ, त्यो अनुसार बच्चाको लेखाजोखा गरिन्छ। त्यसमा अब तपाईँको के खतराका चिन्हहरू छन् कि अथवा ज्वरो छ कि अथवा झाडा पगला छ कि श्वास प्रश्वास छ कि श्वास प्रश्वास भने निमोनिया हो कि होइन कि साधारण रुवा खोकी हो कि अनि त्योदेखि लिएर तपाईँको पोषणको अवस्था कस्तो छ, उसको बाख्राको नाप कस्तो छ, तौल कस्तो छ, यी विभिन्न कुराहरू त्यसमा पनि हेरेर बच्चाको मूल्याङ्कन गरेर निष्कर्षमा निकालिन्छ। एउटा कुरा यो हो, यो स्वास्थ्य क्षेत्रमा सधैँ गरिने कुराहरू म तपाईँलाई भन्दैछु। त्योदेखि बाहेक गत साल पनि पोषणको वृहत लेखाजोखा कार्यक्रम सञ्चालन भएको थियो, त्यसमा पनि केही बच्चाहरू फाइन्ड आउट भएर सबैले उपचार पूरा गरेको अवस्था मैले त्यहाँको डाटाहरू हेर्दाखेरि मैले पाएको छु र यसपालि पनि विशेष कार्यक्रम सञ्चालनमा हुँदैछ। जस्तो अब हाम्रो असोज 6 गते हामी सामुदायिक महिला स्वास्थ्य स्वयं सेवकहरूलाई वृहत पोषणको लेखाजोखा गर्नका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्दैछौँ असोज 6 गते र खास गरिकन त्यो गरिसकेपछि बीचमा अलिकति केही एडभोकेसी हुन्छ र हामी 12 गतेदेखि असोज 12 गतेदेखि असोजको 16 गतेसम्म करिकति 5 दिन प्रत्येक टोलमा कुन टोलमा कति जाने भन्ने हामीले निर्णय त गरिसकेको छैनौँ, त्यो 6 गतेको अवस्थामा हामी प्रत्येक टोलमा गएर पोषण अवस्थाको वृहत लेखाजोखा गर्ने कार्यक्रम एकदमै राम्रो कार्यक्रम चाहिँ रहेको छ। यो यसमा यसपालि 6 महिनादेखि 59 महिनासम्मको बालबालिकाको पनि हो यसमा पोषण अवस्थाको लेखाजोखा र सँगसँगै गर्भवती महिलाहरूको पनि छ यसमा, यसपालि अलिकति विशेष उसको अनि गर्भवती महिलाहरूको र सुत्केरी भएका 6 महिनासम्मका बच्चा भएका सुत्केरी महिलाहरूको पनि पोषण अवस्थाको लेखाजोखा यसपालि गरिँदैछ। यहाँहरू सब श्रोताले सुनिराख्नु भएको छ, यसलाई यस कार्यक्रममा सहभागी हुन
3: जस्तो अब यो त अब गरिने कार्यक्रमहरू
4: नजिकै
3: अलिकति अब यो कार्यक्रम हुँदा हुँदै पनि कुपोषणको समस्या चाहिँ अलिकति छ भन्ने कुरा जो छ जानकी नौको हकमा चाहिँ के छ?
4: जानकी नौमा कुपोषणको अवस्था बालकालिकामा रहेको छ। गत वर्ष हाम्रो पत्ता लागेका सबै बच्चाहरूले उपचार पूरा गरेका छन् र पनि अहिले डाटाको हिसाबले ठ्याक्कै हामी राष्ट्रिय डाटामा त देखिँदैन, गत वर्षको डाटा अध्ययन गर्दाखेरि पाइएको छ किनकि त्यसलाई हामी सीमित समय अवधिसम्म उनलाई राखेर उपचार गर्छौ, नभएको त्यो हुन नसकेको जस्तो बच्चाले खाएन प्रत्येक महिना वेटै बढेन होइन, त्यो उपचारात्मक खाना खुवाउँदाखेरि पनि वेटै बढेन भने तौलै बढेन भने उसलाई सम्बन्धित ठाउँमा प्रेसन गर्ने कार्यक्रम पनि हुन्छ। खास गरी पहिले अब हाम्रो टिकापुर अस्पतालमा पनि हुन्थ्यो, अहिले अब यहाँ त्यो सेवा नभएको धनगढी सिटी प्रादेशिक अस्पतालमा पठाउने प्रेसन गर्ने कुराहरू छन्। त्यो भएको कारणले अहिले ठ्याक्कै डाटामा हामीसँग रजिस्टर बच्चाहरू त छैनन् कुपोषणका, र पनि एकदम वृहत खोज पडताल भयो भने केसहरू चाहिँ पक्कै पनि छन् आउँछन्, खास गरी बच्चाको हकमा आमाको हकमा पनि कार्यक्रम सञ्चालन हुँदैछ।
3: भनेपछि अब सुधार हुन्छ,
4: सुधार बिस्तारै सुधार हुन्छ, सुधार गर्नकै लागि कार्यक्रम सुधार गर्नकै लागि हाम्रो दुईवटा कुराहरू त दिगो विकास लक्ष्यसँग पनि जोडिएको छ अनि बालबालिका उपोषण अवस्थामा सुधार, किनकि अब एकदमै महत्वपूर्ण कार्यक्रम हो, 2 वर्षभित्र नै यदि पोषण अवस्था कमजोर भयो भने उसको मानसिक विकास राम्रोसँग हुँदैन, 80% मानसिक विकास 2 वर्षभित्रै हुन्छ बच्चा जन्मिएको, त्यो भएको डरले पनि एकदमै अब ब्रेस्ट फिडिङदेखि लिएर अन्य थप खानेकुराहरू 6 महिना पुगेपछि देखि लिएर होइन स्तनपानदेखि लिएर यी सबै कुराहरूको उत्तिकै सरसफाई सरसफाई अन्य खानेकुराहरूको पनि ध्यान दिनुपर्छ।
3: अब जानकी नौमा त बर्थिङ सेन्टर पनि छ, कतिको चाहिँ त्यहाँ आमाहरू सुत्केरी हुन आउनुहुन्छ?
4: बर्थिङ सेन्टर जानकी नौमा सञ्चालनमा छ अहिले नजिकमै, अब धेरै स्वास्थ्य संस्थाहरू पनि भएको हुनाले र अहिले पहिलेको तुलनामा साधन स्रोत पनि सजिलै उपलब्ध हुने भएको हुनाले के अब अहिलेको अरू उहाँहरूको पनि आफ्नै रुचि चाहना हुन्छ अलि स्तरीय ठाउँमा जाने भन्ने, त्यो भएको हुनाले सञ्चालनमा छ जानकिनौमा अहिले केही केही मतलब स्टाफहरूको कमीले यता उता अब लिगल स्टाफहरू गर्दा केही सञ्चालन थोरै केही दिनलाई थोरै छ न होइन भने हाम्रो कार्यक्रम त्यही सञ्चालनमा छ
3: भनेपछि अहिले चाहिँ कर्मचारीको अभाव छ
4: केही कर्मचारीको अभाव महसुस भएको छ
3: स्रोत साधन
4: स्रोत साधनको अवस्था ठिक छ त्यहाँ त्यस्तो केही केही उयो पनि छैन त्यो सेवा प्रदान गर्ने उसमा हामीसँग स्रोत साधनहरू ठिक छ र केही भौतिक संरचनाहरू अझ भइदिएको भए अझै राम्रो हुन्थ्यो जस्तो हामीले अघि यहाँहरूलाई सुनायौँ सुरक्षित गर्न सेवा सुरु गर्ने र अन्य सेवाहरूको लागि पनि कहिलेकाहीँ अलिकति कन्जेस्टेड अलिकति जुन मापदण्ड अनुसार कोठाहरू हुनुपर्ने त्यो सेवा प्रोभाइड गर्नको लागि ती कुराहरू अनुसार त कोठाहरू अझै पनि केही भौतिक अभाव त छ नै हजुर आवश्यक छ.
3: अब आगामी दिनको कार्यक्रमहरू के छ?
4: आगामी दिनको कार्यक्रम एउटा नयाँ कार्यक्रम सञ्चालन गर्न लागि हामी सुरक्षित गर्भवती सेवा सञ्चालन गर्ने एउटा कार्यक्रम भयो. ज्येष्ठ नागरिक सामान्य स्वास्थ्य प्रशासन कार्यक्रमलाई विस्तार गर्दै लैजाने सञ्चालन गरेर विस्तार गर्दै लैजाने भन्ने छ. त्यहाँदेखि अब यो सकिएसम्म अब कसरी जनताको घर दैलोसम्म अथवा यो भनौँ बच्चाको पोषणको कुराहरू अहिले आयो भने त्यसलाई पनि घर घरमा कसरी फलोअप गर्न सकिन्छ सुत्केरीहरूलाई फलोअप गर्ने कार्यक्रम त छँदैछ र पनि कुपोषित भएका बच्चाहरूलाई खास गरी हामीले फेरि भेटघाट गरेनौँ भने तिनीहरूको अवस्था फेरि पुरानै अवस्थामा आउन सक्ने भएको हुनाले तिनीहरूलाई पनि त्यो फेरि गर्नुपर्छ भन्ने खोजेर उचारमा ल्याएर उचार पूरा गरे पनि फेरि उहाँहरूको घर भेट गर्ने भन्ने किसिमको कुराहरू छ. केही जनचेतनाका क्रियाकलापहरू पनि सञ्चालन गर्ने भन्ने छ. विद्यालयमा पनि अब यो तपाईँहरूको किशोरीहरूलाई कुपोषित नहुनु भन्नको लागि आइरन फुल चक्के खुवाउने कार्यक्रम छ. त्यस्तै वार्मिङ भनेको जुकाको औषधिहरू पछिल्लो खानेकुराहरू मात्रै खाएर भयो भने पेट बच्चाको उसमा जुकाहरू रहेछन् भने त्यसले पनि पोषक तत्व लाग्दैन भने त्यो भएको हुनाले वर्षमा दुईपटक त्यो पनि हामी विद्यालय स्तरमा त्यो पनि सञ्चालनमा छ. र समुदायका विद्यालय भनेको साझा संस्था भयो. अब त्यसमा समुदायका सबै घरबाट पढ्ने घरबाट त्यहाँ बालबालिका आउने भएको हुनाले विद्यालयमा स्वास्थ्य शिक्षा सञ्चालन गर्ने विभिन्न जस्तो अघि भने महामारीका कुराहरू भयो अन्य अहिले महामारी फैलिन सक्ने सम्भावना भएको सचेत रहनका लागि विद्यालयमा स्वास्थ्य शिक्षा कार्यक्रम पनि सञ्चालन गर्ने भन्ने
3: हामी चाहिँ करिब करिब पुरा कहानीको अन्तिमतिर आइपुगेका छौँ. अन्तिममा केही छ यहाँको
4: यो कार्यक्रमलाई कार्यक्रमसम्म यहाँले श्रोतासम्म चाहिँ कुराहरू जानकी नौका खास गरी आधार स्वास्थ्य सेवा केन्द्र जानकीबाट स्वास्थ्य सेवा प्रभाव कसरी हुन्छ भन्ने कुराहरू सबैलाई सुन्ने अवसर र मलाई पनि यसरी भएका सेवा गतिविधिहरूको बारेमा भन्ने अवसर दिनुभयो हजुरलाई पनि धेरै धेरै धन्यवाद छ. र साथै हाम्रो जानकी कार्यक्रम सुनिरहनुहुने सम्पूर्ण श्रोतागणलाई पनि धेरै धेरै धन्यवाद छ. र त्यहाँको त्यो संस्था आफ्नै हो सबै जोडिरहनको लागि मैले निवेदन गरेँ.
2: कार्यक्रममा अब पालो जनावजको जानकी गाउँपालिकाले पालिकाभित्रका कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले उत्पादनमा आधारित अनुदान कार्यक्रम मार्फत गहुँ बाली लगाएका कृषकलाई अनुदान रकम प्रदान गरिसकेको छ. अनुदान पाएका कृषकलाई पालिकाले सञ्चालन गरेको यो कार्यक्रम कस्तो छ भने केही कृषकलाई सोधेका छौ.
5: मेरो नाम पद्मराज चौहान सर. गहुँ मैले सोसल विजय जस्तो 4 बिघा लगाएको थिएँ. 4 बिघामा मेरो 100 क्विन्टल भएको थियो उत्पादन. अब गाउँपालिकाको जुन कार्यक्रम आधारित हो हाम्रो, किनभने जो प्रमाण पेश गर्यो जग्गाको मालको तिरेको अनि ठेकापट्टा कागज अनि लालपुच्चा हो त्यो मैले प्रमाण मेरो ठेकापट्टा जमिन भयो 1.5 बिघाको मात्र थियो. 1.5 बिघाको प्रमाण पेश गरेको थिएँ असल. त्यसमा यो गाउँपालिकाले करेक्ट एरिया पुगे हुन्छ होइन, हेक्टरमा कति क्विन्टल उत्पादन गर्ने लगभग उसको हुन्छ. त्यसमा मेरो फसल राम्रो थियो प्रसाल र अनि राम्रो थिएन. लगाली त्यही 1 बिघामा 22 क्विन्टलको एभरेज निकालेको थियो उहाँहरूको उसमा. 1.5 बिघाको उसमा मलाई त्यही समथिङ 9,000 रुपियाँ आएको थियो. अनि यो कार्यक्रम मिहिनेत गर्ने किसानहरूको लागि राम्रो छ होइन. गहुँ मात्रै छिटेर उसको क्राइड एरिया मुन्दामाथि लागेन भने त्यो पाउने होइन. जस्तै उसको क्राइड एरिया 1 क्विन्टलमा 70-75 किलो पर्छ यसरी एभरेजमा. किसानले अब 1 सौ डेगु बढी उत्पादन गर्न सक्यो भनेपछि उसको क्राइड एरियाभन्दा माथि आएको उसमा पाउने हो. त्यसमा मेरो लगभग संशोधन छ. अर्को कुरा यसले किसानलाई मिहिनेत गर्ने, किनभने उत्पादनमा को आधारमा दिने भए किसानले मल जल गर्ने एउटा किसानलाई पनि एउटा क्षमतामान माउने उसमा पनि सहयोग हुन्छ. अर्को उसको व्यक्तिगत उसमा पनि फाइदा छ. र अर्को कुरा यो मलाई राम्रै नै लाग्यो, किनभने मैले पराश साल 1.5 बिघाको मात्रै उयो थियो त्यति बेला. मैले पोष साल मेरो उत्पादन राम्रो भएको थियो. मैले 1.5 बिघामा 28 गरिरहेको थिएँ. मेरो म्याडमलाई बिमारी भयो भने कहिले नेपालको काठमाडौँ जाने त्यो उसमा ऊ लगाउनु पाएन. तर यसरी मिहिनेत गर्ने किसानहरूको लागि यो राम्रै हो. मिहिनेत नगर्ने किसानको लागि गाउँ छिटिदियो हेरेन, उसको क्राइड एरियामा अब एक कट्ठामा एक क्विन्टल पनि फलाउन सकेन भनेपछि त्यस्तो किसानको लागि फाइदा छैन. मिहिनेत नगर्ने किसानको लागि मैले बुझेको यही नै हो. किसान गर्छ मिहिनेत गर्ने किसानको लागि उयो छिटिदियो, त्यसमा मिहिनेत गरेन भने त उसको क्राइड एरिया भन्दा नाग्दै नाग्दैन होइन. यहाँ 70-75 क्विन्टल मात्र राम्रो अब ऊ गर्ने किसानको लागि राम्रै छ. अब त्यसको लागि अलिक जलमलको व्यवस्था पनि सिँचाइको व्यवस्था हुनुपर्छ. यसमा ठिकै लाग्यो मलाई राम्रो.
6: मै 4 बिघा छ, गाउँपालिका छ, 6000 कुछ रुपियाँ मिलाले 2 वर्ष. 1 त 6000, 1 त 10000 कि घटना हो. भ्याउदिन कार्यक्रम त अब बढी हो. अब जस्तै कि अब हाम्रो किसान जस्तै कि अब मतलब अनुदान मिलत तो हम मतलब अब सहज से हुई हो कि नहीं. मल जल लेना बीउजन लेना से सहज हुई वस्तै हाम्रो बेटे बाजे हाम्रो मूल्य किसान नै पैछि प्रधान चाहिँ अब गाउँपालिका अब अनुदान देख तो हाम्रो चाहिँ किसान सहज हुई. यस्तै कृषिके मतलब अनुदानके कार्यक्रममा किसान किन सहज चाहिँ मिलत, हर चिजमा पोषण लैके हर चिजमा मतलब सहज मिलत. अस्ते कार्यक्रम प्रत्येक वर्ष गाउँपालिका मतलब किसान राहत प्रदान करती करत तो मजा रहन रहे.
7: तीन साल पहिला साल चाहिँ ज्यादा आइलक हो. पहिला साल चाहिँ 39,000 आइल रह. दोस्रो साल त कम होइ मनै ढेर हो कि नै कि कहाँ बार सुन्त हो. उत्पादन कमी हुन्छ कहीँ नै हो. अब मनै ढेर ओके पैसा नै पुगल पहिला साल चाहिँ भरिया निवेदन उहाँ जुन सहभागी जनाइल रहे ओला मैले चाहिँ पता नै पाके धेर कम रहल पैसा चाहिँ. दो साल बढी डरल, दोसर साल अलिकता बहरल उनीसे बढी त उनीसे दसो कम हुलिस. यी वाला साल झन् बहुत ढेर रहल कहिके सुन्दो हो. खास त बढ़िया त बढ़े हो. अब ऐसे अनुदान थोड़े कैल से एक किसम के किसान रही बढ़िया उत्पादन कराई कना. अब तो जतरे उत्पादन बढ़ी हिले से उतरे बड़ी रुपया रह कार्यक्रम मत हमारा से. अब सुनाइल अनुसार में से 5-5 रुपया बजट नहीं पुगलिस टीका नहीं पुगलिस कम कम डर लागल. अब सेटल से लड़ना हो. अब जोन किसम के सुरक्षा करल रहा वो किसम से हुईला से और बढ़िया होने रहा कना चाहिए हमार कहे चाहिए हो.
2: हवस् त आजलाई कार्यक्रम हाम्रो जानकी सकियो. कार्यक्रम सुनेर साथ दिनुभएकोमा धन्यवाद. आजको कार्यक्रम तपाईलाई कस्तो लाग्यो? कुनै गुनासा सुझाव र प्रतिक्रिया भए जानकी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय दुर्गौली वा सामुदायिक रेडियो टीकापुर एफएममा खबर गर्न सक्नुहुनेछ. अर्को साता नयाँ विषयवस्तुका साथ उपस्थित हुनेछौ. आजको कार्यक्रमबाट प्राविधिक मित्र रत्नापुन मगरलाई धन्यवाद दिँदै म गीता पनि विदा हुन्छु. नमस्कार.

0: हरितालिका तीज 2083 तथा थारू समुदायकै महान पर्व अटवारीकै सुखद अवसरमा समस्त औडावासी दादु भैया ओ दिदी भैया हुकनमा सुख शान्ति समृद्धि एवं सुस्वास्थ्यकै हार्दिक मंगलमय शुभकामना व्यक्त गरती। जानकी गाउँपालिका वडा नम्बर 5 के कार्यालय अमौरा कैलाली।
1: समसामयिक विषयमा छलफल
2: आफू कन्ट्रोल गर्न सकिँदैन भने प्रहरीको सहयोग लिएर त्यसलाई सुधार नतिर चाहिँ प्रयत्न गर्नु होला।
1: स्थानीय विषयमा बहस
3: जाने सडकको लागि पनि स्थलका लागि पनि हामीले आवश्यक पहल गरिदिनुहुन्छ भन्ने हामीले अपेक्षा गरेका छौँ।
1: कार्यक्रम आजको चर्चा
4: पुरुषले 5 बजे छुट्टी माग्ने 500 रुपियाँ लिने हामीलाई पनि त एउटा मार्का पर्यो। हाम्रा बाल बच्चा कसरी हामीले पनि पढाउने हो लिखाउने हो।
1: हरेक साताको मंगलबार बिहान 7:30 बजे सामुदायिक रेडियो टिकापुर एफएमबाट सुन्न नभुल्नुहोला। कार्यक्रम आजको चर्चा
5: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: तपाईँको परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो तर यति हुँदा हुँदै पनि सबै एकलासो कहाँ हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसकेँ हो कसो कालले छिटो नलाग्यो
2: के बर्बर बर्बर कराइरहेको छ के भएको छ तलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसके छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भन्यो म पनि पेटको बिरामीले कस्तो हुन्छ भोक लागे हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमा मेडिकल स्टोरमा गए त भइहाल्यो
3: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
4: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ठकरला रोड टिकापुर कैलाली
5: ८० प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्
6: थोपा थोपामा शुद्धता अत्याधुनिक अमेरिकन युभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
7: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ
5: डेलिभरीका लागि
7: ड्रिंकिङ वाटर एक्वा शीतल
5: टिकापुर कैलाली
8: सम्पर्क मोबाइल नम्बर 98017 10672
9: स्वास्थ्यका लागि पानी

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौ।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584899213, इमेल ocmcticapur@gmail.com।

0: के तपाईलाई थाहा छ?
1: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
0: हो र?
1: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
1: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
0: के छ त विकल्प?
1: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढै राखौं।
0: विस्तारै गर्दा हुँदैन?
1: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।

0: समयमै आफ्नो घर परिवारको जन्म मृत्यु विवाह र बसाई सराई जस्ता व्यक्तिगत घटना आफ्नो वाडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौ। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
1: जानकी गाउँपालिका वडा नम्बर 8 कार्यालयद्वारा जनहितमा जारी सन्देश।
2: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सामुहिल ज्वेलर्समा सुनबाट निर्मित विभिन्न डिजाइनका गरगहनाहरू बनाइन्छ। जस्तै रानीहार, हार, छटके तिलहरी, माइले तिलहरी, नौगेरी, मोगल सूत्र, बाला, औठी, चाप्की, झुम्का अर्डर गरे अनुसार खरिद बिक्री पनि गरिन्छ। सामुएल ज्वेलर्स, बलभद्र चोक, टिकापुर, कैलाली। संचालक सामुएल सुनार।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै दुर्गा ज्वेलर्समा एक नम्बर सुनबाट निर्मित माइली तिलरी, छड्के तिलरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
5: दुर्गा ज्वेलर्स, बलभद्र चोक नमुना इन्टरप्राइजेस नजिकै टीकापुर कैलाली, सञ्चालक देव बहादुर सुनार, सम्पर्क नम्बर 9868 40 16 60।
6: ल, यति छिटो आमा बन्न लागेको त?
7: यस्तो अवस्थामा पनि घरमा सकि नसकि सबै काम गर्नुपर्छ, कस्तो गाह्रो हुन्छ। पनि काम गर्न विदेश जानु भएको छ, के गर्ने के नगर्ने केही थाहा छैन। म त जान्नु पर्यो जस्तै लाग्छ।
6: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारी। 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ।
8: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहित

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। त्यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियाट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-57-18-28।
4: हिन्दू महिलाहरूको महान चाड हरितालिका 30/2083 पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अरेल्ला सुनचाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपट मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
4: अरेल्ला सुनचाँदी पसल, बलभद्र चोक, टिकापुर, एलएन मेडिकल अगाडि, संचालक खुमरा सुनार। सम्पर्क मोबाइल नम्बर 98-10-62-35-47।

0: के तपाईलाई थाहा छ?
1: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
0: हो र?
1: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
1: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
0: के छ त विकल्प?
1: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खाने कुराहरू प्लास्टिकबाट टाढै राखौं।
0: विस्तारै गर्दा हुँदैन?
1: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।
2: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै आरती ब्युटी एण्ड कस्मेटिकमा तीजको अवसरमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्युटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
3: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98624 70483।
4: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ, के पाउँछ त्यहाँ?
5: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
6: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
7: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
4: भनेदेखि सबै कुरा पाउने रहेछ।
8: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
9: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
10: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
8: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484 48673 र 98 1468 0204।

0: जापानी इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
1: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
2: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
1: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
2: बेसरी टाउको दुख्ने,
1: उच्च ज्वरो आउने, बेहोस हुने,
2: घाँटी अरोरो कडा हुने,
1: कम्पन हुने,
2: पक्षघात हुने
1: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
2: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
2: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
1: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पुरा बाउला भएको कपडा लगाऊ।
2: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
1: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
2: सधैं झुल टाँगेर सुत्ने गरौं।
1: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
3: स्वास्थ्य कार्यालय कैलाली।
4: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहक वर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै हार्दिक सुनचाली पसलमा छक्के तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चापकी, पेण्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
5: हार्दिक सुन चाँदी पसल, सरकारी अस्पतालको भित्री रोड, सञ्चालक शंकर साहु, सम्पर्क नम्बर 9848421974।
6: लाउन साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ। होइन, यो टिकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
7: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाउ न लक्ष्मी कटेज एन्ड खाजा घरमा, त्यहाँ त एकदम शुद्ध, सफा र मिठो परिकारहरू पाइन्छ।
6: ए हो र, त्यसो भए जाउ न, जाउ सँगै जाउ, तन्नै खाएर आउला।
7: तपाईलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
6: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक FM नजिकै, प्रोप्राइटर लोकराज खनाल, सम्पर्क नम्बर 9848 5169764।

0: छिछी फिर चर्पी भर गिल का करना हो का
1: चर्पी भरल से फिर का चिंता आदित्य सेफ्टी टैंकी सर सफाई में फोन करी आ बा का सर सफाई कई दी
0: फोन नंबर कटा हो त
1: ली डायल करी 97 6 20 20 300
0: हेलो आदित्य सेफ्टी टैंकी सर सफाई हो महीन राजापुर बाजार में टैंकी सफाई करना बा
1: अपनों कंठे टीकापुर जानकी जोशीपुर भजनी सत्ती राजापुर गेरुआ वो लमकी मना सेफ्टी टैंकी गोबर गैस और रिंग वाला टॉयलेट सर सफाई कर परिकल से आदित्य सेफ्टी टैंकी सर सफाई सेवा हना समझावे संचालक शेरबहादुर थारू संपर्क नंबर 97 6 20 20 300 वो 98 6 56 92 026
2: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: सुन्नुहोस् न, यसपालि तीजका लागि नयाँ गहना किन्ने सोच बनाएकी छु।
4: हुन्छ नि, तर कहाँबाट किन्ने त?
3: अब किन टाढा जानु, सिर्जना सुनचाँदी पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
4: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
3: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ अनि विश्वासिलो सेवा पनि।
4: त्यसो भए आजै जाउँला नि।
3: ल अरूलाई पनि भनौँ है।
4: सुनको चमक आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
2: सिर्जना सुन चाँदी पसल, तपाईँको रोजाए हाम्रो जिम्मेवारी।
4: सिर्जना सुन चाँदी पसल बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा सञ्चालक रूपलाल सुनार सम्पर्क नम्बर 98 095 43 893
2: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एल्विस एल्विरा टेरसमा हरितालिका तीजको उपलक्ष्यमा डिजाइन डिजाइनका साडी सुट कुर्ती पलाजा र थानका कपडाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
5: एल्विस एल्विरा टेरस सिद्धार्थ चोक गालप सुपर मार्केट अगाडि टिकापुर कैलाली सञ्चालक सुजिता श्रेष्ठ सम्पर्क नम्बर 98 11 67 38

0: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै लक्ष्मी आभूषण भण्डारमा छड्के तिलहरी, माइली तिलहरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चौक, टिकापुर, कैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 98 48 53 61 95।
1: तपाई सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।
2: जय मसीह तथा नमस्कार। टीडब्ल्यूआर नेपालद्वारा प्रसारित आत्मिक कार्यक्रम बदलिएको जीवन शैलीमा यहाँहरूलाई स्वागत छ।
3: प्रिय श्रोताहरू, आजको कार्यक्रममा पुनः यहाँलाई स्वागत छ। तपाईँ आजको कार्यक्रममा एउटा नयाँ विषयमा सुन्न सक्नुहुनेछ र त्यो विषय रहेको छ परमेश्वरसँग रिस उठ्दा तपाईँको लागि उपलब्ध 3 छनौटहरू। तपाईँ परमेश्वरसँग रिसाउनु भएको छ कि छैन, या कुनै अवस्थामा परमेश्वरले गर्नुभएको या हुन दिनुभएको कुनै कुराप्रति परमेश्वरसँग तपाईँको असहमति छ कि छैन। यदि असहमति छ र कुनै समयमा तपाईँ परमेश्वरसँग रिसाउनु भएको थियो भनेदेखि आजको कार्यक्रमले तपाईँको त्यो बानीलाई सुधार गर्नेछ र तपाईँले अझै परमेश्वरको नजरबाट आफूलाई हेर्न सिक्नुहुनेछ भन्ने हामीले विश्वास लिएका छौं। आजको कार्यक्रम अन्तिम समय सुन्नुहोला। तपाईँका आत्माबाट म कहाँ अलग जान सक्छु, अथवा तपाईँको उपस्थितिबाट म कहाँ भाग्न सक्छु? म आकाशमा गए भने तपाईँ त्यहाँ हुनुहुन्छ, गहिराईमा आफ्नो ओछ्यान बनाए भने त्यहाँ पनि तपाईँ हुनुहुन्छ, प्रभातको पखेटामा उडेर समुद्रको पल्लो किनारमा गएर बसे भने पनि त्यहाँ पनि तपाईँको बाहुलीले मलाई डोर्याउनेछ र तपाईँको दाहिने बाहुलीले मलाई पक्रिराख्नेछ। भजन संग्रह 139:7-10 पद। बेलायतका एक बाइबल शिक्षक जोसेफ पार्करकी श्रीमती क्यान्सरको कारण थला पर्नु भएको थियो। जब हरेक दिन आफ्नी पत्नीले भोग्नु परेको पीड़ा देख्नुहुन्थ्यो, जोसेफ पार्कर साह्रै हताश र निराश हुनुहुन्थ्यो। आफ्नी प्रिय पत्नीलाई त्यो अवस्थामा देख्नु उहाँको लागि असह्य थियो। उहाँ प्रार्थना गर्नुहुन्थ्यो अनि रुँदै रुँदै परमेश्वरसँग पुकारा गर्नुहुन्थ्यो, तर दिन प्रतिदिन उहाँको श्रीमतीको अवस्था झन झन खराब हुँदै गयो र अन्तत उहाँ प्रभुमा सुत्नुभयो। आफ्नी पत्नीको मृत्युपछि एक हप्तासम्म पार्कर उहाँकै गवाई अनुसार नास्तिकताको अध्ययारो निराशामा डुब्नु भएको थियो। एक हिसाबले परमेश्वरप्रतिको आफ्नो विश्वासमै प्रश्न खड़ा भएको उहाँले महसुस गर्नुभयो। आफ्नी श्रीमती गुमाएका अर्का एकजना व्यक्ति लेख्नुहुन्छ, मेरी श्रीमती अस्पतालमा हुँदा मलाई यस्तो लागेको थियो कि यदि मैले परमेश्वरको घाँटीमा आफ्नो हात पुर्याउन सकेको भएदेखि म उहाँको घाँटी न्याक्ने थिएँ। खुशीको कुरा के हो भने परमेश्वरले हाम्रो विद्रोहलाई धेरै गम्भीरतापूर्वक लिनु भएको जस्तो देखिँदैन। जब हाम्रो प्रतिक्रियाहरू दुःख र रिसले भरिएको हुन्छ र हाम्रो तर्कहरू हाम्रो भावना र हाम्रो वेदनाद्वारा निर्देशित हुन्छन्, हामीलाई मन नपर्ने परिस्थितिहरू, घटनाहरू र वियोगहरूको लागि बिना कारण नै हामी परमेश्वरलाई दोष दिन्छौं र उहाँसँग रिसाउँछौ। प्रिय मित्र, जब तपाईँ माथि उल्लेख गरिएको मानिसहरू जस्तो महसुस गर्नुहुन्छ, वा भनौ जब तपाईँ परमेश्वरसँग रिसाउनुहुन्छ, त्यो अवस्थामा तपाईँ कस्तो प्रतिक्रिया जनाउनुहुन्छ? तपाईँसँग 3 विकल्पहरू छन्। पहिलो, कि तपाईँ शरण र सान्त्वनाको लागि परमेश्वरमा फर्कनुहुन्छ। दोस्रो, क्रोध र प्रतिकारमा परमेश्वरलाई नै आफ्नो पक्षमा फर्काउन प्रयास गर्नुहुन्छ। र तेस्रो, योना जस्तै तपाईँ परमेश्वरबाट भाग्न सक्नुहुन्छ, यो सोच्दै कि यदि म आफ्नो पीठ फर्काएर परमेश्वरको विपरीत दिशातिर गए भने सायद मेरो रिस र पीड़ाबाट मैले छुटकारा पाउँछु होला। प्रिय मित्र, पहिलो, यो कुरा लेखेर राख्नुहोस् कि परमेश्वरको मौनताको अर्थ उहाँको अनुपस्थिति होइन। उहाँको आवाज नसुन्दा वा हाम्रो प्रार्थनाको जवाफ नआउँदा परमेश्वर हुनुहुन्न भन्ने हुँदैन। हो, हामी उहाँले झट्टै काम गरेको देख्न चाहन्छौ र चमत्कारपूर्ण रूपले आफ्नो जीवनको दुःख वा पीड़ालाई हटाइदिनु भएको हामी चाहन्छौ। हामी चाहन्छौ कि हाम्रो घाटामा गएको व्यापारिक सम्झौता उहाँले फेरि ठिक गराइदिनु भएको होस्। हामी चाहन्छौ कि धितोमा राखिएको घर लिलामी हुनु अगाडि नै राम्रो दाममा परमेश्वरले त्यसलाई बिक्री गराइदिनु भएको होस्। तर त्यस्तो भइदिँदैन अनि हामी सोध्छौ कि परमेश्वर हामीसँग हुनुहुन्न वा किन परमेश्वरले हाम्रो जीवनमा यस्तो हुन दिनुभयो भन्ने कुराले हामीलाई रिस उठाउँछ। तर यसको मतलब यो होइन कि तपाईँ आगो बाढी र अध्ययारो उपत्यकाबाट जाँदा परमेश्वर तपाईँसँग हुनुहुन्न। हामी हाम्रो जीवनको केही ठूला पाठहरू अध्ययारोमै सिक्न सक्छौ। दोस्रो कुरा, परमेश्वरबाट भाग्नु भनेको व्यर्थताको अभ्यास हो भनेर बुझ्नुहोस्। परमेश्वरबाट भाग्ने विकल्पले पुरानो नियमका अगमवक्ता योनाको निम्ति काम गरेन, जो परमेश्वरबाट भाग्न खोज्दा ठूलो माछाको पेटमा पुग्नु भएको थियो। न त यो विकल्पले तपाईँको लागि काम गर्नेछ। दाउदले सोध्नु भएको छ, तपाईँको आत्माबाट म कहाँ जान सक्छु, म तपाईँको उपस्थितिबाट कहाँ भाग्न सक्छु? र त्यसपछि उहाँले आफ्नो प्रश्नको उत्तर आफै दिँदै भन्नुभएको छ, म आकाशमा गए भने तपाईँ त्यहाँ हुनुहुन्छ, गहिराईमा आफ्नो ओछ्यान बनाए भने त्यहाँ पनि तपाईँ हुनुहुन्छ, प्रभातको पखेटामा उडेर समुद्रको पल्लो किनारमा गएर बसे भने पनि त्यहाँ पनि तपाईँको बाहुलीले मलाई डोर्याउनेछ र तपाईँको दाहिने बाहुलीले मलाई पक्री राख्नेछ। प्रिय मित्र, तपाईँ जति टाढा दौड़िए पनि जति नै लुकेर बसे पनि परमेश्वरबाट उम्कन सक्नुहुन्न या उहाँको नजरबाट तपाईँ लुक्न सक्नुहुन्न। परमेश्वरले दुष्ट मानिसहरूलाई क्षमा गर्नुहुनेछ भनेर योना परमेश्वरसँग रिसाउनु भएको थियो। तपाईँ र मैले पनि यस्तो अनुभव गरेका छौ, होइन त? हामीलाई लाग्छ कि फलानो व्यक्तिले त कस्तो पाप गरेको छ, परमेश्वरले त्यसलाई क्षमा गर्नु हुँदैन, र यदि परमेश्वरले त्यो व्यक्तिलाई क्षमा गर्छु या गर्नुहुन्छ भन्ने कुरा हामी सुन्छौ भनेदेखि हामीलाई रिस उठ्छ। प्रभु, तपाईँ कसरी पापीलाई क्षमा गर्न सक्नुहुन्छ या कसरी त्यो व्यक्तिलाई तपाईँ दण्ड नदी उम्कन दिन सक्नुहुन्छ? हामीलाई परमेश्वरको निर्णयसँग रिस उठ्छ। योना परमेश्वरको निर्णयसँग सहमत हुन सक्नु भएन, यसकारण उहाँ परमेश्वरबाट भाग्नुभयो। तर यसले उहाँलाई नै कष्टमय परिस्थितिमा पुर्यायो। उहाँले 3 दिन र 3 रात माछाको पेटमा बिताउनु पर्यो जबसम्म उहाँले आज्ञाकारितामा परमेश्वरलाई पुकार्नु भएन। योना 2:7 उहाँले भन्नुभएको छ, जब मेरो प्राण गलिसकेको थियो तब मैले हे परमप्रभु तपाईँलाई सम्झे र मेरो प्रार्थना तपाईँ कहाँ उठ्यो, तपाईँको पवित्र मन्दिर भित्रै पुग्यो। कस्तो अचम्मको कुरा छ यो कि परमेश्वरबाट भागेर जाँदा पनि परमेश्वरको प्रेमले तपाईँलाई तबसम्म पछ्याइरहन्छ जबसम्म तपाईँ परमेश्वरतिर फर्किएर उहाँलाई अंगालो हाल्नुहुन्न। उडन्ते पुत्रले नम्रता सहित आफ्नो बुवालाई अंगालो हाले झैं। तेस्रो कुरा, प्रिय मित्र, परमेश्वरको विरुद्धको विद्रोहले पिताको हातबाट आउने अनुग्रह र आशीर्वादको प्रवाहमा अवरोध मात्रै गर्छ। परमेश्वरलाई व्यवस्था गर्नु र उहाँको विरुद्धमा विद्रोह गर्नु, उहाँसँग रिसाउनु र उहाँबाट भाग्नुले उहाँको उद्देश्य वा इच्छालाई तपाईँको जीवनमा पूरा हुनदेखि रोक्न सक्दैन। उहाँको तपाईँको जीवनको लागि भएको उद्देश्यले नै तपाईँलाई अन्तत परमेश्वरतिरै फर्काउँछ। तर जबसम्म तपाईँ यो कुरा नबुझेर परमेश्वरबाट भागिरहनुहुन्छ त्यो समय अति नै पीड़ादायी, एक्लो र अँध्यारो हुन्छ। मैले भनेको होइन है, योनाले भन्नुभएको, उहाँले आफूले भोग्नु भएको कुरा भन्नुभएको छ। योना 2:6 हेरौँ है त, म त डाँडाहरूका फेरि सम्मै तल डुबे, पृथ्वीले मलाई सदाको निम्ति थुनिदियो। प्रिय साथी, परमेश्वरबाट भागेर जाने ठाउँ छैन, न त रिसाएर हामी उहाँको योजनालाई परिवर्तन गर्न नै सक्छौ। यदि हामीले हाम्रो परिस्थितिहरूलाई परमेश्वरले ती कुराहरूलाई कसरी हेर्नुहुन्छ त्यसै गरी हेर्न सक्यौं भने गलत बुझाइमा उहाँबाट भाग्नुको सट्टा कति चाँडो हामी उहाँतिर फर्कने थियौं। प्रिय मित्र, आफ्नो दुःखको समयमा परमेश्वरतिर फर्कनुहोस् जहाँ सान्त्वना र शान्ति छ। प्रिय श्रोताहरू, आजको कार्यक्रम यहाँलाई कस्तो लाग्यो? हामी विश्वास गर्दछौ यी कार्यक्रमहरूबाट, यी विषयहरूबाट तपाईँ पक्कै पनि आश्वासित भइराख्नु भएको छ होला र यसले तपाईँको जीवनमा सकारात्मक परिवर्तनहरू ल्याइरहेको छ होला। कार्यक्रम सम्बन्धी केही जिज्ञासाहरू छ, केही सुझावहरू छ र प्रतिक्रियाहरू छ भने हामीलाई लेखी पठाउनुहोस् या कार्यक्रमको अन्तिममा दिइने ठेगानामा तपाईँले सम्पर्क गर्न सक्नुहुनेछ। आजको लागि बिदा दिनुहोस्। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। जय मसीह अनि नमस्कार।

0: श्रोताहरू, कार्यक्रम बदलिएको जीवनशैली तपाईलाई कस्तो लाग्यो? अधिक जानकारीको लागि हाम्रो ठेगाना रहेको छ TWR नेपाल, जीपीओ बक्स नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। साथै हामीलाई तपाईँले फेसबुक, युट्युब, टिकटक र व्हाट्सएपमा पनि सम्पर्क गर्न सक्नुहुन्छ। हामीलाई एसएमएस तथा फोन कलको लागि हाम्रो नम्बर रहेको छ 9813300690। थप जानकारीको लागि हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन पनि गर्न सक्नुहुन्छ।
1: दिदी, तिज पनि आउन लाग्यो। यसपालिको तिजमा नयाँ गहना किन्ने सोच छ कि छैन?
2: छ नि बहिनी, तर राम्रो राम्रो डिजाइन र विश्वासिलो पसल खोज्दै थिए नि।
3: त्यसो भए इन्द्रेणी ज्वेलर्समा जाऊ न त, त्यहाँ सुन चाँदीका नयाँ नयाँ डिजाइनका गहना पाइन्छन् रे।
2: ए हो र बहिनी, अरू के पाइन्छन् त त्यहाँ?
3: त्यहाँ त माइली तिलहरी, छटके तिलहरी, रामलीला, झाला, पिटरा झुम्का, बाला, एक आनामा एक जोडी चुरा, बबी औठी, बेरुवा औठी, क्यान्डल, एकदेखि चार आनासम्मका नौगेडी हारहरू, चन्द्रमा, मोती चन्द्रमा र अर्डर गरे अनुसार सुनचाँदीका गरगहना बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छन् नि।
2: ओहो बहिनी, यति राम्रो सुविधा अब हाम्रै टिकापुरमा रहेको छ? अनि मूल्य र गुणस्तर कस्तो छ नि?
3: उचित मूल्य, राम्रो गुणस्तर अनि विश्वासिलो सेवा नै त्यहाँको विशेषता हो।
2: त्यसो भए ढिलो नगरौ न बहिनी, आजै जाऊ।
3: ल जाऊ, तपाईँहरू पनि आफ्नो रुचाइको गहना किन्न इन्द्रेणी ज्वेलर्समा नै आउनुहोस्।
2: इन्द्रेणी ज्वेलर्स, बलभद्र चोक, टिकापुर, कैलाली। सञ्चालक रन बहादुर सुनार। सम्पर्क नम्बर 9848440019।
4: ला, फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
5: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
4: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
5: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
6: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
4: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
7: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
8: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर केवालाल चौधरी।
5: सम्पर्क नम्बर 0915604070 र मोबाइल नम्बर 9848558।
9: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एक नम्बर सुनबाट निर्मित अत्याधुनिक डिजाइनका गहना पाइनुका साथै अर्डर अनुसार गहना सुपथ मूल्यमा बनाइन्छ।
10: समयमै आफ्नो घर, परिवारको जन्म, मृत्यु, विवाह र बसाई सराई जस्ता व्यक्तिगत घटना आफ्नो वाडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
11: जानकी गाउँपालिका, वडा नम्बर 8 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।
12: ओहो मेयर साहब, नमस्कार है।
13: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
12: हाम्रो त बिजोग छ मेयर साहब, अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन, होइन के जादु गर्नुभयो?
13: अब के जादु भन्नु अध्यक्षज्यू, ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिँदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
12: ए, जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौं नि।
13: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
12: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
13: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
12: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
13: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
12: ए, अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
13: अत्यधिक पानी पर्न थालेपछि हाम्रो जल मापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
12: अनि अत्याधिक पानी परेर बाढ़ी आउन लागि के गर्नुहुन्छ त?
13: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौं। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौं। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
12: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छ।
14: विपद बारे चासो राखौ, चनाको बनाऊ। विश्व खाद्य कार्यक्रम सरफरोश नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।

हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सामुहिल ज्वेलर्समा सुनबाट निर्मित विभिन्न डिजाइनका गरगहनाहरू बनाइन्छ। जस्तै कानीहार, हार, छटके तिलहरी, माइले तिलहरी, नौगेरी, मोगल छुत्र, बाला, औठी, चाप्की, झुम्का अर्डर गरे अनुसार खरिद बिक्री पनि गरिन्छ। सामुएल ज्वेलर्स, बलबद्ध चोक, टिकापुर, कैलाली। सञ्चालक सामुएल सुनार।

0: आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा बच्चादेखि बुढासम्म टाउकोदेखि घुँडासम्मको उपचार।
1: टिचिङ हस्पिटलबाट एमबी अध्ययन गरी अनुभव प्राप्त फ्यामिली फिजिसियन डाक्टर सरोज खनालबाट बिरामीको जाँच तथा उपचार हुँदैछ।
0: आरोग्य मेडिकलमा पाइने सेवाहरू:
1: दीर्घ रोगीहरू, उच्च रक्तचाप, मधुमेह, थाइराइड, दम, सीओपीडी,
0: नवजात शिशुदेखि वृद्धसम्मको सम्पूर्ण स्वास्थ्य सेवा,
1: बालबालिकाको स्वास्थ्य परामर्श तथा उपचार,
0: महिलाका समस्या, गायनोलोजिकल समस्या, गर्भावस्थाको जाँच,
1: सामान्य रोग, ज्वरो, खोकी, पेट दुखाइ लगायतको उपचार,
0: आकस्मिक रोगको प्रारम्भिक उपचार र व्यवस्थापन,
1: र हाम्रो यहाँ भिडियो एक्सरे सेवा उपलब्ध छ।
0: सम्पर्क आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुर।
1: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10 बजेसम्म र साँझ 4 बजेदेखि 8 बजेसम्म।
0: सम्पर्क फोन नम्बर 9868 80 0008 र 9825 63 77 72।
2: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एक नम्बर सुनबाट निर्मित अत्याधुनिक डिजाइनका गहना पाइनुका साथै अर्डर अनुसार गहना सुपथ मूल्यमा बनाइन्छ।
3: न्यू अछाम जालपडी विथ ज्वेलर्स, सिद्धार्थ चौक, टिकापुर, कैलाली, सञ्चालक दुर्बा सुनार।

सामुदायिक रेडियो टीका प्रेफएमको बेलुका छ बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट ईश्वर साउतको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप हाम्रो पात्रो र नेपाली पात्रमा पनि सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। आज हरितालिका तीजको मुख्य दिन हिन्दू नारीहरूले व्रत बसी महादेवको पूजा आराधना गरी मनाउँदै विनाशकारी रसुवा बाढ़ीको असर तीजमा पनि पर्यो। यस वर्षको तीज सामान्य तरिकाले मनाएको महिला दिदी बहिनीको भनाई। जानकी गाउँपालिकाले संचालन गरेको उत्पादनमा आधारित अनुदान कार्यक्रमबाट कृषकलाई राहत, कार्यक्रम राम्रो भएको कृषकको भनाई। र टीकापुरमा जंगली हात्तीको आतंकका कारण स्थानीय नागरिक त्रसित। आज भाद्र शुक्ल तृतीयाका दिन हिन्दू महिलाहरू हरितालिका तीज पर्व मनाउँदैछन्। यो दिन देवादिदेव महादेवको पूजा आराधना गरी व्रत बस्ने गर्छन्। हिजो दर खाएर महिलाहरूले आज बिहानदेखि निराहार व्रत बसी आज साँझ व्रत उकास्ने गर्छन्। शास्त्र अनुसार भाद्र शुक्ल तृतीयामा हरितालिका व्रत लिनाले सुख शान्ति र कल्याण प्राप्त हुने विश्वास छ। विवाहित महिलाले पतिको दीर्घायु र अविवाहित महिलाहरूले सुयोग्य वरको कामना गर्दै यो व्रत बस्ने गर्छन्। यद्यपि शास्त्रीय मान्यता अनुसार पुरूषहरूले पनि यो व्रत लिनुपर्ने उल्लेख छ।

0: सर्वसामान्य रूपमा मनाएको महिला दिदी बहिनीहरूले बताएका छन्।
1: भदौ 10 गते आएको विनाशकारी रसुवा बाढ़ीको असर यस वर्षको हिन्दू नारीहरूको महान चाड हरितालिका तीजमा पनि पर्यो। अघिल्ला वर्षहरूमा तामझाम र रमझमका साथ मनाइने हरितालिका तीज पर्व यस वर्ष हिन्दू नारीहरूले सामान्य रूपमा मनाए। टीकापुर नगरपालिका वडा नम्बर 1 दुर्गानगर टोलकी लक्ष्मी रेग्मी:
2: यसपालिको तीज खासै रमाइलो छैन। देशमा यस्तो दुर्घटना भएको कारणले, नेपाली दाजुभाइ दिदी बहिनीहरूको यस्तो दुर्घटनामा मृत्यु भएको कारणले खासै रमाइलो छैन। हामीहरू आफ्नो धर्म कर्ममा आस्था राख्ने भएकोले अब व्रत पूजा आजको लागि जस्तै अनुसार, तर पोहोर परार र साल जस्तो रमाइलो तरिकाले रमझम भएर हामीले मनाएका छैनौ।
1: यस वर्षको तीजमा न धेरै नाचगान भए, न त ठूला ठूला दर खाने कार्यक्रम नै भए। अघिल्ला वर्षहरूमा हिन्दू नारीहरूको महान चाडका रूपमा रहेको हरितालिका तीज पर्व आउनुभन्दा एक साता अगाडिदेखि नै गाउँ शहरमा तीजका भाकाहरू गुन्जिन्थे। गाउँघरमा चहल पहल पनि धेरै हुन्थ्यो, तर यस वर्ष रसुवा बाढ़ीका कारण गाउँघर सुनसान भए भन्नुहुन्छ टीकापुरकी गीता ठकुल्ला।
3: नेपालीको तीजमा केही रमाइलो भइराखेको छैन। पहिला त गाउँघरमा पनि टोल टोलमै तीज बनाना थियो, अहिले त केही पनि छैन। बजारमा पनि चालचुल केही छैन, गाउँघरमा पनि अहिले त सुनसान छ। अहिले बाढ़ी पीड़ितले गर्दा सबै जनता दुखी छ।
1: टीकापुरकी लक्की शाह पनि अघिल्ला तीजहरूमा धेरै रमाउनु हुन्थ्यो, नयाँ नयाँ लुगा किन्नुहुन्थ्यो, तर रसुवा बाढ़ीका कारण उहाँले यस वर्ष न नयाँ लुगा कपडा किन्नुभयो, न उहाँलाई रमाइलो नै भयो।
4: यो पालिको तीज बाढ़ी पीड़ितले गर्दा रमाइलो लागिरहेको छैन। पोहोर सालको तीजमा नयाँ नयाँ लुगा लायौं, यो सालको तीजमा लाएनौं, रमाइलो गर्थ्यौं। यो साल गाउँघरमा पनि त्यस्तो चहल बहल केही छैन, सबजना आफ्नो घरमा छन्। रमाइलो पनि भएको छैन यो सालको तीजमा बाढ़ी पीड़ित। हाम्रो गाउँघर पनि सुनसान छ।
1: अघिल्ला वर्षहरूमा तीजको समयमा टीकापुर बजारका विभिन्न ठाउँमा टेन्ट लगाएर महिला दिदी बहिनीहरूले दुई तीन दिनसम्म नाचगान गर्थे, त्यसले बजारमा पनि मानिसहरूको चहल पहल धेरै हुन्थ्यो। तर यस वर्ष बाढ़ीका कारण यस क्षेत्रका नागरिकहरू पनि बेपत्ता भएकाले तीज मनाउने कुनै औपचारिक कार्यक्रम नै भएनन्। बजार क्षेत्रमा कुनै औपचारिक कार्यक्रम नभएका कारण बजार नै सुनसान बन्यो। त्यसकारण पनि आफूले दुखी भएर यस वर्षको तीज मनायौं भन्नुहुन्छ टीकापुरकी पवित्रा ढुङ्गाना।
5: अहिले त धेरै दुःख तरिकाले अब आफूले मनाइयो भनौँ, आफ्नै घर परिवार बसेर दर खाने कार्यक्रम पनि धेरै राम्रो भएन। टाढाको दिदी बहिनीहरूलाई पनि बोलाउने अवसर पाइएन, अब दुखी छौ सबैजना। यसपालि अब यो रसुवाको बाढ़ी पहिरोले गर्दा धेरै जनधनको क्षति भयो अनि धेरैजनाहरूको ज्यान गयो। तिनीहरूको सम्झनाले गर्दा सबैलाई त्यति रमझम भएन, बजारमा पनि रमझमको कुरा त्यस्तो केही नाचगान पनि भएन।
1: दिदी बहिनीहरूले धुमधामका साथ तीज मनाउनुको साटो रसुवा बाढ़ीमा परि घाइते भएकाहरूको स्वास्थ्य लाभ र मृतात्माको चिर शान्तिको कामना गर्दै श्रद्धांजलि व्यक्त गरेका छन्।
5: बाढ़ीमा पीड़ित हुनेलाई स्वास्थ्य लाभको कामना अनि मृतकहरू प्रति हार्दिक श्रद्धांजलि व्यक्त गर्न चाहन्छौ।
0: कैलालीको टीकापुर नगरपालिका वडा नम्बर 2 को सीतापुर क्षेत्रमा एक महिनादेखि जंगली हात्तीले आतंक मचाइरहेको छ। नजिकै रहेको खोटेना बुढाखानी सामुदायिक वनबाट गाउँबस्तीमा आउने हात्तीले धानबाली खाएर आतंक मचाउन थालेको छ। जंगली हात्तीले रातिको समयमा बस्ती तथा खेतबारीमा प्रवेश गर्न थालेपछि स्थानीय बासिन्दा तरसित बनेका छन्। हात्तीले किसानहरूले लगाएको धानबालीमा समेत क्षति पुगाउँदै आएको छ। लामो समयदेखि हात्तीको आवाजावत नरोकेपछि किसानहरू आफ्नो मेहनतले लगाएको बाली जोगाउन रातभर जागराम बस्नुपर्ने अवस्था रहेको सीतापुरका मनोज चौधरीको भनाइ छ। जंगली हात्तीले टीकापुर नगरको वडा नम्बर 5 को खड्ग स्मृति रंगशाला क्षेत्रमा समेत आतंक मचाएको छ। स्थानीय हर्कपस्थली जंगली हात्तीले करिब एक महिनादेखि नै सो क्षेत्रमा आतंक मचाउने गरेको बताउनु भएको छ। कर्णाली प्रदेश सरकारले प्रदेश सभाको दोस्रो कार्यकालको 8 अधिवेशन अन्त्य गर्न सिफारिशको निर्णय गरेको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज बसेको मन्त्री परिषद बैठकले 2083 साउन 29 गते सोमबार राति 12 बजेदेखि लागू हुने गरी प्रदेश सभाको 8 अधिवेशन अन्त्य गर्न प्रदेश भदौ 29 गते सोमबार राति 12 बजेदेखि लागू हुने गरी प्रदेश सभाको 8 अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख यज्ञराज जोशी समक्ष सिफारिश गर्ने निर्णय गरेको हो। सरकारको निर्णयसँगै प्रदेश सभाको चालू अधिवेशन अन्त्य हुने भएको उद्योग पर्यटन वन तथा वातावरण मन्त्री एवं सरकारका प्रवक्ता कल्याणी खड्गाले जानकारी दिनुभयो। खोज खबरमा जानकीमा सञ्चालन भएको उत्पादनमा आधारित अनुदान कार्यक्रमबाट कृषकलाई राहत लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
6: ल यति छिटो आमा बन्न लागेको त

0: यस्तो अवस्थामा पनि घरमा सकिन सके सबै काम गर्नुपर्छ, कस्तो गाह्रो हुन्छ। पनि काम गर्न विदेश जानु भएको छ, के गर्ने के नगर्ने केही थाहा छैन, त जानु पर्यो जस्तै लाग्छ।
1: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारी, 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ।
2: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
3: हेलो बहिनी, कता हो तिमीलाई थाहा छ कि नै, सिजी कम्पनीको वाइवाई जिंक 15 रुपियाँमा एक पेटी रूपान्ते 60 मा उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
4: मैले त एक पेटी चाउचाउ रु 600 मा किने।
3: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 मा त ब्लक नम्बर 14 मा रहेको हरिलाल किराना पसलमा रु 15 वाला चाउचाउ पाइन्छ, त्यो पनि सिजी कम्पनीको गुणस्तरीय चाउचाउ। र त्यस्तै रु 25 को क्लासिक चाउचाउ र 35 को चाउचाउ रु 2500 रुपियाँमा आउँदैछ नि, त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाइवाईमै किन हाल्ने? 460 मा मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ, त्यो पनि वाइवाई सिजी कम्पनीको। र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानुहोस् है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता हरिलाल किराना पसल, साथै हिन्दू नारीहरूको महान चाड हरितालिका तीर 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: हरिलाल किराना पसल, ब्लक नम्बर 14 पार्क रोड टिकापुर कैलाली, संचालक प्रदीप बहादुर विष्ट, सम्पर्क नम्बर 98-48-40-22-41।
5: विश्रामपछि खोज खबरमा स्वागत छ। अब बाँकी खबर। टीकापुरमा गणेशोत्सव शुरू भएको छ। टीकापुर सेवा समितिको आयोजनामा गणेशोत्सव शुरू भएको हो। गणेशोत्सवको आज एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ। समितिका अध्यक्ष अमित टमट्टाको अध्यक्षतामा भएको कार्यक्रममा टीकापुर नगरपालिका वडा नम्बर 1 का वडा अध्यक्ष मोहन लुवार विकले उद्घाटन गर्नुभएको थियो। महासचिव दीपक विकले स्वागत गर्नुभएको कार्यक्रममा कार्यपालिका सदस्य दीपक निसानी, सामुदायिक रेडियो टीकापुर एफएमका अध्यक्ष डाक्टर योगेन्द्र बजगाई, नेपाल दलित जनउत्थान समाजका अध्यक्ष भोजबहादुर विक लगायतले बोल्नु भएको थियो। मूर्ति ल्याउन सहयोग गर्ने गोपालकर्मी, हिमकर्ण कर्मी र कृष्ण जन्माष्टमीमा सञ्चालन भएको मटकाफुट कार्यक्रमका विजेता खेमा भण्डारीलाई सम्मान गरिएको छ। कार्यक्रम गोपाल विकले सञ्चालन गर्नुभएको थियो। जानकी गाउँपालिकाले उत्पादनमा आधारित अनुदान कार्यक्रम सञ्चालन गरिरहेको छ। कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले उत्पादनमा आधारित गाउँबालीमा अनुदान कार्यक्रम गरेको गाउँपालिकाले जनाएको छ। यस कार्यक्रमले कृषकलाई सहयोग पनि गरेको छ। थप खबर सहकर्मी गीता चौधरीबाट।
6: जानकी गाउँपालिकाले कृषिमा उत्पादनमा आधारित अनुदान कार्यक्रम सञ्चालन गरिरहेको छ। उत्पादनमा आधारित अनुदान कार्यक्रम मार्फत गहुँ बालीमा अनुदान पाएपछि कृषक पनि खुसी भएका छन्। जानकी गाउँपालिका वडा नम्बर 7 का फूलराम चौधरी।
7: सहज मल जल लेना बिहू जम लेना सहज बेटे बाजी हम मूल्य किसान नहीं पैसे प्रधान से अब गाँव पालिका अब अनुदान दे तो हम से किसान सहज हुई।
6: फूलराम चौधरी जस्तै जानकी सात मकुरी का वीरेन्द्र रोकाया पनि हरेक वर्ष गहुँ खेती गर्नुहुन्छ। वहाँले पनि पालिकाबाट उत्पादनमा आधारित अनुदान पाउनुभयो। पालिकाको यो कार्यक्रम कृषकको कृषि खेतीमा हौसला मिल्नुका साथै कृषि खेती गरेका कृषकले अनुदान पाएपछि राहत भएको बताउनुहुन्छ।
8: यो कार्यक्रम अझै पनि राम्रो हो, किसानलाई पनि यस्तै किसिमको अरू पनि चिज मिलोस्, गाउँपालिकाले ऋण पोषणको पनि अलि राम्रो व्यवस्था गर्नु पर्यो, किसानलाई मर्का नपरोस्, त्यस्तै किसिमको राम्रो हो।
6: जानकी गाउँपालिका वडा नम्बर 8 भगरैयाका खुशीराम चौधरी पनि हरेक वर्ष गहुँ खेती गर्नुहुन्छ। वहाँ उत्पादनमा आधारित अनुदान कार्यक्रम मार्फत पालिकाबाट पहिलो वर्ष 39,000 नगद सहयोग पाउनुभयो। वहाँ पालिकाले यसरी कृषकलाई सहयोग गर्ने कार्यक्रम सञ्चालन गर्नु राम्रो भएको बताउनुहुन्छ।
9: पहिलो साल पनि ज्यादा आइलको, पहिलो साल पनि 39 जानकी आठकै श्याम प्रसाद चौधरी पनि पालिकाबाट यस्तो खालको कार्यक्रम हुनु राम्रो भएको बताउनुहुन्छ। जानकी गाउँपालिकाले आर्थिक वर्ष 2079-80 देखि उत्पादनमा आधारित अनुदान कार्यक्रम सञ्चालन गरिरहेको छ। पालिकाले पहिलो वर्ष प्रदेश सरकारको प्रतिफलमा आधारित प्रोत्साहन अनुदान कार्यक्रम सञ्चालन विधि 2077 अनुसार कृषकलाई अनुदान प्रदान गरेको थियो भने पछिल्लो दुई वर्ष पालिकाले आफ्नै कार्यविधि निर्माण गरी प्रतिफलमा आधारित अनुदान कार्यक्रम सञ्चालन विधि 2081 अनुसार कृषकको वर्गीकरणको आधारमा कृषकलाई उत्पादनमा आधारित अनुदान कार्यक्रम सञ्चालन गरेको छ। जानकी गाउँपालिकाका कृषि शाखाका प्रमुख लालवीर चौधरी:
10: जानकी गाउँपालिकाले उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम जुन सञ्चालन गरेको छ यो चाहिँ हामीले आर्थिक वर्ष 2079-80 सालदेखि सञ्चालन गर्दै हालसम्म पनि गरिरहेको अवस्था छ। मेयरले कृषकलाई चाहिँ उहाँहरूको खाता नम्बर माग्छौं र उत्पादनको आधारमा उहाँहरूलाई प्रति केजीका आधारमा उहाँहरूलाई चाहिँ अनुदान रकम प्रभाव गर्ने गरेका छौँ। सुरुमा सञ्चालन गर्दाखेरि आर्थिक वर्ष 79-80 र 80-81 चाहिँ यो कार्यक्रम सञ्चालन गर्दै गर्दा हामीले प्रतिफलमा आधारित प्रोत्साहन अनुदान कार्यक्रम सञ्चालन कार्यविधि 2077 अनुसार प्रदेश सरकारले निकालेको कार्यविधिको आधारमा चाहिँ हामीहरूले प्रति केजी 7 रुपियाँको दरले सम्पूर्ण किसानहरूलाई 7 रुपियाँको दरले चाहिँ अनुदान रकम प्रवाह गरेको थियो भनेपछि अहिले चाहिँ यो विगत दुई वर्षदेखि जानकी गाउँपालिकाले आफै कार्य तयार गरेर 2081 हामीले कृषकको वर्गीकरणको आधारमा साना कृषक, मझौला कृषक र ठूला कृषक गरेर
9: जानकी गाउँपालिकाले उत्पादनमा आधारित अनुदान कार्यक्रम अन्तर्गत अहिलेसम्म किसानलाई 49,05,858 रुपियाँ अनुदान बाँडिसकेको छ। गाउँपालिकाले कृषिमा आत्मनिर्भर बनाउनका लागि कृषकलाई कृषि कार्यमा प्रोत्साहन गर्ने किसिमका कार्यक्रमहरूलाई निरन्तरता दिन आवश्यक देखिन्छ।
5: सहकर्मी गीता चौधरी। अब बाँकी खबर। प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ी पछिको पुनस्थापनाका लागि स्रोतको कुनै पनि कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँग आज प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा छलफल गर्दै उहाँले पुनस्थापनाका लागि सरकारले आफूसँग भएको तथा दात्री निकायहरूले उपलब्ध गराएको स्रोत साधन प्रयोग गर्ने तयारी गरिरहेको बताउनुभयो। उहाँले बाढ़ी प्रभावित स्थानीय तहका जनप्रतिनिधिहरूसँगको आजको छलफलमा उच्च मनोबल राख्न सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो। छलफलका क्रममा प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूबाटै विपदका बेला संघ प्रदेश र स्थानीय तहबीचको तत्कालै समन्वय भएको कुरा सुन्न पाउँदा खुशी लागेको बताउनुभयो। प्रधानमन्त्री शाहले सरकार प्रभावित क्षेत्रमा जतिसक्दो चाँडो सड़क सञ्जाल पुनस्थापना गर्ने गरी निरन्तर काम गरिरहेको उल्लेख गर्नुभयो। उहाँले सड़क सञ्जाल सञ्चालनमा आएसँगै प्रभावित पूर्ववत अवस्थातर्फ सो स्फूर्त फर्कन सहज हुने विश्वास व्यक्त गर्नुभयो। कञ्चनपुरको महाकाली नदीमा बगेर एकजना बेपत्ता भएका छन्। दोधारा चाँदरी नगरपालिका 4 मालिका टोलका 50 वर्षीय अजित दमाई सोमबार बिहान नदीमा बगेपछि बेपत्ता भएका हुन्। प्रहरीका अनुसार बिहान करिब 9:30 बजी महाकाली नदीको टापुमा गाई तार्ने क्रममा दमाई नदीको तीव्र बहावमा बगेका थिए। घटना लगत्तै उनको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो। प्रहरी तथा सुरक्षाकर्मीले महाकाली नदी आसपासका क्षेत्रमा दमाईको खोजी गरिरहेका छन्। कैलालीमा प्रदेश सरकारको मापदण्ड अनुसार दर्ता भएका स्तरीय होटलले अब राति 12 बजेसम्म सञ्चालन गर्न पाउने भएका छन्। यसअघि होटल तथा व्यवसायी राति 10 बजेसम्म बन्द गर्नुपर्ने व्यवस्था रहेकोमा होटल व्यवसाय संघ कैलाली, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय बीच भएको छलफलपछि स्तरीय होटलका लागि सञ्चालन समय 2 घण्टा थप गर्ने सहमति भएको हो। नयाँ व्यवस्था अनुसार प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा स्तरीय होटेलहरूका रूपमा दर्ता भएका होटलले राति 12 बजेसम्म ग्राहकलाई सेवा दिन पाउनेछन्। होटल व्यवसाय संघ कैलालीका अनुसार जिल्लामा यस्ता होटलको संख्या करिब 100 रहेको छ। सम्झौता पत्रमा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख नरेन्द्र चन्द र होटल व्यवसाय संघ कैलालीका अध्यक्ष केशव पाण्डेले हस्ताक्षर गर्नुभएको छ। खोज खबरमा जनआवाज र अरू खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
11: टीकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
12: टीकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
11: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।
13: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ। तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
14: के गरौँ त, म यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
13: दाई बरु एक पटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि के थाहा, त्यहाँ उपचार भइहाल्छ कि।
14: तैले भन्छस् भने लौ जान्न त त्यो सत्कार मेडिकलमा एक पटक।
15: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपीडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टीकापुर, ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड, टीकापुर। फोन नम्बर 0915605095, मोबाइल नम्बर 98484273059।
16: दिदी तिज पनि आउन लाग्यो, यसपालिको तिजमा नयाँ गहना किन्ने सोच छ कि छैन?
17: छ नि बहिनी, तर राम्रो राम्रो डिजाइन र विश्वासिलो पसल खोज्दै थिए नि।
18: त्यसो भए इन्द्रेणी ज्वेलर्समा जाऊ न त, त्यहाँ सुनचाँदीका नयाँ नयाँ डिजाइनका गहना पाइन्छन् रे।
17: ए हो र बहिनी, अरू के पाइन्छन् त त्यहाँ?
18: त्यहाँ त माइले तिलहरी, छटके तिलहरी, रामलीला, झाला, पिटरा झुम्का, बाला, एक आनामा एक जोडी चुरा, बबी औठी, बेरुवा औठी, प्यान्डल, एकदेखि 4 आनासम्मका 9 गेडी हारहरू, चन्द्रमा, मोती चन्द्रमा र अर्डर गरे अनुसार सुनचाँदीका गरगहना बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छन् नि।
17: ओहो बहिनी, यति राम्रो सुविधा अब हाम्रै टीकापुरमा रहेको छ। अनि मूल्य र गुणस्तर कस्तो छ नि?
18: उचित मूल्य, राम्रो गुणस्तर अनि विश्वासिलो सेवा नै त्यहाँको विशेषता हो।
17: त्यसो भए ढिलो नगरौँ न बहिनी, आजै जाऊ।
18: ल जाऊ, तपाईँहरू पनि आफ्नो रुचाइको गहना किन्न इन्द्रेणी ज्वेलर्समा नै आउनुहोस्।
17: इन्द्रेणी ज्वेलर्स, बलभद्र चौक, टीकापुर, कैलाली। सञ्चालक रन बहादुर सुनार, सम्पर्क नम्बर 9848440019।
5: विश्रामपछि खोज खबरमा पुनः स्वागत छ। अब बाँकी खबर। सब डिभिजन कार्यालय सड़क रिभिजन कार्यालय बैतडीले तोकिएको म्यादभित्र काम सम्पन्न नगर्ने 10 निर्माण कम्पनीसँगको ठेक्का सम्झौता रद्द गरेको छ। कार्यालयले सार्वजनिक सूचना जारी गर्दै महाकाली, मध्यपहाड़ी तथा खोटपे चैनपुर लगायत राजमार्ग अन्तर्गतका सड़क निर्माण, स्तर उन्नति र मर्मत सम्बन्धी ठेक्का रद्द गरेको डिभिजन प्रमुख किरण सुवेदीले बताउनुभयो। सार्वजनिक खरिद ऐन 2063 दफा 59(7) तथा ठेक्का सम्झौता रहेको सामान्य शर्त बमोजिम सम्झौता अन्त्य गरिएको डिभिजन कार्यालयले जनाएको छ। ठेक्का सम्झौता रद्द गरिएका निर्माण व्यवसायलाई सार्वजनिक खरिद नियमावली 2064 नियम 141 बमोजिम कालो सूचीमा राख्न सिफारिश गरिने कार्यालयले जनाएको छ। यस्तै सम्बन्धित निर्माण व्यवसायको कार्य सम्पादन, जमानत र अग्रिम भुक्तानी बापतको धरोडी समेत जफत गरिने सूचनामा उल्लेख छ। कार्यालयले स्वीकार्य रूपमा सम्पन्न भइसकेका कामको वित्तीय फरफारकका लागि सम्बन्धित निर्माण व्यवसायलाई 15 दिनभित्र सम्पर्क गर्न निर्देशन दिएको छ। तोकिएको समयभित्र सम्पर्कमा नआए कार्यालयका प्राविधिकबाट नाप जाँच गरी वित्तीय फरफारकको प्रक्रिया अगाडि बढ़ाइने पनि डिभिजन प्रमुख सुवेदीको भनाई छ। खोज खबरमा अब पालो जनावासको हिन्दू नारीहरूको महान पर्व हरितालिका तीजको आज मुख्य दिन। आजको जनावासमा हामीले यस वर्षको तीज कसरी मनाउनु भयो भनी केही महिलाहरूलाई सोधेका छौं।
19: मेरो नाम गंगा खनाल। तीज प्रोग्राममा पहिले जस्तो रमाइलो भएन, साथीहरूसँग भेटघाट गरेर बिहान उठेर नुहाइधुवाइ गर्यो, पूजा गर्यौं, महिला दिदी बहिनीहरूसँग भेटघाट गएर रमाइलोसँग नाचगान गर्न पाएन। बाढी पीड़ितको कारणले धेरै घटनाहरू घटेको कारणले यहाँ धेरै रमाइलो भइरहेन।
20: मेरो नाम उर्मिला शाह, दुर्गा देवी टोल विकास संस्थाको अध्यक्ष। 2082 साल असोज 9 गते यसको शिला हालेका थियौं गोरेस मन्दिरको। नगर टोल, उपहार टोल, दुर्गा देवी टोल मिलेर 29 गते चौथी भएको हुनाले हामीले पछिता आज गरेर मरे पनि बाँचे पनि मान्छेले हाँस्नै पर्छ भन्छन्। अब हाँस्नै पर्यो, बोल्नै पर्यो सबैले। भोटे कोसीको लाग्दा त हामी सबै सम्पूर्ण दुखी छौ। यो मन्दिरको प्रतिष्ठा गर्दाखेरि सबै कलश यता हुँदाखेरि एक मन रमाइलो पनि भएर वर्ष दिनको हरितालिका तीजको हामीलाई खासै रमाइलो लागेन, हामीले गरेका पनि छैनौ र हामीलाई रमाइलो लागेन। एउटा बाढी पीड़ितको दुःख देखेर त्यो दुःख पीड़ा हाम्रै हो, हाम्रै दिदी बहिनी हो, हामी नै परेका हौ, हामी नै दुखी हो भनेर हाम्रो पनि मन दुखेको छ। उहाँहरूको स्वास्थ्यलाई धेरै धेरै सुधार आओस्, अब गुम्नेहरूलाई हार्दिक श्रद्धाञ्जली दिँदै।
21: मेरो नाम डम्मारा तिमिल्सिना। कलश यात्रा गर्यौं, यसपालि तीज नुहाइ धुवाई गरेर पूजा गर्यौं। भोटे कोसीको बाढी पीड़ितको कारणले यो पालि खासै रमाइलो भएन।
22: मनसरा साई हो, बिहान नुहाइ धुवाई मा बहिनी सबै जम्मा भयौं, राम्रो भयो।
23: लोकेन्द्र प्रसाद तिमसेना। पोहोर साल रमाइलो भइरहेको थियो तीजमा, आज भोलि रसुवा बाढी पीड़ितले गर्दा टिकापुर नगरपालिका सुमसाम देखिएको छ। तैपनि त्यहाँको सबै बाढी पीड़ितलाई राहत होस् भन्ने हिसाबले हाम्रो यहाँको दिदी बहिनीहरू एकदम सुमसाम भएर आज पूजा गरेर बिहान सबै आफ्नो घरमा मन धारणमा बस्नु भएको छ। उहाँहरूलाई बाढी पीड़ितहरूलाई राहतको कार्यक्रमका लागि सबैले अहिले तीज नबनाउने गरेर एकदम सुमसाम भएको छ हाम्रो टिकापुर।
24: मेरो नाम कृष्ण कुमारी उपाध्याय हो। रसुवामा बाढी आयो भने पोहोर सालको जस्तो पनि मनाइएन, भनौँ हल्का फुल्का भयो। बिहान उठ्यो, कलश यात्रा गरियो, कलश यात्राबाट मन्दिरमा मूर्ति पनि भित्रायो, सबै थिम गरियो। तर तीज चाहिँ पोहोर सालको जस्तो भएन, मनमा त्यस्तो हर्ष कहिले भएन। सबै महिला दिदी बहिनी एक हुन्थ्यौ, मजाले तीज मनाउँथ्यौ। अहिले बाढी पीड़ितको गर्दा महिला दिदी बहिनी पनि एकजुट भएको छैनौ, त्यसको लागि शोक मनाउँदैछौ।
5: अब बाँकी खबर। अहिले देशभर साधारणतया बदली भइरहेको छ। देशका केही स्थानहरूमा वर्षा पनि भइरहेको छ। सुदूरपश्चिम कर्णाली र लुम्बिनी प्रदेशका केही क्षेत्रहरूमा वर्षा भइरहेको छ। आज राति पनि देशभर साधारणतया बाधा लाग्नेछ। कोशी बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। देशको पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। यसका तराई भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी बागमती र गण्डकी प्रदेशको हिमाली पहाड़ी भूभागका एक दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै समाचारसँगै खोज खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। आज हरितालिका तीजको मुख्य दिन, हिन्दू नारीहरूले व्रत बसी महादेवको पूजा आराधना गरी मनाउँदै। विनाशकारी रसुवा बाढीको असर तीजमा पनि पर्यो, यस वर्षको तीज सामान्य तरिकाले मनाएको महिला दिदी बहिनीको भनाई। जानकी गाउँपालिकाले सञ्चालन गरेको उत्पादनमा आधारित अनुदान कार्यक्रमबाट कृषकलाई राहत, कार्यक्रम राम्रो भएको कृषकको भनाई। र टीकापुरमा जंगली हात्तीको आतंकका कारण स्थानीय नागरिक त्रसित। हवस् त, हरेलाई खोज खबर यति नै। प्राविधिक मित्र छपिला चौधरीलाई धन्यवाद दिँदै अहिलेको खोज खबरबाट म ईश्वर साउद विदा हुन्छु। सामुदायिक रेडियो टीका अपर एफएम सुन्दै गर्नुहोला। नमस्कार।

0: नमस्ते, मेरो नाम डाक्टर अङ्कित आचार्य। अहिले तराईको भागहरूमा बर्खायाममा सर्पको टोकाईहरू केसहरू एकदम बढेर आएको छ। अब सर्प चाहिँ जतिखेर पानी पर्छ त्यसमा चाहिँ चिसो भएपछि चाहिँ जहाँ ड्राई हुन्छ, जहाँ पानी हुन त्यो ठाउँमा चाहिँ आउने गरेको हुनाले, यदि हजुरहरूले चाहिँ वरिपरि सरसफाई गर्नुभएको छ भनेपछि चाहिँ सर्पको बस्ने स्थान चाहिँ कम हुने हो, लुक्ने स्थान चाहिँ कम हुने हो। अनि यदि घरको भित्र काठ अथवा केही फोहोरहरू कतिलरी म्यानेज गरेर राख्नु भएको छ भने त्यही ठाउँमा चाहिँ आएर सर्प बस्न सक्छ। अनि यदि घरमा के गाई बस्तु के पाल्नुहुन्छ भने त्यसको लागि घाँस दाउरा के गर्न साँझ पखतिर जानुहुन्छ भने सर्पको टोकाई हुने चान्स चाहिँ एकदम बढी हुन्छ। अब के गर्ने भन्दाखेरि घरको वरिपरिको सरसफाई गर्नु पर्यो, अनि घरको जुन ढोकाहरूको चरमा पनि सर्प आउन नसक्ने चाहिँ बनाउनु पर्यो। त्यो कुराहरू हो। यदि टोकिहाल्यो भने चाहिँ विष चाहिँ तान्ने प्रयास चाहिँ नगर्नुहोला, मुखले त्यसलाई चिर्ने प्रयास पनि नगर्नुहोला, एकदमै बेसरी बाँध्ने प्रयास पनि नगर्नुहोला। त्यो कुनै हात खुट्टा अथवा केसीमा टोकिया छ अनि बेसरी बाँध्नु भएको छ भने त्यसको रगत नपुगेर खुट्टा अथवा हात काट्नु पर्ने अवस्था पनि आउन सक्छ। अब गर्ने काम चाहिँ के भन्दाखेरि जति सक्दो चाँडो हस्पिटल अथवा प्राथमिक स्वास्थ्य केन्द्रमा जाने, हिँडेर जाने होइन कि जुन ठाउँमा टोकिया छ त्यसलाई चाहिँ स्टेबल बनाउनु पर्यो, छिट्टो हिँड्न भएन। जस्तै हातमा टोकिया छ भनेपछि हात चल्न भएन, हात नचलाएर केही चिजले रोकेर थामेर कसैको सहयोग लिएर हजुरहरू जान सकिन्छ। जति सक्दो चाँडो हस्पिटल आउनुभयो भने बाँच्ने चान्स एकदम बढी हुन्छ।
1: टिकापुर नगरपालिका 5 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
2: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै आरती ब्युटी एण्ड कस्मेटिकमा तीजको अवसरमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्युटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
3: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98624 70483।
4: आई बुढल्ला सुन्टो कि नै वानन्दे भोज आगिली न अब समय एक ठो घर गहना नै हो बनाइना उनेना पट्टा नि पैना त
5: अरे गहना बनाइना त हो दुकान खोस्ती खोस्ती परेशान आटु कहाँ बनाऊ कहाँ बनाऊ
4: तुहार बाटास तरह तुहार रामपुरान दिदी ये नहीं सामुएल ज्वेलर्स में से गहना बना कान से के कतरा सुगर बना कान लबाटी
5: ए ले ले ठीक है बा चल हाली भात वट खाई और जाई कहूँ सामुएल ज्वेलर्स में घर गहना बनाई। सामुएल ज्वेलर्स, बलभद्र चौक चिकापुर, प्रोप्राइटर तेहरी सिंह सुनार।
4: हमारे यहाँ हरेक मेरी सुन चांदी के गर गहना बना जाए, रसायन बिना रसायन के गर गहना बना जाए, वो ऑर्डर अनुसार फिर बना जाए। मोबाइल नंबर 98684 41208 और 98486 39261।
6: समुन्नत समाज का लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: लाउन साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ। होइन, यो टिकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
1: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाउँ न लक्ष्मी कटेज एन्ड खाजा घरमा, त्यहाँ त एकदम शुद्ध सफा र मिठो परिकारहरू पाइन्छ।
0: ए हो र, त्यसो भए जाउँ न, जाउँ सँगै जाउँ, तन्नै खाएर आउँला।
1: तपाईँलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
0: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक एफएम नजिकै, प्रोप्राइटर लोकराज खनाल, सम्पर्क नम्बर 9848569964।
2: चियाको होटल टिकापुर।
3: उपभोक्ता वर्गमा टिकापुर नगरपालिकाको अनुरोध। आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
4: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
3: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक, तराजुको अवस्था ठिक छैन हेरौं।
4: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
3: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
4: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
3: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
4: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
3: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
4: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून मजिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
3: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनाऊ र अरूलाई पनि सचेत बनाऊ।
4: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टिकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 9848-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
3: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टिकापुर नगरपालिका।

0: दिदी तीज पनि आउन लाग्यो। इस पालीको तीजमा नयाँ गहना किन्ने सोच छ कि छैन?
1: छ नि बहिनी, तर राम्रो राम्रो डिजाइन र विश्वासिलो पसल खोज्दै थिए नि।
2: त्यसो भए इन्द्रेणी ज्वेलर्समा जाउँ न त, त्यहाँ सुन चाँदीका नयाँ नयाँ डिजाइनका गहना पाइन्छन् रे।
1: ए हो र बहिनी, अरू के पाइन्छन् त त्यहाँ?
2: त्यहाँ त माइली तिलहरी, छटके तिलहरी, रामलीला, झाला, पिचडा, झुम्का, बाला, एक आनामा एक जोडी चुरा, बबी औठी, बेरुवा औठी, पेन्डल, एकदेखि चार आनासम्मका नौगेडी हारहरू, चन्द्रमा, मोती चन्द्रमा र अर्डर गरे अनुसार सुनचाँदीका गरगहना बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छन् नि।
1: ओहो बहिनी, यति राम्रो सुविधा अब हाम्रै टिकापुरमा रहेको छ। अनि मूल्य र गुणस्तर कस्तो छ नि?
2: उचित मूल्य, राम्रो गुणस्तर अनि विश्वासिलो सेवा नै त्यहाँको विशेषता हो।
1: त्यसो भए ढिलो नगरौ न बहिनी, आजै जाउँ।
2: ल जाउँ, तपाईँहरू पनि आफ्नो रुचाइको गहना किन्न रेडी ज्वेलर्समा नै आउनुहोस्।
0: इन्द्रेणी ज्वेलर्स, बलभद्र चोक, टिकापुर, कैलाली। संचालक रन बहादुर सुनार। सम्पर्क नम्बर 9848440019।
3: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहक वर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एल्विस एल्विरा टेरसमा हरितालिका तीजको उपलक्ष्यमा डिजाइन डिजाइनका साडी, सुट, कुर्ती, पलाजा र थानका कपडाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
0: एल्विस एल्विरा टेरस, सिद्धार्थ चोक, गालप सुपरमार्केट अगाडि, टिकापुर, कैलाली। संचालक सुजिता श्रेष्ठ। सम्पर्क नम्बर 9811367838।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।

0: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै दुर्गा ज्वेलर्समा एक नम्बर सुनबाट निर्मित माइली तिलरी, छड्के तिलरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुनचालीका गरगहनाहरू बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: दुर्गा ज्वेलर्स, बलभद्र चोक नमुना इन्टरप्राइजेज नजिकै टिकापुर कैलाली, संचालक देव बहादुर सुनार, सम्पर्क नम्बर 9868।

0: जानकी गाउँपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
1: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 को पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अरेल्ला सुन चाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: अरेल्ला सुन चाँदी पसल बलभद्र चोक टिकापुर, एलएन मेडिकल अगाडि, संचालक खुमराज सुनार, सम्पर्क मोबाइल नम्बर 9810625347।

0: बहिनी घरमा बट्टीको सामान चाहिएको थियो, कहाँबाट किन्ने होला?
1: किन टाढा जानु हो दिदी, जमारा पारी पेट्रोल पम्प अगाडि न्यू ओम बिजुली भण्डार सप्लायर छ नि, त्यहाँ घर तथा पसलका लागि चाहिने विभिन्न विद्युतीय सामानहरू पाइन्छन्।
0: ए हो र, त्यहाँ कस्तो कस्तो सामान पाइन्छन्?
1: त्यहाँ त हाउस वायरिङ सम्बन्धी सम्पूर्ण सामानहरू, विभिन्न ब्रान्डका तार, एसी, पंखा, हिटर, गिजर, मोटर तथा हाउस वायरिङ सम्बन्धी पाइने एकमात्र न्यू ओम बिजुली भण्डार छ नि।
0: त्यसो भए अब बिजुलीका सामान किन्न अन्त कतै जानै परेन।
1: हो नि, तपाईँलाई पनि घर कार्यालय वा पसलका लागि बिजुलीका सामान चाहिएको छ भने आजै आउनुहोस्।
0: न्यू ओम बिजुली भण्डार सप्लायर्स, जमरापारी पेट्रोल पम्प अगाडि, संचालक राम बहादुर चन्द, सम्पर्क नम्बर 9848967633 र 9851882646।
2: आँखाका रोगीहरूलाई अत्यन्त जरुरी सूचना। नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पताल र भजनी नगरपालिकाको संयुक्त आयोजनामा प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा यही असोज 3 र 4 गते आँखा शिविर सञ्चालन गरी मोतीबिन्दुका बिरामीहरूको शिविरमा नै निशुल्क अपरेशन गरिने र निशुल्क औषधि पनि उपलब्ध गराइने भएकोले आँखाका रोगीहरूले समयमा नै सम्पर्क राख्न हुन अनुरोध छ। विस्तृत जानकारीका लागि गेटा आँखा अस्पताल, सम्पर्क नम्बर 0915752004, स्वास्थ्य संयोजक कैलाश डंगौरा थारू, सम्पर्क नम्बर 9844857875।
3: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहक वर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै हार्दिक सुनचाली पसलमा छक्के तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चाक्की, पेन्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
0: हार्दिक सुन चाँदी पसल, सरकारी अस्पतालको भित्री रोड, सञ्चालक शंकर साहू, सम्पर्क नम्बर 9848420

0: हरितालिका तिज 2083 तथा थारू समुदायक महान पर्व अटवारी के सुखद अवसर में समस्त औडावासी दादू भैया और दीदी भैया हुकन म सुख शांति समृद्धि एवं सुस्वास्थ्य के हार्दिक मंगलमय शुभकामना व्यक्त करती। जानकी गांव पालिका वडा नंबर 5 के कार्यालय अमौरा कैलाली।
1: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: विवाहको तयारी त शुरू भयो, तर पूजाका सामानहरू कहाँबाट ल्याउने होला?
0: त्यसको चिन्ता किन गर्छौ बहिनी, मंगलेश्वरी पूजन भण्डार छ नि, त्यहीबाट ल्याउला। विवाह तथा शुभ कार्यका लागि चाहिने पूजाका सम्पूर्ण सामग्री, माला, टीका, कलश, धूप दीपका साथै ज्योतिषी परामर्श तथा सम्पूर्ण कर्मकाण्ड लगायत आवश्यक सामग्रीहरू एकै ठाउँमा पाइन्छन्।
2: ओहो, त्यसो भए विवाहको पूजाको सामान खोज्दै धेरै पसल धाउनै नपर्ने रहेछ नि।
0: हो नि बहिनी, गुणस्तरीय सामान, उचित मूल्य र आवश्यक सामग्रीको राम्रो व्यवस्था सबैका लागि मंगलेश्वरी पूजन भण्डार।
2: त्यसो भए विवाहको सामान पनि मंगलेश्वरी पूजन भण्डारबाटै हिँड्न जाउँ है।
0: अवश्य, तपाईँको शुभ कार्यलाई अझ मंगलमय बनाउन एक पटक आउनुहोस्।
1: मंगलेश्वरी पूजन भण्डार, टिकापुर 4 चौतारी नजिकै, संचालक छत्रराज उपाध्याय, सम्पर्क नम्बर 98-66-27-27-99।
0: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै रडगैया झोला उद्योगमा विभिन्न डिजाइनका झोला सुगठ मूल्यमा पाइन्छन्। जस्तै स्कूल ब्याग, क्यारिङ ब्याग, लगेज ब्याग, फाइल ब्याग लगायतका विभिन्न डिजाइनका ब्याग अर्डर गरे अनुसार बनाइन्छ र पुरानो बिग्रेको झोला मरमत गरिन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला।
3: रडगैया झोला उद्योग, मुनुवा रोड, टिकापुर, कैलाली, संचालक राम प्रसाद चौधरी।

0: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सामोहिल ज्वेलर्समा सुनबाट निर्मित विभिन्न डिजाइनका गरगहनाहरू बनाइन्छ। जस्तै कानीहार, हार, छटके तिलहरी, माइले तिलहरी, नौगेरी, मोगल सूत्र, बाला, औठी, चापखी, झुम्का अर्डर गरे अनुसार खरिद बिक्री पनि गरिन्छ। सामुएल ज्वेलर्स, बलबद्ध चोक, टिकापुर, कैलाली। संचालक सामुएल सुनार।
1: सूचना टिकापुर स्थित पुरानो हाट बजार मैदानमा यही 2083 असोज 1 गतेका दिन रामा रोशन विकास केन्द्रको प्रथम साधारण सभाका साथै मौलिक घाँस्या पर्व भव्य रूपले मनाइँदैछ। औपचारिक कार्यक्रम प्रमुख अतिथि माननीय पूर्व मुख्यमन्त्री श्री कमल बहादुर शाह लगायतका विशिष्ट व्यक्तिहरूको समूह उपस्थितिमा हुँदै विशेष आकर्षण बहुचर्चित खेलाउडा खेलाउडीहरूको घम्सा घम्सी न्याउले खेल हुने

0: सम्पूर्ण संस्कृति प्रेमी महानुभावहरूलाई कार्यक्रममा उपस्थितिको लागि हार्दिक आमन्त्रण गर्दछौ। रामारोशन विकास केन्द्र टिकापुर कैलाली।
1: तपाईँ सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।
2: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। भोटेकोशी बाढ़ीबाट कृषि क्षेत्रमा 1 अर्ब भन्दा बढ़ीको क्षति, पशुपक्षीमा मात्र 1 अर्ब 11 करोड़को क्षति। रसुवा बाढ़ी प्रभावित क्षेत्रमा स्थानीय जनप्रतिनिधि र प्रधानमन्त्री बीच छलफल, बजेटमा चिन्ता नगर्न प्रधानमन्त्रीको आग्रह।
3: उहाँले के भन्नुभएको छ भने हामीलाई बजेटको लागि यहाँले चिन्ता गर्नु पर्दैन, होइन के कस्तो चाहिँ पूर्वाधारहरू, के कस्तो चाहिँ जनतालाई प्रत्यक्ष रूपमा राहत दिन सक्ने।
2: आज हरितालिका तीज, शिवालयमा व्रतालुहरूको घुइचो, परम्परासँगै स्वास्थ्यमा पनि ध्यान दिन चिकित्सकको सुझाव। सुदूरपश्चिम प्रदेशको बजेट प्रभावित हुँदा कर्मचारीलाई तलब खुवाउने समस्या।
4: खर्च यति बेला नै बढ़ी चाहिनुपर्नेमा अहिले तलब नहुँदा घर खर्च धान्न पनि दौदो परेको अवस्था, म लगायत सम्पूर्ण कर्मचारीको अवस्था यस्तै हो।
2: प्रतिनिधि सभाको आगामी बैठकको कार्यतालिका तयार, असोजको तेस्रो सातामा अधिवेशन अन्त्य गर्ने तयारी, प्रधानमन्त्री संघको प्रश्न उत्तर कार्यक्रम भने हटाइयो।
5: भाद्र 10 गते गर्ने भनिएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर चाहिँ अब भटेपछि त्यो सिलीमाको बाढ़ीका कारणले असम्भव भयो, होइन।
2: र फिफाबाट निलम्बनमा परेको अखिल नेपाल फुटबल संघ एन्फाले निलम्बन फुकुवाका लागि ज्ञापन पत्र सहित धरना दिने।
6: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: मुलुकी देवानी समिताको दफा 40 बेपत्ता व्यक्तिलाई मृत घोषणा गर्न 12 वर्ष कुर्नुपर्ने प्रावधान छ। राज्यले मृत घोषणा नगरी क्रिया खर्च, सहायता, बीमा दावी, मृतकका नाममा रहेको जग्गाको नामसारी र बैंक खाताको रकम निकाल्ने जस्ता अत्यावश्यक कामहरू अगाडि बढ़दैनन्। भोटेकोशीको बाढ़ीले बेपत्ता बनाएका परिवारले कानूनी प्रावधान परिवर्तन गरी समस्या समाधान गरिदिन माग गरेकाले यस्ता अप्ठ्यारामा कानून संशोधनको बाटो लिनु उपयुक्त हुन्छ। अब खबर सन्तोष गन्धर्वबाट।
7: सरकारले भोटेकोशी बाढ़ीले क्षतिग्रस्त बनाएको सड़क तथा पुलको पुननिर्माणलाई तीव्रता दिने भएको छ। सरकारले आगामी असोजभित्रै सड़क सञ्जाल सञ्चालनमा ल्याउने गरी काम अघि बढ़ाएको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले बताउनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहसँग प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज भएको छलफलमा मन्त्री लम्सालले सड़क पुल निर्माणका लागि विभिन्न विषयगत 8 कार्यदल गठन गरिएको समेत जानकारी गराउनु भएको छ। आगामी मंगिरसम्म बाढ़ी प्रभावित क्षेत्रमा खानेपानी प्रणाली पुनर्स्थापना गर्ने सरकारले योजना समेत बनाएको उहाँले बताउनु भएको छ। रसुवा बाढ़ी प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधि र प्रधानमन्त्री बालेन्द्र शाहबीच आज छलफल भएको छ। जनप्रतिनिधिहरूले प्रधानमन्त्रीसँग सड़क र पुल निर्माणलाई प्राथमिकता दिन माग गरेका छन्। सिंहदरबारमा भएको छलफलमा बाढ़ी प्रभावित क्षेत्रका प्रतिनिधिहरूले प्रभावित क्षेत्रमा तत्काल वैकल्पिक सड़क तथा बेली ब्रिज निर्माणलाई प्राथमिकता दिन सरकारसँग माग गरेको नुवाकोटको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले बताउनुभयो।
3: हामीले कनेक्टिभी वैकल्पिक मार्गको कुराहरू सबै कुराहरू प्रस्तुत गरिसक्नु उहाँले के भन्नुभएको छ भने हामीलाई बजेटको लागि यहाँले चिन्ता गर्नु पर्दैन, होइन के कस्तो चाहिँ पूर्वाधारहरू, के कस्तो चाहिँ जनतालाई प्रत्यक्ष रूपमा राहत दिन सक्ने, होइन जनतालाई तत्कालै चाहिँ अब पुनस्थापनाको कुरा छ, होइन पुनर्वासका कुरा छ, पुनस्थापनाका लङ टर्मको उहाँहरूलाई एकदमै जीविकोपार्जन सहितको उहाँहरूलाई पुनस्थापित गर्नुपर्ने छ, त्यो विषयमा छलफल भएको हो।
7: छलफलमा प्रधानमन्त्रीले पूर्वाधार निर्माणसँगै जनताको पुनर्वासका लागि बजेटको कुनै पनि चिन्ता नभएको बताउनु भएको थियो। बैठकमा बस्ती स्थानान्तरणका लागि सुरक्षित स्थान पहिचान, जग्गा व्यवस्थापन तथा आवश्यक परे वन क्षेत्रसँग प्रभावितको जग्गा सट्टापट्टा गर्ने कानूनी व्यवस्था मिलाइदिन समेत जनप्रतिनिधिले माग गरेका छन्। यसैबीच नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष बीरबल तामाङ बैंकिङ कसुरमा सिंहदरबार परिसरबाटै पक्राउ पर्नु भएको छ। उहाँ विरूद्ध उजुरी परेपछि प्रहरी वृत्त दरबार मार्गले वैशाख 28 काठमाडौँ जिल्ला अदालतमा पक्राउ अनुमति माग गर्दै पत्र पठाएको थियो। अरूण अर्यालको जायरीमा नेपाल सरकार र प्रतिवादी तामाङ रहेको बैंकिङ कसुर मुद्दाको अनुसन्धानका क्रममा उहाँलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। भोटेकुसी बारीले कृषि क्षेत्रमा 1 अर्ब रूपियाँ भन्दा बढ़ीको क्षति पुर्याएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति तथा आवश्यकता मूल्यांकन प्रतिवेदनले धान तरकारी तथा पशुपन्छी क्षेत्रमा ठूलो क्षति पुर्याएको देखाएको हो। प्रतिवेदन अनुसार बाढ़ीबाट विभिन्न स्थानीय तहमा 1,679 हेक्टर धान खेती प्रभावित भएको छ। त्यसबाट करिब 5,843 टन धान उत्पादनमा क्षति भएको अनुमान गरिएको छ। 137 हेक्टर तरकारी खेती प्रभावित हुँदा करिब 1,843 टन तरकारी उत्पादनमा क्षति भएको छ। नुवाकोटको विदुरमा मात्रै 700 हेक्टर धान खेतीमा क्षति पुगेको छ। प्रतिवेदन अनुसार 252,445 पशुपन्छी प्रभावित भएका छन्। यसबाट करिब 1,11,39,00,00 क्षति भएको अनुमान गरिएको छ। करिब 214,827 कुखुरा प्रभावित भएका छन्, जुन कुल प्रभावित पशुपन्छीको 85.1% हो। प्रतिनिधि सभाको आगामी बैठकको कार्यतालिकामा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम हटाइएको छ। असोज 15 सम्मको संसदीय क्यालेण्डरमा प्रधानमन्त्री बालेन्द्र शाहसँग भदौ 10 गते गर्ने भनेको प्रश्नोत्तर सूचीबाट हटाइएको हो। क्यालेण्डर अनुसार भोलि र पर्सी प्रतिनिधि सभाको बैठक बस्नेछ। संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरी,
5: उपलब्ध कार्यभार जे जति छन् विधेयकहरू, सन्धि सम्झौताहरू, त्यसै गरेर केही सार्वजनिक महत्वको प्रस्तावहरू लगायतका विषयलाई लिएर अहिलेको क्यालेण्डर तयार गरिएको छ। बीचमा सरकारले कुनै विधेयकहरू लिएर आउन चाहेको अवस्थामा यही क्यालेण्डरभित्र हामी समावेश गरेर अगाडि बढ़ाउँछौ। त्यसै गरेर समितिबाट कुनै विधेयकमाथिको प्रतिवेदन उपलब्ध भएमा पनि यही क्यालेण्डरभित्र रहेर हामी अगाडि बढ़ाउँछौ। सम्भवतः अधिवेशन चाहिँ 3रो हप्ता असोजको तिर चाहिँ अधिवेशन अन्त हुन सक्छ भन्ने तरिकाबाट छलफल चाहिँ कार्यव्यवस्थामा भएको छ। भाद्र 10 गते गर्ने भनिएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर चाहिँ अब भटेपछि कृषिमाको बाढ़ीका कारणले असम्भव हो होइन। त्यो दिन हामीले सामान्य बैठक त गर्यौं तर बिजनेसमा छिर्दि नछिरिकन त्यो बारेमा नेपाल सरकारले जानकारी गराउने सम्भवमा सीमित रह्यो। आपसी समन्वय गरेर मिति तय गरिने भन्ने छ।
7: कांग्रेस संस्थापन इतर पक्षले नेता कार्यकर्ताहरूको आत्मसम्मानमा कुनै पनि पदको सौदाबाजीको विषय हुन नसक्ने तर्क गरेको छ। संस्थापन पक्षले आगामी 15 महाधिवेशनमा सदस्यता अध्यावधि गरेका नगरेकालाई पनि भाग लिन पाउने र 14 महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित कार्य समितिमा रहने गरी निर्णय गरेपछि पूर्व सभापति शेरबहादुर देउवा पक्षले सम्झौता नहुने बताएको हो। कांग्रेस नेता डाक्टर शशांक कोइरालाले एकलौटी रूपमा अगाडि बढ़ने विषय कुनै पनि हालतमा उचित नहुने बताउनुभयो।
8: पार्टीको आधिकारिकता सम्बन्धी विषय सम्मानित सर्वोच्च अदालत विचाराधीन रहेको अवस्थामा पार्टीको अधिवेशन र महाधिवेशनको एकतर्फी रूपमा घोषणा गरेको कार्यतालिका स्थगन गरेर वार्ता र संवाद मार्फत सहमति पुग्न वा सम्मान्य सर्वोच्च अदालतको निर्णयको प्रतीक्षा नगर्न एकलौटी रूपमा अगाडि बढ़नु कुनै पनि हालतमा उचित मान्न सकिन्न।
7: यसैबीच आन्तरिक तिक्तता मेटाउने पार्टी सभापति गगन थापा लचिलो बनेको भन्दै 15 महाधिवेशन निर्धारित समयमै सम्पन्न हुने नेताहरूले दावी गरेका छन्। कांग्रेस सहमहामन्त्री प्रकाश स्नेह रसाइलीले निर्धारित मितिमा महाधिवेशन सम्पन्न हुनेमा कुनै आशंका नभएको सीआईएनसँग बताउनुभयो।
9: पहिलो कुरा त शेरबहादुर देउवाले म सभापति हो भन्नु, सर्वोच्च अदालतको दुईटा फैसलाको उल्लङ्घन पनि हो, सर्वोच्च अदालतको फैसलाको अपमान पनि हो, त्यसको अवज्ञा गरेको पनि यसमा हाम्रो गम्भीरता थियो। त्यो कुरा हामीले पार्टी एकताका सन्दर्भमा एकदमै लचिलो भएर उहाँले जे चाहिँ बाढाको मूल शब्दका रूपमा प्रतीक्षाको विषय बनाउनु भएको थियो त्यो चाहिँ प्रतीक्षाको विषयलाई हामीले चाहिँ सरलीकरण गरेका हौ। अब त्यो बाटोबाट भन्दा अर्को बाटोबाट उहाँहरूलाई पार्टीको महाधिवेशनमा जो अब यसमा असहमत हुन्छ के अरे त्यसमा
7: भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीज पर्व आज देशभर श्रद्धा र उत्साहका साथमा मनाइएको छ। तीजको अवसरमा बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर क्षेत्रमा शिवालयका व्रतालु महिलाको घुइँचो लागेको थियो। आजको दिन व्रतालुले निराहार तथा श्रद्धापूर्वक व्रत बसि भगवान शिव र पार्वतीको विशेष पूजा आराधना गर्ने परम्परा छ। हिजो दरखायसँगै औपचारिक रूपमा शुरू भएको तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ। तीजको मुख्य दिन आज हरितालिका व्रत बसिन्छ भने भोलिपल्ट चौथीका दिन गणेश भगवानको पूजा गर्ने चलन रहेको छ। परम्परा अनुसार तीजमा निराहार व्रत बस्ने चलन रहे पनि स्वास्थ्यलाई व्यवस्था गर्दा समस्या आउन सक्ने चिकित्सकहरू बताउँछन्। त्यस्तै व्रत बस्दा आफ्नो स्वास्थ्य अवस्था, शरीरको क्षमता र आवश्यक सावधानीलाई समेत ध्यान दिन चिकित्सकहरूले सुझाव दिएका छन्। सीआईएनसँग कुराकानी गर्दै वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डाक्टर रोशन कुमार झा,
10: यसमा चाहिँ निराहार उपास बस्ने, पानी समेत नखाने जुन छ त्यो हाम्रो धर्महरू अनुसार गर्ने हो, तर आफ्नो स्वास्थ्यलाई पनि ख्याल गर्नुपर्छ। विशेष गरी डायबिटिज भएका जसले चाहिँ नियमित आफ्नो सुगरको रोग सेवन गर्नुपर्ने हुन्छ, र गर्भवती महिलाहरू र नियमित अरू कुनै औषधि खानुपर्ने व्यक्तिहरू हुनुहुन्छ भने उहाँहरूले चाहिँ यस्तो किसिमको चाहिँ निराहार चाहिँ उपास बस्नु हुँदैन, फास्टिङ बस्नु हुँदैन भनेर हामी चाहिँ पटक पटक विभिन्न माध्यमबाट भनिरहन्छौं।
7: सुदूरपश्चिम प्रदेशका कर्मचारीको तीज भनी यसपालि खल्लो भएको छ। सुदूरपश्चिम प्रदेशमा चालू आर्थिक वर्ष शुरू भएको दुई महिना पुग्न लाग्दा पनि बजेट पारित भएको छैन, जसका कारण प्रदेश सरकार मातहतका कार्यालयको नियमित कामकाज प्रभावित छ। बजेट कार्यान्वयनमा नआउँदा कर्मचारीको तलब भुक्तानीदेखि विकास निर्माणका कामसम्म प्रत्यक्ष रूपमा असर परेको छ।
11: सुदूरपश्चिम प्रदेशमा अघिल्लो सरकारले चालू आर्थिक वर्षका लागि 37 अर्ब 70 करोड़ रूपियाँको बजेट ल्याएको थियो। राजनीतिक विवादका कारण उक्त बजेट पारित हुन नसकेपछि प्रदेशमा बजेट शून्यताको अवस्था आएको हो। सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र डडेलधुवाका वैद्य निरीक्षक खेमराज पनेरु:
4: एकातिर काजबारको शुरूआती, एकातिर खर्च यति बेला नै बढी चाहिनुपर्नेमा अहिले तलब नहुँदा घर खर्च धान्न पनि दौधो परेको अवस्था, म लगायत सम्पूर्ण कर्मचारीको अवस्था यस्तै हो।
11: दुई महिनादेखि तलब नआउँदा नियमित घर खर्च व्यवस्थापनमा समस्या देखिएको प्रदेश सरकार मार्फतका कर्मचारीहरूको गुनासो छ। प्रदेश लेखा इकाई कार्यालयका लेखापाल तिर्मल साउदका अनुसार चालू आर्थिक वर्षको बजेट नै नआएकाले कर्मचारीको तलब लगायत विकास निर्माण र नियमित आर्थिक गतिविधि प्रभावित भएका छन्।
12: विकास निर्माण योजनाहरू पनि शुरू हुन ढिलो हुने र हाम्रो कर्मचारीहरूको पनि तलब भत्ता लगायत सुविधाहरू पनि भुक्तानी गर्न नसकेको अवस्था हुनाले त्यसको संख्या
11: सुदूरपश्चिम प्रदेशमा अहिले राजनीतिक गठबन्धन परिवर्तन भएसँगै नेकपा र नेकपा एमालेको साझेदारीमा सरकार बनेको छ। प्रदेश मन्त्री परिषद बैठकले भने बजेटको अवरोध खुल्ने निर्णय गरेको छ। प्रदेश सरकारका प्रवक्ता एवं उद्योग पर्यटन वन तथा वातावरण मन्त्री प्रकाश रावल:
13: अहिले यहाँहरूलाई सबैलाई जानकारी छ, बजेट होलिडेको अवस्था रहेको छ र यो वर्ष 2083-84 वार्षिक कार्यक्रम तथा बजेटलाई नवगठित सरकारका प्राथमिकता समेत समावेश गरी बजेट पुनर्कन सहित परिमार्जन गर्ने आर्थिक मामिला मन्त्रालयलाई अधिकार प्रदान गर्ने निर्णय भएको छ।
11: विगतको कमल बहादुर शाह नेतृत्वको सरकारले ल्याएको बजेट पारित हुन नसकेपछि बजेट पुनर्लेखनको विषय उठेको थियो। त्यही समयमा राजनीतिक गठबन्धन फेरिएसँगै शाहले मुख्यमन्त्रीबाट राजीनामा दिनु परेको थियो। तर्कराज भट्ट, सीआईएन रेडियो अमरगढ़ी, डडेलधुरा।
7: साझा खबरमा अब एउटा खेल प्रसंग। अन्तर्राष्ट्रिय फुटबल संघ फिफाबाट निलम्बनमा परेको अखिल नेपाल फुटबल संघ इन्फाले निलम्बन फुकुवाको माग गर्दै ज्ञापन पत्र सहित धरना दिनुभएको छ। इन्फा कर्मचारी, रेफ्री, प्रशिक्षक सहितको टोलीले भोलि राष्ट्रिय खेलकुद परिषद राखेपमा धरना दिने कार्यक्रम रहेको महासचिव किरण राईले बताउनुभयो। ज्ञापन पत्र बुझाएपछि राखेपा परिसरमा एक घण्टा धरना दिने र त्यसपछि पत्रकार सम्मेलन गर्ने इन्फाले जनाएको छ। इन्फाले कर्मचारी संघको छलफलपछि ज्ञापन पत्र सहित धरना कार्यक्रम तय गरेको हो। तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै फिफाले गत 10 असारमा इन्फालाई निलम्बन गरेको थियो।
2: सन्तोष गन्धर्व: बाल बालिकाका लागि कम खर्चमै पोसिलो खानेकुरा बनाउने तरिका,
14: भुटेको चना, मकै, भटमास, जुन चाहिँ सजिलै भण्डारण पनि गर्न सकिन्छ र तुरन्तै खान पनि सकिन्छ, यो पोषणको राम्रो विकल्प हो।
2: विशेष श्रृंखला मिलिजुली नेपाली अनि बाढ़ी प्रभावितलाई अन्य राहत सामग्री भन्दा पैसा दिँदा के फाइदा हुन्छ, कुराकानी विशेष पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै
15: आँखाका रोगीहरूलाई अत्यन्त जरूरी सूचना, नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पताल र भजनी नगरपालिकाको संयुक्त आयोजनामा प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा यही असोज 3 र 4 गते आँखा शिविर सञ्चालन गरी मोतीबिन्दुका बिरामीहरूको शिविरमा नै निशुल्क अपरेशन गरिने र निशुल्क औषधि पनि उपलब्ध गराइने भएकोले आँखाका रोगीहरूले समयमा नै सम्पर्क राख्नुहुन अनुरोध छ। विस्तृत जानकारीका लागि गेटा आँखा अस्पताल सम्पर्क नम्बर 091-575-204, स्वास्थ्य संयोजक कैलाश डंगौरा थारू, सम्पर्क नम्बर 98484-57875।
16: धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछन्।
17: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खान छोड्न सक्छु होला र?
16: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
18: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
19: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब विशेष श्रृंखला मिलिजुली नेपाली।
20: साझा खबरमा अब मिलिजुली नेपाली। तपाईलाई आफ्नो बालबालिकाका लागि कम खर्चमै पोषिलो खानेकुरा बनाउने तरिका जान्न मन छ? एकैछिन पोषणविद रुजु खड्काको कुरा सुनौ।
21: विशेष गरी यो बाढी प्रभावित ठाउँमा दाल चामल मात्र भए पनि थोरै कुराहरू थपेर पोषणयुक्त बनाउन सकिन्छ, जस्तो कि थोरै तेल घिउहरू मिसाउने, जसले यो भिटामिनको अवशोषणमा पनि मदत गर्छ। अर्को कुरा भनेको हामीले सर्वोत्तम पिठोलाई हामीले अलिकति सक्खर मिश्री मिसाएर त्यसलाई हलुवा जस्तो लिटो जस्तो बनाएर पनि खान दिन सक्छौँ। अब भात दालहरू मात्र हुँदाखेरि बच्चा बच्चीलाई कति खान नमन लाग्ने हुन्छ, त्यसलाई पनि हामीले विभिन्न कुरा बनाउन सक्छौँ। जस्तो चामलको पोहा, जसलाई चामल मात्र चाहिने भए थोरै घिउले पुग्छ, दालको स्रोत छ भने दालको रोटीहरू पनि बनाउन सकिन्छ, वरिपरि उम्रिने हरियो सागसब्जी छ भने त्यसमा मिलाएर हाल्न सकिन्छ। कतिपय अवस्थामा त केही गरी पकाउने साधनै छैन हरेक चोटीलाई भने हामीले भुटेको सुकेको खानेकुरा जस्तो भुटेको चना, मकै, भटमास जुन चाहिँ सजिलै भण्डारण पनि गर्न सकिन्छ र तुरुन्तै खान पनि सकिन्छ, यो पोषणको राम्रो विकल्प हो। अब सुक्खा सातु र दुध मिसाउन सकिन्छ, जस्तो उपलब्ध भएको अन्नको पिठोहरूमा दुध घोलेर अथवा पानी घोलेर त्यसमा थोरै सक्खर हालेर पनि खान सकिन्छ। सम्भव भएसम्म फलफूलहरू सिधै खुवाउन सकिन्छ, राम्रोसँग भिजाएको गेडागुडी टुसा उमारेको पनि खुवाउन सक्छन्, यसमा प्रोटिन, भाइटामिन सी, फाइबरको मात्रा प्रशस्त हुन्छ। यो हामीसँग भएकै स्रोत साधनमा गर्न सकिने कुरा हो।
20: राहतमा आएका दाल चामल पिठोलाई पनि मिलाएर खाँदा स्वादिलो अनि पोषिलो हुने बताउँदै हुनुहुन्थ्यो पोषणविद रुजु खड्का। तपाईँ अस्थायी आश्रय स्थलमा बसिरहनु भएको छ भने एक अर्काबीच कुराकानी गर्न चाहिँ नभुल्नुहोस् है, अनि आफ्नो उमेर र क्षमता अनुसारका काममा सहयोग गर्दा धेरै फाइदा पुग्ने मनोविद अमृता गुरूङको भनाइ छ। अनि आफ्नो उमेर र क्षमता अनुसार काममा सहयोग गर्दा धेरै फाइदा पुग्ने मनोविद अमृता गुरूङको भनाइ छ।
22: होल्डिङ सेन्टरमा बसिरहँदाखेरि त हाम्रो जिउ त यत्तिकै बसिराख्यो नि त, एक्टिभ भएन नि त भनेर भन्दा सानो तिनो जस्तै यहाँ आफ्नो सरसफाइमा आफैले ध्यान दिने सानो सानो बच्चाहरूले त आफ्नो सरसफाई गर्न सक्दैन नि त, त्यो अवस्थामा चाहिँ उहाँहरूलाई नुहाइदिने, उहाँहरूको सरसफाई गर्नेदेखि लिएर आफ्नो वरिपरिको साथीहरूले खाना खाए कि खाएन के भइरहेछ भनेर सोध्नेदेखि लिएर आफ्नो पनि सरसफाई चाहिँ आफैले गर्दाखेरि अलिकति एक्टिभ हुन्छ। अनि सँगसँगै चाहिँ हामीले समूहमा बस्दा चाहिँ के हुन्छ भन्दाखेरि हातै मालो भनेको जस्तै उसले खाना खान मन लाग्दैन भने पनि अर्को साथीले होइन एक गाँस भए पनि खानुपर्छ भन्दा सँगै लिएर जाने, मलाई पनि त गाह्रो भएको छ के छ त भनेर कुराकानीहरू गर्ने, अनि कामहरू पनि आउन त सँगै गरौँ भनेर भन्दाखेरि चाहिँ यसले चाहिँ अलिकति उहाँहरूलाई चाहिँ मदत पुग्छ एक्लै भनेर भन्दा पनि समूहमा चाहिँ, अनि म मात्र होइन रहेछ अरूलाई पनि गाह्रो भएको छ, उहाँले त गाह्रो हुँदा हुँदै त गरिराख्नु भएको छ त, म चाहिँ किन यसरी बस्ने भनेर उहाँलाई पनि त्यो एउटा चाहिँ हौसला चाहिँ मिल्छ। तपाईँको नजिकको व्यक्ति कसलाई चाहिँ तपाईँलाई भन्न सहज हुन्छ उसलाई भनेर हुन्छ कि मनको कुरा चाहिँ निकाल्नु पर्छ। अनि अर्को भनेको चाहिँ हाम्रो हेल्पलाइन नम्बरहरू पनि छ, जस्तै 1166 आत्महत्या रोकथाम हेल्पलाइन नम्बर छ, अनि हाम्रो टिपिओको नि 1660 छ जसमा चाहिँ पैसा लाग्दैन भने चाहिँ यो जस्तै अरू विभिन्न संघ संस्थाहरूले पनि हेल्पलाइन नम्बरहरू चाहिँ अहिले प्रोभाइड गर्नुभएको छ भन्दा हजुरले त्यसमा पनि सहयोग लिन सक्नुहुन्छ।
20: विपदका बेला एक्ला एक्लै नबस्न, आफ्नो मनको कुरा नजिकको साथीसँग भन्न बिहान र बेलुका व्यायाम गर्न सुझाव दिँदै हुनुहुन्थ्यो मनोविद अमृता गुरूङ। तपाईसँग पनि बाढ़ी पहिरो वा विपद सम्बन्धी कुनै न कुनै अनुभव त पक्कै होला। केही दिन अघि आएको रसुवा बाढ़ीको अनुभव सुनाउँदै हुनुहुन्छ नुवाकोट तुप्चे अकरेका लेख बहादुर सारू मगर।
23: घरै थियो, त्यता अब जम्मै
0: माथिबाट छाल आउँदै आयो अनि हामी चाहिँ अब पाखा लगाए सर्टकटबाट पाखा लगायो पाखा लगाएपछि तिनजना थियो हामी तिनैजना बच्चे उँधो गएको भयो नि भेट्ने उँभो गएको भयो नि भेट्ने सर्टकट लगायो कि माथि लगाएपछि खोलाभन्दा नाग्यो अनि त्यहाँबाट बढ्न सफल भयो हामी बाउ छोरा चाहिँ अलि अगाडि भाग्यो बुढी अलि हिँड्न सक्ने ल जा जा तिमीहरू म बच्दिनँ भनेको थियो अन्त उसलाई चाहिँ अब यति दिनसम्म भेटायो अनि चाहिँ हिँड्दै लिएर गयो हिँड्दै हिँड्दै हामीसँगै आगो मान्छे बच्दैन माथि लाग्नै भ्यायो बिचैबाट लग्यो खोला सँगसँगै हिँड्ने खोला लग्यो
20: रसुवाबारीमा भागेर ज्यान जोगाउनु भएका लेखबहादुर सारु मगरको जस्तै तपाई पनि आफ्नो अनुभव सुनाउन चाहनुहुन्छ भने हाम्रो पैसा नलाग्ने आइभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो आवाज रेकर्ड गराउन सक्नुहुनेछ।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। बाढ़ी प्रभावितलाई अन्य राहत सामग्री भन्दा पैसा दिँदाको फाइदा
1: हामीलाई दाल खानु हुनु नि सबै कच्चा युरिक एसिड छ तपाईँ पैसा दिनुहोस् न मलाई तपाईँ मलाई विश्वास गर्न सकिन्छ भने जो बाढ़ी पीड़ित छन् त्यो परिवारलाई चाहिँ विश्वास गरेर पैसा दिन सकिन्न
2: बाढ़ी पीड़ित परिवारलाई विश्वास गरेर आवश्यकता अनुसारको राहत दिनुपर्ने विशेष कुराकानी बाँकी नै छ सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
15: श्री गणेश उत्सव समिति नारायणपुर कैलालीको भक्तजनहरूका लागि सूचना
6: श्री गणेश उत्सव समिति नारायणपुर कैलालीको आयोजनामा यही भदौ 30 गतेदेखि असोज 5 गतेसम्म सञ्चालन हुने श्री गणेश उत्सव कार्यक्रम 2083 भव्य तथा सभ्य रूपमा सम्पन्न गर्न सम्पूर्ण भक्तजनहरूको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
15: श्री गणेश उत्सवका कार्यक्रमहरू
6: गणेश स्थापना र उद्घाटन कार्यक्रम 2083 भदौ 30 गते दिउँसो 3 बजे
15: भोटेकोसीमा आएको बाढ़ीबाट ज्यान गुमाएका र सम्पर्क विहीनको लागि हरेक दिन शान्ति पाठ हुने
6: विद्यालय स्तरीय नृत्य कार्यक्रम
15: हरेक दिन भजन कीर्तन र नृत्य कार्यक्रम
6: हरेक दिन बिहान योग कार्यक्रम
15: विसर्जन कार्यक्रम असोज 5 गते बेलुका 5 बजे
6: आयोजक श्री गणेश उत्सव कार्यक्रम मूल समिति टिकापुर नगरपालिका वडा नम्बर 6 नारायणपुर चौराहा कैलाली
23: जहिले पनि जहाँ पनि ब्याग खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
19: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। रसुवाको भोटेकोसी बाढ़ी प्रभावित मध्ये होल्डिङ सेन्टरमा बस्न चाहनेलाई सरकारले मासिक रूपमा रकम दिने निर्णय गरेको छ। यो निर्णयको आवश्यकता र यसले पार्ने प्रभावका बारेमा साथी लील प्रकाश चन्दले बालबालिका शिक्षा र समानताको क्षेत्रमा कार्यरत आधार नेपालका कार्यकारी निर्देशक प्रहलाद ढकालसँग कुराकानी गर्नुभएको छ।
1: हामीले परिवारहरूलाई धेरै संघ संस्थामाथि आश्रित बनाउनुभन्दा अन्तर्राष्ट्रिय बेस्ट प्र्याक्टिस भन्छ नि तपाईँको नमूना कामहरू पनि छन् एकदमै सुरक्षित तरिकाले दाल चामल तरकारी किनेर लानुको सट्टा उहाँहरूलाई क्यास दिन सक्छौँ पैसा दिन सक्छौँ त्यो सामान आफ्नो चोइसको खान्छन् नि हामीले लगाए चामलै खानु सबैले चामल खानु हुँदैन नि डायबिटिज छ हामीले लगाए दाल खानु हुँदैन नि सबैले कच्चालाई युरिक एसिड छ तपाईँ पैसा दिनुहोस् न मलाई तपाईँ मलाई विश्वास गर्न सकिन्छ भने जो बाढ़ी पीड़ित छन् त्यो परिवारलाई चाहिँ विश्वास गरेर पैसा दिन सकिन्न त्यो पीड़ित परिवारलाई पनि त तपाईँले लो भन्नु न महिनाको 30,000 दिनुहुन्छ अथवा दिनको 1,000 रुपियाँ दिनुहुन्छ भने ब्याङ्किङ सिस्टमबाट दिनुहोस् ट्रान्सपेरेन्ट तरिकाले दिनुहोस् हिसाब राख्नलाई भन्नुहोस् यो गर्छु यो गर्न पाउनुहुन्छ यो पैसाले यो गर्न पाउनुहुन्न यो किन्न पाउनुहुन्छ यो किन्न पाउनुहुन्न भनेर प्रत्येक परिवारसँग छोटो एग्रिमेन्ट गर्नुहोस् पुरुषलाई दिनलाई एकदम जाँड रक्सीमा खर्च हुन्छ भने डर लाग्छ भने महिलालाई दिनुहोस् उहाँहरूलाई झन् बढी विश्वास गर्न सकिन्छ महिलाहरूलाई दिनुहोस् उहाँहरूको एकाउन्टमा पैसा ट्रान्सफर गर्नुहोस्
24: पैसा दिँदाखेरि फेरि के कति दिने कति क्षति भएकोलाई कति दिने भन्ने अर्को अलमल हुने होला नि त सरकारलाई अथवा जो सरकारवाला निकायलाई
1: मेरो विचारमा यो परिवार संख्या हेरेर सरकारले अन्तर्राष्ट्रिय बेस्ट प्र्याक्टिसहरू छन् हामी बसेर सल्लाह गर्न सक्छौँ रूपमै सफल भएका बेस्ट प्र्याक्टिसहरू छन् म यो किन भन्दैछु नि यो फेरि मैले आत्मसम्मान डिग्निटीको कुरा गर्दैछु कि फेरि हात तल र हात माथिको कुरो भएन नि ब्याङ्क ट्रान्सफर गर्नुहोस् सिस्टमबाट ट्रान्सफर गर्नुहोस् गर्नुहुने काम गर्न नहुने यो पैसा प्रयोग गर्ने क्षेत्र प्रयोग गर्न नहुने क्षेत्र तोकिदिनुहोस् 100 रुपियाँ अलिकति बढी खर्च गरेर बिल राख्नुहोस् करमा अहिले चिठ्यामा हाल्नुहोस् कर पनि दिइरहेको हुन्छ उतापट्टि तपाईँ पैसा पनि दिइरहनु भएको छ, कर उता बिल लिन पनि सिकाइरहनु भएको छ, बिल लिएपछि आन्तरिक राजस्वमा बिल अपलोड गरेर अथवा आफूले किनेको बिल अपलोड गरेर चिठालाई पनि हाल्छन्।
24: नेपालको अभ्यास, उपलब्ध जनशक्ति, स्रोत, साधन, प्रविधि सबैले सक्छ त यो तपाईँले भने जस्तै जुन बाढी प्रभावितहरूलाई सिधै नगदै हस्तान्तरण गर्नको लागि अथवा केही समयलाई हामीले लिएर भए पनि त्यो गर्नुपर्छ।
1: एउटा टेक्नोलोजी छ हेर्नुहोस्, एउटा मान्छे हामी सब प्रशस्त मान्छे छन्, स्थानीय निकाय म स्पेसियल स्थानीय निकाय र हाम्रो ब्याङ्किङ सेक्टरमा पनि प्रशस्त एक्सपर्टहरू छन्। हाम्रो युथहरू, हाम्रो युवा जेनेरेसन मोबिलाइज गर्नुहोस् न, युथहरू यहाँ नेपालमा यो काम गर्नलाई, यो मोनिटर गर्न, यसलाई सहयोग गर्नको लागि हाम्रा युथ एजेन्सीजहरू यति धेरै छन् कि तपाईँ वरि नै नगर्नुहोस् र यति इच्छुक छन् कि तपाईँ मोबिलाइज मात्रै गर्नुहोस् न हाम्रो युवाहरू। म त अहिले हाम्रो बाढीपुरी क्षेत्रमा हामी म यो युथ एजेन्सीजहरू छन् ती युवाहरू अहिले सबै ग्राउन्डमा बसेर यस्तो राम्रो काम गरे। सुरुमै उहाँहरूले होइन यहाँ सबैभन्दा मोबाइल चलेन, ब्याट्री छैन, ब्याट्री चाहियो, सोलर चाहियो, फोन चाहियो, सानो फोन हुन्छ नि, सानो सानो फोनहरू युवाहरू त्यो बोकेर भोलिपल्ट गए, हामीलाई फेरि यो खोला बढ्यो, पानी बढ्यो, फेरि फुट्यो, हल्ला भयो, ती युवाहरूलाई तल माथि डाँडामा तल सा हामी त त्यो फोनमै उहाँहरूलाई तल र माथि कुदाएर व्यस्त थियौँ।
24: शान्ति सुरक्षाको कुरा, त्यसै गरी बालबालिकाको सुरक्षा कुरा र महिलामाथि कुनै प्रकारको त्यसो हिंसा अथवा दुर्व्यवहार नहोस् भन्नको लागि हामीले कसरी अगाडि बढ्नुपर्छ, के छ तपाईँको विचार यसमा?
1: यो समय चाहिँ एकदम परिवार सेपरेट हुने, मान्छेहरू छुट्टिने, आफन्तहरूकोमा जाने, स्पेसियली बालबालिका अब किशोर किशोरीहरू, अझै नेपालको हिसाबले भन्दा किशोरीहरू छोरीहरू हिंसा, यौन हिंसा, दुर्व्यवहार हुन सक्छ ग्रुप लिभिङमा। अब यसको लागि चाहिँ सबैभन्दा बालबालिकालाई र छोरीचेरीलाई सबैभन्दा बढी संरक्षित राख्ने काम चाहिँ परिवारको हो है, किनभने उनीहरू परिवारको छेउछाउमा हुन्छन्।
24: खेल्दै गरेको अथवा खेल सामग्रीहरू पनि दिएको त देखि नै राखेको छ, यसमा अझै हामीले कसरी सावधानी अथवा अझ कसरी ध्यान पुर्याउन आवश्यक छ?
1: मलाई त्यहाँ मेरो विचारमा चाहिँ अहिले तत्काल मैले देखेको चाहिँ हामीसँग यो बालबालिकाहरूलाई संरक्षण गर्ने, सिकाउने, सिकाइको क्रियाकलाप गर्न सक्ने जनशक्तिहरू राख्नुपर्छ। बाल संरक्षण, बालबालिकाको सहभागिता, बालबालिकालाई कसरी होइन यस्तो आपतकालीन अवस्थामा उहाँहरूको मानसिक स्वास्थ्य सबैलाई ध्यानमा दिएर कसरी काम गर्न सकिन्छ, यदि मानसिक स्वास्थ्यको चाहिँ एकदम विज्ञहरूको सहयोग लिनुपर्छ भने कुन कुन निकाय, कुन कुन हाम्रो यो परामर्श दिन सक्ने काउन्सिलिङ निकायहरूले अनलाइन दिन सक्छन् अथवा गएरै दिन सक्छन्, उहाँहरूसँग सम्पर्क गर्नुपर्छ। यो फेसिलिटेटर टिचर्स के भन्दा टिचरहरू हुन सक्छन् खाली शिक्षकहरूलाई, उहाँहरूलाई मोबिलाइज गरेर होल्डिङ सेन्टर्सहरूमा चाहिँ यी फेसिलिटेटरहरू चाहिन्छ र बच्चालाई सुरक्षित हिसाबले खेल्ने, खाने, बस्ने पनि मिड डे मिल दिनुपर्छ। यो बेलामा हेल्दी मिड डे मिल दिनुपर्छ, न्युट्रिसियस मिड डे मिल दिनुपर्छ,
24: किनभने लामो समय होल्डिङ सेन्टरमा नराख्दा त फेरि त्यहाँबाट त्यो पनि उठाउनु हटाउनु पर्ने होला। अब विद्यालय बगेर गइसक्यो छैन होइन, अब त्यस्तो अवस्थामा चाहिँ कसले के गर्नुपर्छ?
1: हो, अब मुख्य कुरा तपाईँ त्यही आउनु, सेकेन्ड टर्म भनेको, सेकेन्ड चरण भनेको चाहिँ हाम्रो रिलिफ रिहेबिलिटेसन, मेन्टल इस्टाब्लिसमेन्टको आदिको काम फेस सिद्धिएपछि हामीलाई सबैभन्दा बढी पार्टनर चाहिन्छ, हामीलाई बढी सबैभन्दा बढी सहयोग चाहिन्छ, हामीलाई सबैभन्दा बढी विज्ञता त्यतिखेर चाहिन्छ जतिखेर हामीले यी योबाट पीड़ित, योबाट यो हाम्रो दैविपर्कोबाट पीड़ित बालबालिकाहरूको शिक्षाको लागि र मैले स्वास्थ्य पनि बिर्सिनु भएन है, शिक्षा स्वास्थ्य लगायतका कुराहरूलाई लामो समय कसरी लाने, घर बार सबै गुमाएका बाढ़ी पीड़ित बच्चालाई सहयोग गर्दै गर्दा अर्को यतापट्टिको फेरि 70% नगुमाएको बच्चाहरूले हामीले ग्रुपिजम बनाइन्छ यहाँ, तपाईँ सहयोग पाउने बच्चा एउटा सहयोग नपाउने बच्चा हुन्छ, अब यो दुईटा पक्षलाई कसरी व्यवस्थापन गर्ने? नागरिक संगठनहरूले काम गर्दा दुईटा पक्ष बनाइदिन्छौ नि, सहयोग दिन्छ एउटालाई, सहयोग दिन्न एउटा सहयोग पाएको बच्चा, एउटा सहयोग नपाएको बच्चा, त्यस कारणले गर्दा सिस्टमलाई मोबिलाइज गर्ने, स्थानीय सरकारसँग काम गर्ने, स्थानीय सरकारलाई मैले धेरै ठाउँमा उत्तर दिएँ, हामी स्थानीय सरकारलाई केन्द्रमा राखेर स्थानीय सरकार मार्फत यो हामीले रिकभरी गर्नुपर्छ।
2: सरकारले भोटेकुसी बाढ़ीले क्षतिग्रस्त बनाएको सड़क तथा पुलको पुननिर्माणलाई तीव्रता दिने जनाएको छ। रसुवा बाढ़ी प्रभावित क्षेत्रमा स्थानीय सरकार र स्थानीय जनप्रतिनिधि र प्रधानमन्त्री बीच छलफल भएको छ। भोटेकुसी बाढ़ीले कृषि क्षेत्रमा 1 अर्ब भन्दा बढ़ीको क्षति पुर्याएको छ। प्रतिनिधि सभाको आगामी बैठकको कार्यतालिकामा प्रधानमन्त्रीसँगको प्रश्न उत्तर भने हटाइएको छ। भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीज आज देशभर श्रद्धा र उल्लासका साथ मनाइएको छ र अन्तर्राष्ट्रिय फुटबल महासंघबाट निलम्बनमा परेको अखिल नेपाल फुटबल संघले निलम्बन फुकुवाका लागि ज्ञापन पत्रसहित धरना दिने भएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि भदौ 30 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्रि।

0: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।
1: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
2: असोज 3 गते पहिलो शनिबारका दिन आउने भएकाले
1: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
2: डाक्टर आउने दिन असोज 3 गते पहिलो शनिबार।
1: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825677772।
3: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै दुर्गा ज्वेलर्समा 1 नम्बर सुनबाट निर्मित माइली तिलरी, छड्के तिलरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुनचाँदीका गरगहनाहरू बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छ। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
4: दुर्गा ज्वेलर्स, बलभद्र चोक नमुना इन्टरप्राइजेस नजिकै टिकापुर कैलाली। सञ्चालक देव बहादुर सुनार। सम्पर्क नम्बर 9868040060।
5: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एल्विस एल्विरा टेरसमा हरितालिका तीजको उपलक्ष्यमा डिजाइन डिजाइनका साडी, सुट, कुर्ती, पलाजा तथा थानका कपड़ाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
4: एल्विस एल्विरा टेरस, सिद्धार्थ चोक गालप सुपरमार्केट अगाडि टिकापुर कैलाली। सञ्चालक सुजिता श्रेष्ठ। सम्पर्क नम्बर 9811638887।
6: ला, फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
7: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपथ मूल्यमा, टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
6: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
7: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
8: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
6: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
9: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
10: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
7: सम्पर्क नम्बर 0915604670 र मोबाइल नम्बर 9848528।

0: टिकापुर एलएन मेडिकल अगाडि संचालक खुमरा सुनार, सम्पर्क मोबाइल नम्बर 9810625347।
1: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै आरती ब्युटी एण्ड कस्मेटिकमा तीजको अवसरमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्राण्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्युटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
2: संचालक आरती चौधरी, सम्पर्क नम्बर 9864470483।
3: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो, तर यति हुँदाहुँदै पनि सबै एकनासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालले छिटो नलाग्यो
4: त्यो बर्बर बर्बर कराइरहेको छ, के भएको छ हौ तँलाई?
3: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भन्यो। म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लागे हुन्छ, खानै सक्दैन।
4: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
5: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
6: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ढकला रोड, टिकापुर, कैलाली।

0: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै हार्दिक सुनचाली पसलमा छक्के तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चापकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: हार्दिक सुनचाँदी पसल, सरकारी अस्पतालको भित्री रोड, सञ्चालक शंकर साहु, सम्पर्क नम्बर 9848 42 91 74।
2: हेलो बहिनी, कता हो? तिमीलाई थाहा छ कि नै, सीजी कम्पनीको वाईवाई जिंक 15 रुपियाँमा एक पेटी रूपान्त 60 उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
3: मैले त एक पेटी चाउचाउ रु 600 किने।
2: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 त ब्लक नम्बर 14 रहेको हरिलाल किराना पसलमा रु 15 वाला चाउचाउ पाइन्छ, त्यो पनि सीजी कम्पनीको गुणस्तरीय चाउचाउ। र त्यस्तै रु 25 क्लासिक चाउचाउ र 35 चाउचाउ रु 2500 रुपियाँमा आउँदैछ नि, त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाईवाईमै किन हाल्ने? 460 मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ, त्यो पनि वाईवाई सीजी कम्पनीको। र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानुहोस् है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता हरिलाल किराना पसल, साथै हिन्दू नारीहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हरिलाल किराना पसल, ब्लक नम्बर 14 पार्क रोड, टिकापुर, कैलाली, सञ्चालक प्रदीप बहादुर विष्ट, सम्पर्क नम्बर 9848 40 22 41।
4: आज भोलि दिनहुँ जसो सड़क दुर्घटनाका घटनाहरू बढ़िरहेका हुनाले दुर्घटना न्यूनीकरण गर्न बाटोमा हिँड्दा बाटोको एक छेउ भएर हिँड्ने, बाटो काट्दा अगाडि र पछाडि हेर्नुका साथै इसारा गरेर मात्र बाटो काट्ने, साइकल होसिया गाड़ी चलाउँदा न्यूनतम गतिमा हाँक्ने गरौ। कतिपय दुर्घटना आफ्नो नभई अरूको लापरवाहीका कारण पनि घट्ने हुनाले बाटोमा हिँड्दा सजग भएर मात्र हिँड्ने गरौं। साथै आफ्ना नानी बाबुहरू तथा घरपालुवा जनावरलाई बाटोमा छाड नछोडौ र आकस्मिक हुने यस्ता दुर्घटनाबाट आफू पनि बचौं, अरूलाई पनि बचाऊ।
5: जानकी गाउँपालिका 1 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
0: दिदी, तीज पनि आउन लाग्यो, यसपालिको तीजमा नयाँ गहना किन्ने सोच छ कि छैन?
3: छ नि बहिनी, तर राम्रो राम्रो डिजाइन र विश्वासिलो पसल खोज्दै थिए नि।
0: त्यसो भए इन्द्रेणी ज्वेलर्समा जाउन त, त्यहाँ सुनचाँदीका नयाँ नयाँ डिजाइनका गहना पाइन्छन् रे।
3: ए हो र बहिनी, अरू के पाइन्छन् त त्यहाँ?
0: त्यहाँ त माइली तिलहरी, छटके तिलहरी, रामलीला, झाला, पिचडा, झुम्का, बाला, एक आनामा एक जोडी चुरा, बबी औठी, बेरुवा औठी, पेन्डल, एकदेखि 4 आनासम्मका नौगेडी हारहरू, चन्द्रमा, मोती चन्द्रमा र अर्डर गरे अनुसार सुनचाँदीका गरगहना बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छन् नि।
3: ओहो बहिनी, यति राम्रो सुविधा अब हाम्रै टिकापुरमा रहेको छ? अनि मूल्य र गुणस्तर कस्तो छ नि?
0: उचित मूल्य, राम्रो गुणस्तर अनि विश्वासिलो सेवा नै त्यहाँको विशेषता हो।
3: त्यसो भए ढिलो नगरौँ न बहिनी, आजै जाउँ।
0: ल जाउँ, तपाईँहरू पनि आफ्नो रुचाइको गहना किन्न इन्द्रेणी ज्वेलर्समा नै आउनुहोस्।
3: इन्द्रेणी ज्वेलर्स, बलभद्र चोक, टिकापुर, कैलाली, सञ्चालक रन बहादुर सुनार, सम्पर्क नम्बर 9848 44 00 19।
6: हरितालिका तीज 2083 तथा थारू समुदायकै महान पर्व अटवारीकै सुखद अवसरमा समस्त औडावासी दादु भैया औ दिदी बहिनी हुकनमा सुख शान्ति समृद्धि एवं सुस्वास्थ्यकै हार्दिक मंगलमय शुभकामना व्यक्त गरती। जानकी गाउँपालिका वडा नम्बर 5 के कार्यालय अमौरा कैलाली।
7: बाबू ए बाबू काल मनीष मेडिकल में जाइस तो
8: मैं नहीं जाऊँ वहाँ अपन अनुहार बिगड़ के घर से बाहर नहीं निकल छू
7: वे मारे तो तुहिन वहाँ पठाई दो यहाँ हेर ई पत्रिका में लिखल बा मनीष मेडिकल में अब छाला संबंधी समस्या रहल बिरामी हुकन बढ़िया डॉक्टर वही से उपचार हुई था वही तोर समस्या फेन अस्ते बा जइबे तो समाधान हुई जाए
8: ए हो दादू अपन अनुहार बिगड़ के परेशान रहूं तब तो मैं अब भी जाए
5: याद करबी मनीष मेडिकल हल टीकापुर में प्रत्येक महीना के दोसरा शनिवार काठमांडू के वरिष्ठ छाला यौन कुस्ता तथा सौंदर्य रोग विशेषज्ञ डॉक्टर वा लोकेन्द्र लिंबू से सेवा देती रहल बा मनीष मेडिकल हल टीकापुर में पुरान से पुरान अनुहार में रहल चाया पोटो डंडीफोर दाग खुजली भुटला झरना कपार के तालु खुलना डेंड्रफ इक्जेमा सोरियासिस कुष्ट रोग पुरान से पुरान ठीक नहीं हुई घाव खटीरा ओ यौन दुर्बलता के उपचार होती रहल बा
9: संपर्क मनीष मेडिकल हल अस्पताल रोड टीकापुर फोन नंबर 9860071024 ओ 9846774417
2: हिंदू महिलाहरूको महान चाड़ हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै लक्ष्मी आभूषण भण्डारमा छड्के तिलहरी माइली तिलहरी रामलीला झुम्का पिजडा झुम्का बाला औठी पेन्डल चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला लक्ष्मी आभूषण भण्डार सिद्धार्थ चौक टीकापुर कैलाली संचालक प्रकाश भण्डारी सम्पर्क नम्बर 9848531595

0: नुहाउन साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ। होइन, यो टिकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
1: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाउँ न लक्ष्मी कटेज एन्ड खाजा घरमा, त्यहाँ त एकदम शुद्ध सफा र मिठो परिकारहरू पाइन्छ।
0: ए हो र, त्यसो भए जाउँ न, जाउँ सँगै जाउँ, तन्नै खाएर आउँला।
1: तपाईँलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
0: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक एफएम नजिकै, प्रोप्राइटर लोकराज खनाल, सम्पर्क नम्बर 9848569964।
2: चियाको होटल खोलौला टिकापुर।
3: ए बहिनी, तीज पनि आउन लाग्यो, यसपालि नयाँ गहना किन्ने सोच छ कि छैन?
1: छ नि दिदी, राम्रो डिजाइन र विश्वासिलो पसल खोल्दै थिए।
3: त्यसो भए नरेश ज्वेलर्स जाउँ न त, त्यहाँ सुनचाँदीका नयाँ नयाँ डिजाइनका गहना पाइन्छन् रे।
1: ए हो र, अरू के पाइन्छ नि त्यहाँ?
3: त्यहाँ त हार, तिलहरी, मंगलसूत्र, झुम्का, औठी, चुरा लगायतका विभिन्न डिजाइनका सुनचाँदीका गहना पाइन्छ नि।
1: ओहो, यति राम्रो सुविधा! अनि मूल्य र गुणस्तर कस्तो छ?
3: उचित मूल्य, राम्रो गुणस्तर अनि विश्वासिलो सेवा नै त्यहाँको विशेषता हो।
1: त्यसो भए ढिला नगरौ न दिदी, आजै जाउँ।
3: तपाईहरू पनि आफ्नो रोजाईको गहना किन्न नरेश ज्वेलर्समै आउनुहोस्।
1: विश्वास र रोजाई अब एउटै ठाउँमा। नरेश ज्वेलर्स टिकापुर नगरपालिका कार्यालयको पछाडि पुरानो एनसेल डिलरमा, सञ्चालक उत्सव साहु, सम्पर्क नम्बर 9848343241।
4: टिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
5: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
4: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
1: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै लक्की ट्रेडर्स टिकापुरमा एनटीसी र एनसीएलको सिम कार्ड, ई सिम पाइनुका साथै फोटोकपी, लिमिनेसन, प्रिन्ट, ब्याट्री र ब्यालेन्स ट्रान्सफर पनि गरिन्छ।
6: हराएको मोबाइल एमडीएस प्रणालीद्वारा दर्ता र मोबाइलका सम्पूर्ण पार पूर्जा पाइनुका साथै मर्मत पनि गरिन्छ। साथै 5 मिनटमा पासपोर्ट साइजको फोटो निकालिन्छ। मोबाइलमा फोल्डर हाल्ने र बुफर पनि उपलब्ध गराइन्छ।
1: लक्की ट्रेडर्स सामुदायिक रेडियो टिकापुर एफएम नजिकै नेपाल टेलिकम जाने बाटोमा, सञ्चालक खगेन्द्र चौधरी, सम्पर्क नम्बर 9868551000।
6: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एक नम्बर सुनबाट निर्मित अत्याधुनिक डिजाइनका गहना पाइनुका साथै अर्डर अनुसार गहना सुपथ मूल्यमा बनाइन्छ।
3: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: ए साथी, तीज आउन लाग्यो, यसपालि तीजमा कस्तो लुगा लगाउने सोच बनाएकी छौ?
3: सोच त धेरै छ नि, तर मन पर्ने डिजाइन र राम्रो लुगा कहाँ पाइन्छ भनेर खोज्दै थिए।
1: त्यसो भए पवनदेव इन्टरप्राइजेस जाउँ न, तीजका लागि विभिन्न डिजाइनका आकर्षक लुगाहरू आइसकेका छन्।
7: हो र, त्यहाँ लेडिज सुट, कुर्ती, सुरुवाल पाइन्छ र?
1: पाइन्छ नि। तीजमा आफूलाई मन पर्ने लुगा छान्न पवनदेव इन्टरप्राइजेज एकपटक अवश्य पुगाउन।
7: त्यसो भए यसपालिको तीजको किनमेल पवनदेवी इन्टरप्राइजेजबाटै गरौँ न है।
1: तीजको उमङ्ग नयाँ पहिरनको रङ्ग। पवनदेव इन्टरप्राइजेज सिद्धार्थ चोक नगरपालिकाको कार्यालयको कोठा नम्बर 54, सञ्चालक पवनदेवी तिमिल सेना, सम्पर्क नम्बर 9848500227 र 9848500952।
8: आइहो बड्डो, घर कहिया सिज्जैबो? पाछसे सुरु करल मने घर सिज्जा सेक्ल।
9: अरे का करुरी बुढिया, कठुवा खोजत खोजत परेशान हो गेल बाटु। मिलबो मिलबो नि करत का कैना हो का?
8: मिस्तरान वर्जन हुकन घर हेरो न, कटा सुगुर बनैल बाट आल्मोनियम के मुआका द्वार लगाक टुफे ओस्ट बनी हो न, ओट्रफे पटानी हुई कि गोंगुआ बुढो हो न, कबु कहुरा घुम जाए त था पाए।
10: यूपीवीसी ब्रांड के मौका द्वार पार्टिशन स्टील की रेलिंग आगे पानी हो घाम से नहीं बिगड़ना खोले बेरो बंद करे बेर आवाज नहीं ना विशेषता हुई मौका द्वार पैना के संगे कठुआ के चौखट में अल्मोनियम के पल्ला हो द्वार फे लगा जाए।
11: मिलन अल्मोनियम एंड ग्लास हाउस जमरा के उपार टीकापुर कैलाली प्रोप्राइटर मोहन राज भाट मोबाइल नंबर 9848513426।

0: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: दाजु, विवाहको तयारी त शुरू भयो, तर पूजाका सामानहरू कहाँबाट ल्याउने होला?
2: त्यसको चिन्ता किन गर्छौ बहिनी, मंगलेश्वरी पूजन भण्डार छ नि, त्यहीँबाट ल्याउला। विवाह तथा शुभ कार्यका लागि चाहिने पूजाका सम्पूर्ण सामग्री, माला, टीका, कलश, धूप दीपका साथै ज्योतिषी परामर्श तथा सम्पूर्ण कर्मकाण्ड लगायत आवश्यक सामग्रीहरू एकै ठाउँमा पाइन्छन्।
1: ओहो, त्यसो भए विवाहको पूजाको सामान खोज्दै धेरै पसल धाउनै नपर्ने रहेछ नि।
2: हो नि बहिनी, गुणस्तरीय सामान, उचित मूल्य र आवश्यक सामग्रीको राम्रो व्यवस्था सबैका लागि मंगलेश्वरी पूजन भण्डार।
1: त्यसो भए विवाहको सामान पनि मंगलेश्वरी पूजन भण्डारबाटै लिन जाउँ है।
2: अवश्य, तपाईँको शुभ कार्यलाई अझ मंगलमय बनाउन एक पटक आउनुहोस्।
0: मंगलेश्वरी पूजन भण्डार, टीकापुर 4 चौतारी नजिकै, संचालक छतराज उपाध्याय, सम्पर्क नम्बर 98-66-27-27-99।
1: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहक वर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सामुहिल ज्वेलर्समा सुनबाट निर्मित विभिन्न डिजाइनका गरगहनाहरू बनाइन्छ। जस्तै रानीहार, हार, छटके तिलहरी, माइले तिलहरी, नौगेरी, मोगल सूत्र, बाला, औठी, चाप्की, झुम्का अर्डर गरे अनुसार खरिद बिक्री पनि गरिन्छ। सामुएल ज्वेलर्स, बलबद्ध चोक, टिकापुर, कैलाली, संचालक सामुएल सुनार।
3: समयमै आफ्नो घर परिवारको जन्म, मृत्यु, विवाह र बसाई सराई जस्ता व्यक्तिगत घटना आफ्नो वाडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
4: जानकी गाउँपालिका, वडा नम्बर 8 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।
5: तपाईं सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 MHz।
6: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।

0: बीबीसी नेपाली सेवाको साझा पखबाट प्रदीप बस्यालको नमस्कार। आज कार्यक्रममा प्रधानमन्त्रीसँग रसुवा विपद प्रभावित पालिकाका जनप्रतिनिधिहरूको छलफल, छिटो सड़क खुलाउन आग्रह,
1: यो अवस्थालाई छिटो समाधान नगर्ने भन्दा तिम्रो गाउँ भोकमारी हुने सम्भावना बढ्दैछ।
0: हिमनदी भत्किएर आएको बाढ़ीको वेग, बहाव र भिन्न व्यवहार बारे एक वरिष्ठ सरकारी अनुसन्धानकर्तासँग कुराकानी।
2: हामीले कल्पना गर्ने अथवा एउटा डिजाइन लेभलमा ज्यादै मानि
0: र उच्च युरोपेली अधिकारीहरू यात्रा गरेको केही बेरमै युक्रेन पोल्याण्ड सीमा नजिकै एउटा युक्रेनी रेलमा रूसी ड्रोन हमला। तर शुरूमा आजका प्रमुख विश्व समाचार।
3: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। उत्तर एटलान्टिक सन्धि संगठन नेटोका प्रमुखले पोल्याण्डको सीमा नजिकै युक्रेनी रेलमाथि आइतबार गरिएको एउटा रूसी हमलाले राष्ट्रपति भ्लादिमिर पुटिन कति हताश छन् भनी देखाएको टिप्पणी गरेका छन्। नेटो सदस्य राष्ट्रका भूभाग नजिकै गैर सैनिक पूर्वाधारहरूमा मस्कोले जारी राखेका आक्रमणहरूबाट उक्त गठबन्धनभित्रको एकताको कमी र युक्रेनलाई सघाउन नसकेको देखिएको मार्क रुटाले उल्लेख गरे। उनले भने पुटिनलाई लाग्छ कि उनी युक्रेनलाई समर्थन गर्नबाट हामीलाई रोक्न सक्छन् र हाम्रो एकतालाई कमाक्न सक्छन्, तर उनी गलत छन्। नेटोका प्रमुख मार्क रुटा। ब्रिटेनका पूर्व प्रधानमन्त्री बोरिस जोनसन र युरोपका अरू वरिष्ठ अधिकारीहरू सवार रेल गएकै रूटमा अर्को रेल हमलामा परेको थियो। पुटिनका प्रवक्ताले युक्रेनभरि मस्कोले सैनिक कार्यवाही जारी राख्ने बताएका छन्। फ्रान्सको परमाणु अस्त्र प्रतिरोधलाई अरू युरोपेली साझेदार देशहरूमा विस्तार गर्ने पहलकदमीमा फिनल्याण्ड जोड़िएको छ। फिनल्याण्डका राष्ट्रपति अलेक्सान्डर स्टुबले फ्रान्सको पहलकर्मीले आफ्नो प्रतिरक्षाप्रति युरोपको उत्तरदायित्वमा जोड़ दिएको र त्यसले नेटोको नीतिलाई प्रतिस्थापन नगर्ने बताए। शान्तिको समयमा फिनिस भूभागभित्र परमाणु अस्त्रहरू राख्ने कुनै मनसाय नरहेको उनले स्पष्ट पारे। फिनल्याण्ड नेटोका सदस्य राष्ट्रहरूमध्ये रूससँग सबैभन्दा लामो सिमाना जोड़िएको देश हो। अफ्रिकामा हालसम्मकै सबैभन्दा ठूलो शेयर बिक्री नाइजेरियाका अर्बपति अलीको डांगोटेले शुरू गरेका छन्। उनको तेल प्रशोधन कम्पनीले $4 अर्ब भन्दा बढ़ीको शेयर जारी गरेको छ, जसको बिक्रीबाट विस्तार कार्यका लागि $1.60 अर्ब जुटाउने अपेक्षा गरिएको छ। डांगोटेले त्यसलाई उनकै शब्दमा जनताका लागि आईपीओ भनेका छन्। हालैको विनाशकारी बाढ़ीबाट जल विद्युत क्षेत्रमा व्यापक क्षति बेहोरेको नेपाललाई भारतले अतिरिक्त बिजुली निर्यात गर्ने प्रस्ताव अनुमोदन गरेको छ। यो वर्षको अन्त्यसम्म दैनिक 18 घण्टासम्म नेपाललाई बिजुली आपूर्ति गरिने भारतले जनाएको छ। बाढ़ीका कारण नेपालमा 1300 जना भन्दा बढ़ीको ज्यान गएको छ भने कम्तीमा 5000 व्यक्ति अझै हराइरहेका छन्। भोटेपछि त्रिशुलीको बाढ़ीले 12 जलविद्युत आयोजनामा क्षति पुर्याउँदा नेपालको बिजुली उत्पादन क्षमतामा 10% कटौती भएको छ। र चिनिया विदेश मन्त्रालयले आर्टिफिशियल इन्टेलिजेन्सको क्षेत्रमा आफ्नो देशको दक्षताले अमेरिकाको राष्ट्रिय सुरक्षामा जोखिम निम्त्याउन सक्छ भनी अभिव्यक्ति दिएका अमेरिकी एआई कम्पनी एन्थ्रोपिकका प्रमुखको आलोचना गरेको छ। मन्त्रालयका एक अधिकारीले डारियो आमोडेका अभिव्यक्ति, धम्की, भिडन्त र कसैले पनि फाइदा नपुर्याउने हानिकारक प्रतिस्पर्धाको भाष्य भएको बताएका छन्। गत सप्ताहान्तसम्म 3 एआई कम्पनीका प्रमुखहरूले एआई विकासको गति कम गर्न अपील गरिसकेका छन्। सुरक्षा सम्बन्धी पर्याप्त कदमहरू नचाली एआईको विकासमा तीव्रता दिइएमा त्यसले मानव जातिलाई खतरा निम्त्याउन सक्ने जोखिम उनीहरूले औंल्याएका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझा पखमा पुनः स्वागत छ। सोमबार दिउँसो प्रधानमन्त्री बालेन्द्र शाहले बाढ़ी प्रभावित स्थानीय तहका जनप्रतिनिधिहरूसँग बैठक गर्दै ती क्षेत्रमा सक्दो चाँडो सड़क सञ्जाल पुनस्थापना गर्ने गरी काम भइरहेको बताएका छन्। खास गरी रसुवा जिल्लासँगको मुख्य सड़क सञ्जाल अझै टुटेको अवस्थामा त्यहाँका जनप्रतिनिधिहरूले उक्त कामलाई मुख्य प्राथमिकतामा राख्न प्रधानमन्त्रीलाई सुझाव दिएको बताएका छन्। रसुवा बाढ़ीको 20 दिन प्रधानमन्त्रीले सरकारले विपद संकटग्रस्त क्षेत्र घोषित गरेका 15 प्रभावित पालिकाका जनप्रतिनिधिहरूलाई बोलाएर छलफल गरेका हुन्। सुनो थप रिपोर्ट। प्रधानमन्त्रीको सचिवालयका अनुसार शाहले बाढ़ीपछिको पुनस्थापनामा कुनै स्रोतको कमी हुन नदिने प्रतिबद्धता समेत जनाएका छन्। बैठकमा सहभागी जनप्रतिनिधिहरूले आफूहरूका पीड़ा सुनाउनुको साथै संघीय सरकारसँग मिलेर काम गर्नुपर्ने कुरा राखेको बीबीसीलाई बताए। रसुवाको उत्तर गया गाउँपालिकाका अध्यक्ष माधव बर्यालले दैनिक जीवनका गाँसबास सम्बन्धी समस्याहरू यातायात सञ्जाल टुट्दा झन जटिल बनिरहेको बताए।
1: यातायातका सबै सञ्जालहरू भत्किएको छ। खाद्यान्न लगायतका, औषधि लगायतका अरू सेवा सुविधाको सर्भिस दिने कुराहरू छन्। यी सबै कुराको बारेमा हामीले भोगिरहेको र चाहिँ संघीय सरकारबाट समन्वय हुँदा ती सम्बोधन हुने विषयहरूको बारेमा सविस्तार हामीले विषयहरू राख्यौँ। ठुलो मासलाई चाहिँ यो यातायातको सञ्जालबाट विच्छेद हुँदाखेरि त्यसले क्षति बिहोर्न परेको छ। बिस्तारै यदि यो अवस्थालाई छिटो रिकभर नगर्ने, छिटो सम्बोधन नगर्ने हो भने त सिङ्गो गाउँ भोकमरी हुने सम्भावना बढ्दो छ।
0: प्रधानमन्त्रीले डाकेको उक्त बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा समेत सहभागी थिए, जस क्रममा अस्थायी आवास, जग्गा प्राप्ति, लगत संकलन जस्ता कुरामा तीनवटै तहका सरकार मिलेर काम गर्नुपर्ने कुरा उठेको बताइएको छ। रसुवाको आमा छोरिङमो गाउँपालिकाका अध्यक्ष बुजुङ तामाङले प्रधानमन्त्रीले राखेका कुराबारे भने,
4: प्रधानमन्त्रीले लोड कनेक्ट जोड्नलाई, त्यसपछि विस्थापितलाई अस्थायी सेल्टर बनाउनलाई, पुननिर्माणको लागि कुनै पनि बजेटको कमी हुन दिन्नौ, तपाईँहरू एकदमै तकारुकताका साथ लाग्नु भन्ने चाहिँ प्राप्त भएको छ कुरो। तत्काल पेलिब्रिज, झोलुङ्गे पुल चाहियो, त्यसपछि उहाँ बन्द आलु सबै कुहियो, कुहिएर गयो, त्यसलाई अब बजार मार्केटमा पुर्याउन सकेन, राहत केही पनि पुर्याउन सकेन, अलिअलि पुग्दैछ हेलीबाट।
0: कतिपय सहभागीहरूले सरकारहरू बीचको कामको प्रष्ट बाँडफाँड हुनुपर्ने कुरा समेत आजको बैठकमा राखे। तिनी मध्येका एक रसुवाको गोसाईकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङ भन्छन्,
5: यथार्थ विवरण त स्थानीय तहलाई थाहा हुन्छ नि, होइन हो? स्थानीय तहले पठाएको विवरणमा उहाँले सहजीकरण गर्नुभयो भने समस्या आएन। अब होइन, स्थानीय तहले पठाएको विवरण भन्दा नि छुट्टै तरिकाले डाटा कलेक्सन गर्छु भनेर उहाँहरू लाग्नुभयो, त्यहाँ चाहिँ ठुलो समस्या आउँछ भन्नु।
0: रसुवा बाढीको मानवीय क्षतिको प्रष्ट चित्र आउने क्रम अझै जारी छ। सोमबार साँझ 7 बजेसम्मको सरकारी विवरणमा हालसम्म 1395 जनाको शव फेला परेको छ भने अझै 5130 जना सम्पर्कविहीन अवस्थामा छन्। भोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ीको तीव्रता, स्तर र शक्ति 1000 वर्षमा एक पटक आउने बाढ़ी भन्दा माथिल्लो स्तरको भएको पाइएको एकजना वरिष्ठ सरकारी अनुसन्धानकर्ताले बताएका छन्। जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले रसुवा भोटेकोशी बाढ़ीबारे गरेको प्रारम्भिक अध्ययनमा त्यसको गति, प्रवाह र व्यवहार आकलन गरेको छ। यसै विषयमा हामीले केन्द्रका कार्यकारी निर्देशक सञ्जीव बराललाई सम्पर्क गरी शुरूमा उनलाई भदौ 10 को बाढ़ी खासमा कस्तो खालको घटना थियो भनी सोधेका छौ।
2: हामीले सामान्यत बाढ़ी भनिरहँदाखेरि कुनै पनि इन्फ्रास्ट्रक्चरहरू डिजाइन गर्दा अथवा नदी किनारहरूमा स्ट्रक्चरहरू डिजाइन गर्दाखेरि एउटा सर्टेन रिटर्न पिरियडको फ्लड भन्ने गर्छौँ। सामान्य स्ट्रक्चरहरूलाई 50 इयर्सको रिटर्न, ब्रिजहरूमा चाहिँ 100 इयर्सको रिटर्न भनेर त्यस्तो गर्छौँ। तर अहिलेको यो भोल्युमको हिसाबले धेरै माथि थियो, त्यसका लेभलहरू हामीले कल्पना गर्ने अथवा एउटा डिजाइन लेभलमा लिइने फ्लड भन्दा ज्यादै माथि थियो,
0: मतलब 100 वर्षमा आउने भन्दा पनि
2: अझ धेरै नै बढी थियो, होइन? 1000 इयर्स रिटर्न पिरियडको फ्लड भन्दा पनि यो धेरै माथि थियो। र हाम्रो सामान्यत फ्लडहरू बेसिनमा बिस्तारी पानी पर्दै जान्छ र जलसतह बढ्दै गएर बाढी आउने गर्छ। तर यो चाहिँ कस्तो थियो भन्दा त्यहाँ पानी पनि परेको थिएन, तर हामीले चाहिँ थाहा पाइसकेका छौँ बरफकै ढिस्का पनि खस्यो र यसमा चाहिँ अझ रकहरू नै फेलियर
0: भयो।
2: यो विषयमा चाहिँ सेकेन्डरी सेटेलाइट म्यापहरूको अध्ययन गर्दाखेरि चाहिँ विभिन्न भोल्युमहरू फरक फरक आकलन भएका छन्। पानी भन्दा पनि यसमा ठुला ठुला घिग्रानहरू, बोल्डरहरू मिश्रित भएको र त्यसले चाहिँ यसको भेलोसिटीको क्रममा पनि धेरै हाई भएको कारणले इरोजन एन्ड डिपोजिट फेनोमिनन चाहिँ यहाँ मिश्रित भएको, यसको प्रकृति चाहिँ अलिकति फरक प्रकृतिको भयो। त्यो भने अलि माथि चाहिँ रिजर्भायर भएर ड्याम ब्रेक हुँदाखेरि आउने फ्लडको प्रकृति पनि सँग केही हदसम्म मिल्न जान्छ, तर त्यसमा पनि यति भोल्युम भन्ने आकलन हुन्छ, तर यो चाहिँ कति भोल्युमै आयो भन्ने कुराको आकलन गर्न नसकेकोले हामीले अलिकति त्यो पनि भन्न नसक्ने अवस्थाकोले यो चाहिँ हाम्रो कल्पना भन्दा हामीले सोच्ने गरेका रेगुलर फ्लड भन्दा अलिक भिन्न प्रकृतिको यो उत्पन्न।
0: अनि तपाईँहरूको प्रतिवेदनमा यसको वेग बहाव चाहिँ असाध्यै तीव्र गतिमा आएको भनेर पनि उल्लेख छ, होइन? त्यहाँ खसेको ठाउँबाट बोर्डरसम्म आइपुग्दा 7 मिनटमा आइपुगेको देखिन्छ, 188 किलोमिटर प्रति घण्टा वा 52 मिटर प्रति सेकेन्डमा आइपुगेको छ। त्यहाँबाट स्याप्रोवेसीसम्म 83 किलोमिटर प्रति घण्टामा आएको भनिन्छ, होइन? त्यहाँबाट तल बेत्रावतीसम्म पनि 65 किलोमिटर प्रति घण्टा, त्यो वेग कत्रो हो? हामीले
2: स्टेसनहरूमा आइपुगेको पिकलाई हामीले लिएर त्यो भेलोसिटी निकालेका हौ, र मैले अहिले पनि भने त्यसको भोल्युम एकैचोटि र इन्क्लुडिङ डेब्रिज स्लो एन्ड हो र स्टिप जति माथि स्टिफनेस छ भेलोसिटीहरू हाई छ र बिस्तारै त्यो भेलोसिटी चाहिँ 3 किलोमिटरबाट 65, 29, 23 हुँदै देवघाट पुग्दाखेरि करिब करिब 26 किलोमिटर पर आवरको गतिमा तल गएको देखिन्छ, जुन चाहिँ हाम्रो नर्मल भन्दा धेरै नै बढी भएकै कारणले त्यसै कारणले गर्दा पनि धेरै क्षतिहरू बढेको छ।
6: अब यस्तो खालको यस्तो प्रकृतिको अब नसोचेको घटनाको हामीले पूर्व सावधानी अथवा चेतावनी अब आगामी दिनमा नहोला भन्न सकिन्न होइन, त्यो कसरी दिन सकिएला? यो त एकदम छिटो आउने रहेछ।
2: हाम्रो अहिले नै 6 चाहिँ गेजिङ स्टेसनहरू पुरै वास आउट
6: गर्यो,
2: पगाइदिइसकेपछि त त्यो लेभल वार्निङ लेभल त्योमा पुग्नै पाएन। त्यस कारणले चाहिँ पहिलेको एक्जिस्टिङ सिस्टमबाट सिकेर एउटा नर्मल किसिमको फ्लड आउँदाखेरि त्यो वाटर लेभल मोनिटरिङ सिस्टमले काम गर्छ। अब सेकेन्डरी सिस्टमहरू चाहिँ अलिकति एक्सट्रिम फ्लड आउँदाखेरि ती लेभल भन्दा माथि राखेर चाहिँ जानुपर्छ भन्ने एउटा सिकाइ चाहिँ अहिले भएको छ र त्यसलाई अझ क्यामेरा लिङ्क्ड सर्भिलेन्स सिस्टममा चाहिँ जानुपर्छ। एउटा वाटर लेभल मोनिटरिङको विषयमा कुरा गर्दाखेरि चाहिँ दोस्रो चाहिँ अब अलिकति वाटर लेभलले मात्रै पुग्दैन, माथिल्लो हिमालयनहरूमा विभिन्न ग्लेसियर लेकहरू छन्, स्लाइडहरूको पोटेन्सियल छ, ल्यान्डस्लाइडहरू ठुला ठुलाको भने अब सेटेलाइटसँग इन्ट्रिगेट गरेर त्यसको मुभमेन्टहरूलाई मोनिटरिङ गर्ने, अर्को अलिकति अर्को एक्सिस्मिक एक्टिभिटीसँग चाहिँ मोनिटरिङ गर्ने।
0: उनी थिए जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सञ्जीव बराल, साथी सञ्जय ढकालसँग कुरा गर्दै। रसुवा बाढ़ीसँगै बगेका कयौं पुलहरूमध्ये नुवाकोटको देवीघाट स्थित तादी खोलामा हालै नेपाली सेनाले एकरूप ब्रिज जडान गरेपछि जनजीवन पुरानै लयमा फर्कन सघाउन थालेको स्थानीय वासीहरूले बताएका छन्। यस विपदमा 41 मोटर चल्ने पुल, 45 झोलुङ्गे पुल र करिब 40 किलोमिटर लम्बाईको सड़क क्षतिग्रस्त भएको सरकारी विवरण छ। गल्छी विदुर सड़क खण्डमा पर्ने तादी खोलामा पुल बनेसँगै भने देवीघाट बजारबाट रातमाटी जिलिङ लगायतका ठाउँहरूबीच टुटेको सहसम्पर्क पुनः शुरू भएको बताउँछिन् नुवाकोटबाट हाम्रो साथी शक्तिमाया तामाङ।
7: पुल बनाएसँगै अहिले आवत जावतमा सहज भएको बेलकोटगढी नगरपालिका जिलिङका खुस प्रसाद दाहालले बताए।
8: ग्यासको सहज भइसक्यो, खाद्यान्नको सहज भइसक्यो, पेट्रोलको सहज भइसक्यो।
7: बेलकोटगढी नगरपालिका निवासी कान्छी नेपाली
9: बच्चाहरू लिएर जान नसकिने त्यहाँमाथि वनको बाटो अलिकति डर पनि हुन्छ, उकालो जान त्यत्रा बाटो हिँड्नु पर्छ, 3 हिँड्न त धेरै टाइम लाग्छ नि, धेरै घुमिएर हिँड्ने कि यो पुल नबन्दाखेरि।
7: 57.9 मिटर लामो र 5.5 मिटर चौडा रहेको पुलले अधिकतम 60 टन सम्मको भार वहन क्षमता रहेको सेनानी चिरञ्जीवी चौला गाईले जानकारी दिए।
10: 35 टन भन्दा बढी लोड भएको गाडीहरू छैन नेपालमा, नेपालमा गुड्ने गाडीहरू चाहिँ यसले वानवे भएको कारणले गर्दा मजाले धान्न सक्छ।
7: बाढीबाट प्रभावित क्षेत्रमा राहत उद्धार तथा अत्यावश्यक सामग्री ढुवानी गर्न जिल्लाको अन्य स्थानहरूमा पनि तत्काल बेली ब्रिज, झुलुङ्गी पुल निर्माण गर्न आवश्यक रहेको कतिपय बताउँछन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
0: अब एउटा नेपाल बाहिरको विषय। ब्रिटिश पूर्व प्रधानमन्त्री बोरिस जोनसन र युरोपका वरिष्ठ सुरक्षा अधिकारीहरूले यात्रा गरेको केही बेरमै युक्रेन पोल्याण्ड सीमा नजिकै एउटा युक्रेनी रेलमा रूसले ड्रोन हमला गरेको छ। रूसी ड्रोन रेल इन्जिनमा बज्रिएको भए पनि कोही हताहत भएको विवरण आएको छैन। बीबीसी विवरणमा आधारित रिपोर्ट गनी अन्सारीबाट।
3: ड्रोन खस्नु अघि नै रेलबाट सबै यात्रुहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएको युक्रेनी अधिकारीहरूले बताएका छन्। किएवमा आयोजित एक सम्मेलनबाट फर्किने क्रममा जोनसन र अन्य युरोपेली राष्ट्रिय सुरक्षा सल्लाहकारहरूले सोही रेलमार्गको प्रयोग गरेका थिए, उनीहरू अर्कै रेलमा चढेका थिए। रूसको रक्षा मन्त्रालयले पश्चिमी युक्रेनमा रेलवे पूर्वाधारहरूलाई निशाना बनाइएको बताएको छ, तर युक्रेनको सरकारी रेलवे कम्पनीले भनेको छ ड्रोनले कूटनीतिज्ञहरू सवार रेललाई निशाना बनाउन सक्थ्यो। वार्सा सेक्युरिटी फोरमकी प्रमुख कातार्जिन पिसास्काले जोनसन र पावेल भएकै रेलमा आफू पनि रहेको बीबीसीलाई बताइन्। उनका अनुसार पोल्याण्ड

0: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज
1: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। सुन्नुहोस् न, यसपालि तीजका लागि नयाँ गहना किन्ने सोच बनाएकी छु।
2: हुन्छ नि, तर कहाँबाट किन्ने त?
1: अब किन टाढा जानु, सिर्जना सुनचाँदी पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
2: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
1: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि।
2: त्यसो भए आजै जाउँला नि।
1: ल, अरूलाई पनि भनौँ है।
2: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
1: सिर्जना सुन चाँदी पसल, तपाईँको रोजाई हाम्रो जिम्मेवारी।
2: सिर्जना सुन चाँदी पसल बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा, सञ्चालक रूपलाल सुनार, सम्पर्क नम्बर 98095443।
1: घरमा बट्टीको सामान चाहिएको थियो, कहाँबाट किन्ने होला? किन टाढा जानु हो दिदी, जमारा पारी पेट्रोल पम्प अगाडि न्यू ओम बिजुली भण्डार सप्लायर छ नि, त्यहाँ घर तथा पसलका लागि चाहिने विभिन्न विद्युतीय सामानहरू पाइन्छन्।
3: ए हो र, त्यहाँ कस्तो कस्तो सामान पाइन्छन्?
1: त्यहाँ त हाउस वायरिङ सम्बन्धी सम्पूर्ण सामानहरू, विभिन्न ब्रान्डका तार, एसी, पंखा, हिटर, गिजर, मोटर तथा हाउस वायरिङ सम्बन्धी पाइने एकमात्र न्यू ओम बिजुली भण्डार छ नि।
3: त्यसो भए अब बिजुलीका सामान किन्न अन्त कतै जानै परेन।
1: हो नि, तपाईँलाई पनि घर कार्यालय वा पसलका लागि बिजुलीका सामान चाहिएको छ भने आजै आउनुहोस्।
3: न्यू ओम बिजुली भण्डार सप्लायर्स, जमरापारी पेट्रोल पम्प अगाडि, सञ्चालक राम बहादुर चन्द, सम्पर्क नम्बर 98 48 59 67 33 र 98 51 18 82 46।
4: बितल 25 वर्ष के लम्बा अनुभव धल डाक्टर हेमन्त स्वार्से टिकापुर म सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोल चोक लगह आपन भवन से सेवा देती रहल सक्कु बेरम हेन जानकारी कराई। सत्कार पोलिक्लिनिक म बिहान 7 बजे से संध्या 7 बजे सम मेर मेरिक रोग के उपचार तथा स्वास्थ्य परामर्श देना हुईलक मार बेरमे उकरा संपर्क कैके उपचार सेवा लेह अनुरोध करती। सत्कार पोलिक्लिनिक से दे जैना सेवा, ओपीडी सेवा, डिजिटल वीडियो एक्सरे, ईसीजी सेवा, डिजिटल अत्याधुनिक भारी एक्सरे सेवा, नियमित ऑटो एनालाइजर से सक्कू रगत जांच फार्मेसी प्रयोगशाला सेवा, हाट जोड़नी सेवा, टूटल हाट जोड़नी में प्लास्टर सेवा, ईएनटी सेवा, सुरक्षित मातृत्व सेवा, गर्भवती जांच सेवा, यौन रोग के परामर्श तथा उपचार सेवा संग तालीम पायल स्वास्थ्य कर्मी से क्षय रोग तथा कुष्ठ रोग संबंधी सेवा फेले जाए। संपर्क सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लगह।

0: मर गरिन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: रडगैया झोला उद्योग मुनुवा रोड टिकापुर कैलाली संचालक रामप्रसाद चौधरी।
2: झरी र बाढ़ीको मौसममा ओबानो ठाउँ खोज्दै सर्पहरू जमीन बाहिर निस्किन थाल्छन्। यस्तो बेला सर्पले टोक्न सक्ने भएकाले यी कुराहरूमा चनाको हुने गरौं। सुत्ने बेला झुल लगाउने, घर वरपर सर्प लुक्न सक्ने ठाउँको पहिचान गर्ने र ख्याल राख्ने, राति हिँड्दा लट्ठी बोकेर र टर्च लाइट बालेर हिँड्ने, सकेसम्म झाडीतिर नजाने र बाहिर हिँड्दा हात खुट्टा पूरै छोपिने गरी लुगा लगाउने, घुँडासम्म आउने कम्बोट लगाएर जाने, ढुङ्गाको पर्खाल, लडेका काठ, दाउराको चाङ उठाउँदा वा चलाउँदा विशेष ध्यान दिने, मुसा, छेपारो, भ्यागुता धेरै देखिने ठाउँमा सर्प आउने सम्भावना बढ़ी हुन्छ। सर्पले टोकिहाले धामी झाँक्री कहाँ नगई जति सक्दो चाँडो बिरामीलाई अस्पताल वा सर्पदंश उपचार केन्द्रमा पुर्याउने, बेलैमा होसियार भए आफू पनि बचिन्छ, अरूलाई पनि बचाउन सकिन्छ।
3: टिकापुर नगरपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।

0: टिकापुर नगरपालिकाको सूचना। नगरपालिका भित्र संचालित व्यवसाय दर्ता नवीकरण गर्न गराउनुका साथै दर्ता नगरी संचालन भइरहेका व्यवसाय अनिवार्य रूपमा सम्बन्धित ओडामा दर्ता गरौं।
1: भवन निर्माण मापदण्ड 2072 अनुसार नयाँ घर निर्माण गर्दा घर नक्सा पास अनुमति लिएर मात्र निर्माण गरौं।
0: यस टिकापुर नगरपालिका कार्यालय वरिपरि लगायत नगर क्षेत्रभित्र व्यवसाय गरी बसेका व्यापारीहरूले पसल अगाडिको सार्वजनिक जग्गा, बाटोमा टहरा लगाई पसलको सामग्रीहरू राखी व्यवसाय गरिरहेको र त्यस्ता कार्यहरूले सड़क दुर्घटना निम्त्याउन सक्ने भएकोले त्यस्ता कार्य तत्काल बन्द गरौं।
1: नगर क्षेत्रभित्र रहेका घुम्टी ठेलाहरू तथा पसलमा व्यवसाय सञ्चालन गरिरहेका व्यापारीहरूले आफ्नो पसलका अगाडि यथाभावी फोहोर गरी उचित व्यवस्थापन नगरेको देखिएकोले यथास्थानमा फोहोर व्यवस्थापन गरौं र गराउं। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।
2: हेलो बहिनी, कता हो? तिमीलाई थाहा छ कि नै, सिजी कम्पनीको वाईवाई जिंक 15 रुपियाँमा एक पेटी रूपान 60 उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
3: मैले त एक पेटी चाउचाउ रु 600 किने।
2: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 त ब्लक नम्बर 14 रहेको हरिलाल किराना पसलमा रु 15 वाला चाउचाउ पाइन्छ, त्यो पनि सिजी कम्पनीको गुणस्तरीय चाउचाउ, र त्यस्तै रु 25 को क्लासिक चाउचाउ र 35 को चाउचाउ रु 2500 रुपियाँमा आउँदैछ नि, त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाईवाईमै किन हाल्ने? 460 मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ, त्यो पनि वाईवाई सिजी कम्पनीको, र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानुस् है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता हरिलाल किराना पसल, साथै हिन्दू नारीहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: हरिलाल किराना पसल, ब्लक नम्बर 14 पार्क रोड टिकापुर कैलाली, संचालक प्रदीप बहादुर विष्ट, सम्पर्क नम्बर 9848 40 22 41।
4: आँखाका रोगीहरूलाई अत्यन्त जरुरी सूचना। नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पताल र भजनी नगरपालिकाको संयुक्त आयोजनामा प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा यही असोज 3 र 4 गते आँखा शिविर सञ्चालन गरी मोतीबिन्दुका बिरामीहरूको शिविरमा नै निशुल्क अपरेशन गरिने र निशुल्क औषधि पनि उपलब्ध गराइने भएकोले आँखाका रोगीहरूले समयमा नै सम्पर्क राख्न हुन अनुरोध छ। विस्तृत जानकारीका लागि गेटा आँखा अस्पताल, सम्पर्क नम्बर 091-575-204, स्वास्थ्य संयोजक कैलाश डमौरा थारू, सम्पर्क नम्बर 98-484-57-875।
5: सूचना। टिकापुर स्थित पुरानो हाट बजार मैदानमा यही 2083 असोज 1 गतेका दिन रामारोशन विकास केन्द्रको प्रथम साधारण सभाका साथै मौलिक घाँस्या पर्व भव्य रूपले मनाइँदैछ। औपचारिक कार्यक्रम। प्रमुख अतिथि माननीय पूर्व मुख्यमन्त्री श्री कमल बहादुर शाह लगायतका विशिष्ट व्यक्तिहरूको समुपस्थितिमा हुँदै विशेष आकर्षण, बहुचर्चित खेलाउडा खेलाउडीहरूको घम्सा घम्सी न्याउले खेल हुने।

0: सम्पूर्ण संस्कृति प्रेमी महानुभावहरूलाई कार्यक्रममा उपस्थितिको लागि हार्दिक आमन्त्रण गर्दछौ। रामारोशन विकास केन्द्र टिकापुर कैलाली।
1: टिकापुर नगरपालिका वडा नम्बर १ द्वारा वडावासीहरूमा हार्दिक अनुरोध।
2: वडा नम्बर १ मा कुनै प्रकारको व्यवसाय सञ्चालन गर्दा वडा कार्यालयमा अनिवार्य व्यवसाय दर्ता गरेर मात्र व्यवसाय सञ्चालन गरौं। पशु चौपाया छाडन छोडी र सड़क पेटी छेउछाउमा नबाँधौ। सार्वजनिक स्थानमा माटो ढुङ्गा गिट्टी बालुवा लगायतका निर्माण सामग्री जथाभावी नराखौं। खाद्य वस्तुमा अखाद्य वस्तु मिसावट नगरौं। ढल वा सड़क मिचेर व्यवसाय नगरौं। घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौं।
1: एक घर एक बिरुवा रोपौं। सबै प्रकारका करहरू समयमा तिरी नागरिकको दायित्व पूरा गरौं। टिकापुर नगरपालिका हाम्रो हो, यसलाई सफा सुन्दर बनाउन आफ्नो ठाउँबाट सबै लागौं। हाम्रा बाल बालिकाहरू लागू औषध दुर्व्यसनीमा फसिरहेका छन्, त्यस विषयमा अभिभावकहरू सचेत बनाऊ। यदि वडा कार्यालयबाट प्रदान गरिने सेवा प्रवाह सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भएमा वडा कार्यालयको फोन नम्बर 091-560-877 वा वडा अध्यक्षको फोन नम्बर 98-484-40-598 सम्पर्क गरौं।
2: टिकापुर नगरपालिका वडा नम्बर 1 को कार्यालय टिकापुर कैलाली।

0: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
1: असोज 3 गते पहिलो शनिबारका दिन आउने भएकाले
0: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रायसिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोग समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
1: डाक्टर आउने दिन असोज 3 गते पहिलो शनिबार
0: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825637772।
2: कस्तो गनाएको, इनका सन्तानले टोइलेट गनाएरै मार्ने भए,
3: फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
4: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरुन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा छँदैछ नि।
2: कता छ त त्यो?
4: जता भए पनि फोन गर्नुहोस् न, तुरुन्त आइहाल्छ नि।
2: फोन नम्बर कति हो भाइ?
4: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 9762020300 हो, अर्को पनि छ 9865692026।
5: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सत्ती, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू। सम्पर्क नम्बर 9762020300 र 9856692026।
6: टिकापुर नगरपालिका वडा नम्बर 5 का स्थानीयलाई वर्षेनी वर्षातको समयमा कर्णाली नदीले दुःख दिने गरेको छ। अहिले पनि वर्षातको समय भएकाले कर्णाली तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले चनाखो हुनुपर्ने देखिन्छ। यदि कर्णाली नदीले दुबान तथा कटान गर्न थालेपछि नजिकको प्रहरी कार्यालय वा वडा कार्यालयमा सम्पर्क गरौं। साथै वर्षात सुरु भएपछि नागरिकलाई सर्पले टोक्न सक्ने भएकाले यसमा पनि सबै नागरिक सचेत बनौ। सर्प देखेपछि नजिस्क्याउ, आफ्नो घर वरिपरि सफा राखौ, सर्पको टोकाईबाट आफू पनि बचौ र अरूलाई पनि बचाउ। टिकापुर नगरपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।
7: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीर 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एक नम्बर सुनबाट निर्मित अत्याधुनिक डिजाइनका गहना पाइनुका साथै अर्डर अनुसार गहना सुपथ मूल्यमा बनाइन्छ।
8: न्यू अछाम जालपडेवी ज्वेलर्स, सिद्धार्थ चोक, टिकापुर, कैलाली। सञ्चालक दुर्ब सुनार।
9: ओहो मेयर साहब नमस्कार। है
10: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिका तिरको खबर?
9: हाम्रो त बिजोग छ मेयर साहब, म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन, होइन के जादु गर्नुभयो?
10: अब के जादु भन्नु हौ अध्यक्षज्यू, ठुलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिँदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
9: ए जल तथा मौसम विज्ञान विभागले ठुलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि 3 दिन अगाडि नै पाएका थियौं नि।
10: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
9: होइन खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
10: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, कुलो नहर पनि सफा गर्यो, अनि बाढी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यो।
9: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो, हामीलाई पनि सिकाउनुहोस् न।
10: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेकजाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
9: ए, अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
10: अत्यधिक पानी पर्न थालेपछि हाम्रो जल मापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
9: अनि अत्याधिक पानी परेर बाढी आउन लागि के गर्नुहुन्छ त?
10: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
9: ओहो, बारीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
11: विपद बारे चासो राखौ, चनाको बनौ। विश्व खाद्य कार्यक्रम सरफरोश नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जनहित

0: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै दुर्गा ज्वेलर्समा एक नम्बर सुनबाट निर्मित माइली टिलरी, छड्के टिलरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुनचाँदीका गरगहनाहरू बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: दुर्गा ज्वेलर्स, बलभद्र चोक नमुना इन्टरप्राइजेस नजिकै टिकापुर कैलाली, संचालक देव बहादुर सुनार, सम्पर्क नम्बर 9868 40

0: सूचना सूचना सूचना यही भाद्र 29 गते देखि असोज 8 गते सम्म गणेश उत्सव 2083 हुने भएकोले सम्पूर्ण टीकापुरवासी आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। कार्यक्रम हुने स्थान सामुदायिक एफएम चोक टीकापुर एक कैलाली, आयोजक टीकापुर सेवा समिति टीकापुर।
1: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अरेल्ला सुन चाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनु।
1: आरएनला सुन चाँदी पसल बलभद्र चोक टीकापुर एलएन मेडिकल अगाडि संचालक खुमराज सुनार। सम्पर्क मोबाइल नम्बर 9810625347।

0: यो खाने मन त कहाँ छ र, तर के गर्नु, जीवन एक्लो एक्लो लाग्छ, फेरि खानै पर्छ।
1: तपाईँ एक्लो कहाँ छ श्रेया, त्यति माया गर्ने आमा छिन्, दिदी छिन्, भाइ छ, बरु एक्लो त म छु। म पनि पहिले आफूलाई एक्लै सम्झिन्थेँ, कुलत छुटेपछि को थाहा पाएँ यो सुन्दर संसार कति सुन्दर रहेछ, बाँच्नुपर्छ अनि पो संसारको मजा लिन पाइन्छ।
0: हो र, तेरो त अहिले टन्न कमाइ छ र, त्यसो भन्छ।
1: अनि सुधार गृहमा बसेको बेला कसको पो कमाइ हुन्छ त, जब म निस्केँ काम गर्न थालेँ अनि पो कमाइ छ त, यो कमाइ पनि मेरो लागि होइन। हिजो मेरो कुलतमा हुँदा आमा रुँदै रुँदै जानुभयो, अब घरजम गर्नु छ, श्रीमती छोराछोरी होलान् उनीहरूको लागि पनि सोच्दैछु म।
0: ओहो, तैँले त साँच्चै एक्लो हुँदा पनि भोलिको सुन्दर संसार सोचिसकिछ यार। अब म पनि कुलत छोड्छु, आमा दिदी भाइ सबै परिवारलाई खुसी बनाउँछु, भोलिको जीवन सुन्दर बनाउने कोसिस गर्छु।
2: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
3: एघार प्रकारका विशेषज्ञ सेवाहरू अब टिकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
4: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठेघरको शल्यक्रिया सेवा,
4: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
3: जनरल फिजिसियन विशेषज्ञ सेवा,
4: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
3: रोग सेवा,
4: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
3: मनोचिकित्सक विशेषज्ञ सेवा
5: हरेक महिनाको प्रत्येक शनिबार,
3: र सिटी स्क्यान सेवा,
4: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
3: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउन्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
4: फार्मासिस्टद्वारा फार्मेसी सेवा चौबिसै घण्टा,
3: चौबिसै घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
4: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
3: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
4: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाइ,
3: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
4: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
6: लौन साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ, होइन यो टिकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
7: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाउ न लक्ष्मी कटेज एन्ड खाजा घरमा, त्यहाँ त एकदम शुद्ध सफा र मिठो परिकारहरू पाइन्छ।
6: ए हो र, त्यसो भए जाउ न, जाउ सँगै जाउ, तन्नै खाएर आउला।
7: तपाईँलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
6: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक एफएम नजिकै, प्रोप्राइटर लोकराज खनाल, सम्पर्क नम्बर 98-48-51-69-64।
8: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

सामुदायिक रेडियो टिकापुर एफएम को रात्रि 9:55 बजे खबर संक्षेपमा यहाँलाई स्वागत छ। खबर संक्षेपबाट रतन चौधरीको नमस्कार। आज भाद्र शुक्ल तृतीयका दिन हिन्दू महिलाहरू हरितालिका तेज पर्व मनाएका छन्। यो दिन देवदिदेव महादेवको पूजा आराधना गरी व्रत बस्ने गर्छन्। हिजो दर खाएर महिलाहरूले आज बिहानैदेखि निरहर व्रत बसी आज साँझ व्रत समेत उकास्ने गर्छन्। शास्त्र अनुसार भाद्र शुक्ल तृतीयमा हरितालिका व्रत लिनेले समेत सुख शान्ति र कल्याण प्राप्त हुने विश्वास गरेका छन्। विवाहित महिलाहरूले पतिको दीर्घायु र अविवाहित महिलाहरूले सुयोग्य वर कामना गर्दै यो व्रत बस्ने गर्छन्। यद्यपि शास्त्रीय मान्यता अनुसार पुरूषले पनि यो व्रत बस्न उल्लेख गरिएको छ। सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले गौरीघाटमा तपस्या गरेर महादेवलाई पति पाउनु भएको थियो। पिता हिमालयले समेत विष्णुसँग पार्वतीको विवाह गराउन खोजेपछि साथीहरूले पार्वतीलाई लुकाएर सुरक्षित स्थान राख्ने र त्यही स्थानमा पार्वतीले निरहर व्रत गरी महादेवलाई प्राप्त गरेको विश्वास छ। कैलालीको टिकापुर नगरपालिका वार्ड नम्बर 2 को सीतापुर क्षेत्रमा एक महिनादेखि जंगली हात्तीको आतंक मचिरहेको छ। नजिकै रहेको खोटेना भुराखानी सामुदायिक वनबाट गाउँ बस्तीमा आउने हात्तीले धान बाली खाएर आतंक मचाउन थालिएको छ। जंगली हात्तीले रातीको समयमा बस्ती र खेतबारीमा प्रवेश गर्न थालेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन्। हात्तीले किसानहरूले लगाएको धान बालीमा समेत क्षति पुर्याउँदै आएको छ। कर्णाली प्रदेश सरकारले प्रदेश सभाको दोस्रो कार्यकालको आठौं अधिवेशन अन्त्य गर्न सिफारिश गर्ने निर्णय गरेको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज बसेको मन्त्री परिषदको बैठकले 2083 भदौ 29 गते सोमबार राति 12 बजेदेखि लागू हुने गरी प्रदेश सभाको आठौं अधिवेशन अन्त्य गर्ने प्रदेश प्रमुख यज्ञराज जोशी समक्ष सिफारिश गर्ने निर्णय गरेको हो। टिकापुरमा आजदेखि गणेश उत्सव शुरू भएको छ। गणेश उत्सवको आज एक कार्यक्रमका बीच टिकापुर नगरपालिका वार्ड नम्बर 1 का वडाध्यक्ष मोहन विकाले उद्घाटन गर्नुभएको हो। कार्यक्रमको पूर्व सन्ध्यामा दिउँसो बाजा गाजासँगै टिकापुर बजार परिक्रमण गरी मूर्ति स्थापना गरिएको हो। टिकापुर सेवा समितिका अध्यक्ष अमित तमत्ताको अध्यक्षतामा भएको कार्यक्रममा टिकापुर नगरपालिकाका वार्ड नम्बर 1 का वडाध्यक्ष मोहन लोहार विका प्रमुख अतिथि रहनु भएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि विकाले टिकापुरमा गणेश उत्सवको लामो इतिहास रहेको र आगामी दिनमा पनि यो कार्यक्रमलाई व्यवस्थित रूपले सञ्चालन गर्न आग्रह गर्दै वाडाको तर्फबाट समितिलाई 1,00,000 रूपियाँ बजेट विनियोजन गरेको जानकारी दिनुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भटेको श्रीनदीमा आएको बाढ़ीपछिको पुनस्थापनाका लागि स्रोतको समेत कुनै कमी नहुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँग आज प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा छलफल गर्दै उहाँ पुनस्थापनाका लागि सरकार आफूसँग भएको तथा दात्री निकायहरूले उपलब्ध गराएको स्रोत साधनको प्रयोग गर्ने तयारी गरेको बताउनु भएको छ। र कैलालीमा प्रदेश सरकारको मापदण्ड अनुसार दर्ता भएका स्तरीय होटल अब राति 12 बजेसम्म सञ्चालन गर्न पाउने भएका छन्। यसअघि होटल तथा व्यवसायी राति 10 बजेभित्र बन्द गर्नुपर्ने व्यवस्था रहेकोमा होटल व्यवसायी संघ कैलाली जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय बीच भएको छलफलपछि स्तरीय होटलका लागि सञ्चालन समय 2 घण्टा थप गर्ने सहमति भएको हो। हौस् त आजको समाचार सेवा यही पूरा हुन्छ। भोलि बिहान 6 बजे सामुदायिक सूचना नेटवर्कबाट प्रसारित हुने सीआईएनको साझा खबर सहित उपस्थित हुने नै छौं।
तबसम्मका लागि यस समाचार युनिटका सम्पूर्ण सहकर्मी सहित म रतन चौधरी बिदा हुन्छु। नमस्कार, शुभरात्रि।

0: कालेबुङ नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
1: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
0: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आत्मा त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्ना त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौ।
3: यो ओसीएमसी भनेको के आयो फेरि?
4: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
3: ओसीएमसीले के सहयोग गर्छ त?
4: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
5: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
6: ल यति छिटो आमा बन्न लागेको त
7: पाउँदैछु। यस्तो अवस्थामा पनि घरमा सकि नसकि सबै काम गर्नुपर्छ, कस्तो गाह्रो हुन्छ। पनि काम गर्न विदेश जानु भएको छ, के गर्ने के नगर्ने केही थाहा छैन। म त जालमा परे जस्तै लाग्छ।
6: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारि 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ।
8: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
9: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।

धनपुत्र सुत धरा दुई दिन को मेला आखिरी में पर्नु पर्ला।

परीक्षित को हजुर मां सुखदेव ने बताने भो लौ तो सौन काद्रीशेश्वर हो भनेर सौन कादीलाई पौराणिक सूतले नैमी सारण्य नाम को क्षेत्र में आज्ञा गरी भक्सु र अन्ततो गत्वा जीवन में जति सुके जसले जे गरे तापनि महाराज परीक्षित अन्ति नारायण स्मृति अन्तमा भगवान नै पूर्ण साकार। एउटा कुरा अर्को कुरा आफ्नै माता देवहूति का उपरमा भगवान परब्रह्म परमात्मा परमेश्वरले उपदेशात्मक पक्षले ज्ञान वर्धकको वर्णनमा आत्मसानुभूति प्रदान गर्दै हुई बक्सन्छ भन्ने सम्बन्धको कथा हे सत्यबाट सुन्नुभयो महाराज परीक्षित। अब यो श्रीमद् भागवत महापुराण हो तृतीय स्कन्धको अन्तिमतिर कति कथाको वर्णन गरिन्छ भने देखिन लौ त राजा परीक्षित एक दिन के भएछ भन्नुहोला भने देवहूति महारानी आफ्नै मातालाई भगवान कपिले देव प्रभु आज्ञा गर्नु चामा साङ्ख्य योगको लक्षण हजुरलाई मैले बताए तर सबै कुरा सबै विषय सबै प्रकारको प्रक्रिया जे होस् तत्व ज्ञान छैन भने मानिस मुक्ति हुँदैन। पुण्य गरेर स्वर्ग सम्बन्ध गइन्छ पढ्नु भएको छैन शास्त्रमा छिडे पुण्डे मर्त्य लोक विसन्ती भन्छ। पुण्य छौन्जेल सम्मका लागि स्वर्गको वास पुण्य समाप्ति भएपछि फेरि यहीँ आउनुपर्छ भन्छ। त्यो त के भयो त भन्दाखेरिमा रमाइलो ठाउँमा टिकट काटेर फिल्म हेर्न गए जस्तो रहेछ स्वर्ग। पुण्य छौन्जेलसम्म स्वर्ग बस्ने पुण्य समाप्ति भएपछि फेरि यहीँ आउनुपर्ने भएपछि त टिकटको टाइम छौन्जेलसम्म त्यहाँ टिकटको टाइम पूर्ण भयो अर्को सो हेर्न मन लाग्यो भने अर्को टिकट काट्न आउनु पर्यो त्यस्तै भयो टिकट सिस्टम भयो त्यहाँ। यस कारणले कहिल्यै पनि जन्मबाट मृत्यु मृत्युबाट जन्म नै नहुने ठाउँ कहाँ हो तत्व ज्ञान पिही नश्च ततश्च पुनरागति भन्छ। तत्व ज्ञान भयो भने फेरि यस मण्डपमा आउनु पर्दैन यस धराधाममा आएर फेरि जन्म मृत्युको चक्र मर्नु र जिउनुको आपत्ति र विपत्तिबाट अवकाशमय जीवन हुने हुनाको कारणले राजन परीक्षित ईश्वरको नाम जपे स्वर्ग प्राप्ति तत्व ज्ञान भएपछि जीवन मुक्ति है त। स्वर्ग भनेको कुरा त्यो कहिल्यै स्वर्ग सम्मको लागिमा चाहिँ अप्ठ्यारो स्थिति होइन। कर्म गरेर उपासना गरेर ज्ञान वैराग्य ध्यान भक्ति मनन चिन्तन तीर्थ व्रत यज्ञ दान इत्यादिले स्वर्ग गइन्छ। तत्व ज्ञान भएपछि मात्र जीवन मुक्ति हुने हुनाको कारणले ईश्वरको नाम जपे स्वर्ग सम्मान पाउला ईश्वरको नाम जपे स्वर्ग सम्मान पाउला तत्व ज्ञान छैन।

परीक्षित होने राजा परीक्षित का आदरमा सुखदेव ले तत्व ज्ञान सर्वोपरि ज्ञान हो तत्व ज्ञान भी न तत पुनरागति बन गण राजा परीक्षित का हजुरमा सुखदेव स्वामी ने बताओ बोलो तो मेरो आमा अब तपाई के सुन्न चाहिए भौसन छ मेरो माता से समय को पनि पाबन्दी भयो पिताजीलाई हजुरले छोड्नु भयो हजुरलाई पिताजीले छोडेर जानुभयो जंगलको बास नौवटा दिदी मैले दिनुपर्ने ठाउँमा दिए म पनि अब जब आज्ञा पाए जाने थिए मेरो आमा भनेर प्रभुले आज्ञा गरिबक्सु भगवान कपिलले यस्तो परमात्मा कपिलको वचन सुनेर आमा रुन लाग्नुभयो माता रुन हुँदैन हजुर यहाँबाट विदा हुनुहोस् आजै तपाईँको पति मेरो पिताजीसँग हजुरको वैकुण्ठ धाममा भेटघाट हुनेछ अब मलाई आज्ञा दिइबक्सु यस्तो प्रकारको परमात्मा कपिलका वचनबाट प्रभावित भएकी माता श्री देवहुतीले भन्न लाग्नुभयो भगवान प्रभुको चरण कमलमा बिन्ती गर्नुहुन्छ मेरो ईश्वर सत्तम व्रतमे जठरेण नाथ कथम त यसो विषमयुगान्तेबाट पत्र एक सेते समया शिशुरग्र कृपान परमात्मा हरे जसले मार्कण्डलाई

विश्वब्रह्माण्डमा न हजुरलाई कसैले चिन्न सक्यो न। जब कुनै प्रकारबाट देव त्रिङ्ग नर देवता मनुष्य र पशुका योनिमा जन्मेर धेरै काम प्रभुले गरिबक्स्यो विश्वब्रह्माण्डको नायक आज हजुरलाई मैले पेटमा धारण गर्न सकेँ, धन्य हो मेरो जन्म। अब मैले प्रभु कहाँ जाउँ भनेर विन्ती गरिबक्सेको थियो मेरो आमा, अब तपाईँले म प्रमाण गरिदिन्छु भनिकन कपिलदेव भगवान आज्ञा गर्नुहुन्छ। ज्ञान भावे र तनमुक्ति जीवन मुक्ति रुद्रियते भनेर आज्ञा गरिबक्सु भगवानले। ज्ञानको अपूर्ण प्राप्ति भइसकेको कारणले जीवन मुक्ति हुनुहोस् आमा भनिकन आफ्नी आमा देववतीलाई भगवान कपिलले सो शरीरको वैकुण्ठ धाम दिलाउने काम गरिबक्सु र पिताजीसँग त्यही दिन भेटघाट भयो र मुक्ति प्राप्त भयो। लौत राजन परीक्षित, अब तपाईँ के सुन्न चाहिबक्सन्छ भनिकन राजा परीक्षितका हजुरमा सुखदेव स्वामीले आज्ञा गरिबक्सु र माता देवहुती र कपिलले भगवान संवाद परिपूर्ण भयो। कपिलले परमात्मा परमेश्वर यस किसिमले अहिले गंगा सागरमा विराजमान हुनुहुन्छ आमा, त्यही दिन वैकुण्ठ धाम गति तृतीय स्कन्ध सुसम्पन्न। राजा परीक्षित महाराज, अब बाँकी अंश तपाईँ के सुन्न चाहनुहुन्छ भनेर घुणा पर्यन्त कथा श्रीमद् भागवतको महिमा हजुरलाई मैले प्रस्तुत गरेँ। अब बाँकी अंशको लागि तपाईँलाई जब तेग्रा पर्यन्त चतुर्थ स्कन्धमा प्रयोजन गर्दैछु विराट विभूति सुदृढ गर्नका लागि बनिएको भागवत भनेकन राजा परीक्षितको हजुरमा श्रीमद् भागवतको महत्वको बारेमा प्रकाश पार्दै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट। जय बोलो श्रीमद् भागवतमा प्राणको। सुन्नुभयो महाराज परीक्षित, अब यो श्रीमद् भागवत महापुराणको अहिले चतुर्थ स्कन्ध पहिलो अध्याय विराट विभूति सुदृढीकरणका लागि बनिएको भागवत पहिलो कन्ध पाऊ, दोस्रो कन्ध गोली घाँटा, तेस्रो कन्ध घुँडा, चारौं कन्ध तिग्राको वर्णनमा। अब राजन श्री कृष्णाय नमः श्री मैत्रीवाच मनस्तु शतरूपायां तिस्र कन्यांश्च गिरे आकुतिर देवहूति च प्रसूतिरिति विस्तृतः। स्वयं मनुका जम्मा तीनटा छोरी दुई भाइ छोरा आकुति देवहुति र प्रसुति भन्ने तिनची छोरी उत्तनपाद परिवर्त भन्ने दुईटा छोरा आकुति रुचिलाई देवहुति कर्दमलाई कान्छी प्रसुति दक्षेलाई यिनैबाट सन्तान उत्पादनको विषयमा ठूलो प्रकारको प्रकरण तयारी भयो महाराज परीक्षित। जसमध्येमा अब कुन कुन बहिनीबाट के भए भन्ने विषयका लागिमा रुचिका पत्नी मनु रुचि मनुबाट रुचि भए त्यसपछिमा रुचिका अंशमा विष्णु भगवानको अवतार भएको छ, दाक्षिणी कन्यामा लक्ष्मीको अंश अवतार भएको छ, अनि मनुका वंशमा यज्ञ अवतार प्रभुको जब प्राप्त भएको छ, उनका दस भाइ छोरा भए भने बाह्र भाइ छोरा भएका सन्तोष प्रतोष सन्तोष भद्र शान्ति हृस्पति कवि वियो वासुदेव रोचना भन्ने कर्दमकी पत्नी देवहुतीका घरबाट अनि नौवटा छोरी, यो त मैले अघि नै बताइहालेँ। अनि त्यसदेखि पछाडि पुलस्त्यकी पत्नी हवीर भूबाट पैदा भएका महान वीर योद्धा छोरा जसको नाम हो विश्रबा, विश्रबाका छोरा जेठी रानीबाट कुबेर, माइली महारानीबाट रावण र कुम्भकर्ण, साइली महारानीबाट विभीषण, कान्छी महारानीबाट खर दूषण र त्रिशिर र सूर्यप्रणखा, यसरी सन्तान उत्पादन भएको छ। दक्षकी पत्नी प्रसुतिबाट सतीदेवीको जन्म साम्ब सदा शिवजीको प्रति आफ्नो पतिदेवलाई पिताजीबाट भएको अनर्गल विरोधको बारेमा सहन खप्न नसकेर दक्षिणाग्नौ जुहाव आफ्नो अङ्गलाई दक्षिणपट्टिको अग्निमा सम्पा गरेर दोस्रो जन्ममा पार्वती मैयाको रूपमा प्रकट भई बक्सेको वर्णन पनि यसमा प्रमाण गरियो भन्दाखेरिमा, लो मेरो प्रभु साँची सतीको र शिवजीको एक आपसको जब अन्त्य हुनुपर्नेको कारण दक्ष प्रजापतिको यज्ञशालामा भगवान शिवजीलाई नबोलाउनु पर्नेका कारण दक्ष प्रजापतिको र शिवजीको विवाद कुराकानीको उपाख्यान सारा वृत्तान्त सुन्न पाउनेहरू भगवान भनेर विन्ती गर्नुभयो महाराज। स्वस्थानी व्रतकथा सम्बन्धी अहिले चलिरहेकै व्यवहारमा राजा परीक्षितको प्रति सुखदेव स्वामीले बडा गम्भीर वाणीमा यिनै कथालाई प्रयोजन गरेर शास्त्रोक्त पद्धति अनुसार अब शिव सती सम्वादको प्रकरण दक्ष प्रजापतिको यज्ञशालापट्टिको उपाख्यान प्रस्तुत गर्दै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट। अब राजा परीक्षितलाई सुखदेव स्वामीले बताउनुभयो जब उपरान्त सबै प्रकारको नीतिगत कार्यको तयारी भयो, भगवान प्रभुले बडो रमाइलो यात्रा सम्पन्न गराइबक्स्यो, अनि त्यसपछिबाट दक्ष प्रजापतिको यज्ञशालामा साम्ब सदाशिवजीको अपमान कसरी भयो यसबारे चाहिँ बुझ्नु जरुरत छ। अहिले भर्खरै यहाँहरू स्वस्थानी व्रतकथा सम्बन्धीमा त्यो कथा सुनिरहनु भएको छ कन्द प्राण अन्तर्गत। तर एक दिन प्रयागराजमा धेरै ऋषि महर्षि राजर्षिहरूको संगम थियो, भगवान्

0: राम सदा शिवजी पछि पुगिबक्स्यो माने पहिले पुगिबक्स्यो दक्ष प्रजापति पछि पुग्नुभयो। आफू भन्दा ठूलो व्यक्ति आउन साथ जब सबैले आसनबाट जराजुरको उठ्नु पर्ने अनुशासनको मर्यादा हो, सारा जनहरू जन्म जराजुरको उठे, तर दक्ष प्रजापति आउँदाखेरि साममा सदाशिवजी ससुरो हो तापनि उठ्नु भएन। त्यसको छोरी पो मन परेर ब्याग्रे त के त्यसलाई यसलाई मान्छे सामान्य ढोदिने त के गर्छ त नि मलाई चुप्प लाग्नुभयो उठ्नु भएन। अनि ससुरो चाहिँ जुरुक्क उठेर जवाब दिन थाल्यो, तँलाई दिएको बाँदरको जस्तो स्वभाव भएको बाघ बालुवा हात्ती जस्तो जब यस किसिमबाट सारा सम्पूर्ण खन त्यो मरेका जब जीव जन्तुहरूको छाला बेरेको सर्पको मण्डमाला लगाएको मरेको मानिसको टाउको भेरे हिँड्न सक्नेमा सानवासी आज तैँले तँलाई मलाई ठूलो अपमान गरी ढोग दिनेछ भन्न थाल्यो। साम्ब सदाशिवजी जुरुक्क उठेर आज्ञा गर्नुभयो, बढी बरबर नगरे पशु बाहिर आज्ञा गरिबस्यो। मलाई किन पशु भन्यौ भनेर बारम्बार विरोध मच्चायो महाराज, यसरी पशु भन्यो भनेर विरोध मच्चाएको कारणले अनि त्यसदेखि पछाडिबाट भृगु ऋषि भन्नुहुन्छ आज मेरो भक्तलाई तिमीले पशु भनेको कारणले आजबाट तिम्रो भक्त तत्व ज्ञानबाट बहिर्मुख हुन् भन्ने श्राप दिए। अनि शिवजीले तिमीलाई त मैले केही भनेको थिएन भृगु, आज तिमीले मेरो अपमान गरेको हुनाले आजबाट तिम्रो पनि सबै प्रकारको जब मन्त्र अशुद्ध होस् बाहुनको वचन अशुद्ध होस् बाहुनी गतिलाई नहुन् भन्ने श्राप पर्यो, बाहुनी गतिलाई हुँदैन र सुन्नु पर्यो। अरू जात गति छु भनेर फुर्किएका होइन फेरि, यसै कारणले बाहुनी गतिलाई नहुनु भने भनेर सुन्यो बाहुनी हो भने आखिरमा ब्राह्मणी गतिलाई नहुन् भन्ने श्राप पर्यो। भृगु नाम गरिएको ऋषिले दारी जुगाएर ओठ उखाल्ने प्रभुले प्रतिज्ञा गर्नुभयो, भगले हाँसे तिनका आँखा फुकाल्ने, पुसाले हाँसे तिनका दाँत फुकाल्ने, यस्तो प्रभुले निधो गर्नुभयो। र आज भगवान प्रभु साम्ब सदाशिवजी नभएको ठूलो महायज्ञ गर्छु भनेर दक्ष प्रजापतिले हरिद्वारको कनखल भन्ने एउटा पवित्र पावन क्षेत्रमा अश्वमेध नामको महान यज्ञको आयोजना गरे, जसमा शिवजीको भाग बाहेक अरू सम्पूर्णै देवताको भाग राखेर सम्मान गरियो। जलारी नराखेको त्रिखुट्टी नराखेको साम्ब सदाशिवजीको अपमान हुन्छ महाराज, जहाँ जलधारा हुँदैन त्यहाँ शिवजीको अपमान भयो, जहाँ तिलपत्र चढाइँदैन त्यहाँ शिवजीको अपमान भयो, जहाँ नरिवलको जटारा हुँदैन त्यहाँ शिवजीको अपमान भयो। त्यसै कारण यी तिनटै कुरा नराखेर शिवजीको अपमान गरेको थाहा पाएर जब भगवान साम्ब सदाशिवजीलाई किन नबोलाइएको रहेछ भनेर अहिले नारद ऋषिले सारा पहिचान गर्दाखेरि भगवान शंकर बोले बाबा हजुरको ससुरालीमा यज्ञ हुने सबै देवतालाई बोलाउने तर हजुरको सम्मान किन नहुने भाग किन नभएको भन्दाखेरिमा हे नारद ऋषि किन बोलाउँछु त्यो नबोलास् न, मसँग परेको चटारो पहिल्यै परेको नि, त्यसै कारणले मलाई नबोलाएको होला भनेर आज्ञा गरिबस्यो। त्यसो होइन भगवान सारा सम्पूर्ण कन भन्दा सती देवी भन्नुहुन्छ मेरो स्वामी आज्ञा पाम तमाम देव म आज्ञा पाऊ पाए जाने थिए भन्न थाल्नु, ए नजाऊ मानहानी गरे ठाउँमा सबै कुरा सहन सकिन्छ मानहानि सहन सकिँदैन प्यारी नजाऊ भन्नुभएको थियो भगवान साम्ब सदाशिवजीले, म आज्ञा पाए जाने थिएँ प्रभु, खान जाने होइन लाउन जाने होइन, कोप्रो विवचनका बाण हानेर तुरन्तै आउने त्यो बाबु भन्नेलाई भन्न थाल्नुभयो। र यो श्रीमती माइत जाने बेलामा लोजात भन्ने भए जाँदैनन्, अब म के भन्ने त नि भनेपछि हप्ता है पर्सि आउँछु भनेपछि जसका नि बाटो लागिहाल्छ कहीँ, सती सवारी हुनुभयो एकै मण्डपमा जानु, एकै मण्डपको दर्शन गर्नु, पिताजीका प्रतिमा शिवजीको भाग र आसनको प्रतिबन्धता किन नभएको भनेर भन्दाखेरिमा ए छोरी तिमी आइछौ जाति पो म सानवासी प्रेत पनि आएको छ कि भन्ने डर लागेको छ, तिमी एक्लै आइछौ त्यसको घरमा नजाऊ म तिमीलाई पाल्छु यहीँ पाल मलाई बस, तर तिम्रो पति त महान मूर्ख स्वाट भन्न थाल्यो। यस्तो पिताजीका वचन सुनेर पिताश्री देवादि देव महादेवको किन अपमान भन्दाखेरि हेर पिता लक्ष्मी नारायण नै सर्वोपरि हुन् तिम्रो पति केही होइन, त्यो त मसानवासी प्रेत आत्मा भो भन्न थाल्यो भगवान जगतका मालिक श्री महादेवलाई। अनि साम्ब सदाशिवजीकी पत्नी सती देवीले सोही कुराको वृत्तान्त गएर आफ्नो पतिसँग कसरी कहनु त्यस्ताका छोरी भन्ने आज्ञा होला अब बरु मरिदिन्छु भनेर दक्षिणपट्टिको अग्निलाई बोलाएर आफ्नो प्राणवायु सुम्पा गर्नुभयो, शिवजीको डरले जलाउन सकेन। तर सती देवीको मृत्युको समाचार सुनिबक्सेको भगवान साम्ब सदाशिवजीले आफ्नो जटा पछारेर त्यसै ठाउँबाट वीरभद्र भन्ने महाएकादश रुद्र तयारी गर्नुभएको छ, महाकाली यहाँ तयारी भएको प्रमाण छैन भागवतमा। रानी श्याम सदाशिवजीको आज्ञाले वीरभद्र आदि गणहरू सवारी हुनु, यज्ञ मण्डप ध्वस्त बनाउनु, प्रोक्षणी पात्र टिपेर फाल्नु, सुरा भाँचिदिनु, ब्राह्मणका टोपी उखेल्नु, ब्राह्मण भृगु गद्दारी उखेल्नु, भगवान् ब्रह्मादि गरेका सारा देवताहरू भागाभाग भएर भाग्नु, देवदक्ष प्रजापतिको शिरेक काट्नु, एक एक कण्ड कुण्डमा लगेर डडेलो लगाइदिनु, भागको दाँत भाँचिदिनु, पुसाको दाँत, भागको आँखा पकाल्नु, अहिले भृगु ऋषिको दारी जब म सारा सम्पूर्ण गरौँ, तोडिदिनु महाराज, उखेलिदिनु, सारा सम्पूर्ण प्रकारको ब्राह्मणहरू भागाभाग भएर साम्म सदाशिवजीको प्रार्थना गर्न लागे। लौ त मेरो महाराज परीक्षित, सती देवीको र शिवजीको जब यस किसिमबाट सम्वादमा दक्ष प्रजापतिको यज्ञशालामा सतीको ज्यान जानुको मूल कारण के हो भन्ने सम्बन्धमा यसमा केही रहस्यहरू छन्, त्यो रहस्य उद्घाटन गर्छु, सुन्नुहोस्। एक नम्बरमा के भयो भने त्यस्तो अपराधी बाबुसँग के सम्बन्ध राख्ने, मर्नु नै बेस त्यो निश्चय गर्नुभयो। अर्को विषयमा ती 7,50,00,000 पीठ उत्पादन गर्नुपर्ने, अर्कोमा 7,50,00,000 शिवलिङ्ग तयारी गर्नुपर्ने, अर्को विषयमा थियो दण्ड कारणमा शिव र सती सवारी भएको, उताबाट राम र लक्ष्मण हृदय आउनुभयो, किन रुवा त प्रभु, तिनीहरू भन्नुभयो सतीदेवीले यिनको पत्नी अर्काले लगिदियो रावणले, त्यसो भएर राम रोएका हुन्, राम त मेरा गुरु हुन्, उनको गुरु म हुँ भन्नुभयो। हजुरको गुरु पनि त्यसरी रुनुपर्ने आफ्नो पत्नी अन्तसँग गई भन्दैमा कस्तो देवता हो त नि, भन्नुभएको थियो सतीले, यो कारणले रोएको हो, धन्दा नमान भन्नुभयो। तर शिवजीले थाहा नपाउने तरिकाले सतीदेवीले गएर सीताको रूप लिएर रामको अगाडि उभिनुभएछ, हा प्राणप्रिय सीता भन्नुभएको थियो रामले, म यहीँ छु प्रभु भन्दै जानुभयो। ए जगत जननी माताश्री, तपाईँ त मेरो आमा पो हुनुहुन्छ, आमाले पनि छोरालाई झुक्याउनुहुन्छ, आमा हजुर मेरो माताश्री शिव के सती हुनुहुन्छ नि हजुर त, भनेर रामले विन्ती गर्दा अनि छक पर्नुभयो सतीदेवी, र फरक्क फर्केर चिन्दा रहेछन्, जान्दा रहेछन्, यी शाश्वत व्यक्ति नै रहेछन् भन्ने बुझेर फर्काउनु भएको थियो। तर त्यही मौकामा भगवान श्री साम्ब सदाशिवजी, जगतको मालिक, आफ्नी पत्नीलाई नमस्कार गुरु माता भनिदिनु भयो, आफ्नी पत्नीलाई प्रभु मलाई किन हजुरले यसरी नमस्कार गर्नुभयो भन्दा, आजबाट तिमी ता बनेकी छौ, त्यसै कारणबाट तिमीसँग मेरो कुनै भावना छैन, किनकि मलाई छोडेर मलाई वृद्ध देखेर रामलाई केटो देखेर त त्यहाँ गए कि, उनले नबुझेर फर्केर आएकी, तँलाई फर्काउटी कहीँ नभए कि, अब फेरि तँलाई म बुझौँ, चल जा, आजबाट तिम्रो मेरो खानु बस्नु सुत्नु बस्नु रहनु हुन सक्दैन चल भनेको हुनाले भगवान् म कहाँ जाम भनेर रोइराखेँ थिएँ। तर पतिदेवलाई विरोधाभास गर्ने पिताजीको न्यूमा आफ्नो प्राणाहुति दिनुभयो, र केही न्यूले श्याम सदाशिवजीको पत्नी सतीको प्राणान्त हुन गएको, राजा परीक्षित भनेर महाराज परीक्षितलाई अहिले श्याम सदाशिवजीको बडो गम्भीर वाणीमा सबले विन्ती गरे, भगवान क्रोध शान्त गरी बक्सनु पर्यो, मेरो दयाको सागर जसरी हुनुहुन्छ यो यज्ञ पूर्ण गराइदिनु पर्यो, मेरो पतिको जिवाइदिनु पर्यो भनेर सतीदेवी कि आमा रुन लाग्नुभयो। तेरो पति त मर्यो, मेरो पत्नी पनि त मरे, लाउन बचाइदेऊ भन्न लाग्नुभयो भगवान शिवजी। म त सक्दिनँ भगवान् भनेर विन्ती गर्नुहुन्छ सती कि माता। दक्ष प्रजापति कि पत्नीले दुरु दुरु हुँदै भगवान शिवजीका चरणमा विन्ती गर्नुभयो, भगवान हे शशिशेखर, हे चन्द्रमौली, हे आशुतोष, चाँडै रिसाउने, चाँडै खुसी हुने, सबको दयाको सागर, सबलाई प्रेम गर्ने मेरो परमात्मा क्षमा राखी बक्सुम्मा माथि रक्षा गर्नुहोस् मेरो भगवान्, हजुरलाई मेरो कोटि प्रणाम छ भनेर बारम्बार विन्ती गर्नुहुन्छ सासूले। सबै देवताहरूबाट खुसी राजीका साथमा भगवानको भजन गरे, कीर्तन गरे, प्रार्थना गरे, लौ त मेरो नारायण हरे भन्ने विन्ती गर्नुहुन्छ।
1: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै लक्ष्मी आभूषण भण्डारमा छड्के तिलहरी, माइली तिलहरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चौक, टिकापुर, कैलाली, संचालक प्रकाश भण्डारी, सम्पर्क नम्बर 9848531595।
2: इन हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एल्विस एल्विरा टेरसमा हरितालिका तीजको उपलक्ष्यमा डिजाइन डिजाइनका साडी, सुट, कुर्ती, पलाजा तथा थानका कपड़ाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
3: एल्विस एल्विरा टेरस, सिद्धार्थ चोक गालप सुपर मार्केट अगाडि टिकापुर कैलाली, संचालक सुजिता श्रेष्ठ, सम्पर्क नम्बर 9811 67 38 87।
4: जापानी इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
5: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
6: यो भाइरसबाट संक्रमित हाँस, कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर, बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
5: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
6: बेसरी टाउको दुख्ने,
5: उच्च ज्वरो आउने, बेहोश हुने,
6: घाँटी अररो कडा हुने,
5: कम्पन हुने,
6: पक्षघात हुने
5: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
6: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
5: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
6: हाँस, कुखुरा, सुँगुर, बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
5: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पूरा बाहुला भएको कपडा लगाऊ।
6: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
5: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
6: सधैँ झुल टाँगेर सुत्ने गरौं।
5: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
7: स्वास्थ्य कार्यालय कैलाली।
2: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
8: ए साथी, तीज आउन लाग्यो, यसपालि तीजमा कस्तो लुगा लगाउने सोच बनाएकी छौ?
9: सोच त धेरै छ नि, तर मन पर्ने डिजाइन र राम्रो लुगा कहाँ पाइन्छ भनेर खोज्दै थिए।
8: त्यसो भए पवनदेव इन्टरप्राइजेस जाउँ न, तीजका लागि विभिन्न डिजाइनका आकर्षक लुगाहरू आइसकेका छन्।
9: हो र, त्यहाँ लेडिज सुट, कुर्ती, सुरुवाल पाइन्छ र?
8: पाइन्छ नि, तीजमा आफूलाई मन पर्ने लुगा छान्न पवनदेव इन्टरप्राइजेस एकपटक अवश्य पुगाउन।
9: त्यसो भए यसपालिको तीजको किनमेल पवनदेवी इन्टरप्राइजेसबाटै गरौँ है।
8: तीजको उमङ्ग, नयाँ पहिरनको रङ्ग। पवनदेव इन्टरप्राइजेस, सिद्धार्थ चोक नगरपालिकाको कार्यालयको कोठा नम्बर 54, सञ्चालक पवनदेवी तिमिल सेना, सम्पर्क नम्बर 9848 50 02 27 र 9848 50 09 52।
2: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एल्विस एल्विरा टेरसमा हरितालिका तीजको उपलक्ष्यमा डिजाइन डिजाइनका साडी, सुट, कुर्ती, पलाजा तथा थानका कपड़ाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
3: एल्विस एल्विरा टेरस, सिद्धार्थ चोक गालप सुपर मार्केट अगाडि टिकापुर कैलाली, संचालक सुजिता श्रेष्ठ, सम्पर्क नम्बर 9811 67 38 87।
10: समुन्नत समाजका लागि समावेशी आवाज। सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।

समादरणीय सज्जन वृंद, सामुदायिक रेडियो टीकापुरी एफएम 101 मेगाहर्ज बाट प्रातः कालीन पुनित बेला में प्रसारण भई रहे को इस अध्यात्म जागरण कार्यक्रम में यहां हरुले हार्दिक स्वागत एवं म प्रस्तोता टीकाराम आर्य को हार्दिक वैदिक अभिवादन नमस्ते। सज्जन वृंद, हरेक दिन यही समय में प्रसारण होने यह अध्यात्म जागरण कार्यक्रम अंतर्गत प्रत्येक मंगलवार नेपाल आर्य समाज टीकापुर द्वारा वेद उपनिषद आदि वैदिक आर्ष ग्रन्थहरूमा वर्णित अध्यात्म विज्ञान को रहस्यमाथि चिन्तन हुँदै आएको छ, जसमा आज ऋग्वेद मण्डल 1 सूक्त 37 को मन्त्र 2 लिएर उपस्थित भएको छु र यस मन्त्रमा विशेष गरेर परमपिता परमात्मा जो संसार का कण कण में छ र फेरि पनि त्यो परमात्मा हरेक भक्तले हरेक उपासकले आफ्नो हृदयमा नै प्राप्त गर्न सक्दछ पाउन सक्दछ भन्ने सन्देश यो मन्त्रले दिएको छ। त हृदयमा नै कसरी पाउन सक्छ अथवा संसारको प्रत्येक वस्तुमा प्रत्येक कणमा ईश्वर व्यापक भएर पनि फेरि पनि हृदयमा नै कसरी प्राप्त गर्न सक्छ, संसारका प्रत्येक वस्तुमा उसले किन प्राप्त गर्न सक्दैन, ती यावत प्रश्नहरू हामीहरूको मनमा उत्पन्न हुन्छन् र संकल्प विकल्पहरू उत्पन्न हुन्छन् र ईश्वरका विषयमा आजको संसारमा धेरैलाई ईश्वर छ, ईश्वरले सृष्टि गर्छ भन्ने कुरामा पनि विश्वास छैन, किनकि धेरै समुदायले धेरै जसो व्यक्तिहरूले यसलाई स्वीकार गर्दैनन्। त्यसैले उनीहरूको के हुन्छ भने सिधै भौतिक वस्तुहरू मात्रै हो, आध्यात्मिक कुराहरू केही पनि छैन, ईश्वर भन्ने कुरै शक्ति छैन, यो केवल काल्पनिक हो र यो चाहिँ विशेष गरेर धर्म मान्ने मान्छेहरूले आफूले कल्पना गरेका हुन् भन्ने किसिमको उनीहरूको टीका टिप्पणी चाहिँ हामी सुन्छौं र त्यो जत्था संसारमा छ। र अर्को यस्तो समूह पनि छ जुन समूहले ईश्वरलाई त मान्छ तर ईश्वरलाई सर्वव्यापक मान्दैन, र अर्को यस्तो समूह छ जसले ईश्वरलाई व्यक्तिमा देख्छ अथवा व्यक्ति नै ईश्वर हो, शरीरधारी व्यक्ति नै ईश्वर हो भनेर देख्दछ, र अर्को समूह छ उसले चाहिँ ईश्वर गुरूको रूपमा आउँछ, गुरू नै ईश्वर हो, र अर्को समूह छ जसले ईश्वर जब जब संसारमा अधर्म बढ्छ त्यति त्यति बेला ईश्वरले फेरि मानवको शरीर धारण गरेर आउँछ र त्यो अधर्म फैलाउनेहरूलाई मार्छ। यी विभिन्न विचारहरू त ईश्वरका विषयमा जब हामी यदि गहिरिएर बुझ्ने प्रयास जब गर्दछौ त यी कुनै कुराहरू धेरै जसो चाहिँ युक्तिसंगत चाहिँ देखिँदैनन्। त युक्तिसंगत नदेखिने भएका कारणले गर्दा ईश्वर के हो भन्ने कुरालाई चिन्नका लागि जान्नका लागि र केही कुराहरू हुन्छन् त्यसलाई जान्न पर्ने हुन्छ। सबभन्दा पहिला यो संसारमा सर्वज्ञता र अल्पज्ञताको भिन्नता बुझ्न पर्ने हुन्छ, त्योभन्दा पछि जड़ र चेतनको भिन्नता बुझ्न पर्ने हुन्छ। जबसम्म हामी जड़ र चेतनको भिन्नता बुझ्दैनौ, जबसम्म सर्वज्ञता र अल्पज्ञताको भिन्नतालाई बुझ्दैनौ, तबसम्म हामी न त आफूलाई चिन्न सक्छौ, न ईश्वरलाई चिन्न सक्छौ, न प्रकृतिलाई नै चिन्न सक्छौ, र जबसम्म हामी यी तीनै कुराहरूलाई चिन्दैनौ तबसम्म हामी बिल्कुल नास्तिक हुन्छौं। नास्तिकको तात्पर्य के हो कि उसले आफूलाई नै स्वीकार गर्दैन, अरू त छोड्दैन, ईश्वर त धेरै परको कुरा भयो, प्रकृति धेरै परको कुरा भयो, ऊ आफैलाई नै स्वीकार गर्दैन, आफू छ, आफू हिँडिरहेको छ, बोलिरहेको छ, सबै कुराहरू गरिरहेको छ, फेरि पनि उसले स्वीकार गर्दैन, किनकि उसलाई न जीवको बारेमा थाहा छ, न ईश्वरका बारेमा थाहा छ, न प्रकृतिका बारेमा थाहा छ, थाहा भएको भए त्यस्तो बोल्दैन। त यो अल्पज्ञताका कारणले मानिसले विभिन्न कुराहरू गर्छ, जे जति कुराहरू पनि संसारमा फैलाउँछ। यदि हामी धार्मिक हुने हो भने धर्मका नाममा विभिन्न
समूह गठन गर्न आवश्यक हुँदैन, धर्म त एउटै हो। र यदि समाज र राष्ट्रलाई विश्वलाई कुनै राम्रो सन्देश दिन छ भने एउटा सही पथमा हिँड्न आवश्यक छ। र यदि हामी अध्यात्म चाहन्छौँ भने पनि विभिन्न सम्प्रदायको आवश्यकता भएन। र संसारमा आजसम्म हामी जो वैदिक सनातनी छौं, जसले हामी वेदलाई अपौरुषीय ग्रन्थको रूपमा स्वीकार गर्छौं, उनीहरूको कुरा अलग हो, किनकि वेदमा स्पष्ट भनेका कुराहरूलाई स्वीकार गर्छौं। र वेदले जस्तो ईश्वरको स्वरूप, प्रकृतिको स्वरूप र जीवको स्वरूपको जसरी वर्णन गरेको छ, त्यसलाई हामीले आफ्नो जीवनमा उतार्ने प्रयास गर्छौं र त्यो किसिमको एउटा आफ्नो जीवनलाई ईश्वरप्रति समर्पित गर्ने भाव प्रकट गर्दछौं र त्यसरी लाग्दछौं। र जसले वेदलाई मान्दैनन्, वेद केही पनि होइन, वेदमा केही पनि छैन भन्ने जसको विचार छ, त्यस्ता विचारका मानिसहरूको पनि संसारमा कमी छैन। वेदको विचारलाई मान्ने व्यक्तिहरूको संख्या यदि संसारको जति पनि आजको जनसंख्या छ त्यसको हेर्ने हो भने 0% जान सक्छ, र बाँकी जति छन् उनीहरू अगाडि नै छन्। तर फेरि पनि यति हुँदाहुँदै पनि यदि सत्यको खोजी गर्ने हो भने सत्य शून्यमै छ, र वेद जुन परमपिता परमात्माले आफ्नो दिव्य प्रेरणाबाट पुण्यात्मा ऋषिहरूको हृदयमा प्रकट गर्नुभयो, र त्यो वेदमा कहीँ पनि कुनै पनि मन्त्रमा, यद्यपि आज विभिन्न व्यक्तिले आफ्नै तरिकाले व्याख्या गरिरहेका छन्, आफ्नै तरिकाले उसलाई अर्थ्याइरहेका छन्, नभएकै कुराहरू देखाएर, कसैले वेदमा इतिहास देखाइरहेको छ, कसैले वेदमा चाहिँ हाम्रो गुरूको नाम छ भनिरहेको छ, यावत जो वेदको अपव्याख्या गरिरहेका छन् धेरै जसो समूहहरू, धेरै गुरूहरू जसले आफूलाई गुरू ठान्दछ, त यी उनीहरूले गर्ने, उनीहरूको जतिको विवेक छ, जति बुद्धि छ त्यति नै गर्ने हो, आफ्नो विवेक र बुद्धिभन्दा बढी त उनीहरूमा सामर्थ्य नै छैन, जति सामर्थ्य छ त्यति नै बोल्ने हो। र अर्को कुरा, स्वार्थी दोषम न पश्यति, जो स्वार्थी हुन्छ ऊ दोषलाई हेर्दैन, किनकि त्यहाँ सही हुँदा हुँदै पनि उसले त्यसलाई आफ्नो अनुकूल अर्थ गरेर बिगार्ने कार्य गर्दछ, किनकि ऊ स्वार्थी छ, उसको कुनै न कुनै स्वार्थ छ त्यसमा। त त्यसैले ईश्वरले जुन ज्ञान मनुष्य मात्रका लागि दिनुभएको छ त्यो वेदमा न कसैको इतिहास छ, न कसैको वंशावली छ, र कतिपय व्यक्तिहरू वेदमा कृष्णलाई यस्तो भनिएको छ, वेदमा यी कुराहरू लेखिएका छन् आदि इत्यादि अनेक प्रकारका अनर्गल कुराहरू गरेका छन्, जसलाई चाहिँ वेदको बारेमा भो पनि थाहा छैन। त्यस्ता व्यक्तिहरू चाहिँ वेदको सुनेको भरमा अथवा कसैले भनेको भरमा दुष्प्रचार चाहिँ गर्ने गर्दछन्, किनकि उनीहरूको बुद्धि त्यति नै हो। तर जब हामी यदि साँच्चै नै ईश्वरका भक्त बन्न चाहन्छौं, आत्मतत्वलाई जान्न चाहन्छौं, परमात्म तत्वलाई जान्न चाहन्छौं, प्रकृति तत्वलाई जान्न चाहन्छौं भने वेदको शरणमा जान आवश्यक छ। यदि आवश्यक छैन नजाने, यदि जसलाई आवश्यक छ उसले जान आवश्यक छ, र वेदलाई वेदको रूपमा बुझ्न आवश्यक छ, कुनै इतिहासको रूपमा होइन, कसैको वंशावलीको रूपमा होइन, वेदलाई वेदकै रूपमा बुझ्न आवश्यक छ, वेदले जे भनेको छ त्यसलाई मान्न र जान्न आवश्यक छ। त त्यसैले यो मन्त्रमा जसले परमपिता परमात्माको स्तुति गर्छ उसले ईश्वरलाई आफ्नो हृदयमा प्राप्त गर्दछ। र यसको तात्पर्य के हो त भने ईश्वर चाहिएको आत्मालाई हो, अन्य पदार्थलाई होइन, अन्य वस्तुलाई होइन। त्यसैले आत्मा जहाँ छ त्यही परमात्मालाई उसले प्राप्त गर्न सक्दछ, जहाँ आत्मा छैन त्यहाँ परमात्मालाई उसले पाउन सक्दैन, व्यापक भएर पनि पाउन सक्दैन, किनकि ईश्वर सर्वव्यापक छ, जीव सर्वव्यापक छैन, एक देशी छ, एउटै शरीरमा रहन्छ। त त्यसैले ईश्वरलाई पाउनका लागि आत्मा त्यही हुन आवश्यक छ भन्न खोजिएको छ, र त्यसैले हृदयमा, आफ्नै हृदयमा
परमात्मालाई पाउन सकिन्छ त्यस्तो प्रकारको ज्ञान आवश्यक हुन्छ जसले आफ्नो हृदयमा परमात्मालाई देखाउन सकोस् देख्न सकोस्। त त्यसैले मन्त्रमा भनेको छ हस्ते दधानो नृम्णा विश्वान्यवे देवान् धाद गुहा निषीदन विदन्ती मत्र नरो धियम् धा हृदा यत्तस्तान् मन्त्राम् अशंसन। त यहाँ त्यो भगवान अर्थात परमपिता परमात्मा विश्वानी सबै नृम्णा धनहरू बलहरू मनुष्योपयोगी पदार्थहरूलाई हस्ते आफ्नो हातमा आफ्नो अधीनमा दधान धारण गर्दै राख्दै र गुहा हृदय गुफामा निषीदन हरदम सजग रहँदै देवान सबै देवहरूलाई अमे भयमा डरमा अथवा ठेगानामा स्थितिमा धात राख्दछ। धियाम धह ध्यानधारी बुद्धिमान नरह मनुष्य इम त्यसलाई अत्र यसैमा आफ्नो हृदयमा विदन्ती प्राप्त गर्दछन्। यत जब ती हृदय हृदयबाट तस्तान निस्कियोस् विचार गरोस् मन्त्रान मन्त्रहरूद्वारा अशमशन स्तुति प्रार्थना गर्दछन्। त ईश्वरलाई मान्ने आस्तिकहरू विशेष गरेर ईश्वरलाई जसले मान्छन् ती आस्तिकहरूको कुरा यहाँ चाहिँ भन्न सकिन्छ। जसले ईश्वरलाई मान्दैनन् उनीहरूलाई यो मन्त्रले कुनै पनि फाइदा गर्दैन कुनै बोध गराउन सक्दैन जसले मान्दैनन्। जसले ईश्वरलाई मान्छन् उसैले यो मन्त्रको भावलाई बुझ्न सक्दछ उसैले यो मन्त्रको अनुसरण गर्न सक्दछ उसैले यो मन्त्रलाई भनेको कुरालाई मान्न सक्दछ र आफ्नो हृदयमा ईश्वरलाई हेर्ने प्रयास गर्न सक्दछ। कसैले उसलाई आकाशभन्दा माथि मानेर त्यहाँ जाने आफ्नो शक्ति नभएको देखेर उसलाई सधैँ अदृश्य मानेर बस्दछ। त त्यसैले भन्छन् कसैले चाहिँ ईश्वर सातौं आकाशमा बस्छ एउटा सम्प्रदायले, अर्को सम्प्रदायले भन्छ ईश्वर चौथो आकाशमा बस्छ, अर्को सम्प्रदायले भन्छ ईश्वर कैलाशमा बस्छ, अर्को सम्प्रदायले भन्छ ईश्वर वैकुण्ठमा बस्छ, अर्को सम्प्रदायले भन्छ ईश्वर चाहिँ क्षीर सागरमा बस्छ। अनेक प्रकारले एउटा निश्चित ठाउँ बनाएका छन् र त्यो ठाउँमा मात्रै ईश्वर छ अरू ठाउँमा खाली छ ईश्वर छैन। यसको तात्पर्य त्यही र जब जब आवश्यकता पर्छ अनि ऊ अवतरित हुन्छ त्यहाँ आउँछ यो मान्यता छ। त यहाँ ईश्वर सर्वव्यापकको जो कुरा छ सर्वव्यापक ईश्वर त्यहाँ पनि छ यहाँ पनि छ। जसलाई यसले सातौं आकाश मानेको छ त्यहाँ पनि त्यही ईश्वर छ, जसलाई यसले चौथो आकाशमा बस्छ भन्छन् त्यहाँ पनि त्यही ईश्वर छ, अनि अन्य जति पनि लोकहरू बताइएका छन् ती सबै ठाउँमा त्यही ईश्वर छ। त्यो ईश्वर भन्दा अन्य कुनै कुराहरू छैन त्यहाँ जो व्यापकताको कुरामा ईश्वरका कुरामा।